देखिरहेको छ र कानले कसरी सुनिरहेको छ भन्ने सत्य पनि हामीलाई थाहा छैन। यद्यपि हामी सधैँ बोलिरहेका छौँ, सुनिरहेका छौँ, देखिरहेका छौँ। प्रिय सज्जन, यति भएर पनि, यसरी थाहा नभएर पनि हामी बोलिरहेकै छौँ, हिँडिरहेकै छौँ। भोजन मिठो भएको स्वाद हाम्रो जिब्रोमा छ अथवा हामीले खाएको भोजनमा छ, थाहा नभएर पनि हामीले खाइरहेका छौँ। यी सबै हामीले स्वाभाविक रूपमा गरिरहेका छौँ। प्रकृतिले जन्मजात सबै विषयबारे हामीलाई आवश्यक ज्ञान र आवश्यक जानकारी प्राप्त गर्न सक्ने शक्ति दिएर पठाएको छ। जीवन सञ्चालन कति सुखद अथवा कति सहज बनाउने भन्ने सन्दर्भमा हामी पशुभन्दा पृथक हौला। चिन्तन मनन र विवेकसंगत विकास अनि उन्नतिका लागि हामी निश्चय नै पशुभन्दा भिन्न हौला। तर आधारभूत प्राकृतिक संरचनाबारे भने पशु र हामी मनुष्यमा खासै भिन्नता छ। एउटा पशुले पनि उसको शरीरका लागि खानु हुने र नहुने पदार्थ छुट्याउन सक्दछ। आफूलाई आक्रमण गर्ने शत्रुबारे उसलाई राम्ररी थाहा हुन्छ। भोजन, निद्रा, भय र आहार यी पनि मानिस र पशु दुवैका आवश्यकता हुन्। तर प्रकृतिले मान्छे र पशुमा निर्माण गरेको शरीर संरचना र त्यसभित्र विद्यमान चेतनाको जुन रहस्य छ त्यो केवल प्रकृतिलाई थाहा हुन्छ, अरूलाई हुँदैन। हाम्रो भविष्य कस्तो होला, हामीले के प्राप्त गरौंला अथवा के गुमाउला, त्यसको सामान्य अनुमान बाहेक ठोस केही भन्न सक्ने हाम्रो हैसियत हुँदैन। निश्चय पनि हामीले गर्ने अनुमान अधिकांश मिलेको हुन सक्दछ, तर सधैँ उस्तै हुन्छ भन्ने हुँदैन। प्रिय सज्जन, एकजना विद्वानले भनेका छन्, प्रकृतिले हामीलाई हाम्रो मृत्यु कहिले र कसरी होला भन्ने रहस्य थाहा दिएको हुँदैन। हरेक व्यक्ति आफ्नो मृत्युप्रति त्यसरी नै बेखबर हुन्छ। यसरी हामी हाम्रो मृत्युबारे अनभिज्ञ बनाएर प्रकृतिले ठूलो गुण लगाएको छ हामीलाई। भोलिको भविष्य पनि यस्तै हुन्थ्यो भन्ने थाहा हुने हो भने हामी अल्छी हुने थियौं, त्रस्त हुने थियौं, हामी निराशा र पीड़ामा बाँच्न बाध्य हुने थियो भने सफलता र प्रसन्नतालाई पर्खन सक्ने धैर्यको मान्य थियो। हामीले आफूलाई सबै सफलता अथवा सिद्धिका कारक ठान्नुहुन्न। प्रिय सज्जन, हामी केवल माध्यम, हामीले केवल प्रयत्न गर्नु छ। हाम्रो पहिचान भनेकै गतिशीलता हो, कर्मशीलता हो। हामी केवल गतिशील हुन सक्दछौ, तर गतिशील हुँदा जे जति प्राप्त हुने हो त्यो प्राप्तिका कारक हुन सक्दैन। हामीले काम गर्ने मात्र, कर्म गर्ने मात्र, हामीले कति पाउने भन्ने कुरा हाम्रो कामको आधारमा प्रकृतिले निर्धारण गर्छ। भगवान श्रीकृष्णले गीतामा यही सत्यलाई सम्बोधन गर्नुभएको छ।

अर्जुन, तिम्रो अधिकार कर्म गर्नका लागि फल पाउनका लागि होइन, यसैले तिमी कर्मको फलका कारण नबन, तिमी कर्महीनताप्रति पनि आसक्त नहो, आसक्तिलाई त्यागेर सफलता र असफलता जस्ता दुवै अवस्थाहरूमा पनि कर्मयोगमा स्थित भएर आफ्ना कर्तव्यहरू निर्वाह गर। यही समत्वको अवस्थालाई नै योग भनेर भनिन्छ। प्रिय सज्जन, हामीलाई कर्म गर्नबाट कसैले पनि रोक्न सक्दैन। हामीलाई प्रकृतिले नै काम गर भनेर पठाएको छ। हामी काम गर्नका निमित्त जन्मिएका हौ। जीवन भन्नु नै कर्म गर्नुको दोस्रो नाम। त्यसैले हामी केही पनि नगरिकन बस्न सक्दैनौ। केही न केही गरिरहेका हुन्छौं। हामीले कर्म भन्दा धेरै फलको चिन्ता गर्दछौ, त्यसैले बिग्रिएको छ। जीवनका लागि कर्म र अधिकार दुवै उत्तिकै आवश्यक छन्। तर अधिकारको आधारभूमि भनेको कर्म हो। प्रिय सज्जन, के पाउने, कति प्राप्त गर्ने अथवा कसरी प्राप्त गर्ने भन्ने कुरा हामीले कस्तो काम कसरी गर्दछौ भन्ने कुराले

निश्चित रूपमा हाम्रा अनेक उद्देश्यहरू हुन्छ। मनुष्य त झन् अनेक उद्देश्यहरूले भरिएको हुन्छ, त्यसैले विभिन्न उद्देश्यहरूका साथ उसले काम गरिरहेको हुन्छ। उद्देश्य बिनाको काम र गन्तव्य बिनाको यात्राको कल्पना कसैले पनि गर्न सक्दैन, तर गन्तव्यमा पुगिन्छ नै भन्ने कुनै ग्यारेन्टी भने हुँदैन। हामीले लिएका उद्देश्य र हामीले लिएका चाहनाहरू पूरा हुन्छन् नै भन्ने पनि कुनै ग्यारेन्टी हुँदैन। यात्रा हो, विभिन्न घुम्ती र मोडहरूबाट गुजर्नु पर्ने हुन्छ। हामी सतर्क हुँदाहुँदै पनि दुर्घटना हुन्छ प्रिय सचन, त्यतिखेर हामीले सोचे जस्तो हुँदैन। हामीले सोचे जस्तो नहुने अवस्थालाई पनि हामीले स्वीकार गर्नुपर्ने हुन्छ, त्यसको अर्को कुनै विकल्प छैन। गीतामा श्रीकृष्णले अर्जुन मार्फत हामीलाई कामको अधिकार छ तर फलको अधिकार छैन भन्नुको विज्ञान पनि यही हो। जीवन रहेसम्म हामीले चाहेको काम गर्न सक्दैन, काम गर्ने अधिकारबाट हामी कहिल्यै वञ्चित हुन सक्दैन। सत्य कुरा के हो भने हामीले गर्ने ती तमाम कामका परिणाम सुखद नै हुन्छन् भन्ने हुँदैन। एउटा सोचेको अर्को भइदिन्छ कहिलेकाहीँ। त्यति बेला फलको अधिकार आफूसँग नभएको सत्य सम्झिएर हामीले आफूलाई सम्हाल्न सक्दछौँ। हामीले आफूलाई कर्मका फलको कारण सम्झन हुँदैन। कर्म फलमा हाम्रो अधिकार हुँदो रहेनछ भन्ने ठानेर काम गर्न छोड्नु पनि हुँदैन। यदि हामीले कर्म फलप्रति हाम्रो अधिकार नहुने ठानेर कर्म गर्न छोड्यौं भने त्यसले हाम्रो जीवनको गतिलाई अवरुद्ध गरिदिन्छ, जीवनको गतिलाई समाप्त गरिदिन्छ। कर्महीनताप्रतिको आसक्ति बढेर जाँदा न धन प्राप्त गर्न सकिन्छ न त धर्म नै प्राप्त गर्न सकिन्छ। प्रिय सज्जन, कर्म नै धन र धर्म प्राप्तिको एकमात्र मूल हो। त्यसैले कृष्णले गीतामा निष्काम कर्मयोगको कुरा गर्नुभएको, कर्म गर्नु हाम्रो धर्म हो, कर्म बिना धर्म हुन सक्दैन। निष्काम कर्मको अर्थ कर्महीनता होइन, यसको अर्थ निरुद्देश्य कर्म पनि होइन। निष्काम कर्म भनेको कर्म र फलबीजको सन्तुलन कायम गर्ने उपयुक्त विज्ञान प्रिय सज्जन। फलप्रति आसक्त भएर गरिएका कर्महरू कहिल्यै पनि पवित्र हुँदैन। जब हामीले गरेका कामहरू अपवित्र हुन्छन् तिनका फलहरू पनि अपवित्र हुन्छन्। अपवित्र कर्मका कारण हामीभित्र पनि अपवित्रताको विकास भएर जान्छ र मनुष्यको जीवनको सार्थकता अपवित्रता कदाचित होइन। जब तपाईँ निष्काम कर्ममा विश्वास गर्नुहुन्छ तब तपाईँमा आन्तरिक एवं बाह्य दुवै रूपमा शुद्धताको जन्म भएको हुन्छ। शुद्धिकरणको प्रक्रिया आरम्भ हुन्छ तपाईँ स्वयं भित्र। निष्काम कर्मयोगको विश्वासको कारण तपाईँ हामीले गर्ने कर्महरूले दिने सुखद अथवा दुःखद जुनसुकै परिणामहरूका बीचमा पनि हामी हतप्रभ हुने अवस्था सृजना हुँदैन, हामी आत्तिने अथवा मात्तिने अवस्था सृजना हुँदैन। एकनाश एउटै शान्त चित्त शान्त दशा शान्त भावका साथ रहन सक्दछौ। प्रिय सज्जन, यदि हामीले गर्ने कर्मको फलप्रति हामीभित्र पैदा हुने जुन आसक्ति छ त्यसलाई त्यागेर कर्मका सफलता अथवा असफलता दुवै अवस्थाहरूमा समान धारणा बनाएर कर्मयोगमा सहभागी हुन सकेका खण्डमा हामी यथार्थमा कर्मयोगी बन्न सक्दछौँ। यस्ता कर्मयोगीहरूलाई नै निष्काम कर्मयोगी भनेर भनिन्छ। कुनै पनि काम शुरू गर्नु अघि एउटा निश्चित उद्देश्यका साथ हामीले शुरू गर्ने जुन काम छ त्यसलाई अन्यथा भन्न सकिँदैन, तर त्यो कामको फल यस्तो उस्तो यति उति अथवा यसरी उसरी हुनुपर्दछ भनेर नयाँ काम शुरू गर्नुको अर्थ सकाम कर्ममा सहभागी हुनु। आफूले निश्चित उद्देश्यका साथ गरिएका कामहरू निष्ठा लगनशीलता र ध्यानका साथ गर्दै जाँदा जे जति सफलता अथवा असफलता प्राप्त हुन्छन् ती सबैलाई हर्षका साथ स्वीकार गर्ने शक्ति अथवा त्यो प्रवृत्ति नै वास्तवमा निष्काम कर्मयोग। सकाम कर्मका कारण नै हामी दुःखका अधिकारी भएका हुन्छौँ भन्ने सत्य बोध गरौं। हामीले असफलता अथवा अप्राप्तिहरूलाई स्वीकार गर्न नसक्नुको कारण भनेकै हाम्रो अति कामना र अति आसक्ति सहितको कर्म हो। हाम्रा कर्महरू पवित्र हो, हाम्रा कर्महरू निर्मल होउन् र आसक्तिहीन होउन् भन्नका निमित्त नै निष्काम कर्मयोगको चर्चा गरिएको। मान्छे स्वयंमा पनि पवित्रता पैदा होस्, उसका कारण मानवीय जीवन पनि सुखमय होस्, सौहार्दमय बन्न सकोस् र दैवी आनन्द प्रेम अनि सुख प्राप्त गरेर उसँगै समग्र मानवीय सभ्यता समेत पुलकित बन्न सकोस्। यही नै
निष्काम कर्मयोगको विज्ञान हो। हवस्त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृंखलासम्मका निमित्त म लक्ष्मण भण्डारी विदा हुने अनुमति चाहन्छु। विदा दिनुहोस्।

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता,
2: आजको कविता।
3: नमस्कार, म संगीता खत्री, विशेषर नगरपालिका साथ लमजुङ। कविताको शीर्षक शोषण, छन्द सिखरेणी।

0: 99.4 Radio Tahasanta Studio Time.
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 6 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: संस्थापनलाई काउन्टर दिँदै कंग्रेसको देउबा समूह पनि महाधिवेशनको तयारीमा, समानान्तर प्रदेश भेला सकेर राष्ट्रिय भेलाको तयारी, केन्द्रीय सदस्य मनोनयनमा आपत्ति। हस्ताक्षरको 9 वर्ष बित्दा पनि बीआरआई सम्झौता बहसमै अमेरिकासँग सम्बन्धित विषयमा चीनको चासो, भारतसँगको सुपुर्दगी सन्धि अझै उल्झनमा। विकासशील देशमा स्तरोन्नति हुन तयारी अपुग, श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब। अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा जाँदै द्विपक्षीय व्यापारसहित इरान युद्धको विषय छलफलको प्राथमिकतामा। र एनपीएल प्रकरणमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन, स्कटल्याण्डसँग पराजित भएपछि नेपाललाई लिग टू को शीर्ष चरणमा पुग्ने सम्भावना कठिन।

0: प्रभु महालक्ष्मीबाटै जीवन बीमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। कंग्रेस संस्थापन पक्षले 16 19 असोजसम्म 15 महाधिवेशनको मिति घोषणा गरेर क्रियाशील सदस्यता अध्यावधि गरिरहँदा इतर शेरबहादुर देउवा पक्षले पनि राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेर महाधिवेशनको मिति तोक्ने तयारी थालेको छ। राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्नुअघि प्रदेश भेला गर्ने योजना बनाएको इतर पक्षले मंगलबार हिजो कोशी प्रदेश स्तरीय भेला गरिसकेको छ। डाक्टर शेखर कोइराला पक्षको समेत उपस्थितिमा भेला भएको हो। सभापति गगन थापाले सोमबार देउवा पक्षका 12 र कोइराला पक्षका 7 गरी 19 नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि विवादको नयाँ ब्यूरो पिएको छ। आफूहरूसँग परामर्श बिना नै केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर कोइरालाले असन्तुष्टि जनाएका छन्। यो असन्तुष्टिले कंग्रेसलाई समानान्तर महाधिवेशनतिर धकेलेको छ। मंगलबार हिजो इतर पक्षको कोशी प्रदेश स्तरीय भेलामा कृष्णप्रसाद सिटौला मीन विश्वकर्मा लगायत नेताहरू सहभागी थिए। कोइराला पक्षका नेता केदार कार्की पनि सहभागी हुनुहुन्थ्यो। कोशी भेलाको जिम्मा नेता सिटौलाले नै पाउनु भएको थियो, जसलाई गत 16 वैशाखमा संस्थापन पक्षले राष्ट्रिय सभा संसदीय दलको नेताबाट हटाएको थियो। इतर पक्षले बुधबार बागमती प्रदेश स्तरीय भेला गर्दैछ। बागमतीको भेलाको जिम्मेवारी प्रकाशमान सिंह र प्रकाश शरण महतलाई दिइएको छ। त्यस्तै मधेस प्रदेशमा जेठ दोस्रो सातासम्म भेला गरिसक्ने तयारी छ, जसको नेतृत्व आनन्द ढुङ्गानालाई दिइएको छ। गण्डकीमा मेखलाल श्रेष्ठ, लुम्बिनीमा किशोर सिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा एनपी साउदलाई भेलाको जिम्मा दिइएको छ। उनीहरूले सम्बन्धित प्रदेशमा छलफल र भेलाको संयोजन गर्नेछन्। भेलाबाट क्रियाशील सदस्यता अध्यावधिक र जरा अभियानको अवज्ञा गर्ने गरी प्रदेशगत जिम्मेवारी तोकिएको इतर पक्षले जनाएको छ। यो समूहले काठमाडौँमा सम्पर्क कार्यालयका लागि भाड़ाको घर खोजिरहेको छ। इतर पक्षले पूर्वबाट भेला शुरू गर्नु अघि संस्थापन पक्षले 26 र 27 वैशाखमा सुदूरपश्चिममा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गरेको थियो। गगन थापा महामन्त्री हुँदा नै सदस्यता नवीकरण भइसकेकाले 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता अध्यावधि गर्न आवश्यक नरहेको इतर पक्षको अडान छ। 15 महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको नवीकरण भइसकेकाले त्यसलाई दोहोऱ्याएर गर्नुपर्ने कुनै आवश्यकता छैन, इतर पक्षका नेता विमलेन्द्र निधिले भन्नुभयो। निधिले 14 महाधिवेशन र विशेष महाधिवेशनको कार्यसमिति गाभेर 15 महाधिवेशन आयोजक कमिटि गठन गर्नुपर्ने बताउनुभयो। वार्ता प्रक्रिया शुरू गरेर सभापति थापाले परामर्श बिना नै केन्द्रीय सदस्य मनोनित गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले एकताको उद्देश्यमै ठेस पुगेको बताएका छन्। कंग्रेसको विरत र सम्पूर्ण एकता नभई राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेपकारी र सार्थक भूमिका खेल्न नसक्ने पनि उनीहरूको दावी छ। खड्गाले सभापति थापा र उपसभापति शर्मासँग भएको छलफलको पनि स्मरण गर्नुभएको छ। आजको नयाँ पत्रिकामा समाचार छ।
4: चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई को समझदारी पत्र एमओयूमा नेपालले हस्ताक्षर गरेको हिजो 9 वर्ष पुगेको छ। दुई देशले 2017 मे 12 सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। यसबारे चासो भने सन् 2013 चीनीय राष्ट्रपति शी जिनपिङले परियोजना घोषणा गरेदेखि नै थियो। शुरूआतमा यसलाई सिल्क रोड इकोनोमिक बेल्ट नाम दिएको थियो, त्यसपछि केही समय वान बेल्ट वान रोड र अन्तत बीआरआई नाम दिइयो। नेपाल चीन समझदारी पत्रमा उल्लेख भए अनुसार बीआरआईले मुख्य लक्ष्य नीतिगत समन्वय, पूर्वाधार सञ्जाल विस्तार, निर्वाध व्यापार, वित्तीय समन्वय र जनस्तरको सम्बन्ध प्रवर्धनमा केन्द्रित छ। समझदारी पत्रमा हस्ताक्षर भएपछि काठमाण्डु र बेजिङले यसलाई अगाडि बढ़ाउन धेरै पटक पहल गरेका छन्। तर दुवै पक्षको चासोका बावजूद सेमिनार, उच्च स्तरीय भेटघाट तथा भ्रमणमय महत्वाकांक्षी परियोजना सीमित छ। 9 वर्षमा नेपाल र चीनले बीआरआईको सैद्धान्तिक पक्ष, यस अन्तर्गत अघि बढ़ाइने आयोजना र यसको कार्यान्वयन तथा लगानीको ढाँचाबारे छलफल र वार्ता गरिरहेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई ढाँचा अन्तर्गत निर्माण गरिएको एकतर्फी घोषणा चीनले गरेको छ, तर पोखरा विमानस्थललाई बीआरआईको फ्रेमवर्कभित्र राख्ने चीनको एकतर्फी निर्णयको नेपालले विरोध गरेको थियो। यसबाहेक नेपालमा यस परियोजना कार्यान्वयनको उल्लेख्य प्रगति छैन। केही जानकारहरूले नयाँ सरकारले बीआरआई अन्तर्गतका आयोजनाको पुनरावलोकन गरेर नयाँ योजना शुरूआतको संकेत दिन सक्ने बताएका छन्। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बीआरआई कार्यान्वयनबारे दुई पक्षबीच महत्वपूर्ण छलफल हुन बाँकी नै रहेको बताएका छन्। मन्त्री शिशिर खनाल, अर्थमन्त्री सोनी वाग्ले र अन्य मन्त्रीहरूसँगको भेटमा चिनिया पक्षले परिवर्तित समयमा बीआरआई कसरी अघि बढ़ाउने भन्ने विषयमा ठोस चासो व्यक्त गरेको छैन। पछिल्ला एक महिनामा वाग्ले र खनाल बाहेक राजदूत खनालले नेपालका लागि चिनिया राजदूत झाङ माओमिङसँगको भेटवार्तामा चीनप्रति नेपालको धारणा परिवर्तन नहुने बताउनु भएको थियो। वर्तमान सरकार पश्चिमा राष्ट्रतर्फ ढल्किएको भन्ने भाष्यलाई पनि उहाँले खण्डन गर्नुभयो, तर बीआरआईबारे स्पष्ट उल्लेख गर्नुभएन। पछिल्लो एक महिनामा वाग्ले र खनाल बाहेक राजदूत झाङले सभामुख डीपी अरियाल र अन्य धेरै मन्त्रीसँग पटक पटक भेटवार्ता गर्नुभएको छ। ती भेटमा सहभागी अधिकारीहरूका अनुसार चिनिया प्रतिनिधिमण्डलले बीआरआई, ट्रान्स हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल लगायतका कनेक्टिभिटी र पूर्वाधार आयोजना वा केरूङ काठमाडौँ प्रस्तावित चिनिया रेलमार्ग जस्ता बेजिङका रणनीतिक चासोसँग सम्बन्धित विषय विरलै उठाएका छन्। चिनिया पक्षको बुझाइमा बढ़दो अमेरिकी प्रभावले काठमाडौँमा चीनको मुख्य राजनैतिक, रणनीतिक र सुरक्षा चासोलाई कमजोर बनाउन सक्नेतर्फ संवेदनशील देखिएको भेटमा संलग्न अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार तिब्बती शरणार्थी मुद्दा र चिनिया लगानीका आयोजनामा भइरहेको ढिलाइका विषयमा पनि झाङले चासो राख्नु भएको थियो। हस्ताक्षरको 9 वर्ष बहसमै सीमित बीआरआई कान्तिपुरमा समाचार छ।
3: सरकारले नेपाल र भारत बीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरे पनि भारतसँगको सुपुर्दगी सन्धि पुनरावलोकन टुङ्गोमा पुर्याउन अझै उल्झन देखिएको छ। कानून तथा संसदीय व्यवस्था मन्त्री सुविता गौतमले मंगलबार हिजो संसदमा उक्त सम्झौता प्रतिनिधि सभामा पेश गरे पनि सुपुर्दगी सन्धि पुनरावलोकनको संकेत देखिएको छैन। 2082 साउन 6 र 7 भारतको राजधानी नयाँ दिल्लीमा बसेको नेपाल भारत गृह सचिव स्तरीय संयन्त्रको बैठकमा दुईवटा महत्वपूर्ण विषयमा छलफल भएको थियो। बैठकमा फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौताको मसौदालाई पूर्णता दिने र 72 वर्ष अघिको सुपुर्दगी सन्धि पुनरावलोकन गर्न चाँडै टुङ्गोमा पुग्ने सहमति भएको थियो। सोही सहमति अनुसार सरकारले संसदमा उक्त सम्झौता पेश गरेको हो, तर तेस्रो देशका नागरिक पनि सुपुर्दगी गर्नुपर्ने भन्ने भारत पक्षको प्रस्तावमा नेपाल सहमत हुन नसक्दा सुपुर्दगी सन्धि पुनरावलोकन अझै अप्ठ्यारोमा परेको हो। पारस्परिक कानूनी सहायता सम्झौता अनुसार दुई देशबीच हुने सबै खालका आपसी काम आपसी सल्लाह गरेर समयमै टुङ्गो लगाउने विषय हो। यसमा देखिएका कानूनी जटिलताहरू समाधान गरेर दुई देशमा भएका अभियुक्तहरूको लेनदेन हुने गर्छ। दुई मुलुकहरूले एकअर्कालाई अपराधी सम्बन्धी सूचना, प्रमाण, साक्षी, कागजात, अनुसन्धान जस्ता विषयमा आधिकारिक र कानूनी आधारमा सहयोग उपलब्ध गराउने व्यवस्था भएकाले यसबाट अभियुक्तहरूको सुपुर्दगीमा सहयोग हुने भए पनि अहिलेलाई नेपालले सन्धिका प्रावधानबारे केही नबोली सम्झौता मात्रै अघि बढ़ाएको छ। यसबाट नेपाल भारत बीच सन् 1953 भएको सुपुर्दगी सन्धि निकट दिनमा पुनरावलोकन हुने अनुमान गरिए पनि सुपुर्दगी सन्धिमा पुनरावलोकनबारे नेपाल सरकारले केही बोलेको छैन। त्यति बेला दुई देश तयार भएको परस्पर कानूनी सहायता सम्बन्धी सम्झौता सम्बन्धी सहमति नेपाली पक्षले सार्वजनिक गरेको थिएन भने भारतीय गृह मन्त्रालयले भने यस्तो सहमति भएको पुष्टि गरेको थियो। आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ।
4: नेपालले अतिकम विकसित देशबाट विकासशीलमा स्तरोन्नति हुने म्यादलाई 3 वर्ष पर सार्ने तयारी गरेको छ। स्तरोन्नतिपछि आउने चुनौतीको सामना तथा अवसरको उपयोगका लागि आवश्यक तयारी नपुगेको भन्दै संयुक्त राष्ट्रसंघसँग 3 वर्ष थप समय माग गर्ने तयारी गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट संयोजक रहेको स्तरोन्नति अनुगमन तथा मूल्यांकन समितिको हिजो बसेको बैठकले स्तरोन्नतिलाई 3 वर्ष पर सार्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। आगामी नोभेम्बरमा नेपाल अतिकम विकसित देशबाट विकासशीलमा स्तरोन्नति हुँदैछ, तर स्तरोन्नतिका लागि तयारी पूरा नभएको विज्ञ निजी क्षेत्र र कतिपय राजनीतिज्ञको विश्लेषण छ। प्रधानमन्त्री र अर्थमन्त्रीबाट समेत स्तरोन्नतिलाई पर सार्नुपर्ने संकेत आएपछि समितिले यस्तो निर्णय लिएको एक अधिकारीले बताएका छन्। छिमेकी देश बंगलादेशको नवनिर्वाचित सरकारले विकासशीलमा स्तरोन्नति हुने समयलाई 3 वर्ष पर सार्न भन्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार गरिसकेको छ। यस विषयमा राष्ट्रसंघले निर्णय गरेको छैन। बंगलादेशको स्तरोन्नति पर सरेमा नेपाल अझ बढ़ी प्रभावित हुने विज्ञहरूले बताउँदै आएका छन्। नयाँ पत्रिकामा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूको लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
6: त्यसैले च्याउ खेती गरौं, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौं, स्वस्थ रहौं।
5: तर वर्षायाममा जथाभावी जंगलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
6: त्यसैले जंगली च्याउहरूको उपभोग नगरौं, नगराउ, दुर्घटनाबाट बाँचौ र बचाऊ।
5: व्यवसायिक किट विकास केन्द्र हरियर भवन

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम
1: टेशन खुशीको कनेक्सन
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय गायब पारिएको छ। व्यवसायीहरूको सिन्डिकेट र अनियमितताको फेहरिस्त समेटिएको फाइल मन्त्रालयबाटै हराउनलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलेमत्वको शंका गरिएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेक जाँचको क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन शुरू गरेको थियो। अघिल्लो सरकारका श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको नेतृत्वमा वैदेशिक रोजगारीसँग सम्बन्धित स्वास्थ्य परीक्षण व्यवसायमा भइरहेको अनियमितता छानबिन परीक्षण छानबिन गर्न 16 सदस्यीय विशेष टास्क फोर्स गठन गरिएको थियो। अनुगमन टोलीमा श्रम मन्त्रालयका दुई उपसचिव, नेपाल प्रहरीका दुई डीएसपी र तीनजना इन्स्पेक्टर सहित विभिन्न निकायका अधिकारी सहभागी थिए। टास्क फोर्सले नेपाल स्वास्थ्य व्यवसाय महासंघ अन्तर्गत संचालित 36 मेडिकल संस्थामा छापा मार्दै कागजात, आर्थिक विवरण र विभिन्न प्रमाण संकलन गरेको थियो। समितिले प्रतिवेदन अहिले श्रम मन्त्रालयबाटै गायब भएको छ। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले समितिले निवर्तमान श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीलाई प्रतिवेदन बुझाएको बताउनुभयो। औपचारिक रूपमा प्रतिवेदन बुझाइसकिएको भनिएको छ, तर मन्त्रालयमा यो फाइल भेटिएको छैन। हामीले खोजिरहेका छौं तर फेला परेको छैन। उहाँ भन्नुहुन्छ, मन्त्रालयबाटै अनुगमन प्रतिवेदन गायब भएपछि विभिन्न अड्कलबाजी शुरू भएका छन्। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि उपत्यकामा 212 स्वास्थ्य संस्थालाई सरकारी अनुमति छ। सिप सिकाउनका लागि 143 संघ संस्थालाई अनुमति दिइएको छ भने 1082 म्यान पावर व्यवसायी सक्रिय छन्। यी संघ संस्थाहरू श्रम मन्त्रालयको स्पेशल टास्क फोर्सको छड़के अनुगमनमा परेका थिए। अनुगमनका क्रममा सरकारले तोकेको भन्दा चर्को शुल्क लिने, स्वास्थ्य परीक्षण नै नगरी शुल्क उठाउने, अनावश्यक धेरै थरी टेस्ट गर्न लगाउने, परीक्षण गर्नुपर्ने विषयको जाँचै नगरी रिपोर्ट मात्र दिने तथा मेडिकल व्यवसायीका गतिविधि शंकास्पद रहेको भेटिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट कार्यवाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरिएको छ। सीआईबीका प्रवक्ता शिवकुमार का अनुसार पत्राचार प्राप्त भएको र आवश्यक कागजातको खोजी भइरहेको छ। करिब 3 महिनासम्म चलेको अनुसन्धानपछि टास्क फोर्सले महासंघका अध्यक्ष कैलाश खड्का लगायतका पदाधिकारीमाथि कार्यवाही गर्नुपर्ने स्पष्ट आधारसहित प्रतिवेदन तयार पारेको बताइएको छ। श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब, अन्नपूर्ण पोस्टमा समाचार छ।
3: संसदमा आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री वीरेन्द्र शाह बीचमै उठेर हिँडेको विषयमा विपक्षी दलहरूले आलोचना गरेका छन्। संसदको गरिमा कायम हुने व्यवहार प्रदर्शन गर्न प्रधानमन्त्री शाहलाई उनीहरूले सचेत गराएका हुन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेको करिब 50 मिनटपछि प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिनु भएको थियो। नीति तथा कार्यक्रम वाचनपछि राष्ट्रपतिलाई विदाय गर्न पनि उहाँ बैठक हलमा आउनु भएन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही बोल्नु भएन। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा बीचमै संसदबाट बाहिरिएको विषयमा राजनैतिक तथा सार्वजनिक वित्तमा प्रधानमन्त्री शाहको आलोचना भएको छ। मंगलबार हिजोको बैठकमा शुरूमा नै कंग्रेस प्रमुख सचेतक बासना थापाले आकस्मिक समय मागेर प्रधानमन्त्री शाहको व्यवहारप्रति संसदीय दलका तर्फबाट आपत्ति जनाउनुभयो। मंगलबारकै बैठकमा कंग्रेस संसदीय दलका नेता भीष्मराज आङ्गाम्बेले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री शाहबाट देखाइएको व्यवहार दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो। रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले भने संसदीय गरिमा कायम गर्न रासोपा प्रतिबद्ध रहेको बताउनु भएको छ। नीति तथा कार्यक्रम प्रस्तुतिकै बीचमा प्रधानमन्त्री शाहले किन संसद बैठक छोड्नुभयो भन्ने विषयमा आधिकारिक जानकारी आएको छैन। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहले सोमबार साँझ सामाजिक सञ्जालमा स्वास्थ्यमा असहजता भएकाले आराम गर्न उहाँ बैठकबाट बाहिरिएको उल्लेख गर्नुभएको थियो। केही बेरमा नै डिलिट गर्नुभएको थियो। यसबाहेक आजको कान्तिपुर दैनिकमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद छाडेकामा प्रधानमन्त्रीको आलोचना शीर्षकमा समाचार प्रकाशित छ।
4: सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयको स्रोत साधन आवश्यकता विद्यार्थी संख्या हेरेर बजेट वितरण गर्ने भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षामा गरिने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै बजेट वितरणको योजनाबारे बताउनु भएको हो। सरकारले राजनीतिमा लाग्ने शिक्षकमाथि कडाई गर्ने भएको छ। संसदीय समितिको बैठकमा शिक्षा मन्त्री पोखरेलले शिक्षक राजनीतिमा आउने भए मार्कर छाडेर आउनुपर्ने बताउनुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदले शिक्षकलाई विचारबाट मुक्त गर्न खोजिएको हो भन्दै प्रश्न गरेका थिए। शिक्षा मन्त्रालयका सचिव शिवकुमार सापकोटाले कतिपय विद्यालयमा अनावश्यक पूर्वाधार र स्रोत साधन रहेको र कतिपयमा पूर्वाधार र स्रोत साधनको अपुग भएको जानकारी गराउनु भएको थियो। शिक्षा मन्त्रालयको आगामी कार्ययोजना र विद्यमान अवस्थाबारे जानकारी दिँदै उहाँले अब स्कूल तहदेखि उच्च शिक्षा तहसम्म नीति निर्माण र त्यसको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो। शिक्षामा यसपटक 2023 अर्ब रूपियाँको बजेट माग गरिएको छ। उक्त सिलिङ अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ। शिक्षा मन्त्री पोखरेलले भन्नुभयो, आगामी आर्थिक वर्षमा शिक्षाको बजेट 2023 अर्ब रूपियाँ सिलिङ बनेको छ। उहाँका अनुसार आगामी आर्थिक वर्षमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यको थालनी समेत गरिएको छ। सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याका आधारमा बजेट। नयाँ पत्रिकामा समाचार छ।
3: निजी जग्गामा पूर्व सहमति नलिई जबरजस्ती सड़क निर्माण गरिएको घटनाको विरोध गर्दा बाँधेर दुर्व्यवहार गरिएको घटनामा संलग्न वडाध्यक्षसहित 6 जना विरूद्ध प्रहरीमा अभद्र व्यवहार सम्बन्धी जाहेरी दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय सिराका अनुसार पीड़ित पक्षले दिएको जाहेरी कानून बमोजिम दर्ता गरी आवश्यक प्रक्रिया अगाडि बढ़ाइएको छ। औरही गाउँपालिका 3 का वडाध्यक्ष जीवस यादव सहित उनका छोरा मुकेश यादव, भाई रामबाबु यादव, सड़क निर्माण उपभोक्ता समितिका अध्यक्ष हेमा यादव, उनका बाबु विष्णु यादव र भाई विजय यादव गरी 6 जना विरूद्ध पीड़ित पक्षले दिएको जाहेरी मंगलबार दर्ता गरिएको सिरा प्रहरीका सूचना अधिकारी प्रहरी न्याय उपरीक्षक रमेश बहादुर पालले बताउनुभयो। नयाँ पत्रिकामा समाचार छ।
4: स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको सम्भावना न्यून भएको छ। सरकार र निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरेका छैनन्। 1 वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगरिने कानूनी व्यवस्था छ। स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी 13 पद रिक्त छन्। वडाध्यक्ष पद पनि रिक्त छन्। रिक्त वडाध्यक्षको यकिन संख्या आयोगमा पाइसकिएको छैन। स्थानीय तह निर्वाचन ऐनमा पदावधि समाप्त नहुँदै कुनै कारणले पद रिक्त भएमा बाँकी पदावधिका लागि उपनिर्वाचन गरिने भनिएको छ। तर त्यसका लागि बाँकी पदावधि 1 वर्षभन्दा बढ़ी हुनुपर्छ। स्थानीय तह निर्वाचन 2079 वैशाख 31 भएको थियो। स्थानीय तह ऐनमा पदावधि समाप्त नहुँदै पद कुनै कारणले रिक्त भए बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा उपनिर्वाचनद्वारा पूर्ति गरिने भनिएको छ। सरकार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्ने अधिकार सरकारसँग छ। तर सरकारका तर्फबाट समय रहँदै कुनै चासो नआएको आयोगका एक अधिकारीले बताएका छन्। स्थानीय तह उपनिर्वाचन टर्दै कान्तिपुरमा समाचार छ।
3: कैलालीको लम्खीचुवा अस्पताल स्तरोन्नतिका विषयमा प्रदेश सरकार र पालिका बीचको विवाद फेरि सतहमा आएको छ। सुदूरपश्चिम प्रदेश सरकारले अस्पतालमा खटाएका कर्मचारीलाई नगर प्रमुख सुशीला साईले फिर्ता पठाइदिनु भएको छ। प्रदेशले खटाएका 2 जना कर्मचारी सोमबार अस्पताल हाजिर हुन गएका थिए, तर नगर प्रमुख साईले उनीहरूलाई हाजिर हुन दिनु भएन। अस्पताल स्तरोन्नतिका विषयमा मुख्यमन्त्री कमलबहादुर शाह र मेयर साहब बीच केही समय यता टकराव देखिँदै आएको छ। प्रदेश सरकारले 1500 को लम्कीचुवा नगर अस्पताललाई प्रदेश मार्फत ल्याई 50 को प्रादेशिक अस्पताल बनाउने प्रक्रिया पूरा भएको भन्दै कर्मचारी हटाएको छ। मेयर साईले भने नगरपालिकासँग सम्झौता नगरी प्रदेशले एकलौटी प्रक्रिया अगाडि बढ़ाएको भन्दै विरोध जनाउँदै आउनुभएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले लम्कीचुवा अस्पतालमा 8 तहका मेडिकल अफिसर डाक्टर कमलेश प्रसाद यादवलाई मेडिकल सुपरिन्टेण्डेण्ट तथा 6 तहका लेखा अधिकृत गणेश बहादुर विष्ट र नासु लक्ष्मी श्रेष्ठलाई खटाउने सचिव स्तरीय निर्णय 15 वैशाखमा गरेको थियो। आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ।
4: राजधानीका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासी परिवार यति बेला बनेपाको अस्थायी शिविरमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन्। बस्ने स्थायी ठेगानाको अभाव, पर्याप्त खाना नपाइने समस्या, स्वास्थ्य उपचारको अन्यल र सामाजिक अपमानका कारण उनीहरूको दैनिकी झन पीड़ादायी बनेको छ। बनेपाको बुडोल स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा अहिले 1 नाबालक, 1 अटिजम भएका बालक सहित 26 बालबालिका, एक दृष्टिविहीन व्यक्ति र 16 ज्येष्ठ नागरिक सहित 110 विस्थापित बसिरहेका छन्। ती विस्थापितहरूका अनुसार अहिले उनीहरूले भोग्नु परेको समस्या सबैभन्दा ठूलो स्वास्थ्य उपचारको छ। अचानक बिरामी पर्दा अस्पताल कसरी पुग्ने र खर्च कसले बेहोर्ने भन्ने अन्यल छ। शनिबार साँझ मदिरा सेवन गरी फर्किएका एक पुरूष लडेर घाइते भएपछि अस्पताल लैजान समेत कठिन भएको शिविरमा बस्नेहरूले बताएका छन्। बिरामी बच्चालाई अस्पताल पुर्याए पनि उपचार गराउन नसकेको गुनासो सुकुम्बासीहरूले गरेका छन्। पटक पटक स्थानान्तरण हुँदा बालबालिका, सुत्केरी महिला, अशक्त र ज्येष्ठ नागरिक सबैभन्दा बढ़ी प्रभावित भएका छन्। 9 दिनकी सुत्केरी महिलालाई समेत तीनै स्थानमा राखिएको छ। बनेपामा सुकुम्बासी भोक, अपमान र असुरक्षा बीच पीड़ा भोग्दै नेपाल समाचार पत्रमा समाचार छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: मानसिक समस्याबाट बस्ने उपायहरू।
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
7: असल साथीहरूसँग मात्रै संगत गरौं।
6: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। सिन्धुलीको सुनकोशी तिनकी पिण्डमाया विकलाई छोराको मृत्युको घाउले जति दुखेको छ त्योभन्दा बढ़ी राज्यबाटै भएको अन्यायले दुखेको छ। कसैले घटनाका बारेमा सोध्यो कि उनी झर्किन्छन्, मंगलबार नागरिक पुग्दा उनी यस्तै स्थितिमा भेटिन्। वैशाख 7 गते सिन्धुली फुर्कोट स्थित प्रहरी हिरासतमा रहेका 22 वर्षीय छोरा श्रीकृष्ण विकको मृत्यु भएको खबर सुनेपछि उनको यो अवस्था आएको हो। घटना भएको 22 दिन बितिसक्दा पनि मृत्यु हुनुको प्रमाण तथा कारण पाउन नसकेपछि विकस सहित आफ्ना माइती घरमण्डलामा गत वैशाख 12 गतेदेखि धरनामा छन्। उनीहरू बुधबार हिजो मंगलबार पनि धरनामै भेटिए। आजको नागरिक दैनिकमा सिन्धुलीका दलित युवक श्रीकृष्णको हिरासतमा मृत्यु प्रकरण न्याय र प्रमाण कुर्दा कुर्दै बिते 22 दिन शीर्षकमा समाचार छ।
4: उमेरले मानिसलाई शारीरिक रूपमा वृद्ध बनाउन सक्छ, तर सिक्ने इच्छा र आत्मविश्वास बलियो भए उमेर कहिले बाधक बन्दैन भन्ने उदाहरण धनकुटाका 66 वर्षीय करवीर राई बनेका छन्। 2017 सालमा जन्मिनुभएका राईले 66 वर्षको उमेरमा यसरी परीक्षा उत्तीर्ण गर्दै धेरैका लागि प्रेरणादायी बन्नुभएको छ। राईको शैक्षिक यात्रा निकै लामो, संघर्षपूर्ण र धैर्यताले भरिएको छ। उहाँले पहिलो पटक 2040 सालमा साबिक चुवाउङ गाविस र हाल पाक्रीवास नगरपालिका 10 भारती माध्यमिक विद्यालयबाट टेस्ट परीक्षा दिनुभयो। त्यस अघि त्यति बेलाको एसएलसी परीक्षा दिनुभएको थियो। गणित, विज्ञान र भूगोल विषयमा असफल भए पनि अरू विषयमा राम्रो अंक ल्याएर पास गर्नुभएको थियो। तर मनभित्रको पढ्ने इच्छा कहिले मरेन। गाउँमा निष्क्रिय बस्नुभन्दा केही नयाँ गर्ने सोचका साथ उहाँले पुनः अध्ययन शुरू गर्ने निर्णय गर्नुभयो। यस वर्ष गणित विषयमा समेत उत्तीर्ण भएपछि उहाँले एसईई पूरा गर्न सफल हुनुभएको छ। 66 वर्षमा राईले यसईई उत्तीर्ण गरे भन्छन् अब प्लस टू पास गर्ने धोको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।
3: विदेशी नागरिकको गतिविधि निगरानी र सुरक्षाका लागि ल्याइएको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली एफएनएमआईएस कार्यान्वयनमा अध्यागमन विभागले कडाई गर्ने भएको छ। सञ्चालनमा आएको पाँच महिनासम्म पनि सेवा प्रदायक प्रतिष्ठान प्रणालीमा आबद्ध हुन आनाकानी गरेपछि विभागले कड़ा कदम चाल्ने तयारी गरेको हो। अध्यागमन विभागले गत 17 पुसदेखि यो प्रणाली कार्यान्वयनमा ल्याएको थियो। आजको नयाँ पत्रिकामा समाचार छ।
4: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे र बर्खी विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिँदै आएको यस्तो विदा अब शैक्षिक सत्रका लागि 30 दिनको मात्र हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गरेको हो। गोर्खापत्रमा समाचार छ।
3: र राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा यी वैशाख 21 देखि राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने काम अवरूद्ध छ। विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गर्नुभयो। नागरिक दैनिकमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। पश्चिम एसिया तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चीन मार्फत दबाव सृजना गरेर इरानलाई आफ्ना शर्तहरू मान्ने बाध्य बनाउन सकिने योजनाका साथ ट्रम्प बेजिङ ओर्लन लाग्नुभएको हो। चीनिया राष्ट्रपति शी जिनपिङले बेजिङमा ट्रम्पको आतिथ्यता गर्दा यिनै विषयमा बहस हुने आकलन गरिएको छ। शिखर सम्मेलनमा आपसी हित तथा द्विपक्षीय सम्बन्ध सुधारको मुद्दा ओझेलमा नपरोस् भन्ने विषयमा पनि दुई देशका अधिकारी सचेत देखिन्छन्। व्हाइट हाउसकी सहायक प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प आज बेजिङ पुग्नुहुनेछ। भोलि शीसँग भेट गर्ने र शुक्रबार अमेरिका फर्कने कार्यक्रम छ। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। अमेरिकी उच्च अधिकारीहरूका अनुसार ट्रम्प भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहनेछ। चीन इरानी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता र इरानको रणनीतिक साझेदार हो। अमेरिका इजरायलले इरान विरूद्ध करिब 2.5 महिनादेखि जारी राखेको युद्ध तत्कालका लागि रोकिएको भए पनि स्थायी अन्त्य भएको छैन। युद्ध विरामकै अवधिमा पनि दुई पक्षले एकअर्कामाथि निशाना साधिरहेका छन्। दुवै पक्षबीच 11 र 12 अप्रेलमा इस्लामाबादमा प्रत्यक्ष वार्ता भएको थियो। यसैबीच इरानले युद्ध अन्त्यका लागि 14 बुधे प्रस्ताव अघि सारेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव अस्वीकार्य रहेको बताएका छन्।
3: अब खेल समाचार। पहिलो संस्करणको नेपाल प्रिमियर लीग 2081 एनपीएलमा अनियमितता भएको विषयमा नेपाल क्रिकेट संघ क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपालाई युवा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ। अनुसन्धानका क्रममा क्यानले असहयोग गरे कार्यवाही प्रक्रिया अघि बढ़ाइने मन्त्रालयले जनाएको छ। मन्त्रालयका शाखा अधिकृत प्रदीप कुमार खड्काले 14 वैशाखमा राखेपालाई पत्र पठाउँदै सो निर्देशन दिनुभएको हो। मन्त्रालयले यसपटक पनि अनुसन्धानमा सहयोग नगरेको अवस्थामा क्यानलाई कार्यवाही समेत गर्न भनिएको छ। यसैबीच नेपाल आईसीसी क्रिकेट विश्वकप लीग 2 को सिरिजमा स्कटल्याण्डसँग डकवर्थ लेविस नियमअनुसार 2 रनले पराजित भएको छ। तिब्बी क्रिकेट मैदानमा मंगलबार हिजो पहिले ब्याटिङ गरी स्कटल्याण्डले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालको ब्याटिङमा वर्षाले प्रभावित पार्यो। फिल्ड अम्पायर बुद्धि प्रधान र फैसल अफ्रिदीले डकवर्थ लेविस अनुसार 39 ओभरमा 221 रनको नयाँ लक्ष्य नेपाललाई दिए। नेपालले 39 ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउँदा 2 रनको झिनो अन्तरमा हार्न पुग्यो। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संस्थापनलाई काउन्टर दिँदै कंग्रेसको देउबा समूह पनि महाधिवेशनको तयारीमा। समानान्तर प्रदेश भेला सकेर राष्ट्रिय भेलाको तयारी। केन्द्रीय सदस्य मनोनयनमा आपत्ति।
3: हस्ताक्षरको 9 वर्ष बित्दा पनि बीआरआई सम्झौता बहसमै। अमेरिकासँग सम्बन्धित विषयमा चीनको चासो। भारतसँगको सुपुर्दगी सन्धि अझै उल्झनमा।
4: विकासशील देशमा स्तरोन्नति हुन तयारी अपुग। श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब।
3: अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा जाँदै द्विपक्षीय व्यापारसहित इरानी युद्धका विषयमा छलफल हुने।
4: र एनपीएल प्रकरणमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन। स्कटल्याण्डसँग पराजित भएपछि नेपाललाई लीग 2 को शीर्ष चरणमा पुग्न सम्भावना कठिन।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न

0: तपाईँको विचार र भावनासँग धेरै नजिक, यो हो तपाईँको मनको आवाज, रेडियो साझला 96.4 MHz।
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479312।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: बाजे के भयो, किन गालामा हात?
4: दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर, हाम्रा सेवाहरू
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98407 3018,
3: 98095 14652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
9: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
10: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
9: अब के गर्ने रे? सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू,
7: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
7: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
7: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
8: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
2: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
5: सम्पर्क नम्बर 98067 0067 467। एकपटक सम्झिनै पर्ने ठाउँ, सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
11: साथै तार बान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: कार्यक्रम उप संसदमा प्रतिनिधित्व गर्ने दलले आफ्नो धारणा राखेका छन्। सरकारले ल्याएको निर्धार कार्यक्रममा औसत आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्यदेखि करको बोझ घटाउने नीति समेटिएको छ। सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरिने, कार्बन प्राधिकरण गठन गरिने, सरकारी भवन र उद्योगमा स्वदेशी काठ प्रयोग गर्ने, रोजगारी प्रवर्धन दशक घोषणा गर्ने लगायतका कार्यक्रम समेटिएको छ। यसै गरी 30,000 MW विद्युत उत्पादनको लक्ष्य निर्धार कार्यक्रममा छ भने स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना, काठमाडौँ उपत्यकाको वायु गुणस्तर सुधार गर्ने लगायतका विषय पनि समेटिएका छन्। यस्तै गरी अर्थतन्त्र र लगानी, सूचना प्रविधि र नव प्रवर्तन, रोजगारी र श्रम, पर्यटन र वातावरण, स्वास्थ्य र शिक्षा, सुशासन र प्रशासन, यस्तै गरी पूर्वाधार लगायतका सम्बन्धमा केही नयाँ व्यवस्था गरिएको सरकारको दावी छ। 44 पृष्ठ र 100 बुदामा समेटिएको निर्धार कार्यक्रमलाई कतिले पुरानै सरकारले लिएका नीतिको निरन्तरता भनेका छन्। केवल भाषा मात्र परिवर्तन गरेको टिप्पणी उनीहरूले गरेका छन्। आज हामी यही विषयमा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मदन कृष्ण श्रेष्ठसँग कुराकानी गर्छौं। उहाँ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। श्रेष्ठजी नमस्कार।
2: नमस्कार,
1: यहाँलाई स्वागत छ कार्यक्रम द न्यूज प्लसमा। सरकारले ल्याएको निर्धार कार्यक्रम यहाँलाई कस्तो लाग्यो?
2: निश्चितता कार्यक्रम चाहिँ अब के छ भने हिजो मान्य र संसदीय दलको नेताले बोल्दाखेरि 2081 र अहिले 83 सामान्य राष्ट्रपतिज्यूबाटै लाल सरकारले बनाएको जुन निश्चितता कार्यक्रम छ एउटै छन्, खास त्यस्तो फरक छैन र भाषा र शब्द अलिअलि मात्र फरक हो। कति कुराहरू चाहिँ 2081कै निश्चितता कार्यक्रम सारिएको छ भने कुराहरू राखेको छ। खास चाहिँ के छ, हामीले सोचेको यो जुन्दी आन्दोलनपछि जुन गठित यो सरकार छ, लगभग यो 2/3 राष्ट्रपतिको सरकारले आमूल परिवर्तन ल्याउने जनताले आशा गरेको थियो र जनताले चाहिँ पुरानो दलले केही कमी कमजोरी गरेको छ भनेर चाहिँ के छ भने नयाँ पार्टीलाई चाहिँ विश्वास गरेको थियो र नयाँ पार्टीले चाहिँ आमूल रूपमा विशिष्ट रूपमा अधिकतम आमूल परिवर्तन गरेर चाहिँ बजेट ल्याउनेछ र निर्धार कार्यक्रम ल्याउनेछ भनेर विश्वास गरेको छ। जुन विश्वास गरेको छ त्यसमा निर्धार कार्यक्रममा त्यस्तो चाहिँ फरकता आएको छैन र पहिलेकै निरन्तरता दिएको छ भनेर यो मान्य।
1: अब यो पुरानो दलले ल्याएको, पुरानो सरकारले ल्याएको निर्धार कार्यक्रममा निरन्तरता दिएको छ यहाँले भन्नुभयो, होइन? यो कतिको ठिक हो अथवा के ठिक भएन
2: भने यसमा चाहिँ के छ भने अब कार्यान्वयनपछि हेर्नुपर्नेछ, होइन? बजेट कस्तो किसिमबाट आउँछ, अब त्यो बजेट चाहिँ हेर्नुपर्नेछ, होइन? अहिले नै चाहिँ हामीले चिपाचिपुन्झेरी गर्नु चाहिँ आवश्यक देखेन मैले। यसलाई बजेट चाहिँ कस्तो किसिमबाट आउँछ त्यसलाई चाहिँ अब त्यो हेर्नु पर्नेछ।
1: जस्तो जुन म्यान्डेट जनताले दिएका थिए सरकारलाई, होइन, अब झन्डै 2/3 बलियो सरकार, अब यसले जुन जनताहरूका विभिन्न किसिमका आशा भरोसाहरू चाहनाहरू, होइन, यो हुनुपर्छ भन्ने एउटा थियो नि जनताको, त्यसमा चाहिँ यो निर्धार कार्यक्रमले कतिको छोएको छ यसलाई?
2: यसमा चाहिँ के छ भने अब जनताको अस्मित चाहना इच्छा आकांक्षा छन्। 46 परिवर्तनपछि, 62-63 परिवर्तनपछि र अहिलेको जेएनजी आन्दोलनपछि ठूलो आशा छन् जनताको, अस्मित इच्छा आकांक्षाहरू छन्। त्यो इच्छा आकांक्षा वास्तवमा नेपालमा भएको बजेटले, जे जति छ हामीसँग भएको बजेटले नै त्यो पूर्ति गर्ने हो। वास्तवमा चाहिँ अस्मित समस्याहरूलाई चाहिँ पूर्ति गर्न सक्दैन। वास्तवमा जनता असन्तुष्ट हुनु स्वाभाविक पनि हो, त्यो हुनु पनि पर्छ। जसरी त्यो इच्छा आकांक्षा र असन्तुष्ट भएन भने विकास पनि हुँदैन, चाहना पनि हुँदैन र प्रयास पनि हुँदैन। त्यसको लागि शरीर असन्तुष्ट गर्नुपर्ने नै हुन्छ र तर के छ भने यसले चाहिँ हामीले हेर्दाखेरि अब यो जनताको इच्छा आकांक्षा पूरा हुने गरी चाहिँ बजेट आउँला जस्तो हामीलाई चाहिँ लागेन।
1: जस्तो सुशासनको विषयमा यो सरकारले भनौँ आफ्नो एउटा वाचामै सुशासनको कुरा, रोजगारीको कुरा र युवा आकर्षकताको कुराहरू समेटेको थियो, होइन, त्यसलाई कसरी सम्बोधन गरेको पाउनुभयो यहाँले?
2: उनी यस्तो छ, लोकतन्त्र भनेको अङ्गिकताको एकता हो। विगतमा चाहिँ के छ भने यो संसदलाई चाहिँ नेताहरूको पार्टीको आफ्नो पकेटको जस्तो बनाएको भनेर जनताहरू निकै असन्तुष्ट थियो। सरकार फेर्ने परिवर्तन हुने होइन, यो त दुईटै सरकार आएको छ, यो त आशा भरोसा जागेको छ। र जुनसुकै पार्टी भेट्ने एउटा चाहिँ के भने संस्थागत विकासको लागि एउटा दुईटै लगभग दुईटै सरकार बहुमत सरकार गठन खुसीको कुरा हो, सुखद कुरा हो, लोकतन्त्र साहित्यको कुरा हो। तर के छ भने जुन सुशासनका यो जुन अहिले आएको पार्टी र नेताहरूले चाहिँ सुशासनको धेरै कुराहरू गरेर वास्तवमा जनतालाई विश्वास दिलाएको थियो र सुरुमै वास्तवमा लोकतन्त्र सबै अनेकताको एकता हो, सबैलाई समेटेर लाउनुपर्ने हो, फराकिलो नेतृत्व फराकिलो हुनुपर्ने हो र त्यो देखिएन। र यसले चाहिँ के छ भने सुरुमै चाहिँ के छ भने यो संसद दोस्रो अधिवेशन बोलाइसकेको स्थगन गरेर स्थगित गरेर यो अध्यादेश ल्याएको छ र अध्यादेश आठवटा अध्यादेश ल्याएको छ। यो वास्तवमा यो हामी ढोकाबाट पस्नुपर्ने घरमा झ्यालबाट पसेको हामी चाहिँ महसुस गरेको छ, जनताले त्यो महसुस गरेको छ, शङ्खाको दृष्टिले जनताले हेरेको छ। साथै अध्यादेश भनेको यो व्यवस्था संविधानमा राखेको छ र विगतका पार्टीहरू र सरकारले पनि ल्याएको छ र त्यो ल्याउनै पर्ने थियो। वास्तवमा संविधानमा के छ अत्यन्त जरुरी, जस्तै भूकम्प आयो, बाढी पहिरो आयो, भुरी बतास आयो, केही त्यस्तो इमर्जेन्सी भयो भने चाहिँ त्यो ल्याउनुको लागि बनाएको हो, वास्तवमा त्यो व्यवस्था गरेको हो। तर यसलाई चाहिँ के छ भने दुरुपयोग रहेछ, दुरुपयोग चाहिँ पहिलोको पार्टी र सरकारले पनि नगरेको, त्यही भएर पहिलोको पार्टीहरूले गरेर सरकारले गरेको हुनाले चाहिँ के छ भने कमी कमजोर देखेर नै जनताले चाहिँ यो सरकारलाई चाहिँ यो पार्टीलाई चाहिँ विश्वास गरेर दुईटै लगभग दुईटै दिएको। र यसमा सुरुमै चाहिँ के छ भने अध्यादेश ल्याएर जुन चाहिँ के छ भने अब संविधानमा संशोधन गरेर जुन चाहिँ अब आफ्नो अनुकूल नेताको अनुकूल पार्टीको अनुकूल र प्रधानमन्त्रीको अनुकूल चाहिँ जुन यो संविधान संशोधन गरेको छ र न्यायालयमा चाहिँ के जसरी चाहिँ छजनाबाट नियुक्ति गर्नुपर्ने, तीनजनाले बहुमतबाट नगरिकन यो विश्वमै व्यवस्था नभएको यो बहुजय व्यवस्था लोकतन्त्रमा बहुमतको शासन हुनुपर्ने, बहुमतले गर्नुपर्ने, सर्वसम्मत गर्नुपर्ने, तीनजनाले निर्णय गरेपछि चाहिँ संवैधानिक परिषदमा चाहिँ पुग्ने भनेर चाहिँ जुन संशोधन गरेको छ आफू अध्याएको छ। र त्यसपछि चाहिँ के छ भने प्रधान न्यायाधीश जुन मर्यादा र पहिलेदेखि चलिआएको व्यवस्था अनुसार चाहिँ सिनियरलाई जिनुपर्न नदिएकन चाहिँ के छ भने चौथो तहलाई दिएको छ। त्यसमा चाहिँ निकै जनताहरू सशङ्कित छन्, अब न्यायमा के हुने हो, न्याय अब मर्ने हो कि भनेर चाहिँ, संविधान मर्ने हो कि भनेर चाहिँ के भने जनतामा एकदम सशङ्कित छन्। यो सबै टिकीहरूले चाहिँ सशङ्कित रूपमा चाहिँ हेरेको छ।
1: जस्तो सुशासनको कुरा चाहिँ अब भनौँ सुशासन निर्देश कार्यक्रममा भए पनि अहिलेको प्रवृत्तिले चाहिँ सुशासनमा देखिएन भन्ने खालको आशय हो तपाईँको?
2: अनि सुशासन भनेको के छ भने सहभागिता हुने होइन, मैले अघि पनि भने एउटै पार्टीले गर्न खोज्यो, एउटै सरकारले गर्न खोज्यो, सरकार आफ्नै नेतृत्वले व्यक्तिगत रूपमा आफ्नै, वास्तवमा लोकतन्त्र भनेको के छ भने जसुकै बुद्धिमान बलवान धनमान भएर एक्लैले नसक्ने भएर यो बौद्धले लोकतन्त्र ल्याएको हुने, यसले सरकारले केही आवश्यकता पर्यो भने सबैसँग हेरेको छ।
1: जस्तो सुशासनको कुरा चाहिँ अब भनौँ सुशासन निर्देश कार्यक्रममा भए पनि अहिलेको प्रवृत्तिले चाहिँ सुशासनमा देखिएन भन्ने खालको आशय हो तपाईँको?

0: काउन्सिलले सल्लाह गरेर सबैको सहमति सकभर प्रयासहरू गर्नुपर्छ, त्यो प्रयास गरेको देखेन, सबै आफैले गरेको, हामीले नै गरेको, हामीले नै गर्न खोजेको, हामीले नै गरेको भनेर देखाउन खोजेको थियो। बासमती त लोकतन्त्रको लागि थियो, राम्रो पैसा होइन
1: भनेको पारदर्शिताको सन्दर्भमा सरकारको प्रतिबद्धतामा प्रश्न छ अहिले।
0: यो त कुशासनै हो नि, सुशासन सबैलाई सहभागिता गरेर छलफल गरेर अगाडि बढ्नुपर्ने हो। कति कुराहरू सबैले नस्वीकार्ला, स्वीकार्न नसक्ला, तर के छ भने प्रयासहरू त गर्नु पर्यो, प्रयासै भएन आफैले सबै चाहिँ के छ भने हामीले नै गर्नु परेको भनेर चाहिँ यो चाहिँ यो सुशासन हो। सुशासन भनेको पहिलो कुरा नै सबैलाई सहभागिता, सबैको कोसिस, सबैको सहमति लिने कोसिस गर्नुपर्ने। सरकार रुसुक्क चाहिँ बोलाइसकेको अधिवेशनलाई, संसद अधिवेशनलाई स्थगित गरेर त्यो चाहिँ के छ भने अध्यादेश ल्याएको, यो राम्रो होइन, यो वास्तवमा लोकतन्त्र विपरीत र जनताको भावना विपरीत। किनभने जनताले चाहिँ संसद ऐन बनाउने भनेको परिवर्तन गर्ने, संशोधन गर्ने भनेको त संसद हो नि। संसद किन राखिएको भन्दाखेरि ऐन नियम बनाउनलाई हो, होइन, ऐन बनाउनलाई, संशोधन गर्नलाई। सरकारले के छलेर, संसदलाई छलेर, जनताको सर्वोच्च संस्थालाई छलेर एउटा सरकारले आफैले राज्यले सरकार ल्याउनु खोज्नु, यो चाहिँ सुशासन विपरीत, लोकतन्त्र विपरीत, जनताको मान्यता विपरीत।
1: हजुर, हामी नीति तथा कार्यक्रममा केन्द्रित भइरहँदाखेरि जस्तो अब यो रोजगारी प्रवर्धन दशक घोषणाको कुरा पनि उल्लेख छ, होइन, अब यो सरकार बन्नुभन्दा अगाडि अथवा बनेपछि नै जनताहरूको धेरैको रोजगारीको वातावरणहरू सिर्जना हुन्छ भन्ने एउटा आशा थियो।
0: यस्तो छ, अब यो के छ भने विगतका सरकारले पनि यो राम्रा राम्रा कुराहरू झेलिराखेको छ, होइन, अहिले पनि आएको छ, केही कुराहरूले निरन्तर दिएको छ र केही शब्दहरू नयाँ फेरेको छ र मिठो चाहिँ कार्यान्वयन पछि चाहिँ फिटलो भयो भन्ने कुरा पनि हो, होइन। यसले चाहिँ के छ भने यही भयो, मैले चाहिँ अलिअलि तुरन्त गुनासो गर्नु आवश्यकता देखेन र यसले चाहिँ के छ भने अब कार्यान्वयन बजेट कस्तो किसिमबाट आउँछ, कार्यान्वयन पछि कस्तो रहन्छ, होइन, अब यसलाई चाहिँ मेन त के छ भने विगतको निरन्तरता भयो भने कार्यान्वयन पछि सशक्त भयो भने यसले राम्रो चाहिँ देखाउन पनि सकिन्छ।
1: हजुर, अब यो निर्धार कार्यक्रममा संविधान संशोधनका कुराहरू, होइन, विशेष गरी यो संविधान संशोधनको कुरा पनि अगाडि बढाउने भनेर यो सरकारले भनिरहँदाखेरि त्यो कुरालाई निर्धार कार्यक्रमले कसरी सम्बोधन गरे यहाँले पाउनुभयो, होइन,
0: सप्ताह के छ भने निश्चितता कार्यक्रमले खिलाए, यसमा व्यापकता हुनुपर्ने, व्यापक छलफल गर्नुपर्ने, नीता कार्यक्रम ल्याउनुलाई नै चाहिँ के छ भने सबैसँग संसदमा भएको सबै संसदका नेता र संसदीय दलहरूसँग पार्टीसँग छलफल गरेर के भनिन्छ, विज्ञहरूसँग छलफल गरेर नीति कार्यक्रम पहिला ल्याएको र अहिलेमा के केमा राम्रो पक्षहरू छन्, सुधार गर्ने छ, बलियो पछि पहिलेको के छ, कमजोर पछि के छ र भएका राम्रा पक्षलाई कसरी कार्यान्वयन गर्न सकिएन, के बाधाहरू र आयो भनेर चाहिँ के छ भने एकपल्ट त्यो सबै विज्ञहरू पछिसँग छलफल गरेको भए त राम्रो हुन्थ्यो होला, राम्रो भइन्छ होला, सबैको सहभागिता हुन्छ होला, सबैको चाहिँ दायित्व हुन्छ सबैको। अब चाहिँ यो एकपक्षीय रूपमा चाहिँ के छ भने यो नियुक्ता कार्यक्रम ल्याएको छ यसमा, तर अब संविधान संशोधन भनेको ठुलो कुरा हो, यसले यो संविधान संशोधनले चाहिँ राज्य अर्कै किसिम अर्कै बाटोमा पनि लान सक्छ, त्यही भएर ठुलो कुराहरू संविधान संशोधन सम्बन्धमा अहिलेसम्म चाहिँ के छ भने संसदमा आएको छैन, कुनै पार्टी र विज्ञहरूसँग पनि छलफल दिएको गरेको देखिएको छैन र सञ्जीत गठन गरेको छ र यसलाई चाहिँ के छ भने यो व्यापकता गर्नु पर्यो, जसरी संविधान बनाउनलाई ग्रासरूटमा जनतामा गएर टोलमा गएर चाहिँ विभिन्न प्रश्नहरू बनाएर चाहिँ व्यापक रूपमा चाहिँ यसलाई चाहिँ रायसला सुझाव लिएर यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेको छ, यसलाई संशोधन गर्नमा पनि कुन कुरामा संशोधन गर्ने हो, कसरी संशोधन गर्ने हो, सबै कुराहरू चाहिँ के छ भने यो जनतामै गएर सर्वे गरेर यसमा राम्रो पछि चाहिँ के छन्, यसलाई के सुधार गर्नुपर्ने हो र नेपाल सरकारले के चाहिँ के छ भने सुधार गर्ने भनेर बुरासै ल्याएर यो चाहिँ के छ भने जाँच गर्नुपर्ने। अहिलेसम्म चाहिँ के भने जनतामा जानु कहाँ कहाँ, विज्ञहरूमा जानु कहाँ कहाँ, अब संसदमा नै पनि आएको छैन।
1: अब यो सहकारी क्षेत्रको कुरा, हजुर मदनजी, अब सहकारी क्षेत्रमा जुन खालको समस्या, होइन, धेरैको चाहिँ राखेको बचत नपाएको गुनासो छ, अब यो सहकारी क्षेत्रको समस्याको कुराहरूलाई चाहिँ निर्धार कार्यक्रमले कसरी चाहिँ सम्बोधन गर्यो यसपटक?
0: अनि सहकारीमा चाहिँ केही गर्न चाहिँ खोजेको छ, होइन, अब सहकारीमा ऋण नकिन्दा ऋण दिने र

0: सहकारीमा पदाधिकारीहरूले चाहिँ ऋण दिएकोमा चाहिँ उनीहरूले केही बदमासी गरेको छ, गरेर नीति नियम विपरीत गरेको छन्, उहाँहरूको सम्पत्ति नै रोका राख्ने कार्य ल्याएको छ। यो राम्रो पछि छ, तर के छ यसलाई चाहिँ सबैको सहभागितामा सरसल्लाहमा यो संसदमै ल्याएर यो वास्तवमा चाहिँ यो अध्यादेशको रूप नरहेकन यो विधेयकको रूपमा ल्याएर ऐन पास गरेर गयो सबैको सहभागिता हुन्छ। अलिकति धेरै बितेको पनि होइन, त्यत्रो बितिसक्यो भन्दाखेरि अब दुई तिन महिना एक दुई महिना चाहिँ के छ भने झिला भएर यो चाहिँ के छ पृथ्वी नै पल्टिन्छ होइन। सबैको सहभागिता रहेर ठिक छ, त्यसमा राम्रै कुराहरू आएको छ, त्यसमा त्यही भएर चाहिँ त्यसमा त्यति कसैको गुनासो विरोध पनि छैन। मात्र के भने सबैको सहभागिता गरेर लानु पायो भने सबैको सहमति गरेर ल्यानु भयो, सबैको सहभागि सबैको मत राखेर लानु पाए राम्रो हुने भन्ने कुराहरू भएको।
1: जस्तो अब मदनजी तपाईँ पनि स्थानीय तह सम्हालेर आइसक्नु भएको व्यक्ति होइन, मध्यपुर ठिमी नगरपालिका मा हुनुहुन्थ्यो पहिला, अब अहिले चाहिँ प्रदेश सभासम्म हुनुहुन्छ आइपुग्नु भएको छ। अब स्थानीय तहबाटै सेवा दिने भनेर यो कुरो त योभन्दा अगाडिका सरकारहरूबाट आएका निर्देशक कार्यक्रममा पनि थियो, यो पटक पनि अब नापी र मालपोतको सेवा स्थानीय तहबाटै दिने भनिएको छ। तर त्यो दिने भनिएको चाहिँ छ भनेर चाहिँ पहिलादेखि नै आइरहेकै कुरा हो, तर दिनु चाहिँ सकिरहेको छैन त्यो व्यवहारहरूमा।
0: यो के छ भने यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले चाहिँ चिन्तन सरकारको व्यवस्था गरेको छ। चिन्तन सरकारमा चाहिँ स्थानीय सरकारलाई 22 अधिकार, जुन पहिला म आफू स्थानीय सरकार आफू स्थानीय निकाय थिएँ म हुँदाखेरि, अब स्थानीय सरकार भएछ, स्थानीय अहिले तह भएछ, स्थानीय निकायमा त्यो अधिकारहरू थिएन। जुन 22 जिल्लामा रहेका केन्द्रमा रहेको अधिकारलाई चाहिँ स्थानीय सरकारमा दिएको छ। त्यो 22 अधिकार मध्ये चाहिँ एउटा चाहिँ के छ भने लाल पूर्जाभित्र नापी मन्दिर सबै कुरा हेर्ने अधिकार चाहिँ स्थानीय सरकारलाई दिएको छ। त्यो कार्यान्वयन मात्र नगरेको होला, त्यो चाहिँ के छ भने त्यस बेला अब त्यो जनताको सम्पत्तिको कुरा हो होइन। अब सम्पत्तिको कुरा चाहिँ एकैपल्ट स्थानीय सरकारलाई दिँदा त्यो कार्यान्वयन गर्दाखेरि स्वच्छताको कुरा हुन्छ, हरेक कुरा हुन्छ, व्यवस्थापनको कुरा हुन्छ। त्यही भएर त्यस बेला चाहिँ लाल पूर्जा र नापी कुरा चाहिँ एकदम राम्रो कुरा हो। यसले चाहिँ यो अब चाहिँ के भने स्थानीय सरकारले पनि तयारी गर्छ, स्थानीय सरकार पनि सक्षम हुँदै आएको छ, सक्षम भएको छ, र यसले सबै नगरपालिका उपमहानगरपालिका महानगरपालिकामा लागू गरेको राम्रो कुरा हो। यसले चाहिँ कि स्थानीय सरकार सक्षम छ। हामीले चाहिँ 20 नगरपालिका सङ्घमा हुँदाखेरि पनि स्थानीय निकाय स्थानीय सरकार बनाउनु पर्छ भनेर हामी 20 नेपाल नगरपालिका सङ्घ गाविस राष्ट्रिय महासङ्घ दिल्ली विकास महासङ्घ यो 20 हामीले चाहिँ आन्दोलन गरेर बाटोमा सुतेर धरना कसेर सरकारसँग पटक पटक डेलिगेसन पुटाई खाएर चाहिँ के छ भने यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जुन स्थानीय सरकार हुनुपर्छ भनेर भएको छ, यसले व्यापक बनाएको छ। र स्थानीय सरकार अहिले चाहिँ बजेट पनि बढेको छ र अधिकारहरू पनि बढेको छ, र अहिले चाहिँ स्थानीय सरकारले चाहिँ यो 5-7-8 प्र्याक्टिसमा चाहिँ यो सक्षम रूपले चाहिँ यो नापी र मालपोटहरू चलाउने सक्ने सक्षमता पनि छ।
1: हजुर, अब सुकुम्बासी समस्याको कुराहरू पनि पछिल्लो समय पेचिलो बनेर आएको छ होइन। अब निर्देशक कार्यक्रमले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न सकिन्छ त, यो कुरामा कसरी चाहिँ सम्बोधन गरिरहेछ, दीर्घकालीन समाधानका उपायहरूको विषयमा चाहिँ के कस्ता कुराहरू चाहिँ यसमा छोएको पाउनुभयो?
0: यसमा चाहिँ के छ भने वैशाख 2 प्रधानमन्त्रीले चाहिँ हाम्रो बोलाएको छ हामीलाई, र त्यस बेला पनि मैले चाहिँ के छ भने मुख्य पहिलो नम्बरमै चाहिँ के भने सरहरू अहिले चाहिँ अव्यवस्थित रूपमा उपस्थित बढ्दैछ, सुकुम्बासी मात्र होइन नयाँ घरहरू बन्दैछन्, एकदम चाहिँ के भने अव्यवस्थित रूपमा बढ्दैछ। जथाभावी त्यो मलिलो माटो उर्वार्नुहुने ठाउँमा जथाभावी घर बनाउनु दिनु हुँदैन, यसलाई कडा रूपमा चाहिँ यो नीति ल्याएर चाहिँ नीति पनि नभएर कार्यान्वयन गर्नु पर्यो भन्ने कुराहरू मैले चाहिँ उठाएको र त्यसमा चाहिँ के छ भने सुकुम्बासी बस्ती चाहिँ यो अलिकति सहरभित्र चाहिँ यो खोला नालाको उसमा चाहिँ अव्यवस्थित रूपमा बस्ती बसिरहेछु, र चाहिँ के छ भने उहाँहरू पनि वास्तवमा अस्त व्यस्त थिए, त्यहाँ बस्ने ठाउँहरू बाटोघाटो राम्रो छैन, थलको सुविधा छैन, त्यहाँ खोलामा पोल्युसन भइरहेछ। यो वास्तवमा चाहिँ के भने अव्यवस्थित बस्तीलाई सहरमा व्यवस्थित गर्नै पर्ने हो, यो चाहिँ के छ भने यो उठाउनै पर्ने हो, कहिले उठाउने भन्ने कुरा मात्र हो। अहिले चाहिँ भयो र त्यसमा चाहिँ के छ भने यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र विधानले स्पष्ट रूपमा चाहिँ के छ भने त्यस्ता भूमिहीन दलित किसान अपाङहरू होइन तिनीहरूलाई चाहिँ के छ भने व्यवस्थित रूपमा गरिसकेपछि मात्र बस्ती उठाउनु भनेर व्यवस्था गरेको छ र मौलिक हकले पनि प्रष्ट रूपमा स्वास्थ्य शिक्षा बस्ने घाँस बाँस कपासको स्वास्थ्य शिक्षाको प्रष्ट रूपमा व्यवस्था गरेको छ त्यो गरिसकेपछि मात्र चाहिँ उठाउनु पर्ने भन्ने कुराहरू चाहिँ आइरहेछ व्यापक त्यसो हो र त्यहाँ के छ भने उठाउँदाखेरि समय पुगेन 24 घन्टै दिएन 12 घन्टा मात्र दिएर यो चाहिँ के छ भने डोजर चलायो यो उनीहरूले सामान निकाल्न पाएन र त्यहाँ लुगा नै लाउन पाएन निकाल्न पाएन भाँडाकुँडाहरू निकाल्न पाएन भनेको यो त चाहिँ के भने अलिकति बर्बरतापूर्ण डोजर चलायो भने मात्र हो गुनासो एउटा मानवता विपरीत भयो मानव हराएको भयो यो मौलिकता हराएको होइन मनोजीवनबाट मात्र विरोध भयो
1: मनजी अब यो निर्देशन कार्यक्रम उपर त धेरै कुराहरू छन् यसमा जोडिएका होइन अब मुख्य कुरो एकदम फ्रुटफुल खालको चाहिँ के जस्तो लाग्यो होइन एकदम सठिक तरिकाले भन्नुपर्दा र अलिकति भद्दा अथवा यो अलिक बनावटी जस्तो चाहिँ के लाग्यो
0: अनि यसमा चाहिँ राम्रो कुराहरू पनि थुप्रै छन् मैले भने पहिलेदेखि राम्रो कुरा छन् यो कार्यान्वयन पछि चाहिँ कस्तो हुन्छ बजेट कस्तो किसिमबाट आउँछ भन्ने कुराहरू मात्र हो यसमा चाहिँ होइन यो त देख्न त राम्रो लेख्छ नि वास्तवमा राम्रो राम्रै छन् यसमा चाहिँ राम्रो कुराहरू लेखेको छ होइन अब यसमा चाहिँ के छ भने व्यवस्थित सहर बनाउने उपत्यकामा पोल्युसनलाई चाहिँ न्यूनीकरण गर्ने यो राम्रो कुराहरू छन् होइन सहकारीको कुराहरू हो करेका साथ जाने यो कुराहरू चाहिँ राम्रो छन् र कृषिमा भयो रोजगारीमा भयो होइन राम्रै कुराहरू छन् यसमा चाहिँ लेखौँ चाहिँ राम्रै छ नराम्रो होइन तर के भने अब बजेट कसरी आउँछ भन्ने कुराहरू छन्
1: जस्तो जुन हतारमा निर्देशक कार्यक्रम आयो होइन निर्देशक कार्यक्रम पनि अब धेरै छलफलै नगरिकन एकैचोटि पास गर्ने तयारी पनि छ होइन यो एकदम हतार हतारको योले चाहिँ कस्तो प्रभाव पार्छ होइन अब प्री बजेटको विषयमा पनि हुनु पर्थ्यो प्री बजेट पनि कहाँ पुग्ने हो थाहा छैन अब एकैचोटि बजेटकै ऊ आउँछ अब जेठ 15 त बजेटै ल्याउनुपर्छ
0: त्यही हो समय भयो त्यही भएर छलफल गरेर हेर्ने सांसदहरूले पनि त हेर्ने आफूलाई बिजी गएको छ प्रदेश सभा नियमावली 79 यो मस्यौदा आएको छ 79-83 पास गर्ने यो सबै 10-15 एकैपल्ट हुँदाखेरि हामीले अध्ययन गर्ने समय नै छैन वास्तवमा अब यो आजै चाहिँ प्रदेश सभा नियमावली मस्यौदा समितिको प्रत्यन आजै पास गर्नेछ भन्दाखेरि हामीले हिजो मात्र पायौँ अब आजै चाहिँ पास गर्ने हो भन्दा निष्ठा कार्यक्रम पनि अस्ति मात्र पायो आजै पास गर्ने हो भन्दाखेरि विधेयकहरू 8 छ भन्दा यो एकैपल्ट चाहिँ 10-12 आउँदाखेरि चाहिँ के भने अध्ययन गर्ने समय नै भएन होइन यसले गर्दाखेरि हतारमा चाहिँ छिटो यो गर्नु पर्दाखेरि त्यसले चाहिँ के गर्ने राम्रो गर्नु पर्दा पर्दै नराम्रो हुन जान्छ कि भने चाहिँ हाम्रो सबैको शङ्का हो
1: अब निर्देशक कार्यक्रम प्रस्तुत गरिरहँदाखेरि राष्ट्रपतिज्यूले प्रस्तुत गरिरहँदाखेरि प्रधानमन्त्रीज्यू त्यहाँबाट उठेर हिँड्नुभयो भनेर जुन टिप्पणी तपाईँहरूले गरिरहनु भएको छ यसलाई होइन यो के हो वास्तवमा तपाईँहरूको धारणा के छ यसमा
0: मुख्य त के भने नेता प्रधानमन्त्री भनेको मात्र एउटा राष्ट्रपतिको मात्र होइन होइन यो त सबैको हामी जनताको प्रधानमन्त्री हो वास्तवमा दलीय व्यवस्थामा एउटा व्यक्तिको प्रयासले मात्र सबै सम्भव हुँदैन नेतृत्व परिपक्व फराकिलो हुनुपर्दछ राज्यमा द्वेष हुँदैन विचार फरक हुन सक्छ समग्रतामा एकता हुन्छ बुझाइ फरक हुन सक्छ मुख्य कुरा के भने विचार समाज सामूहिक हुनुपर्दछ होइन मर्यादा हुनुपर्छ व्यापकता हुनुपर्छ लोकतन्त्र र सिद्धान्तसँग सम्झौता हुँदैन वास्तवमा संविधान सबैले चाहिँ समान संसदलाई समान गर्छ वास्तवमा यो के छ भने प्रधानमन्त्रीज्यू राष्ट्रपतिले त्यो सम्बोधन गरिरहँदाखेरि यसरी निस्नु भनेको फेरि के भने फेरि राष्ट्रपतिको यो होइन यो त सरकारकै बजेट हो निजा कार्यको सरकारकै हो भन्दाखेरि आफ्नै प्रधानमन्त्रीले चाहिँ बनाएको सरकारले बनाएको उहाँको नेतृत्वमा बनाएको निजा कार्यक्रम यसरी अमानवीय रूपमा यसरी चाहिँ निस्कनु हुँदैन थियो, सबैको चाहिँ चाहिँ विरोध भएको थियो, त्यहाँ सबैले चाहिँ गुनासो गरेको थियो, सबैलाई मन परेको थियो अरे वास्तवमा संसदहरू, यो जनताले सबै प्रतिक्रिया प्रसारण गरेछ र अब कस्तो प्रधानमन्त्री भन्ने कुराहरू चाहिँ के छ भने सबैलाई त्यो लाग्छ, उहाँको व्यवहार रहन्छन् र मान्छेले चाहिँ चकित परिरहेको छ र अहिले मात्र होइन पहिलेदेखि उहाँको रहन्छन् व्यवहारमा चाहिँ त्यो यो हामी मर्यादित हुनुपर्छ। वास्तवमा संसद भनेको संविधान भनेको सरकारलाई नियन्त्रण गर्ने होइन, त्यही भएर त्यहाँ संसदमा धेरै कुरा उठ्यो र बहुमतले गर्ने नेताले गर्ने एउटा कुरा हो, तर संसद भनेको सर्वोच्च छ मान्नुपर्छ।
1: अब संसदको जुन
0: सरकार
1: सांसदको जुन प्रश्नहरू आइरहेको छ होइन सरकार प्रमुखकै विषयलाई लिएर सांसदको प्रश्नको उत्तर प्रति उहाँको कतिको जवाबदेही त देखियो
0: होइन, उहाँ चाहिँ के छ भने सामान्य प्रधानमन्त्रीज्यू आउनुहुन्छ, आफै तुरन्त जानुहुन्छ, उहाँ चाहिँ खास चाहिँ हेरेका छैन, देखेको छैन हामीले, अब के हो उहाँको आफ्नै पैसा होला आफ्नै होला हामीले सबै कुरा, तर अस्ति पनि उहाँ चाहिँ बिरामी भयो भनेर भन्नुभयो होइन, अब त्यो के हो उहाँको यो मार्फत हाम्रो संसदीय दलको नेता भीष्म आङदाङले त्यहाँ राख्नुभयो, बिरामी भयो भनेर के भएको जाचेर चाहिँ संसदलाई जानकारी गराउनु पर्ने प्रधानमन्त्री हामी सबैको होइन राज्यको प्रधानमन्त्री हो सबैको प्रधानमन्त्री हो, त्यही भएर चाहिँ के छ भने यसमा चाहिँ अब उहाँको विषयमा खास चाहिँ हामीलाई मात्र होइन सबै जनता चाहिँ के छ भने के हो कस्तो हो भन्ने कुराहरू चाहिँ अहिले चाहिँ बुझाइसकेको छैन।
1: हस्, यो महत्वपूर्ण समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद नवीनजी, तपाईँले जुन चाहिँ मेरो भावनाहरू यसो जुन थाहा संसारबाट प्रस्तुत गर्नुभयो राख्नु लाउनुभयो र मलाई मौका दिन्छु, त्यसको लागि थाहा संसारलाई नवीनजीलाई सबै थाहा संसार सबै परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
1: हस्, नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मदन कृष्ण श्रेष्ठ। उहाँसँग हामीले भर्खरै सरकारले आर्थिक वर्ष 2083-84 कार्यक्रम संसदमा प्रस्तुत गरेको छ, त्यो निर्धार कार्यक्रम आज नै पास गर्ने सरकारको तयारी पनि रहेको छ, यही सन्दर्भमा केन्द्रित रहेर हामीले उहाँसँग कुराकानी गर्यौं। उहाँसँग गरिएको यही कुराकानी सँगसँगै आजको लागि कार्यक्रम द न्यूज प्लसको समय यही सकिएको छ। प्राविधिक मित्र सुरेश पौडेल बुलबुललाई धेरै धेरै धन्यवाद दिँदै म नवीन लुइटेल बिदा हुन्छु। नमस्कार अनि शुभ दिन।
2: Closer to your heart. Your favorite radio station, Radio Zanzibar, 96.4 MHz.
3: चीको दोष निवारण, कालसर्प योग, राष्ट्रीय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झनी पदेनाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9851-75-223, 9806-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाशै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9856-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर रिटर्नीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदुली एफएम 97.2 MHz दुदुली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोदेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz दिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9856-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्, म पनि कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल वैशाख महिनाको आज 30 गते, तदनुसार ऋषि सन् 2026 मई 13 तारीक, सग सम्वत् 1948, नेपाल सम्वत् 1146 बसलागा, रोद्र नामक सम्वत्सर, उत्तरायण वसन्त ऋतु, आज बुधबार रहेको छ, ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ, आज एकादशी तिथि रहेको छ, आज एकादशी तिथि रहेको छ, विशेष गरी 10 घडी 2 पला रहेको छ, नक्षत्रमा रहेको छ उत्तर भाद्रपदा नक्षत्र रहेको छ 39 घडी 19 पला, योगमा रहेको छ विष्कुम्भ योग रहेको छ 31 घडी 47 पला रहेको छ, यस्तै गरेर करणमा रहेको छ बालवाह करण रहेको छ बिहानको 9 बजेर 19 मिनटसम्म, तदुपरान्त कौलवाह करण रहनेछ, कौलवाह करण रहनेछ 38 घडी 31 पला रहनेछ। यस्तै गरी आज बिहान सूर्योदय बिहानको ठिक 5 बजेर 18 मिनटमा भयो भने सन्त सूर्यास्त साँझको 6 बजेर 44 मिनटमा हुनेछ र आजको दिनमा घडी 13 घडी 26 पला रहनेछ। आज दिन विशेष रहेको छ, आज पञ्चक पनि रहेको छ, आज अपरा एकादशी व्रत पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा जानकारी म तपाईँलाई गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने हामी तपाईँसँग गर्नेछौ। आजको अशुभ समय यानि कि आजको काल समय रहेको छ, विशेष गरी बिहानको 8 बजेर 38 मिनट 14 सेकेन्डदेखि बिहानको 10 बजेर 19 मिनट 15 सेकेन्डसम्म आज काल बेला रहेको छ। आजको लाभ समय रहेको छ बिहानको 5 बजेर 16 मिनट 11 सेकेन्डदेखि बिहानको 6 बजेर 57 मिनट 12 सेकेन्डसम्म लाभ बेला रहेको थियो भने अहिले यतिखेर चाहिँ अमृत बेला चाहिँ चलिराखेको छ। यस्तै गरेर आजको लाभ बेलाको समय रहेको छ एकैचोटि बेलुका साँझमा रहेको छ,
साँझको 5:21 साँझको 6:44 23 सेकेन्डसम्म आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोत्रको विषयमा जानकारी पनि म तपाईँलाई गराउनेछु। यस्तै गरी म तपाईँलाई एउटा विशेष जानकारी गराइहालौँ, भोलि हाम्रो गृह प्रवेश गर्ने दिन छ, यानि कि घर सर्ने दिन भोलि छ 31 गते, असाध्यै राम्रो छ। भोलि चाहिँ नै एकदमै राम्रो द्वादशी तिथि पनि परेको छ, बिहिबार पनि परेको छ, एकदम असाध्यै राम्रो रहेको छ। अब भोलि कति बजेर कति मिनटमा गृह प्रवेश गर्दा उत्तम हुन्छ, सायद कतिखेर रहेको छ भनेर पनि म तपाईँलाई जानकारी भने गराउनेछु। कार्यक्रममा तपाईँहरू रहनुहोला, कति बजेदेखि कति बजीसम्म कुन बेला रहेको छ, भोलि कति बजेर कति मिनटमा गृह प्रवेश गर्दा उत्तम र गृह प्रवेशको विधि विधान के रहेको छ भन्ने विषय पनि म राशिफल पछि तपाईँलाई जानकारी भने गराउनेछु। कार्यक्रममै रहनुहोला। पालो रहेको छ ग्रह गोचर। ग्रह गोचरमा आज सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा, यस्तै गरेर मंगल मीन राशिमा, बुध विशेष गरी वृष राशिमा, यस्तै गरेर शुक्र वृष राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशिरको राशि मीन राशि आउँछ। उत्तर भारतको दोस्रो चरण नाम आउनेछ थबाट, थम्बहादुर, थम्माया, थब कुमार नाम आउँछ। मध्यनारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराएँ र आफूले पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर भेटिरहन्छ मेषादी 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन आकस्मिक खर्चले अर्थाभाव देखा पर्न सक्छ। बेलामा होस नपुग्नाले केही चुनौती झेल्नु पर्ला। समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढ़ाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै मात्रा भेट्नेछन्। शुभचिन्तकहरू समय टाढा रहनेछन्। विशेष गरी धेरै लगानी पछि कम मात्र फाइदा हुने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्दै जानेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढ़ाईमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछन्। व्यापारमा राम्रो नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढ़ाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ़नाले जीवन शैलीमा पनि परिवर्तन आउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन तारिफको काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढेका साथीभाइ नजिकैले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछन्। काम देखाएर फाइदा लिने समय रहेको छ। शुभचिन्तकहरूको साथले उत्साह जगाउनेछ। मेहनतले नामदाम इनाम हात पार्न सफल हुने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन समयमा होस नपुग्नाले विवाहमा पछि परेला। परिस्थितिवश चिता काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्च गर्नुपर्ला। आंशिक फाइदा भए पनि चिताको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलाउन सक्दा दुःख पाइन्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। खानपान र आहार विहारमा ध्यान पुर्याउनु होला। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सतर्क रहनु पर्ला। सामान्य कामका लागि धेरै दौड गर्नुपर्नेछ। प्रतिष्ठित नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला। सम्भावना देखे पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। व्यस्तता बढ्दै जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन रमाइलो भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी सुन्न बढ्न सक्छ। आमदानी बढ्नाले उत्साह जाग्नेछन्। व्यापारमा राम्रो फर्को मार्न सकिन्छ। श्रमको उचित मूल्याङ्कन पाइन्छ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। मेहनतले छिटो र छोटो समयमै उपलब्धि हात लागि हुने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन प्रतिस्पर्धामा उत्तीर्ण परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिन्छ। पहिलेका दुश्मनले समेत मित्रताका हात अघि बढ़ाउनेछन्। स्रोत साधन जुटाउँदै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अवसर व्यवधानको उताव चढ़ावबाट न्यून प्रतिफल हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहार पछि परेला, आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, स्वास्थ्य चिन्ताले पनि सताउनेछन्, अध्ययनमा बाधा हुँदै जानेछन्, लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। विश्वमा वचन दिने बानीले समस्या पर्न सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन अरूको फाइदाको लागि उपयोग भइनेछ भने परिस्थिति आफ्नो लागि अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अवसर पार्ने हुँदा अलि सजग रहनु पर्ला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। विश्वमा दिएको वचन अवसर पार्न सक्छ। आवेशको व्यवहार र असमझदारले आफन्तजन टाढिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन दिगो फाइदा हुने काममा जग बस्ने मौका मिल्दछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काम टाढामा हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़सम्म जिताउन सक्छ। स्रोत साधन जुटाउनले नयाँ कामतर्फ आकर्षित भइनेछ। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना रहेको छ। कर्जा र उधार व्यापारमा चनाख रहनु पर्ला। नियमित काम समेत साविक जस्तै फाइदा नहुन सक्छ। अरूका विषयमा चासो लिँदा झमेला आइलान सक्छ। विवाह दशपद काम जिम्मेवारी आउँदै जानेछन्। सावधान रहेर अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आफन्तजनसँग भेटघाट हुनाले परिवेश उल्लासमा रहनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू पनि बढ्दै जानेछन्। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी सन् बढ्न सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय रहेको छ। रचनात्मक काम प्रारम्भ हुँदै जानेछन्। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। साथीभाइहरूसँग भेटघाट हुँदै जानेछन् भने खानपानको आनन्द समेत मिल्ने खालको योग मै राशि मिललाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

श्रोताहरु सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि हामी तपाईँलाई सम्पर्क गर्न अनुरोध गर्न चाहन्छौ। तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ 9845175223 र 9845175223 नम्बरमा तपाईँले आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। विशेष गरी आज विशेष दिन पनि रहेको छ, आज एकादशी रहेको छ, भोलि द्वादशी रहेका छन्। आजका एकादशीको नाम भनिरहेको छ अपरा एकादशी व्रत रहेको छ। अपरा एकादशीको व्रतको छुट्टै महिमा रहेको छ, तपाईँलाई थाहा छँदैछ। विशेष गरी म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु, भोलि चाहिँ नै विशेष गरी गृह प्रवेशको दिन रहेको छ, भोलि व्यापारिक प्रतिष्ठान आरम्भको दिन पनि रहेको छ, विवाहको मुहूर्त पनि रहेको छ, रुद्री जुने दिनहरू पनि रहेका छन्। विशेष गरी चाहिँ तपाईँलाई कुनै पनि आवश्यक परेका छन्, तपाईँलाई कुनै पनि साइटहरूको विषयमा जानकारीहरू लिन मन लागेको छ भने सम्पर्क भने गर्नुहोला। भोलि गृह प्रवेश कति बजेर कति मिनटमा गर्ने होला, शुभ बेला कतिखेर छ होला भन्ने विषयमा पनि मनमा लागिराखेको हुन सक्छ तपाईँहरूको लागि। चाहिँ विशेष गरी भोलिको शुभ बेला असाध्य बिहानै रहेको छ, एकदमै बिहानको समयमा शुभ बेला रहेको छ, यानि कि बिहानको ठिक्क तपाईँले 6 बजे चाहिँ नै गृह प्रवेश गर्न असाध्य राम्रो शुभ बेला रहेको छ। बिहानको 6 बजेदेखि 6:30 पनि तपाईँले गर्न सक्नुहुन्छ है। विशेष गरी चाहिँ शुभ बेला त्यो समयमा रहेको छ। अब बिहान तपाईँले समय छैन, फुर्सद छैन, तपाईँ बिहानको समय अलिक छिटो भयो, दिउँसोतिरको हेर्न पाउनुहुन्थ्यो गुरुबा भन्ने मनमा लाग्यो होला क्या तपाईँको कसैको फेरि है, ओहो बिहानै रहेछ बिहान दिनु होला भन्ने पनि मनमा लाग्यो होला। उहाँको लागि चाहिँ विशेष गरी दिउँसोको ठिक्क 1 बजेदेखि 1:30 चाहिँ नि लाभ बेलाको समय पनि गृह प्रवेश गर्न सकिन्छ। राम्रो त शुभ बेलाको बेलामा हो है। अब दुई नम्बरमा लाभ बेलामा पनि तपाईँहरू गर्न गृह प्रवेश गर्न सक्नुहुन्छ। ओहो बर्बाद हुने भयो दिउँसो मध्याहमा के गर्ने होला त, घाम पनि हुन्छ मध्याहमा त्यति राम्रो पनि लागेन मलाई भन्ने लाग्छ भने तपाईँको लागि म साँझ पख पनि भनिदिन्छु। साँझमा लक्ष्मी भित्त्याउने पनि भनिन्छ है। अनि त्यसपछि साँझमा चाहिँ नै विशेष गरी घरमा भएका कन्याहरू छोरीहरू नाची नाति नातिनाहरू अथवा भान्जा भान्जीहरू कसैलाई तपाईँले अगाडि राखेर ब्राह्मणलाई अगाडि राखेर पनि गृह प्रवेश गर्न सक्नुहुन्छ। साँझमा लक्ष्मी साक्षात लक्ष्मी भित्त्याउन पनि सक्नुहुन्छ। अनि साँझमा लक्ष्मी भित्त्याउने घरभित्र लगाएर चाहिँ नि आफ्नो इष्ट कुलपितिलाई स्थापना गर्ने, त्यहाँ दियो पनि बालिदिने एउटा होइन ल भगवान् आजदेखि म सधैँभरि यो घरमा बिहान र बेलुका झिलिक्क दियो चाहिँ बाल्छु, म बत्ती काटेर झिलिक्क दियो म बाल्छु म भन्न मनमा वचन पनि गर्ने होइन। अनि त्यो समय रहेको छ विशेष गरी साँझको ठिक्क 6:30 भित्रमा तपाईँले गर्न सक्नुहुन्छ। 6:30 भित्र पनि तपाईँको त्यो समय फेरि के रहेको छ भन्दा शुभ बेला रहेको छ फेरि है, शुभ बेला रहेको छ। साँझको 6:00 चाहिँ 30 मिनट भित्र शुभ बेला असाध्य राम्रो रहेको छ, त्यो बेलामा पनि तपाईँले गर्न सक्नुहुन्छ। साँझमा लक्ष्मी भित्त्याउने अनि घरमा दियो, अनि दियो बाल्ने चाहिँ अब कसै कसैले के भन्नुहुँदो रहेछ भन्दा जुठो पर्यो भने सुतक पर्यो भने दियो बाल्नु हुँदो रहेछ, हो बर्बाद भयो भन्ने पनि गर्नुहुँदो रहेछ है। अब यसमा के छ भन्नुहुन्छ भने जुठो पर्दाखेरि सुतक पर्दाखेरि जुन ठाउँमा गएर तपाईँले पूजा गर्नुहुन्छ, मन्दिर जहाँ बनाउनु भएको छ घरको कुनामा कतैपट्टि होइन, अब मन्दिर बनाउने नियममा त विशेष गरी तपाईँको ईशान कोणमा बनाउनु पर्छ मन्दिर चाहिँ होइन। अब तपाईँलाई चाहिँ मन्दिर बनाउनु भएको छ, दियो बाल्नुपर्ने, सुतक परेछ, सुकेला परेको छ अथवा जुठो परेको छ भन्ने मनमा लाग्छ भने तपाईँले चाहिँ त्यस्तो मनमा लाउनु पर्दैन, किनकि साँझ बिहान बत्ती बाल्नुपर्छ हामीले विशेष गरी है। के गर्नुहोस् भन्दा एउटा माटोको दियो अथवा पित्तलको दियो, माटोको दियो त दिनदिनै चेन्ज गर्नुपर्छ जुठो सुत्केर परेको बेलामा चाहिँ होइन, एउटा तामाको दियो किनेर लिएर आउनुहोस् एक्स्ट्रा छुट्टै, अनि त्यसपछि एउटा सानो सानो तपाईँको चाहिँ बोतलमा तेल राख्नुहोस्, बत्ती
राख्नुहोस् एउटा बट्टामा हालेर राख्नुहोस् त्यो चाहिँ छुट्टै राख्नु त्यो चाहिँ जहिले पनि तपाईँको ठिक्क त्यही जुठो परेको बेलामा अथवा सुत्केर परेको बेला मात्र प्रयोग गर्न मिल्ने जति थोत्थोरै राख्नुहोस् अनि त्यसपछि तपाईँले जुठो परोस् चाहे सूतक परोस् तपाईँले घरमा बत्ती बाल्नुपर्छ भन्दा शास्त्रमा भनेको छ कहाँ भनेको छ भन्दा तपाईँको चाहिँ गरुड पुराण पनि भनेको छ है यो चाहिँ तपाईँको आफ्नो घरका गुरु पुरोहित अब आजभोलि चलन छैन त्यस्तो नभए तपाईँको चाहिँ तपाईँले विशेष ख्याल गर्नु होला यदि जुन घरमा साँझ बत्ती बल्दैन त्यो घर मसान घाट हुन्छ भनेर लेखेको छ तीनचोटि जस्तै आज बिहान साँझ बत्ती आज बिहान बत्ती बाल्नु भएन अनि भोलिपल्ट तपाईँको चाहिँ बेलुका पनि बत्ती बाल्नु भएन भोलिपल्ट बिहान पनि तपाईँले बत्ती बाल्नु भएन घरमा भने तपाईँको घर त्यसपछि मसान घाँस हो सर हुन्छ भनेर लेखेको छ गर्व पुराणमा हेर्नु होला तपाईँले होइन गर्व पुराण भेटाउनु भएन अरू अरू पुराण पनि तपाईँको चाहिँ यो विशेष छ साँझ बत्ती बाल्न हुन्छ निर्णय सिन्धुमा पनि लेखेको छ साँझ बत्ती बाल्न हुन्छ भनेर लेखेको छ है अब जसरी व्रतबन्ध गरिन्छ हाम्रो बाबुहरूको व्रतबन्ध गरिसकेपछि तीनचोटि तपाईँको चाहिँ त्रिसन्ध्या चाहिँ व्रतबन्ध गरेको व्यक्तिले त्रिसन्ध्या जप गरेन गायत्री मन्त्र जप गरेन भने त्यो व्यक्तिले फेरि पनि व्रतबन्ध गर्नुपर्छ गुरुबाट फेरि मन्त्र सुन्नुपर्छ त्यो व्रतबन्ध गरेको डेट स्कार हुन्छ होइन उनी बुझ्ने भाषामा है त्यो हुन्छ भनेर लेखेको छ क्या जस्तै ओहो झुठो परे बेला पनि गुरुले बत्ती बाल्नु हुन्छ भन्नुभयो भन्नु लाग्छ भने फेरि तपाईँले के गर्नु भन्दा जुन घरमा जसको मृत्यु भएको छ त्यो घरका छोराहरूले बेलुका साँझमा बत्ती बाल्छन् बाल्छन् कि बाल्दैन ल भन्नुहोस् अनि जुन घरमा मृत्यु हुन्छ त्यो घरमा जब दाहसंस्कार गरेर आइसकेपछि घैँटाभित्र होइन घैँटाभित्र तपाईँको चाहिँ बत्ती चौबिसै घण्टा चाहिँ बत्ती बालिराखेको हुनुहुन्छ दियो क्या बत्ती भनेको लाइट हेर्नु दियो होइन अनि भित्र दियो बलिराखे तापनि बाहिर पनि घरको चाहिँ तपाईँको चाहिँ ढोका अगाडि पनि गाईको गोबर लिपपोत गरेर त्रिकाष्टिकामा खोचाहरूमा बनाएर फूल जल र बत्ती दान गर्छन् हो कि होइन हो त्यो बत्ती भनेको साँझ बत्ती त्यहाँ पनि बाल्छन् है त्यो बेला साँझ बत्ती बाल्नुपर्छ साँझ बत्तीलाई चुटोसुट गरेर रोक्दैन क्या जस्तै गरी तपाईँले देवी देवताको पूजा गर्नु चाहिँ हुँदैन फेरि कुरा बुझ्नुभयो नि देवी देवतालाई पखाल पार पखाल फुल पारेर धोई पारी गरेर पूजा गर्न हुँदैन फेरि है झुठो परे पनि सुत्केर परे पनि त्यो गर्नु चाहिँ हुँदैन पूजापाठ गर्नु हुँदैन जस्तै गायत्री मन्त्र जप गर्न हुन्छ फेरि बुझ्नु फुक्को जप गर्ने फुक्को फुक्को भनेको आचमन नगरिकन जप गर्ने होइन सूर्यलाई अर्घहरू नदिने खाई गायत्री आफ्नो आसनमा बसेर तपाईँहरू चाहिँ गायत्री मन्त्र 108 गायत्री मन्त्र जप गरेर मालालाई ढोगेर राख्नुहोस् होइन अनि भोलि भोलि तपाईँ त्यो प्रक्रिया तपाईँले गर्न सक्नुहुन्छ यो कुराहरू होइन अब भोलि गृह प्रवेश छ तपाईँले साँझ बत्ती म सधैँभरि बाल्छु भने मनमा अठोट राख्नुहोस् साँझ बत्तीहरू राख्नुहोस् बाल्नुहोस् है राम्रो पनि हुनेछ समस्याहरू आउँदैन तपाईँलाई यसमा मनमा चाहिँ सङ्कोच भयो बुझ्नु भएन भने तपाईँले मलाई दिउँसो पनि फोन गर्न सक्नुहुन्छ यो बत्तीको विषयमा साँझ बत्तीको विषयमा चाहिँ तपाईँले पनि विशेष गरी सम्पर्क गर्न सक्नुहुन्छ है अब कसैले तपाईँले कहाँ हुन्छ यस्तो बाल्नलाई हुँदै हुँदैन भनेर उहाँले सोध्नु भन्नुभयो भने यो हुँदै हुँदैन भने लेखा कहाँ छ देखाइदिनुहोस् त भनेर भन्नु होला बुझ्नु भयो नि जुन ठाउँमा तपाईँले पूजा गर्नुहुन्छ मन्दिरमा त्यहाँ गएर बत्ती बाल्नु हुँदैन है तपाईँले मन्दिरकै अगाडिपट्टि एउटा दियोमा तपाईँको थोरै तेल राखेर बत्ती बाल्नु साँझ बत्ती बिहान बेलुका साँझ बत्ती बाल्नुपर्छ होइन अनि आज भोलि तपाईँको बाटेको धुप आउँछ दुईवटा धुप सलक्क बालेर त्यहाँ टक्का राखिदिनु टेबलमा राखिदिनुहोस् एउटा थाली सालीमा तामाको थालीहरूमा केहीमा राखिदिनुहोस् राम्रो भइहाल्छ है त्यो भएर यसमा विशेष तपाईँले ख्याल गर्नुहोला हुँदै हुँदैन कहाँ हुन्छ भन्ने मान्छेहरूलाई चाहिँ अनि त्यसपछि ल यो फलानु नम्बर छ यो फलानु नम्बरमा चाहिँ गुरुलाई फोन गर्नुहोस् भनेर मेरो नम्बर तपाईँलाई थाहा छँदैछ अनि मेरो नम्बर दिनुहोस् उहाँलाई म बुझाइदिन्छु उहाँले नबुझ्नु नभएको पनि हुनसक्छ नि त हो कि होइन त्यो यसमा तपाईँले विशेष ख्याल गर्नुहोस् है जस्तै गरी घरमा विवाह गर्नुभएको छ दुरै भित्याउनु भयो दुरै भनेको बुहारी भित्याउनु भयो पहिला पहिला दुरै भन्थे हो कि होइन बुहारी भित्याउनु भएको छ अब बुहारीलाई मन्त्र पनि दिनु पर्यो फेरि बुहारीले पनि जप गर्नुपर्छ छोराले पनि जप गर्नुपर्छ हो त्यस्तो घरमा हो लक्ष्मी नआउने बुझ्नुभयो त्यो घरमा हो अनिष्ट नहुने त्यो घरमा हो श्रीमान श्रीमतीको सम्बन्ध नबिग्रने गायत्री मन्त्र यदि तपाईँले दैनिक रूपमा बिहान 108 बेलुका 108 पटक गायत्री जप गर्नुहुन्छ भने तपाईँले ग्रह शान्ति गर्न आवश्यक पनि छैन फेरि
पूजै लाउनु पर्दैन भन्न खोजे होइन मैले फेरि है, पूजाजी लाउने, सत्यनारायणको पूजा लाउने, रुद्राभिषेकहरू गर्ने, ओहो मेरो गरादशा बिग्रे मैले दुःख पाएँ भनेर रुनु पर्दैन। गायत्री मन्त्र तपाईँले बिहान 108 बेलुका 108 गर्नुभयो थोरैमा भने, बुझ्नुभयो नि। जस्तै गरी छोरी मान्छेको लागि पनि लक्ष्मी गायत्री हुन्छ, बुहारीहरूको लागि पनि लक्ष्मी गायत्री हुन्छ, उहाँहरूले पनि गायत्री लिन मिल्छ होइन। गायत्री मन्त्र कोबाट लिने भन्दा आफूभन्दा ज्येष्ठ व्यक्तिबाट लिनु पर्यो। कस्तो व्यक्तिबाट लिने भन्दा जो व्यक्तिबाट तपाईँले गायत्री मन्त्र सुन्न खोज्नु भएको छ, सुन्न आँट्नु भएको छ, त्यो व्यक्तिले पनि गायत्री मन्त्र दैनिक रूपमा जप गरेको हुनुपर्छ, बुझ्नुभयो नि। त्यो व्यक्तिले पनि गायत्री मन्त्र दैनिक रूपमा जप गर्ने गरेको हुनुपर्छ, त्यो व्यक्तिलाई गायत्री मन्त्र कण्ठस्थ आएको हुनुपर्छ। किनकि दैनिक जप गर्ने व्यक्तिलाई त गायत्री त कण्ठ हुन्छ, हेर्नु छोरी मान्छे हो कि होइन, चाहे छोरी मान्छे होस् चाहे छोरा मान्छे होस्। तपाईँको बाबुको छोराको व्रत बन्द गर्न खोज्नु भएको छ, नातिको व्रत बन्द गर्न खोज्नु भएको छ भने जोबाट तपाईँले मन्त्र लिन खोज्दै हुनुहुन्छ, मन्त्र दिलाउन खोज्दै हुनुहुन्छ नातिलाई छोरालाई, त्यो व्यक्तिले जय लागेको हुनुपर्छ होइन। अनि त्यो व्यक्तिले गायत्री मन्त्र बिहान बेलुका जप गरेको हुनुपर्छ। यदि त्यो व्यक्तिले जपै गर्दैन, जनै लगाउँदैन भने त्यस्तो व्यक्तिबाट तपाईँले गायत्री मन्त्र लिन आवश्यक हुँदैन, उचित हुँदैन। गुरु छान्दाखेरि योग्य गुरु छान्नुपर्ने हुन्छ हामीहरूले चाहिँ। आजभोलि मैले व्रतबन्धमा गएको देख्छु अथवा अरू अरू सप्ताह पुराणमा पनि म चाहिँ जाँदाखेरि मैले के कुरा देख्छु भन्दा, म जाँदाखेरि चाहिँ गायत्री मन्त्र सुनाउन जसले खोजिराख्नु भएको छ उहाँले मलाई आएर के भन्नुहुन्छ भन्दा, लौ न गुरुबा यो गायत्री मन्त्र लेखेर दिनुहोस् न, मलाई त आउँदैन भन्नुहुन्छ। अनि मैले लेखेर दिनुपर्ने ल हेर्नुहोस् गायत्री मन्त्र चाहिँ क्या, जसले गायत्री सुनाउन खोजिरहेको छ उसलाई गायत्री मन्त्रै थाहा छैन, के सुनाउने उसले बिचरा, उसले जपै गर्दैन, उसले के संस्कार दिने आफ्नो चेलालाई हो कि होइन। अनि गायत्री मन्त्र सुनाउन खोजिराख्नु भएको छ अनि त्यसपछि सासु आउनुहुन्छ, लौ न यो बुहारीले गायत्री मन्त्र सुन्ने अरे मलाई लेखिदिनुहोस् न मन्त्र गुरु, बुहारीलाई आज मन्त्र सुनाइदिनु पर्यो भन्नुहुन्छ। फेरि ल हेर्नुहोस् उहाँलाई गायत्री मन्त्रै थाहा छैन होइन, सबै त्यस्तो हुनु न है, फेरि सबैले मैले भन्न खोजेको होइन, कोही कोही व्यक्ति त्यस्तो पनि हुनुहुन्छ। त्यो भएर गायत्री मन्त्र लिँदाखेरि तपाईँले विशेष रूपमा जसले दैनिक रूपमा गायत्री जप गर्दछ, जसले आचरण रहने गरेको छ, त्यस्तो व्यक्तिबाट हामीले गायत्री मन्त्र लिनुपर्ने हुन्छ है, मन बल्ल राम्रो हुन्छ, नभए राम्रो हुँदैन होइन। अब अलि पहाडतिर त मैले धेरै कुरा सुनेको छु, ब्राह्मणहरूबाट पनि होइन, अब अरूहरूबाट पनि धेरै कुरा सुनेछु, अब आफ्नो आफ्नो कुरा हो होइन। अब विशेष गरी माछा मासु सेवन गर्नु हुँदैन, लसुन प्याजहरू सेवन गर्नु हुँदैन। अब लसुन प्याज खाएर पापै लाग्ने चाहिँ होइन होइन, तर पनि ती भनेका तामसिक चिज हुन् होइन। तामसिक चिज खायो भने मनमा रिस आउँछ, क्रोध आउँछ हो कि होइन, अनि मन बुद्धि भ्रष्ट हुन्छ, भगवान्प्रति भाव जाँदैन, देवी देवताप्रति भाव जाँदैन, विश्वास जाँदैन। त्यही भएर लसुन प्याजहरू नखानु, मुसुरुको दाल नखानु, भान्टाको तरकारी नखानु भनेको, त्यो खाएर पापै लाग्ने भन्ने चाहिँ होइन। फेरि कहीँ लेखा छैन पापै लाग्छ भनेर, तर माछा मासु खायो भने पाप लाग्छ क्या, अर्काको जीव हो नि त, जीव चाहिँ खानु भएन भन्नु खोजेको है। माछा मासु खायो भने पापै लाग्छ, त्यो चाहिँ सत्य हो, शास्त्रमै लेखेका कुरा हुन्। तर लसुन प्याज होइन, जस्तै गरी मुसुरुको दाल, भान्टाको तरकारी, गोल भेडाहरू यी खाँदाखेरि पाप लाग्छ तँलाई भनेर शास्त्रमा लेखेको छैन। यी कुराहरू त्याज्य भनेको, यी कुरा निषेधित हुने कुराहरू चाहिँ निषेधित हो, कुरा बुझ्नुभयो नि। यी कुराहरू निषेधित हो, किन निषेधित हो भने तपाईँको आफ्नो इन्द्रियलाई कन्ट्रोलमा राख्न सकिन्न, रिस धेरै हुन्छ यस्तो व्यक्तिमा, क्रोध धेरै आउँछ भनेर चाहिँ यो चिजहरू नखानुहोस् भन्न खोजेको होइन। यी कुरामा पनि तपाईँले विशेष ख्याल गर्नुहोला। सक भएर तपाईँले के गर्नुहोस् भन्दा माछा मासु चाहिँ छोड्ने कोसिस गर्नुहोस्, बुझ्नुभयो नि। अब एकैचोटि छोड्न त तपाईँलाई पनि गाह्रो होला, खाइराखेको चिज होइन, यो मात्र एउटा जिब्रोको स्वाद हो, अरू केही पनि होइन। त्यही भएर माछा मासु तपाईँले छोड्ने कोसिस कसरी गर्नुहोस् भन्नुहुन्छ भने, महिनामा तपाईँले 5 चोटि, 6 चोटि, 7 चोटि खानुहुन्छ होइन भने त्यसलाई तपाईँले आधी घटाउनुहोस्। सुरुमा चाहिँ आधी नै घटाउनुहोस्। जस्तै मानिलिउँ महिनामा तपाईँले 10 पटक खानुहुन्छ होइन भने, बजारतिरका 10 चोटि खान्छन् होला, तर गाउँ घरकातिर 10 चोटि खानुहुन्न, किनकि गाउँ घरतिर माछा मासु पाउँदैन होइन,
यता चाडपर्व परेको बेलामा अनि काठमाडौँ गएर खानुहुन्छ है, अनि बजारतिर त फेरि बजारमा किन्न त आउँछ होइन, अनि उहाँले धेरै खान सक्नुहुन्छ। त्यो बेला तपाईँ दसचोटि खानुहुन्छ माछा मासु महिनामा भने पाँचचोटि गर्नुहोस् माछा मासु खानुको लागि चाहिँ है, तपाईँले तीन महिनासम्म पाँचचोटि खानुहोस् होइन, अनि पाँचचोटि गर्नुहोस्। त्यसपछि तपाईँले दुई पटक खानुहोस् महिनामा, पन्ध्र दिनमा एक पटक, पन्ध्र दिनमा एक पटक खानुहोस् है, त्यसरी पनि तपाईँले तीन महिनासम्म त्यो गर्नुहोस् बुझ्नुभयो। अनि त्यसपछि तीन महिनापछि फेरि तपाईँले दुई पटक खाइरहनु भएको थियो नि, अब एक पटकमा राख्नुहोस् महिनामा एकको चोटि मात्रै खाने, त्योभन्दा अगाडि नखाँदै नखाने होइन। अनि तीन महिना त्यसै गर्नुहोस् है, अनि त्यसपछि तपाईँले के गर्नुहोस् भन्दा दुई महिनामा एक पटक खाने, त्यसपछि बुझ्नुभयो। दुई महिनामा तपाईँले एक पटक माछा मासु खानुभयो भने त्यसपछि तपाईँलाई खान मन लाग्दैन बुझ्नुभयो नि। त्यो भएर माछा मासुको सट्टामा अरू फलफुलहरू खान पाइन्छ, माछा मासु जस्तै प्रोटिन अथवा माछा मासु जस्तै भिटामिन केही पाउँछ, ती चिजहरूको अरू चिजबाट पाइन्छ, जस्तै सोयाबिनबाट पाइन्छ, मसौरा भन्छन् नि हो, मसौराबाट पाइन्छ, त्यो सोयाबिन खानुहोस् त्यसबाट पाइन्छ, जस्तै भटमासबाट पाइन्छ होइन, जस्तै एभो गाडो भन्ने फल पाउँछ हो, त्यो फलबाट पाइन्छ होइन। जस्तै माछा मासुको सट्टामा तपाईँले ड्राई फ्रुट किन्नुहोस्, जस्तै बदम हारे बदमलाई भिजाएर खाने गर्नुहोस्, काजु खाने गर्नुहोस्, पेस्ता खाने गर्नुहोस्, हाम्रो बच्चाहरूलाई उखर खान दिने गर्नुहोस् है, उखरबाट धेरै वृद्धि दिमागहरू धेरै वृद्धि विकास हुन्छ भनेर पनि वैज्ञानिकले विज्ञानले पनि भनेको छ है। यी कुराहरू खाने गर्नु, जस्तै माछा मासु तपाईँले 2000 माछा मासु खानुहुन्छ, ल्याएर तपाईँले एक छाकमा सक्नुहुन्छ भने 2000 ड्राई फ्रुट ल्याउनु भयो भने, काजु बदाम पेस्ता ल्याउनु भयो भने तपाईँले एक हप्ता पुग्छ। काजु बदाम पेस्ता भनेको एक एक मुठी खाने पनि होइन, फेरि जस्तै काजु 5 पिस, बदम 3-5 पिस, पेस्ता 5 पिस, यो दैनिक एकचोटि खानुहोस् तपाईँले। छोराछोरा कन्ट्रोल गरेर दिनुहोस्, धेरै खायो भने मल हुन्छ, थोरै खायो भने बल हुन्छ हो कि होइन। त्यो भएर यसरी कन्ट्रोल गरेर खानु, पैसाको पनि बचत हुन्छ, शरीरलाई राम्रो पनि हुन्छ, हाम्रो छोराछोरीको वृद्धि विकास पनि राम्रो हुन्छ, दिमाग तेजिलो हुन्छ, विशेष राम्रा हुन्छन् छोराछोरी पनि। यो तपाईँले विशेष ख्याल गर्नुहोला, मैले भनेको कुरालाई मनन गर्नुहोस्, चिन्तन गर्नुहोस्, तपाईँलाई दुःख कहिले पनि आउँदैन, कहिले पनि दुःख आउँदैन। माछा मासु तपाईँले छोड्नुहोस्, लसुन प्याज विशेष गरी मुसुरोको दाल यी चिज भनेका अब तपाईँले कहिले जागिरमा जानुपर्ने हुन्छ, कहिले विदेश जानुपर्ने हुन्छ, कहिले यात्रा गर्दाखेरि गर्ने सिलसिलामा हुन्छ, यी चिजलाई तपाईँले छोड्नुहोस् भनेर म भन्दिनँ, आफ्नो मर्जीले छोड्नुहोस्। किनकि यी चिज खाएर पाप लाग्ने चाहिँ होइन, तर हाम्रो मन यसले स्थिर चाहिँ गराउँदैन, मन बिगार्छ यसले चाहिँ। तपाईँले यसो सोच्नुहोस्, तपाईँको घरमा माछा मासु खाएको दिन अथवा ल्याएको दिन अथवा माछा मासु चाहिँ खसीहरू काटेको, कुखुराहरू काटेको होइन, अब केही चिजहरू काटेको दिन त्यो घरमा झै झगडा अनि रिसहरू क्रोधहरू होइन, चाहिँ तपाईँको घरभित्र प्रेतहरू आएर बसे जस्तो महसुस तपाईँले त्यो कुरा हुन्छ हुन्छ। हेर्नुहोस्, मनन गर्नुहोस् तपाईँले पनि ती कुराहरूलाई चाहिँ विशेष गरी, त्यो भएर विशेष ख्याल गर्नुपर्छ तपाईँले यी कुरामा, ख्याल गर्नुभयो भने राम्रो हुन्छ भन्ने है। अरू केही पनि होइन, मैले भन्न खोजेको तपाईँलाई एउटा सही मार्गमा सही दिशातिर लिएर जाउँ भन्न खोजेको हो। गायत्री मन्त्र बाबुहरूले छोराहरूले व्रतबन्ध गराइदिनु भएको छ भने गायत्री मन्त्र दैनिक रूपमा बिहान 108 पटक, बेलुका 108 पटक जप गरेर सिकाउनुहोस्। यो सिकाउने कसरी सिकाउने भन्दा पहिला बाउले जप गर्नु पर्यो, त्यसपछि छोराले जप गर्छ। बाउले चाहिँ जपै नगर्ने होइन, अनि छोराले जप गर जप गर जप गर भन्दा हुँदैन, पहिला बुवाले जप गर्नु पर्यो, त्यसपछि छोराले पनि बसेर जप गर्न सिक्छ छोराले पनि। यसमा विशेष तपाईँले ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। र कार्यक्रम ज्योतिष वास्तुको वर्षमा छौँ हामी यतिखेर चाहिँ। आज अपरा एकादशी व्रत रहेको छ, यसको महिमा के छ भन्ने विषयमा पनि थोरै जानकारी गराइहालौँ है। आज प्रसङ्ग चलिरहेको छ, तपाईँसँग म कुराकानी गर्न मन लाग्छ होइन। मैले जानेका कुराहरू तपाईँलाई सुनाउन पाउँदा, तपाईँलाई सिकाउन पाउँदा असाध्यै खुसी लाग्छ मलाई चाहिँ। हेर्नुहोस् है, मनदेखि भनेको कुरा हो यो, मैले तपाईँलाई बाहिरबाट मुखबाट मात्रै भनेको होइन। तपाईँहरू मेरा जति पनि श्रोताहरू हुनुहुन्छ, उहाँहरूलाई मेरो घरकै सदस्य हो, उहाँहरू चाहिँ उहाँलाई दुःख नहोस्, उहाँको काममा कार्यमा बाधाहरू नआओस् होइन,
उहाँहरू चाहिँ ज्योतिषीबाट पनि जानुपर्ने आवश्यक नपरोस्, डाक्टरबाट पनि जानुपर्ने आवश्यक नपरोस्, वकिलबाट पनि जानुपर्ने आवश्यक नपरोस् भन्छु मैले चाहिँ, बुझ्नुभयो? अब डाक्टरबाट पनि जाने भनेको स्वास्थ्य बिग्रिएर हो, स्वास्थ्य कहिले पनि तपाईँको नबिग्रियोस्, स्वास्थ्य जीवन तपाईँको होस्, त्यसको लागि पानी धेरै पिउनु पर्यो तपाईँले, होइन? अनि त्यसपछि ज्योतिषीबाट पनि जानको लागि चाहिँ ग्रह दशाहरू भाग्यहरूमा खराब नआओस्, काममा रोकावटहरू नआओस्, ज्योतिषी भेटौँ जानै परेन। त्यसका लागि मैले तपाईँलाई उपाय भनेको छु, गायत्री मन्त्र जप गर्नु पर्यो, ज्योतिषीलाई भेट्टै पर्दैन तपाईँले कुनै दिन पनि दुःखको कारणले गर्दा, होइन? अब शुभ मुहूर्त हेराउनको लागि, शुभ कार्यको लागि त भेट्नुपर्छ ज्योतिषीको लागि। अब वकिलको लागि चाहिँ झैझडा गर्नु भएन, मनमुटाप गर्नु भएन, होइन? यसको लागि चाहिँ तपाईँले के गर्नु पर्यो भन्दा शाकाहारी तपाईँ हुनु पर्यो। मांसाहारी हुनुभयो भने रिस हुन्छ, क्रोध हुन्छ, रिस क्रोध भई झैझडा पर्छ, मनमुटाव हुन्छ, मनमा इगो हुन्छ। त्यसपछि तपाईँले के हुन्छ भन्दा झैझडा परेपछि पुलिस केस हुन्छ, पुलिस केस भएपछि अनि फेरि मुद्दा चल्छ, मुद्दा चलेपछि वकिल चाहियो फेरि तपाईँलाई, हो कि होइन? त्यो भएर यी तीन कुराहरू तपाईँले विशेष कन्ट्रोल गर्नुभयो भने राम्रो हुन्छ, समस्याहरू आउँदैन। विशेष गरी अपरा एकादशीको वर्णन विशेष गरी ब्रह्माण्ड पुराणमा पाइन्छ, जहाँ भगवान श्री कृष्णले युधिष्ठिरलाई यसको महिमा सुनाउनु भएको छ। विशेष गरी चाहिँ यस दिन श्रद्धापूर्वक वस्त्र पर्दा अनेक जन्महरूबाट चाहिँ पाप जुन गरे हुन्छ त्यो नष्ट हुने विश्वास रहेको छ। विशेष गरी झुट, निन्दा, अन्याय, क्रोध, दुष्कर्मबाट मुक्ति मिल्ने मान्यता पनि रहेको छ। विशेष गरी व्रत, जप, दान र भगवान विष्णुको पूजा गर्दा अक्षय पुण्य प्राप्त हुन्छ आजको दिनमा। विशेष गरी आर्थिक समस्या, मानसिक अशान्ति तथा ग्रहदोष कम गर्न पनि यो व्रत असाध्यै लाभदायक रहेको छ आजको दिनमा। यस दिनको पुण्य फल तीर्थ स्नान, दान, यज्ञ आदि बराबरको पाप जुन गरे हुन्छ त्यो नष्ट हुने विश्वास रहेको छ। विशेष गरी झुट, निन्दा, अन्याय, क्रोध, दुष्कर्मबाट मुक्ति मिल्ने मान्यता पनि रहेको छ। विशेष गरी व्रत

दिनमा के गर्ने भन्दा स्नान गर्नु पर्यो, स्नान भनेको नुहाइ धुवाइ गर्नु पर्यो, आज स्वच्छ वस्त्र धारण गर्ने, स्वच्छ वस्त्र भनेको चाहिँ चोखो कपडा धारण गर्ने, धोएर राखेको कपडाहरू धारण गर्ने, भगवान विष्णु श्रीहरूको पूजा गर्ने, तुलसी पत्र धूपदीप फलफूल अर्पण गर्ने भगवान विष्णुलाई, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्नु असा अत्यन्त शुभ पनि मानिन्छ। दिनभर विशेष गरी सात्विक भोजन निराहार व्रत बस्ने है, बेलुका भजन कीर्तन विशेष सहस्त्र नाम गीताहरू पाठ गर्ने उत्तम मानिन्छ आजको दिनमा। विशेष गरी चाहिँ यसमा के सन्देश दिन खोजेको छ, धार्मिक सन्देश भनेको चाहिँ अपरा एकादशीले मानिसलाई आत्मसंयम सत्य भक्ति र सदाचारको मार्गमा चल्न प्रेरणा दिन्छ। केवल उपवास मात्र नभई, उपवास भनेको व्रत होइन, नभई मन वचन र कर्मलाई पनि शुद्ध राख्नु यसको मुख्य उद्देश्य रूपमा मानिन्छ। आजको दिन तपाईँले विशेष गरी जप तप भगवान भक्तिको श्रद्धाले विशेष पुण्य फल प्राप्त होस् पनि भन्न म चाहन्छु। अब हाम्रा ऋषि महर्षिहरूले एकादशीको दिन व्रत बस्नुपर्छ, हाम्रो धर्मशास्त्रहरूले एकादशीको दिन चाहिँ नि व्रत बस्नुपर्छ भनेर अहिले होइन, जमानादेखिकै भन्नुभएको, लाखौं करोडौं साल अगाडिदेखि जब जब सृष्टि शुरूआत भयो तबदेखि भन्नुभएको भगवानहरूले चाहिँ एकादशीको व्रत बस्नु। एकादशी भनेको चाहिँ महिनामा दुईटा आउँछ, एउटा कृष्ण पक्षको एकादशी, एउटा शुक्ल पक्षको एकादशी हो कि होइन। अब एकादशीको व्रत अरूको वर्ष नबस्छ, तर एकादशीको व्रत बस्नु, एकादशीको दिन अन्न नखानु, अन्नमा पाप आएर बसेका हुन्छन् होइन। एकादशीको दिन विशेष गरी सक्नुहुन्छ भने केही पनि नखाइकन बस्नु, सक्नुहुन्न भने फलफुल मात्रै खाएर बस्नु होइन, अथवा फलफुल पनि नखाइकन बस्न सक्नुहुन्छ, दुध मात्रै खाएर बस्नुहोस् है। यसरी जुन शास्त्रले उल्लेख गरिएको छ, व्रतको पनि क्वालिटी क्वालिटीका व्रत हुन्छन्, सक्ने नसक्ने र उसमा चाहिँ होइन। सक्ने हुनुहुन्छ, युवा अवस्थाको हुनुहुन्छ भने केही पनि नखानुहोस् होइन। 50 कट्नु भएको छ भने दुध खाएर बस्नुहोस् तपाईँ, अलिक वृद्ध हुनुहुन्छ भने फलफुल दुधहरू खानुहोस् तपाईँहरूले होइन। यसरी एकादशी व्रत बस्नु, अशक्त हुनुहुन्छ, बिरामी हुनुहुन्छ भने तपाईँले चाहिँ मकैहरू खान सकिन्छ। जस्तै मकै उसिनेर खाने हो, फेरि मकै भुटेर खानु हुँदैन, उसिनेर खानुहोस्, मकैको च्याख्राको भात बनाएर खानुहोस्, नुन नखानुहोस्, साग भात खानुहोस्, मही दही हालेर खानुहोस्, त्यो पनि मान्य हुन्छ। तर विशेष रूपमा है, अब अशक्त हुनुहुन्छ, बिरामी हुनुहुन्छ, औषधि खानुपर्ने अवस्थाका हाम्रा श्रोताहरूले मात्रै। अनि अहिलेको विज्ञानले के भन्दो रहेछ भन्दा चाहिँ तपाईँको चाहिँ महिनामा एक दुई फेर चाहिँ तपाईँको चाहिँ फास्टिङ गरेर भन्दो रहेछ। फास्टिङ भनेको व्रत रहेछ, फेरि हेर्नुहोस् है, अङ्ग्रेजीमा फास्टिङ भन्दो रहेछ क्या, अनि व्रत बस भन्दो रहेछ। अनि यो व्रत बस पनि के हुन्छ त, विज्ञानले के भन्दो रहेछ त भन्दा, हाम्रो पेटमा चाहिँ तपाईँको चाहिँ आराम मिल्ने रहेछ, पेटमा भएका चिज नकारात्मक चिजहरू चाहिँ सबै सकिएर जाने रहेछ होइन। हाम्रो पेटमा भित्र तपाईँको चाहिँ जुन अग्नि हुन्छ, ती अग्निले आराम पाउने, भित्र जुन इन्जिन हुन्छ, इन्जिनले आराम पाउने। अनि के भन्दो रहेछ भन्दा, 24 घण्टासम्म केही पनि नखा भन्न चाहिँ तपाईँको चाहिँ भन्दो रहेछ शास्त्र, विज्ञानले पनि त्यस्तो भन्दो रहेछ क्या। त्यो भएर विज्ञानले जुन जुन कुरा अहिले भनेको छ नि, त्यो त्यो कुराहरू चाहिँ हाम्रो शास्त्रले पहिला नै भनेको क्या। फेरि जस्तै सूर्य छन्, चन्द्रमा छन्, यी ग्रह हुन् होइन, भनेका चाहिँ तपाईँको पहिले हो। मंगल छन् होइन, सूर्यको सूर्य र पृथ्वीको किलोमिटर कति टाढा छन् सूर्य भन्दाखेरि, ती कुराहरू चाहिँ तपाईँको चाहिँ विशेष गरी उसमा भनेको छ, हनुमान चालिसामा भनेका छन् होइन। सूर्य तातो हुन्छ, चन्द्रमा चिसो हुन्छ, मंगल तातो हुन्छ, यी सबै कुराहरू चाहिँ शास्त्रमा पुराणहरूमा यो कुराहरू चाहिँ भनेको छ, पहिला नै भनेको छ क्या। हो त्यो भएर तपाईँले विशेष ख्याल गर्नुपर्छ है, यस्तै यस्तै कुरामा चाहिँ विशेष ख्याल गर्नुभयो भने राम्रो हुन्छ। त्यो भएर एकादशीको व्रत चाहिँ बस्नुपर्छ हेर्नु, हो म सक्दिनँ व्रत बस्न, कहाँ सक्छु भन्नुहुन्छ भने त्यो तपाईँको आफ्नो कुरा हो, तर मैले भनेको मान्नुहुन्छ, शास्त्रले भनेको मान्नुहुन्छ भने एकादशीको व्रत बस्नुपर्छ। ए मेरो त बुढीले बसिहाल्छ नि भन्नु, बुढीले त उहाँको लागि बस्नुहुन्छ नि आफ्नो लागि, तपाईँको लागि खै त हो कि होइन। उहाँले खाएर तपाईँलाई हुन्छ त, हुँदैन। उहाँ भोकै बस्दाखेरि तपाईँले हुने हो भने, उहाँले भात खाए तपाईँलाई हुन्छ, हुनु पर्ने, अगाउनु पर्ने, तपाईँ त अगाउनु हुन्न फेरि हेर्नु होइन। मेरो बुढीले गर्छे, अनि बिहान पूजाहरू यसो भगवान्लाई एउटा फुल टिपेर चढाउनु पनि मेरो बुढीले पूजा गर्छ, म त गर्दिनँ, त्यस्तो होइन। श्रीमान श्रीमती दुवैजनाले गएर पूजा गर्ने हो, मन्दिरमा गएर फुल टिप्नु

तुलसीको टिप्नुहोस्, तुलसी टिप्नुहोस्, बेलपत्ता टिप्नुहोस्, लर भगवान्लाई स्वच्छ भावले चढाउनुहोस्। केही गर्न नसके पनि ल, ढिलो उठ्ने बानी छन् भने केही गर्न नसके पनि घरका सदस्यलाई भन्नुहोस्, माताजी हुनुहुन्छ माताजीलाई भन्नुहोस्, विवाह गर्नु भएको छ भने श्रीमतीजी हुनुहुन्छ भने श्रीमतीजीलाई भन्नुहोस्, उहाँलाई के भन्नुहोस् तपाईँले भन्दा एउटा फुल राखिदिनु है, मलाई भगवान्मा पछि आएर चढाउँछु भन्नु। अनि त्यसपछि तपाईँ जति बजी उठे पनि नुहाइ धुवाइ गर्नुहोस्, नुहाइ धुवाइ गरेर भगवान्लाई आएर चाहिँ एउटा फुल चढाउनुहोस्। त्यहाँ थालीमा टिका रहेको हुन्छ, त्यो टिका टक्क रातो टिका चाहिँ तपाईँको निधारमा रातो टिका लगाएर भगवान्लाई दुई ढोक गर्नु, दुईटा धुप बालिदिनुहोस् होइन। यति मात्रै भए पनि तपाईँले गर्नुहोस्, गायत्री मन्त्र अनिवार्य जप्नु होला, मैले भने भने चाहिँ तपाईँहरूलाई चाहिँ गायत्री मन्त्र जप गर्नुभयो भने ज्योतिषीलाई पनि भेट्नु पर्दैन, डाक्टरलाई पनि भेट्नु पर्दैन, वकिललाई पनि भेट्नु पर्दैन, सुखै सुख हुन्छ तपाईँहरूलाई चाहिँ। त्यही भएर विशेष तपाईँले ख्याल गर्नुहोला, छोराहरूको प्रबन्ध गर्ने सोचमा हुनुहुन्छ भने गायत्री मन्त्र तपाईँले पनि जप गर्न सुरुवात गर्नुहोस् होइन, राम्रो हुनेछ, सुख हुनेछ तपाईँहरूलाई चाहिँ, समृद्धि आउनेछ घरमा। अब भोलिको लागि मैले तपाईँलाई भनिसकेको छु, गृह प्रवेश कति बजेलाई कति मिनटमा गर्ने, गृह प्रवेश गर्दा गर्ने विधि विधान हुन्छन्, ब्राह्मणलाई अघि लाउने, एउटा गाईको बाछीलाई घरभित्र छिराउनु पर्छ होइन, घरभित्र छिरा हरेक कोठा कोठामा गाईको बाछीलाई छिराउने, भित्र भित्र लगाएर गाईको बाछीलाई खुवाउने, भित्र गाईको बाछीले दिसा पिसाब गरेर झन् शुभ मानिन्छ है, त्यसको लागि पनि शुभ मानिन्छ। विशेष गरी चाहिँ गाईको एउटा मुख अशुद्ध हो, अरू सबै शुद्ध हो क्या, गाईको चाहिँ गाईको जुठो खानु हुँदैन, तर दिसा पिसाब खानुहुन्छ, गौत गौत गोबर हामीले ग्रहण गर्नुहुन्छ भनेर शास्त्रले भनेछ। किन गाईले झुटो बोलेको भएर त्यो भएको, त्यो भएर झुट बोल्नु हुँदैन, सत्य कुरा मात्रै बोल्नुपर्छ भन्न खोजेँ मैले पनि है। हामी कार्यक्रम ज्योतिष वास्तुको वर्षमा छौँ, आज हामी तपाईँसँग फोनमा कुराकानी गरेनौँ क्या, किनकि आज गन्थन मन्थन गर्न मन लाग्यो, म तपाईँसँग चाहिँ कुराहरू गर्न मन लाग्यो, के कुराहरू आफूले जानेको कुराहरू सिकाउन मन लाग्छ, तपाईँले राम्रो मार्गमा हिँड्नुभयो भने तपाईँलाई सुख भयो भने मलाई पनि खुसी लाग्छ होइन। त्यही भएर कुनै जिज्ञासाहरू रहेका छन्, कुनै मनमा सङ्कोच रहेको छ भने 10 बजेपछि तपाईँले फोन गर्नुहोला भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा जिल्ला टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी दिन सक्नुहुनेछ।

0: लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9865 78 232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभामा उठेका प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाह, प्रतिनिधि सभा बैठक आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने, डीडीसीबाट सित्तैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। महाधिवेशनबारे छलफल गर्न रासोपाको केन्द्रीय समिति बैठक बस्दै तिर्वीले थाल्यो आफ्नै निर्णयमाथि छानबिन, आज केही प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना। डुंगी गाउँपालिकाले सी नतिजामा गौरी शंकर मावि उत्कृष्ट राष्ट्रिय परिचय पत्रको सर्भरमा समस्या, रोल्पाका सेवा गराई मर्कामा। श्रीमा विदाङको मौरीघाटमा एसीमा 39 जना विद्यार्थी उत्तीर्ण, दुईजनाले ल्याए 2+ र हर्मुज जलमार्गको सुरक्षाको लागि बेलायतले छुट्टायो 14 अर्ब बराबरको सुरक्षा बजेट। आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह सम्बन्धी प्रसंगबाट। प्रतिनिधि सभाको बैठक आज बसेछ, बैठक बिहान 11 बजे शुरू हुनेछ। आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल शुरू हुनेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ। अझै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूचीमा उल्लेख रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलले निरन्तरता पाउने बताइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको मंगलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। सदनको आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत हुनेछ। त्यसैगरी राष्ट्रिय सभाको बैठक पनि 11 बजे यसलाई पुनः एकपटक सुन्नुहोला। यसै गरी राष्ट्रिय सभाको बैठक पनि 12:15 समयमा बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीका कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिनुभएको छ। उहाँले डीडीसीका कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासो आएको भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो। मन्त्री चौधरीको निर्देशन अनुसार कार्यान्वयन भएपछि संस्थाको वार्षिक 78 लाख रूपियाँ जोगिने अनुमान रहेको छ। दुग्ध विकास संस्थान घाटामा छ। किसानले भुक्तानी लगायत समस्या भोगिरहेका छन्। तर कर्मचारीले वार्षिक लाखौं रकमको दूध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीले बताउनु भएको छ। कर्मचारीको सुरक्षा कटौती गरेर जोगिने रकम अब किसानको बकेउतामा भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने कृषि मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। पार्टी सभापति रवि लामी छानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो। बिहान 9 बजे बस्ने गरी बोलाएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। राजसपाले आगामी भदौ वा असोजमा पहिलो महाअधिवेशन गर्ने तयारी गरेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले आफ्नै निर्णयमाथि छानबिन शुरू गरेको छ। विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिको समक्षतामा सम्बन्धी निर्णयमाथि विश्वविद्यालयले छानबिन शुरू गरेको हो। विद्यार्थीहरूले विभिन्न विश्वविद्यालयबाट प्राप्त गरेका उपाधिलाई त्रिवीले प्रमाणपत्रको आधारमा मान्यता दियो। तर भारतको नियामक निकाय अनुदान आयोगले ती विश्वविद्यालय नक्कली भएको भन्दै सूचना निकालेपछि त्रिवीको आँखा खुलेको छ। अहिले त्रिवीले आफैले मान्यता दिएको विदेशी विश्वविद्यालयको शैक्षिक उपाधिमाथि छानबिन थालेको हो। त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयका शैक्षिक उपाधिलाई विद्यार्थीहरूले पेश गरेको प्रमाणपत्रको आधारमा सक्षमता समकक्षता दिँदै आएको थियो। तर भारतको विश्वविद्यालय अनुदान आयोगले गत फेब्रुअरी मा 32 विश्वविद्यालय नक्कली र 54 विश्वविद्यालय तथा उच्च शैक्षिक अवस्था समस्याग्रस्त ठहर गर्दै सूचना जारी गरेपछि त्रिवीले आफैले गरेको निर्णयको आफैले छानबिन शुरू गर्ने तहमा पुगेको हो। त्रिवीले पाठ्यक्रम विकास केन्द्रले यही वैशाख 24 गते 16 विद्यार्थीको नामसहित सार्वजनिक सूचना नै जारी गरेर आफूले प्राप्त गरेको उपाधिको वैधता पुष्टि गर्ने प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको थियो। जबकि भारतको सीएमजे विश्वविद्यालयबाट ती विद्यार्थीहरूले लिएको उपाधिको सक्षमता त्रिवी आफैले दिएको थियो। त्रिवीले वैशाख 14 गते पनि भारत मणिपुरको सांगाई इन्टरनेशनल युनिभर्सिटीबाट विभिन्न तहका शैक्षिक उपाधि लिएका 98 विद्यार्थीको समकक्षता छानबिन गर्न सूचना निकालेको थियो। उक्त विश्वविद्यालयलाई भारतको विश्वविद्यालय अनुदान आयोगले 2024 मे 15 विश्वविद्यालयकै सूचीबाट हटाई त्यहाँबाट जारी भएको उपाधि अवैध घोषणा गरेको थियो। भारतको विश्वविद्यालय अनुदान आयोगले अवैध र समस्याग्रस्त घोषणा गरेपछि अब दबाव तिर्बीलाई पर्न आएको छ। तिर्बीले अब ती शैक्षिक संस्थाको उपाधिमाथि छानबिन थालेको छ। विद्यार्थीले पेश गर्ने कागजात मानिएको मागिएको छ। वैध ठहर नभई समकक्षता खारेज गर्ने तिर्बीले जनाएको छ। तिर्बीले विगतमा भारत लगायतका देशहरूबाट समकक्षताका लागि पेश भएको शैक्षिक प्रमाणपत्रबारे अध्ययन नै नगरी जताभावी रूपमा समकक्षता दिँदा अहिले फेरि छानबिन गर्नुपर्ने तहमा पुगेको हो। छानबिन समितिको प्रतिवेदनका आधारमा विद्यार्थीले प्राप्त गरेको उपाधिको समकक्षताबारे निर्णय हुने तिर्बीले स्पष्ट पारेको छ। तिर्बीको पाठ्यक्रम विकास केन्द्रले 2030 दशकदेखि नै विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता दिँदै आइरहेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको केही स्थानहरू तथा मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा हिमाली भूभागका केही जिल्लामा हुरी बतास असिना मेघ गर्जन र चट्याङको सम्भावना रहेको छ। यसै गरी आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी मधेश बागमती र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब केही छिन विश्रामपछि रोल्पा लुङरी गाउँपालिकाको एसी नतिजामा गौरी शंकर मावि उत्कृष्ट राष्ट्रिय परिचय पत्रको सर्भरमा समस्या। रोल्पाका सेवाग्राही मर्कामा श्री मावि दाङको मौरीघाटबाट एसीमा 39 विद्यार्थी उत्तीर्ण, 2 ल्याए ए प्लस लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
7: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
8: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
7: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
8: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइना भन्नु नि।
9: हजुर हाम्रा सेवाहरू।
10: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
9: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
10: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
9: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
11: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको शैक्षिक वर्ष 2082 माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा अनुसार रोल्पाको लुङ्गरी गाउँपालिकाभित्र संचालित विद्यालयहरूमध्ये गौरी शंकर माध्यमिक विद्यालय ठूलो नम्जाले उत्कृष्ट नतिजा हासिल गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालका अनुसार गाउँपालिकाभित्र रहेको 13 माध्यमिक विद्यालयबाट नियमित तर्फ कुल 366 जना विद्यार्थी एसई परीक्षामा सहभागी भएका थिए। तीमध्ये 184 जना विद्यार्थी ग्रेड अर्थात उत्तीर्ण हुन सफल भएका छन्। यससँगै गाउँपालिकाको समग्र नतिजा 50.27% पुगेको छ। विद्यालय गत नतिजातर्फ गौरी शंकर माध्यमिक विद्यालय ठूलो नम्जाले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ। उक्त विद्यालयबाट 42 जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा 34 जना विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयले 80.95% नतिजा हासिल गर्दै गाउँपालिकाभित्र प्रथम स्थान बनाउन सफल भएको हो। यसै गरी सामाजिक माध्यमिक विद्यालय धारा खर्कले 65.71% नतिजा ल्याएको छ। विद्यालयबाट 35 जना विद्यार्थी सहभागी भएकोमा 23 जना उत्तीर्ण भएका छन्। गोकुल माध्यमिक विद्यालय शिरपले 53.66% नतिजा हासिल गरेको छ भने सरस्वती माध्यमिक विद्यालय दाइबाङ र बराहा क्षेत्र माध्यमिक विद्यालय बडाचौरले समान 50% नतिजा प्राप्त गरेका छन्। जनज्योति माध्यमिक विद्यालय गुमचालबाट 49 जना विद्यार्थी सहभागी भएकोमा 23 जना उत्तीर्ण भएका छन्। विद्यालयको नतिजा 46.94% रहेको छ। हिकमते सोर माध्यमिक विद्यालय दुलेपानीको उत्तीर्ण दर 45.45% रहेको छ। माध्यमिक विद्यालय छिउदर तथा विजयश्वरी माध्यमिक विद्यालय साल डाँडाले समान 41.18% नतिजा हासिल गरेका छन्। युवा वर्ष माध्यमिक विद्यालय एपेबाट 8 जना सहभागी भएकोमा 3 जना उत्तीर्ण भई विद्यालयको नतिजा 37.50% रहेको छ। यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पाङको नतिजा 31.82% रहेको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हारजङमा 14 जना विद्यार्थी मध्ये तीनजना मात्र उत्तीर्ण भएका छन्। विद्यालयको नतिजा 21.343% रहेको छ। सबैभन्दा कम नतिजा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पाटी गुन्सालको रहेको छ। उक्त विद्यालयबाट 16 जना विद्यार्थी सहभागी भएकोमा 3 जना मात्र उत्तीर्ण भएका छन्। विद्यालयको नतिजा 18.75% रहेको छ। प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले यस वर्षको नतिजा रोल्पा जिल्लाकै उत्कृष्ट मध्ये एक भएको दावी गर्दै विद्यार्थी शिक्षक तथा अभिभावकको मेहनतले सकारात्मक उपाधि सम्भव भएको बताउनु भएको छ। शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको उहाँको भनाइ रहेको छ। गाउँपालिकाले आगामी दिनमा कमजोर नतिजा भएका विद्यालयहरूको सुधारको लागि विशेष योजना तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरिएको छ। राष्ट्रिय प्रणाली सर्भर प्रशासन कार्यालय रोल्पा मा परिचय पत्र दर्ता सेवा प्रभावित भएको छ। गत वैशाख 21 गतेदेखि राष्ट्रिय व्यवस्थापन सूचना प्रणालीमा समस्या देखिएपछि देशभरको जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयहरूमा सेवा अवरूद्ध भएको हो। जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले केन्द्रको प्रणालीले काम गर्न छोडेको कारण सेवा प्रवाह गर्न नसकिएको बताउनु भएको छ। उहाँले केन्द्रीय स्तरमै प्रणाली मर्मतको काम भइरहेको र प्रणाली सञ्चालनमा आउने बित्तिकै तत्काल सेवा शुरू गरिने जानकारी दिनुभएको थियो। रोल्पाका विभिन्न दुर्गम गाउँबाट घण्टौ पैदल यात्रा तथा यातायातको शास्ती बिहोर्दै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवा गराईको जिल्ला प्रशासन कार्यालयमा उल्लेखनीय भीड़ लागेको छ। टाढाबाट दुःख गरेर आएका नागरिकहरूलाई रित्तै फर्काउनु पर्दा आफूहरूलाई निकै दुःख लागेको प्रमुख जिल्ला अधिकारी छेत्रीले बताउनु भएको थियो। सेवा गराएको चाप र उनीहरूले भोग्नु परेको समस्याप्रति प्रशासन संवेदनशील रहेको उहाँको भनाइरहेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले वैशाख 29 गते जारी गरेको पत्र अनुसार नयाँ इनरोल गर्दा प्राप्त हुने राष्ट्रिय परिचय नम्बर प्रणालीले प्रमाणीकरण गर्न नसक्ने समस्या देखिएको हो। विभागले वैशाख 23 गते नै सूचना जारी गर्दै मर्मत कार्य जारी रहेको जनाएको भए पनि हालसम्म सेवा पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। प्रणाली मर्मत सम्पन्न नभएसम्म धैर्य गर्न प्रशासनले सबै सेवा गराईमा अनुरोध गरेको छ। विभागका अनुसार सेवा सुचारू हुने बित्तिकै अर्को सूचना जारी गरेर जानकारी गराइनेछ। केन्द्रबाट प्राविधिक समस्या समाधान हुन साथ रोल्पामा पनि प्राथमिकताका साथ सेवा प्रवाह गरिने प्रमुख जिल्लाधिकारी छेत्रीले बताउनु भएको थियो। दाङको राप्ती गाउँपालिका 4 मौरीघाटमा रहेको श्री माध्यमिक विद्यालय मौरीघाटबाट यस वर्षको माध्यमिक परीक्षा एसीईमा 41.48% विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी 94 जना विद्यार्थी मध्ये 39 जना विद्यार्थी ग्रेडेट हुन सफल भएको विद्यालयका प्रधान अध्यापक पूर्ण बहादुर छेत्रीले जानकारी दिनुभएको छ। प्रधान अध्यापक छेत्रीका अनुसार उत्तीर्ण विद्यार्थी मध्ये 2 जनाले ए प्लस, 1 जनाले ए र 13 जनाले बी प्लस र 22 जनाले बी र 1 जनाले सी प्लस ल्याएका छन्। विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक, भौतिक, प्राविधिक पक्षमा सुधार गर्दै शैक्षिक रणनीति तयार पारेर अझ उत्कृष्ट नतिजा ल्याउने बताएको छ। अब देश बाहिरको समाचार। बेलायतले हुर्मुज जलमार्ग सुरक्षाको लागि बहुराष्ट्रिय मिशनमा ड्रोन, टाइफुन, लडाकू विमान, युद्धपोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ। यस अभियानको लागि बेलायतले झण्डै 115 मिलियन पाउण्ड अर्थात 14 अर्ब रूपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुट्याएको अल जजिराले जनाएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्दै अमेरिकामा शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताउनु भएको छ। यसै इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा 1 सैनिक र 2 स्वास्थ्यकर्मी सहित 13 जनाको ज्यान गएको लेबनानी राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। हिजबुल्लाहले पनि दक्षिण लेबनानमा इजरायली सेनामाथि आक्रमण गरेको दावी गरेको छ। यस समूहले ड्रोन रकेट तथा मिसाइल प्रयोग गरी इजरायली सैन्य उपकरण वा सैनिकलाई निशाना बनाएको जनाएको छ। यस्तै अमेरिकी संसदमा डेमोक्रेटिक सांसदहरूले इरान युद्ध अन्त्य गर्ने प्रस्तावलाई समर्थन गर्न रिपब्लिकन सांसदहरूलाई आग्रह गर्नुभएको छ। मध्य पूर्व युद्धका कारण अमेरिकी नागरिकले उच्च इन्धन मूल्यको मार खेप्नु परेको बहस अमेरिकी सिनेटमा उठेको छ। अन्त्यमा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजय भएको हो। हिजो बेलुका अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातको लागि साई सुदर्शनले 61 रन बनाएका थिए। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भएको थियो। गुजरातका जेसन होल्डर कागिसो र बाडाले 3-3 विकेट लिएका थिए। आईपीएल अंक तालिकामा गुजरात 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबी र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभामा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह, प्रतिनिधि सभा बैठक आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने। डीडीसीबाट सितैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। महाधिवेशनबारे छलफल गर्न राप्सपाको केन्द्रीय समिति बैठक बस्दै तिर्वीले थाल्यो आफ्नै निर्णयमाथि छानबिन। आज केही प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना। रोल्पालुङ्डी गाउँपालिकाको एसी नतिजामा गौरी शंकर मावि उत्कृष्ट। राष्ट्रिय परिचय पत्रको सर्भरमा समस्या। रोल्पाका सेवाग्राही मर्कामा श्री मावि दाङको मौरीघाटबाट एसीमा 39 जना विद्यार्थी उत्तीर्ण। 2 जनाले ल्याए ए प्लस। र हर्मुज जलमार्गको सुरक्षाको लागि बेलायतले छुट्टायो 14 अर्ब बराबरको सुरक्षा बजेट। आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा। क्षेत्रमा एफएम ब्यान्ड 96.4 MHz र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 MHz सुन्दै गर्नुहोला। नमस्ते।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरित क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
2: प्रोप्राइटर हरि दाजी, सम्पर्क मोबाइल नम्बर 98674052।
1: हरित क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक वर्कसप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर बिरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बिज बजार लिबाम रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम वर्कसप एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू, हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9462468710 र 9862220985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए टु जेड मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ पधेरी खोला रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्ने, सम्पर्क मोबाइल नम्बर 9141976950।
2: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षा कर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
4: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो चाउमिन आलु परौठा समोसा छोले तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849303694।
5: नयाँ वर्षको
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुनचाँदी पसल श्री लुम्बिनी सुनचाँदी पसल, प्रोप्राइटर राजेश सेन्चुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9805969298।
6: हेलो
7: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी छोरी,
8: हजुर
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
8: हेलो हेलो भन्नुहोस् त।
6: हेलो हजुर
8: हजुर,
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी के भने रहेछ, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे।
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
10: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षित विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: मामा भन्ज नास्ता पसल सुनसहरी थरनाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 97 88 132। मामा भन्ज नास्ता पसल सुनसहरी थरनाको छेउमा सुनसहरी गाउँपालिका 4।

आदरणीय रोल्पावासी आमाबुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं, अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं, व्यवस्थित तवरले पार्किङ गरौं, आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं, घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं, फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ, तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
2: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
5: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
4: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
5: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
6: होइन, रात दिन खोज के को झगडा हो यो?
5: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
6: ए रामेश, त्यसो भए सुन, हाम्रै लम्बी नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
4: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
5: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
6: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479 हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य

0: त्यही घर मजगाउँमा तपाईँको सुन्दर सुरुवात मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन
1: क्या खतरा समाचार आइसक्यो बाप्रे अब चाहिँ के हुने हो
2: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छु रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
7: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
6: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
7: लौ उसो भए म सामान लिन गइहाले
6: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
7: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98578303504
6: श्री स्वर्गोदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
8: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
9: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
10: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
9: के रे नानी त भर्खर 17 कि लागि होइन र
10: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
9: काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने

0: लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
4: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
4: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
4: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
4: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
4: सम्पर्क मोबाइल 98578121105,
3: 98479802,
4: 98095826005
3: र 98103940।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
11: होइन, के भाषा र तपाईँलाई
10: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
11: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
12: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
10: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात जोड्नेको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
11: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
11: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर। Thank you.
10: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
1: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हाड जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो निर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 98478076770, 98578443123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो निरा घोराही दाङ।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।
3: आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री शाहले जवाब दिने, आजै छलफल सकेर पारित गर्ने तयारी।
4: रासोपाको केन्द्रीय समिति बैठक बस्दै कंग्रेसको देउबा पक्षले बोलायो बागमती प्रदेश स्तरीय भेला।
3: अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुग्यो, 26 घाइते मध्ये 4 जना डिस्चार्ज, 1 महिलाको अवस्था गम्भीर।
4: 3 दिने भ्रमणका लागि अमेरिकी राष्ट्रपति ट्रम्प चीन प्रस्थान, इरानलाई कि सहमतिमा आउन कि नष्ट हुन तयार रहन चेतावनी।
3: र हैदराबादलाई पराजित गर्दै गुजरात आईपीएलको अंक तालिकाको शीर्ष स्थानमा।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ मानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
4: सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री वीरेन्द्र शाहले आज जवाफ दिनुहुने भएको छ। बिहान 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसअघि आजै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। प्रधानमन्त्रीले जवाफ दिएपछि आजै नीति तथा कार्यक्रम पास गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा पेश गर्नुभएको थियो। हिजोको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सक्ने क्यालेण्डर रहे पनि दलका नेताहरूले सम्बोधन गरेका थिए। आज एकै दिन नीति तथा कार्यक्रम छलफलका लागि पेश गर्ने र आजै छलफल सम्पन्न गरेर प्रधानमन्त्रीले जवाफ दिएपछि पारित गर्ने कार्यसूची बनेको हो। यस्तै आज राष्ट्रिय सभा बैठक पनि बस्दैछ। बैठकमा विभिन्न विधेयक पेश हुनेछन्।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो। अहिले केही बेरमा बस्ने गरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले बताउनुभयो। बैठकले महाधिवेशन प्रतिनिधिबारे टुंगो लगाउने नेताहरूले बताएका छन्। रासोपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसअघि जेठ 17 गतेभित्र पालिका भेला सकेर अधिवेशन गर्ने कार्यतालिका छ। जेठ 23 र 24 जिल्ला अधिवेशन गर्ने सचिवालयको निर्णय छ।
4: नेपाली कंग्रेसमा शेरबहादुर देउवा पक्षले प्रदेश स्तरीय भेलालाई तीव्रता दिएको छ। हिजो कोशीमा भेला गरेको सो पक्षले आज बागमती प्रदेश स्तरीय भेला काठमाडौँमा आयोजना गरेको छ। बिहान 11 बजे कार्की ब्याङ्क्वेटमा भेला आयोजना गरिएको नेता डाक्टर प्रकाश रण महतले जानकारी दिनुभयो। नेता प्रकाश मान सिंहको चाक्सीबारी स्थित निवासमा गत बुधबार भएको सो समूहको छलफलले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। सो पक्षले सबै प्रदेशमा भेला गर्न नेताहरूलाई जिम्मेवारी तोकेको छ। काठमाडौँमा राष्ट्रिय भेला गरेर महाधिवेशनको नयाँ मिति घोषणा गर्नेसम्मको तयारी गरेको छ। पार्टी सभापति गगन थापाले नै एकताको उद्देश्यमा ठेस पुर्याएको भन्दै संस्थापन इतर पक्षले पनि छुट्टै भेला थालेको हो। सभापति गगन थापाले सोमबार देउवा पक्षका 12 र कोइराला पक्षका 7 गरी 19 नेतालाई केन्द्रीय समितिमा मनोनित गरेपछि विवादको नयाँ ब्यूरो पिएको बताइएको छ। आफूहरूसँग परामर्श बिना नै केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर कोइरालाले असन्तुष्टि जनाएका छन्। यो असन्तुष्टिले कंग्रेसलाई समानान्तर गतिविधिमा धकेलेको हो।
3: त्रिभुवन विश्वविद्यालयले आफ्नै निर्णयमाथि छानबिन शुरू गरेको छ। विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता सम्बन्धी निर्णयमाथि छानबिन शुरू गरेको हो। विद्यार्थीहरूले विभिन्न विश्वविद्यालयबाट प्राप्त गरेका उपाधिलाई त्रिवेणी प्रमाणपत्रका आधारमा मान्यता दिएको तर भारतको नियामक निकाय अनुदान आयोगले ती विश्वविद्यालय नक्कली भएको भन्दै सूचना निकालेपछि त्रिवेणी सतर्क बनेको हो। त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयका शैक्षिक उपाधिलाई विद्यार्थीहरूले पेश गरेका प्रमाणपत्रका आधारमा समकक्षता दिँदै आएको थियो तर भारतको विश्वविद्यालय अनुदान आयोगले फेब्रुअरीमा 32 विश्वविद्यालय नक्कली र 54 विश्वविद्यालय तथा उच्च शैक्षिक संस्था समस्याग्रस्त ठहर गर्दै सूचना जारी गरेपछि त्रिवी आफैले गरेका निर्णयको छानबिन गर्ने तहमा पुगेको हो। त्रिवीले वैशाख 14 गते पनि भारत मणिपुरको सांघाई इन्टरनेशनल युनिभर्सिटीबाट विभिन्न तहमा शैक्षिक उपाधि लिएका 98 विद्यार्थीको समकक्षता छानबिन गर्न सूचना निकालेको थियो। अनुदान आयोगले अवैध र समस्याग्रस्त घोषणा गरेपछि त्रिवीलाई थप दबावमा परेको हो।
4: अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। हिजो राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार पर्वतको मोदी गाउँपालिका 5 दिपबहादुर अखेलीको उपचारका क्रममा मृत्यु भएको हो। त्यसअघि हिजै सोही ठाउँका 50 कौशिला रेग्मी र 45 चालक रमेश जीसी तथा पोखरा 19 कि 78 राममाया बस्नेत र 78 बिन्दु कुमारको मृत्यु भएको थियो। घाइते 26 जनामध्ये 4 डिस्चार्ज भइसकेका छन्। एकजना महिला बाहेक सबै यात्रु खतरामुक्त छन्। घाइतेहरूको तानसेन र अर्घाखाँचीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको ध1 5 0 4 नम्बरको बस हिजो दिउँसो पाणिनी गाउँपालिका 8 कुलडाँडा स्थित घुम्ती पाल्पा सडक खण्डमा दुर्घटना भएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको
7: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन
8: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। धवलागिरी हिमालमा मानव पाइला परेको आज 66 वर्ष पूरा भएको छ। 8167 मिटर अग्लो धवलागिरी हिमालमा सन् 1960 मे 13 अस्ट्रेलियाका कुर्ट डिम्बर्गरले पहिलो पटक सफल आरोहण गर्नुभएको थियो। म्याग्दीको धौलागिरी गाउँपालिका 4 मुदीको भूगोलमा पर्ने यो हिमाल संसारको 7 अग्लो शिखर हो। यस वर्ष पहिलो पटक आरोहण दिवस मनाउन थालिएको धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले बताउनुभयो। आज मुदीमा धौलागिरी आरोहीहरूलाई सम्मान र अन्तर्सम्वाद कार्यक्रम आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताउनुभयो। धौलागिरी हिमाल आरोहण बापत यस याममा सरकारले 1,34,54,550 सलामी दस्तूर संकलन गरेको छ। यो यामका लागि कुल 4 समूहका 18 पुरूष र 12 महिला गरी 30 जनाले धौलागिरी आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले बताउनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन प्रस्थान गर्नुभएको छ। झण्डै 9 वर्षपछि अमेरिकाका राष्ट्रपति चीन भ्रमणमा निस्केका हुन्। चीनको विदेश मन्त्रालयका अनुसार आज मे 13 15 ट्रम्पले राजकीय भ्रमण गर्न लाग्नु भएको हो। यस क्रममा व्यापार, द्विपक्षीय हित, जलवायु परिवर्तन लगायत कयौं विश्वव्यापी चासोका विषयमा छलफल हुने बताइएको छ। रूस युक्रेन युद्ध हेर्दा यी दुई देशबीच व्यापार युद्ध सर्किएको छ। यद्यपि द्विपक्षीय छलफल र वार्ताहरू भने जारी छन्। चीन प्रस्थान गर्नुअघि ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नपर्ने बताउनु भएको छ। ट्रम्पले चीन भ्रमणका क्रममा समकक्षी सी जिनपिङसँग विस्तृत छलफल गरिने बताउनुभयो। ट्रम्पले आफूहरूसँग छलफलका लागि धेरै विषय रहेको र इरान एजेण्डामै नरहेको उल्लेख गर्नुभएको छ। यति मात्र होइन, ट्रम्पले इरान आफूहरूको नियन्त्रणमा रहेको दावी समेत गर्नुभएको छ। ट्रम्पले इरानलाई कि सम्झौतामा पुग्न कि त नष्ट हुन तयार रहन चेतावनी समेत दिनुभएको छ।
3: अब खेल समाचार। सनराइजर्स हैदराबाद विरूद्ध 82 रनको जित निकाल्दै गुजरात टाइटन्स इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। जीतसँगै गुजरातले प्लेअफ सम्भावनालाई थप बलियो बनाएको छ। गैराती अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टोली गुजरातले प्रस्तुत गरेको 169 रनको लक्ष्य पछाएको हैदराबाद 14.5 ओभरमा 86 रनमै समेटियो। हैदराबादका कप्तान प्याट कमिन्सले सर्वाधिक 19 रन बनाए। सलिल अरोराले 16, हेनरिक क्लासेनले 14 तथा इशान किशनले 11 रन जोड़े। गुजरातका लागि कसिगो रबाडा र जेसन होल्डरले 3-3 विकेट लिए। प्रसिद्ध कृष्णाले 2 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले विश्व ओभरमा 5 विकेट गुमाएर 168 रनको योगफल खड़ा गरेको थियो। गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक 61 तथा वाशिङटन सुन्दरले 50 रन बनाए। चौथो विकेटका लागि सुदर्शन र सुन्दरबीच 60 रनको साझेदारी भएको थियो। हैदराबादका प्रफुल हिंगे र साकिब हुसेनले समान 2 विकेट लिए। लगातार 5 तथा समग्रमा 8
4: अब मौसम। हाल नेपालमा पश्चिमी न्यूनचापी प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही जिल्लामा हुरी बतास असिना मेघगर्जन र चट्याङको सम्भावना छ। राति कोशी मधेश बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना एवं हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री शाहले जवाब दिने। आजै छलफल सकेर पारित गर्ने तयारी।
4: राज्यसभाको केन्द्रीय समिति बैठक बस्दै कंग्रेसको देउवा पक्षले बोलायो बागमती प्रदेश स्तरीय भेला।
3: अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुग्यो। 26 घाइते मध्ये 4 डिस्चार्ज, 1 महिलाको अवस्था गम्भीर।
4: 3 दिने भ्रमणका लागि अमेरिकी राष्ट्रपति ट्रम्प चीन प्रस्थान। इरानलाई कि सहमतिमा आउन कि नष्ट हुन तयार रहन चेतावनी।
3: र हैदराबादलाई पराजित गर्दै गुजरात आईपीएल अंक तालिकाको शीर्ष स्थानमा।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
9: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस्।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
3: प्रोप्राइटर हरि डागी, सम्पर्क मोबाइल नम्बर 98674052।
2: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपु सैनिकको वर्कसप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर बिरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बीज बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का घर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम वर्कसप एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू, हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9462468710 र 9862220985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए टू जेड मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ पधेरी खोला रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत, सम्पर्क मोबाइल नम्बर 9841976950।
2: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो चाउमिन आलु परौठा समोसा छोले तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुनचाँदी पसल श्री लुम्बिनी सुनचाँदी पसल प्रोप्राइटर राजेश जुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9805969298।
4: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी छोरी,
6: हजुर
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: हेलो हेलो भन्नुहोस् त।
4: हेलो हजुर
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल, किन दिन्छ?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: मामा भन्छ नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर लिले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 97788132। मामा भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4।

0: 不然了，二十八起步，二十八起步，完事，别走人家，妈妈，我是你上家的官老板，我难看，别走吧。
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
4: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
3: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरे जरिवाना समेत हुन सक्दछ।
3: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
6: एकताले बनाउँछौं हामी आफ्नो नगर।
4: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
5: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: त्यही दाना होला दाना हालिदेऊ नानी
1: खै यो त दाना छैन कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु दाना लिनु
3: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705171 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुडीखेत रोल्पा
4: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
5: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस
4: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
5: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको
4: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क
4: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस् यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर सम्पर्क नम्बर 9868603412 कार्यालयको सम्पर्क नम्बर 086440238
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857222775 रेणुका रोगा 9481868697
5: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857222775
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस
6: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, डिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
3: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
6: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौँ।
3: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौँ वा बजारसम्म पुर्याऊ।
6: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौँ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौँ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: बाजे, के भयो? किन गालामा हात?
5: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे.
4: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ.
6: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन. रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन.
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ.
4: हजुर, आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ.
6: हजुर, हाम्रा सेवाहरू.
4: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
8: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
4: 9805014652.
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा.
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है.
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ. त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि.
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका. त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि.
11: नेपाल सरकार, विज्ञापन बोर्ड.
12: बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
13: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ.
12: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
14: हजुर, हाम्रा सेवाहरू
15: दाँत बाँध्ने,
14: दाँत सफा गर्ने,
15: दाँतमा सिमेन्ट भर्ने,
14: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
15: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
14: फिक्स दाँत लगाउने।
16: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
2: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
14: सम्पर्क
12: सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
14: हजुर, हाम्रा सेवाहरू
15: दाँत बाँध्ने,
14: दाँत सफा गर्ने,
15: दाँतमा सिमेन्ट भर्ने,
14: दाँत नभएको ठाउँमा दाँत रोप्ने।

0: रोल्पा युनिसासुन चाबी पसलको छेउमा साथै तार बाँध्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
1: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आउ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849993412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली, तिलोतमा 5 मडिग्राम, रूपन्देही।
4: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 9645-78-232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म हान्ता भाइरसको कुनै पनि संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ। पछिल्लो समय यस भाइरसका बारेमा भइरहेका विभिन्न चर्चा र आशंका बीच मन्त्रालयले आधिकारिक सूचना जारी गर्दै नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको बताएको। मन्त्रालयका अनुसार अहिले चर्चामा रहेको हान्ता भाइरस समूहको एन्डिज भाइरस सार्ने विशेष प्रजातिको मुसा नेपालमा सामान्यतया पाइँदैन, जसका कारण नेपालमा यो भाइरस महामारीका रूपमा फैलिने सम्भावना नरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहले जवाब दिनुहुने भएको छ। बिहान 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले जवाब दिने कार्यसूची संसद सचिवालयको सम्भावित कार्यसूचीमा राखिएको छ। त्यसअघि आजै प्रधानमन्त्री शाहले नीति कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। प्रधानमन्त्रीले जवाब दिएपछि आजै नीति कार्यक्रम पास गर्ने कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको नीति कार्यक्रम संघीय संसदको संयुक्त सदनमा पेश गर्नुभएको थियो। हिजोको प्रतिनिधि सभा बैठकमा नीति कार्यक्रममाथि छलफल सक्ने क्यालेण्डर रहे पनि दलका नेताहरू सम्बोधन गरेका थिए। अब आज एकै दिन नीति कार्यक्रम छलफलका लागि पेश गर्ने र आजै छलफल सम्पन्न गरेर प्रधानमन्त्रीले जवाब दिएपछि पारित गर्ने कार्यसूची छ। आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। बैठकमा विभिन्न अध्यादेश पेश हुनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक शुरू भएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा आज बिहानदेखि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक शुरू भएको प्रवक्ता मनिष झाले बताउनुभयो। उहाँका अनुसार प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल भइरहेको छ। बैठकले महाधिवेशन प्रतिनिधिबारे टुंगो लगाउने नेताहरूले बताएका छन्। राष्ट्रपतिले आगामी भदौ वा असोजमा पहिलो केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। जेठ 17 गतेभित्र पालिका भेला सकेर अधिवेशन गर्ने कार्यतालिका छ। जेठ 23 र 24 गते जिल्ला अधिवेशन सक्ने सचिवालयको निर्णय छ। नेपाली कांग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले प्रदेश स्तरीय भेलालाई तीव्रता दिएको छ। हिजो कोशीमा भेला गरेको सो पक्षले आज बागमती प्रदेश स्तरीय भेला काठमाडौँमा आयोजना गरेको छ। बिहान 11 बजे कार्की ब्याङ्कोइटमा भेला आयोजना गरिएको नेता डा प्रकाश शरण महतले जानकारी दिनुभयो। नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित निवासमा गत बुधबार भएको सो समूहको छलफलले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। सो पक्षले सबै प्रदेशमा भेला गर्न नेताहरूलाई जिम्मेवारी तोकेको छ। काठमाडौँमा राष्ट्रिय भेला गरेर महाधिवेशनको नयाँ मिति घोषणा गर्नेसम्मको तयारी छ। पार्टी सभापति गगन थापाले नै एकताको उद्देश्यमा ठेस पुर्याएको निष्कर्ष निकाल्दै संस्थापन नेता पक्षले पनि छुट्टै भेला थालेको हो। सभापति गगन थापाले सोमबार देउबा पक्षका 12 र कोइराला पक्षका 7 गरी 19 नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि विवादको नयाँ ब्यू रोपिएको छ। आफूहरूसँग परामर्श नै नगरी केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा कोइरालाले असन्तुष्टि जनाएका छन्। यो असन्तुष्टिले कंग्रेसलाई समानान्तर गतिविधिमा धकेलेको हो। र अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। हिजो राति थप 1 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार पर्वतको मोदी गाउँपालिका 5 का देवबहादुर अखेलीको उपचारका क्रममा मृत्यु भएको हो। यसअघि हिजै सोही ठाउँका 50 वर्षीय कौशिला रेग्मी र 45 वर्षीय चालक रमेश जीसी तथा पोखरा 19 की 78 वर्षीय राममाया बस्नेत र 78 वर्षीय बिन्दु कुंवरको मृत्यु भएको थियो। घाइते 26 जना मध्ये 4 जना डिस्चार्ज भएका छन्। 1 जना महिला बाहेक सबै यात्रु खतरामुक्त छन्। घाइतेहरूको तानसेन र अर्घाखाँचीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुपा देउरालीबाट पर्वततर्फ जाँदै गरेको ध1X504 नम्बरको बस हिजो दिउँसो पाणिनी गाउँपालिका 8 कोलडाँडा स्थित घुम्ती पाल्पा सड़क खण्डमा दुर्घटनामा परेको थियो। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। कार्यक्रम सुशेली
2: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म हाकपारे र पालनदेखि देउडा र टप्पासम्म कार्यक्रम सुशेली सुशेली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुशेली
2: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म
3: कार्यक्रम
4: हेलो
5: हेलो
4: म हजुरको बैङ्कबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
5: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
3: हजुर
5: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: ल हेलो भन्नुहोस् त
4: हेलो हजुर
3: हजुर
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
5: ए नानी के भने रहेछ के भयो
3: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
5: ल ल ल किन दिन्थे
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ
6: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
8: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जल्दै नै लेखिहाल्छ नि
7: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
8: तिमीलाई थाहा थिएन
7: थाहा थिएन
8: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
7: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
8: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
9: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: AIO
13: Yes, AIO All in one mart The best place for shopping
12: के छ र हो खास त्यहाँ
13: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
12: वाउ कहाँ छ र यो
13: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा
14: All in one mart Helping make your life easier
15: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै फोन नम्बर 01-5452352 मोबाइल 98510600069

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: कार्यक्रम सुसेवी।
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतारे र पालमदेखि देउरा र टप्पासम्म,
3: सुसेली
2: सुसेली
3: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुसेली सुसेली।

भयो जम्का भेट खोलौं अब मन पेट। नमस्कार, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुसेलीमा। सुसेली लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत, लोक साहित्य अनि लोक संस्कृतिको संगम सुसेली बिहान यसै समय कार्यक्रम प्रसार हुने गर्छ। हामी रेडियो थाहा संचारको काठमाडौँ स्टुडियोबाट बोलिरहेछौ। कार्यक्रम सुसेली काठमाडौँमा रेडियो थाहा संचारसँगै रूकुम पश्चिममा रेडियो आफ्नो एफएम र सानो भेरी, रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम, सल्यानमा रेडियो सारदा, सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धिखर्ग, रूपन्देहीमा रेडियो तिलुत्तमा, दाङमा रेडियो तुलसीपुर, उदयपुरमा बेलका एफएम, सिन्धुलीमा रेडियो विजय किल्ला र रेडियो मरिण, रोल्पामा रेडियो जलजला र माडी आवाज, मुगुमा रेडियो सौर्योदय सँगै रेडियो मुगु, अनि बैतडीमा रेडियो निङ्गला सैनी, बझाङमा रेडियो सेती, थलरा र जनमुखीबाट सँगै प्रसारणमा छ। कार्यक्रमलाई तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुनिरहनु भएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न र सुनाउन सक्नुहुन्छ। तपाईँ यो बेला घरदेशमै, परदेशमै या मुगलानमा अनि नेपालमै, गाउँमा, शहरमा, खै कुन्नी यो समय तपाईँको हतारी थियो कि अलि होलो छ कि जसो छ, हामी तपाईँ भाटौं कार्यक्रम सुसेली लिएर आइपुगेका छौं। कहिल्यै भेट नभए पनि हामी सदा सँगै भएको अनुभूति हामीलाई कार्यक्रमले गरिदिएको छ, त्यहाँ बज्ने गीतले पारिदिएको छ। बाजा अनि गीत र नाच हाम्रो संगीतका, हाम्रो संस्कृतिका सबभन्दा बढी प्रयुक्त विधा हुन्। यिनैको माध्यमबाट कैयौं काव्य जानकारी, समाजको इतिहास, वर्तमान समाज र हामी बाँचेको यो भूगोलको चिनारी त्यहीबाट पाउने गर्छौं। कहिले कहिले त रुना धुनाको मेसो माध्यम त्यो ठाउँ पनि, त्यो मंच पनि हाम्रो गीत नै हुने गर्छ। त्यसकारण ढोको फुकाएर गीत सुनौं, ढोको फुकाएर गीत गाउँ, हामी तिनै गीतकै सेरेफेरेमा कार्यक्रम बनाउने गर्छौं। आज चाहिँ हामीसम्म आइपुगेका पछिल्ला लोकलायका गीत पनि बोकेर आएका छौं। प्रारम्भमा हाम्रो रोजाईमा, हाम्रो फरमाइशमा तपाईँलाई सुनाउँछौ जसो हामीलाई मन छोएको छ, जसो तपाईँले हिजो मन पराउनु भएको थियो, आज सुन्दा नि उस्तै लागिजाला। दशकौं अघि संकलन भएको र एकल र दोहोरीको रूपमा पनि गाइएको त्यही गीत सुनाउँछौ। आदरणीय नवीन ढुङ्गेलको संकलनमा नवीन ढुङ्गेल, नारायण रायमाझी, शर्मिला गुरूङ र लक्ष्मी न्यौपानेको स्वरमा यो निरजाले भाका काँचो कटर मजान्छु राङ खोला रोक मटर।

काँचो कटर म जान्छु राङखोला रोख मटर नवीन ढुङ्गेल नारायण रायमाझी शर्मिला गुरूङ र लक्ष्मी नेपानीको स्वरमा सुन्यौं। नवीन ढुङ्गेलले झन्नै चार दशक भन्दा पहिले च्याङ्जाको राङखोलाबाट संकलन गरेको यो गीतलाई त्यसको झन्नै दुई दशक पछि नवीन ढुङ्गेल बद्री पराजुली त्यसै गरी नारायण रायमाझी लगायतको कलाकार टिमले दोहोरीमा शब्द खिपेर बनाएपछि अझ त्यसले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रसार पायो भनेको हाम्रो जनहृदयमा बस्न सक्यो। दोहोरी त जति सुने पनि कम लाग्छ। प्रश्न उत्तर अनि उत्तरसँगै प्रश्न सोधनी अनि उत्तर दिने क्रम निरन्तर चलिरहन्छ। मनका सबै दुःख सुख गीतमा सुनाउन सक्ने गीतमा सुनाउन पाउने त्यो खालको आशा भएपछि दोहोरी गाउनेहरू कहाँ थाक्छन् र अनि त्यसै गरी गीतलाई सुन्ने र अझ हेर्ने यसका भाव भंगीतहरू थाहा पाउनेहरूलाई त गीतले मोहनी नै लगाएको हुन्छ। हामी गीत संगीतकै निरन्तरतामा छौं। कोही कोही संसारमा यस्तै हुन्छन् जस्तो म जस्तो गीत सुन्न गीत सुनाउन गीतसँगै लहसिन यससँगै लहरिन मन पराउने मलाई पनि लाग्छ। तपाईँ पनि मै जस्तो आनी बानी छ कि अरू काम ब्यालो भइगए पनि गीतसँग कहिल्यै ब्यालो लाग्दो रहेनछ। आज त हामीसम्म आइपुगेका गीत पनि बोकेर आएका छौं। मेरा कुरा भन्दा गीतले बढी तपाईँलाई मनोआनन्द दिनेछ। यो नयाँ पंक्तिको पहिलोको शैली यहाँलाई सुनाउँछौ शक्ति चन्द र अनु चौधरीको स्वरमा प्रकाश पराजुलीले लेख्नु भएको यो गीतमा भाका गोविन्द पंगेनीको छ बतासी सरह।

किन होला पर पर तिमी बिना मेरो कोरै छ र बतासै सार सार शक्ति चन्द र अनु चौधरीको स्वर सुनायो। प्रकाश पराजुलीले लेखेको यो गीतमा भाका गोविन्द पङ्केनीको थियो। हामी त भन्यो नि अरू जे जे बित बितोस् गीतसँगै लहरिन्छौ, यसैसँग तहरिन्छौ, बग्न परे यसैसँग बग्छौ। गीत संगीतले हामीलाई एक किसिमको मन आनन्द दिन्छ, सब दुःख भए पनि भुलाइलिन्छ, आँसु झरेको भए पनि त्यसलाई पुछाई पुछिलिन्छ। हामी अब यो गीतमा भेरी रापतीको सेरोफेरोबाट सेती काली भनेको साबिकको सेती अञ्चल र महाकाली अञ्चल अझ कर्णालीतिर पुग्छौ, जहाँ हुड्केली परम्परा छ। यो हुड्केली संस्कृति हो, यसको बारेमा कुनै दिन भनौंला। एउटा सानो बाजाबाट यसको संस्कृति शुरू हुन्छ या हुड्केलीको परम्पराको बारेमा हामीले कुरोको थालनी गर्नुपर्छ। हुड्केली बाजा हुड्क्यो देख्नुभएको छ छैन, त्यो एक दिन अवश्य पनि तपाईँले यस बाजाको बारेमा जानकारी लिनुहोला, नभए कार्यक्रमका अन्तरकुन्तरमा हामी यो विषय अवश्य पनि फुकाउने कोशिश गर्छौं। आज दिन त्यही हामी हुड्केली गीत सुनाउँछौ, जुन विवाहको बेलामा प्रस्तुत हुने गीत पनि हो। यसका बारेमा भन्यो भने धेरै कुरा छ। कार्यक्रममा अहिले नै हामी प्रेम नेपालीको शब्द स्वर तथा भाकामा त्यही देउडा संस्कृतिको एउटा अर्को अपूर्व आनन्द जससँग विराट इतिहास जोडिएको छ हुड्केली सुनाउँछौ, मोहरकली।

मोहर्कले यो हुर्केउरी सुनायो, जुन विवाहको बेलामा प्रस्तुत हुने गर्छ। प्रेम नेपालीको शब्द सुर तथा भाकामा यो हुर्क्यो बाजा, त्यसपछि दाइना दमाउको बारेमा लामो कुरा छ। हुर्केउली नाच्न अथवा यो गीत गाउन त्यति सजिलो छैन, यसमा आफ्नै किसिमको पोसाक छ। अझ वीर गाथाका कुरा पनि हुर्केउलीमा आउने गर्छ र जोकसुकैले यो नाच नाच्न सक्ने अथवा यो बाजा बजाउन सक्ने, यसका बारेमा संस्कृति प्रस्तुत गर्न सक्ने सामर्थ्य नराख्न पनि सक्छन्। त्यसकारण पोख्त कलाकर्मीको आवश्यकता पर्दछ। अझै पश्चिम नेपालमा हुर्केउली बाँचेको छ, दाइना दमाउ छँदैछ, नेपालको भाषा संस्कृतिको त्यो सहस्र धारा प्रभावित भइरहेको छ। हामी कार्यक्रम सुशैलीमा छौं, त्यही हाम्रा सांस्कृतिक मूर्छनाहरू, सांस्कृतिक प्रस्तुतिहरू यहाँलाई सुनाइरहेका छौं। त्यो भनेको सहज छ, हाम्रा लोकगीत र मै जस्ता ज्यादा धेरै होलान् कि गीत सुनेर कहिल्यै नगाउने। त्यसकारण अर्को गीत यहाँलाई सुनाउँछु, सरोज थापा मगर, कालिका रोका मगर र साथीहरूको स्वरमा, सीताराम परियारको लेखनमा, भीम बाह्र घरे मगरको भाका संवेदन छ, जाली रुमाल बैना दिने कुरा छ। सायद तपाईँ मन परेको मान्छेलाई के दिनुहुन्छ, कलाकारले चाहिँ आफूसँग भएको यही जाली रुमाल बैना दिने कुरा गीतमा सुन्छौं।

लोकले भन्दो रहेछ जाली रुमाल अथवा रुमाल बहिना नदिनु किनभने त्यसले पिरती झन छुट्छ। यही कुरा हामीले गीतमा सुन्यौं, कालिका रोका र सरोज थापा मगरको स्वरमा सीताराम परियारको गीत थियो। कार्यक्रम सुशैलीमा अब चाहिँ पूर्वी नेपालको स्थानीय एउटा लय पनि सुनाउँछौ। जसरी पश्चिम नेपालमा देउडा, चाँचरी, भुओ, त्यसै गरी हुड्क्यौली जस्तै पूर्वी नेपालमा पनि संगिनी छ, हाकपारे छ, त्योसँगै स्थानीय अरू भाका छन्। अझ विशेष किराँत सम्प्रदायमा त उधौली र उभौलीमा खेती लगाउने बेला र भित्र्याउने बेला विशेष गीतको प्रयोग त जुन छ र जुन प्रकृति सम्बद्ध छ, ढोल झ्याम्टा बजाएर, च्याब्रुङ बजाएर, हातमा सेउला लिएर नाच्ने स्थानीय पोसाकमा सुसज्जित नरनारीहरूको दृश्यले त जो कोही मान्छेलाई मात्र होइन प्रकृतिको हरेक बिम्बलाई पनि आकर्षित गरिदिएको हुन्छ। मानव संसार गीतमा झुम्ने गर्छ कार्यक्रमको यो कोसेली। तपाईँलाई पूर्ण चामलिङ र ज्योति सुनवारको स्वरमा पूर्ण चामलिङको रचना

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पनि पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवन।
4: AIO.
5: AIO?
4: Yes, AIO. All in one mart. The best place for shopping.
5: के छ र हो खास त्यहाँ?
4: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
5: वाउ, कहाँ छ र यो?
4: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
6: All in one mart, helping make your life easier. रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
4: रेडियो थाहा संचार 99.4 मा तपाईँ सुन्दै हुनुहुन्छ
6: कार्यक्रम सुसेवी।
7: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म, हतारे र पालमदेखि देउरा र टप्पासम्म।
8: सुसेली
7: सुसेली
8: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम
7: कार्यक्रम सुसेली सुसेली।

चटक्कै भुल्छौ कि लाउरे दाई आँखा मारेर भाका सारेर नाका काटेर जवान साटेर मिना लामा र खेम सेन्चुरी अनि साथीहरूको स्वरमा नेत्र अरियालको गीत सुनायौं। हामी सुशैली कार्यक्रममा छौं, दिनहुँ प्रसारण हुन्छ हाम्रो लोकगीत। हाम्रो आफ्नो लोक साहित्य र लोक संस्कृति सेरोफेरोमा हामी रहने गर्छौं। लाग्छ लोक संस्कृतिमा सम्झिरहँदा हिँडिरहँदा यसको चर्चा गरिरहँदा यसलाई सुनि सुनाइरहँदा हामी फूलबारीको यात्रामा छौं, जसबाट अनेक किसिमका आयु आरोग्यताका सुवासनाहरू आइरहेका छन्। तिनै अनगिन्ती फूल हाम्रा अनगिन्ती गीत हुन्, त्यत्तिकै बाजा छन्, त्यत्तिकै अरू भाकाहरू छन् र हाम्रा प्रत्येक गाउँठाउँका अलग रहनी बहनीका गीत संगीत छन्। तिनै गीत संगीत मध्ये पछिल्ला समय प्राप्त भएका गीतहरू आजको भेटमा साप्ताहिक रूपमा सुनाउने गर्छौं। कार्यक्रमको अर्को कोसेली अर्को गीत हामी सुनाउँछौ अमेर सिंह छेत्री र निर्मला तामाङको स्वरमा नेत्र तामाङले लेखेको यो गीतले भन्छ क्या राम्रो फूलको ओबट घुम्न जाउँ भक्तपुर नगरकोट।

क्याराम र फूलको बोट घुम्न जाउँ भक्तपुर नगरकोट अमित सिंह छेत्री र निर्मला तामाङको स्वर थियो। कार्यक्रममा अब चाहिँ हामी सुदूरपश्चिमको त्यही देउडा सुनाउँछौ। यो विराट संस्कृति छ।

यस गीतले जीवनका दुःख सुख मात्रै होइन प्रेम पीरती र सम्झनाका धेरै कुरा भन्छ। झल्का रैकी मनभरि दानसिंह ठगुन्ना र दिपा रोकाएको स्वर दानसिंह ठगुन्नाको शब्द लयमा।

झल्का रह गया मनभरि दानसिंह ठगुन्ना र दिपा रोका रोकाएको स्वरपछि अब चाहिँ हामी सुनाउँछौ सुनिता बुढा छेत्री र सागर विरहीको स्वरमा सागर विरहीको गीत छ।

माया प्रेममा ज्यान थाले भन्लान् कतिले चिन्ने जतिले सागर विरही र सुनिता बुढा छेत्रीको स्वर सुनाई. आजको सुशैलीको हामी लगभग अन्त्यमा आएका छौं. कार्यक्रम खै कुनै कस्तो लाग्यो? सँगै हुनुहुन्थ्यो सुन्नुभयो भने तपाईँको मनको कुरा सुशैलीलाई पठाइदिए पनि त हुने नि. अनि तपाईँसँग भएका नयाँ पुराना लोकलयका गीत छन्, भाषा संस्कृतिको बारेमा, तपाईँको ठाउँ गाउँको बारेमा तपाईँलाई थाहा भएको कुरा छ भने हामीलाई लेखी पठाइदिनुहोला. हाम्रो इमेल आइडी suseli.program@gmail.com अथवा तपाईँले सुनिरहनु भएको नजिकको रेडियो स्टेशनमा जे कुरा लेखी पठाउनुहुन्छ, जे कसरी दिनुहुन्छ त्यो कुरा हामीले प्राप्त गर्छौं. यही यहाँलाई सबै नै अनुरोध छ र जस्ता गीत थिए त्यस्तै गीत सुनायौं. मन परेका गीतहरू सधैँ सधैँ स्वर्णाक्षर चाहिँ तपाईँको मनमै राख्नुहोला र गीतका बारेमा तपाईँका कलाकारलाई केही भन्नुपर्ने, सुझाव सल्लाह दिनुपर्ने, धन्यवाद दिनुपर्ने छ भने पनि अहिले त प्रविधिले सबैलाई धेरैलाई जोडिदिएको छ आफ्ना कलाकारलाई पछ्याएर, त्यो कुरा पनि नभिराई अथवा ढक्न मानिकन भनिदिनुहोला. हामी यही अनुरोध गर्छौं. बरु यति समय हामीलाई साथ दिनुभयो, कति काम बित्यो होला, क्षमा चाहन्छौ. बरु यसै गरी कहिले कहिले अनुकूल भएसम्म सुशीलले तपाईँले पछ्याउँदै गर्नुहोला, हामी भेट्दै रहला. हामी कार्यक्रम लिएर सदा आउने नै छौं. आजलाई चाहिँ छुट्टिने बेला एउटा मानक गीत जस्तो लाग्छ, उहाँको व्यक्तित्व नै मानक लाग्छ, नेपाली लोकगीतका स्वरका नायक जस्तो पनि लाग्छ, उहाँको सामाजिक सांस्कृतिक प्रस्तुति पनि त्यस्तै छ, त्यसदेखि उहाँको मुखाकृति, उहाँको चाहिने आनी बानी पनि त्यही किसिमको प्रेमी लाग्दछ. आदरणीय प्रेमराजा महतको गीत सुनाउँछौ. प्रेमराजा महत र शान्तिश्री परियार अनि साथीहरूको स्वरमा बन्दी पुरैमा पेरिम बस्तीको कुरै कुरैमा यही सुनाउँदै हामी तपाईँबाट आजलाई बिदा हुन्छौ. भोलि फेरि भेटौँला. नमस्कार.

0: बिहान 11 बजेको थाहा अपडेटमा रविन्द्रको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाब दिन आज प्रतिनिधि सभा बैठकमा नजानु हुने भएको छ। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनी मुआगले सांसदहरूका प्रश्नको जवाब दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि संसद सचिवालयले जारी गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले संसदबाट जवाब दिने भनिएको थियो। प्रधानमन्त्री भएपछि बालेन्द्रले अहिलेसम्म संसदमा सम्बोधन गर्नुभएको छैन। प्रतिनिधि सभाको बैठक केही बेरमा शुरू हुँदैछ। आजको बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ। यसैबीच अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्री परिषद बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा गर्ने भएको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। यसअघि सभापति रवि लामिछानेले भने असार 6, 7 र 8 गते गर्ने प्रस्ताव गर्नुभएको थियो। आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक आयोजन गरिएको छ। यसअघि रासोपाले चुनाव सकिएको छ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। 2079 साल असारमा स्थापना भएको पार्टीले चुनाव त कहिले सभापतिको मुद्दा 2079 साल असारमा स्थापना भएको पार्टीले कहिले चुनाव त कहिले सभापतिको मुद्दाका कारण महाधिवेशन धकेलिएको थियो। नेपाली कंग्रेसमा शेरबहादुर देउवा पक्षले प्रदेश स्तरीय भेलालाई तीव्रता दिएको छ। हिजो कोशीमा भेला गरेको सो पक्षले आज बागमती प्रदेश स्तरीय भेला काठमाडौँमा आयोजना गरेको छ। केही बेरपछि कार्की ब्याङ्कुटमा भेला आयोजना गरिएको नेता डाक्टर प्रकाश रण महतले जानकारी दिनुभयो। नेता प्रकाश मानसिंहको चाक्सीबारी स्थित निवासमा गत बुधबार भएको सो समूहको छलफलले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। सो पक्षले सबै प्रदेशमा भेला गर्न नेताहरूलाई जिम्मेवारी तोकेको छ। काठमाडौँमा राष्ट्रिय भेला गरेर महाधिवेशनको नयामिति घोषणा गर्नेसम्मको तयारी गरिएको छ। र अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। हिजो राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार पर्वतको मोदी गाउँपालिका पासका देवबहादुर अखिलीको उपचारका क्रममा मृत्यु भएको हो। त्यसअघि हिजै सोही ठाउँका 50 वर्षीय कौशल्या रेग्मी र 45 वर्षीय चालक रमेश जीसी तथा पोखरा 19 78 वर्षीय राममाया बस्नेत र 78 वर्षीय बिन्दु कुमारको मृत्यु भएको थियो। घाइते 26 जना मध्ये 4 जना डिस्चार्ज भइसकेका छन्। 1 जना महिला बाहेक सबै यात्रु खतरामुक्त छन्। घाइतेहरूको तानसेन र अघाखाँचीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुपा देउरालीबाट पर्वततर्फ जाँदै गरेको ध1X504 नम्बरको बस हिजो दिउँसो पाणिनी गाउँपालिका 8 कोलडाँडा स्थित घुम्ती पाल्पा सड़क खण्डमा दुर्घटनामा परेको थियो। बिहान 11 बजेको थाहा अपडेट सकियो। रविन्द्र बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
2: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रगतिका ढोकाहरू खुल्दै खुल्दै जाऊ।
4: माना भन्जा नास्ता पसल सुनसहरी थर्नाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 97 26 88 132। मामा भन्जा नास्ता पसल सुनसहरी थर्नाको छेउमा सुनसहरी गाउँपालिका 4

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक वर्कसप रोल्पा नगरपालिका दुई पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर बीरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका दुई बीज बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935।
2: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
4: प्रोप्राइटर हरि डागी, सम्पर्क मोबाइल नम्बर 9864052474।
3: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम ओक सब एंड रिकंडीशन हाउस रोल्पा नगर पालिका 4 पधिरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802220985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन हो।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए टू जेड मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ भदेरी खोला रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका टेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत, सम्पर्क मोबाइल नम्बर 9841976950।
2: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा, दाजुभाइ तथा दिदी बहिनी, जनप्रतिनिधि, राष्ट्र सेवक, कर्मचारी, बुद्धिजीवी, नागरिक समाज, उद्योगी, व्यापारी, पत्रकार, साहित्यकार, समाजसेवी, स्वास्थ्य कर्मी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, सरकारी तथा गैर सरकारी कार्यालय, युवा क्लब, युवा समूह, आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण ओडा कार्यालय परिवार, सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: रितु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503694।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने भने दिदी,
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुनचाँदी पसल श्री लुम्बिनी सुनचाँदी पसल, प्रोप्राइटर राजेश जुरी। सम्पर्क मोबाइल नम्बर 9844900472 र 9805969998।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: ल, हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भन्ने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्छु।
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 我俩了，二零八七哥，二零八七哥，房子，别说人家，啊，王姐，你咋家的房子吧，我难看，你咋办？
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
4: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
5: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
6: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
5: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आर्थिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: एकताले बनाउँछौं हामी आफ्नो नगर।
5: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
6: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
8: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
9: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
11: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
13: खै यो त दादा छैन, कहिलेदेखि भन्दासु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्छन् भने कस्तो दिमाग खराब।
12: ओहो, भुसुक्कै बिर्सेछु, जाउ जाउ दिमाग चुडी खेल्न जिते, रुपा स्टोरबाट दाना लिएर आऊ त।
5: हजुर, यदि तपाई पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894850571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेल, रोल्पा।
14: शुभ प्रभात गुरुआमा।
15: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
14: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
15: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
15: हो, अरू भन त।
2: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
17: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
15: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
19: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
15: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: यो हे निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
21: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
20: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
21: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
20: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
20: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
21: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
20: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
21: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
20: प्रकाशक तथा व्यवस्थापक मान सिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: अब सुन्नुहोस् पूरा समाचार।
22: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
22: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
22: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
22: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
24: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
23: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
24: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
23: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
24: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सेट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: बाजे, के भयो? किन जालामा हात
5: दुखेको छ? खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात. अनि गालामा हुन्न त हात गर्छन् बाजे.
4: ल, अब चिन्ता गर्नु पर्दैन. रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ.
6: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन. रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन.
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ.
4: हजुर, आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ.
6: हजुर, हाम्रा सेवाहरू.
4: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाइ दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
4: 9805014652.
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा.
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है.
10: अब वर्षा लाग्न थाल्यो. यसो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ. त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि.
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका. त्यति मात्र होइन, पानी राख्ने भाँडा सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि.
11: नेपाल सरकार, विज्ञापन बोर्ड.
12: बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ? अनि अरू के गर्नुपर्छ?
13: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ.
12: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
14: हजुर, हाम्रा सेवाहरू
15: दाँत बाँध्ने,
14: दाँत सफा गर्ने,
15: दाँतमा सिमेन्ट भर्ने,
14: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
15: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
14: फिक्स दाँत लगाउने।
8: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
2: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
6: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
8: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
16: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
17: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
18: हो र?
17: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
18: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
17: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
18: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
17: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट।
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराहिडाङ।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मनोरञ्जन र कला, यो हो समुदाय रेडियो चलजला चलजला चलजला।
7: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो।
4: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली, तिलोतमा 5 मणिग्राम, रूपन्देही।
8: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन्? छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संसदमा विपक्षीले गरे प्रधानमन्त्रीको खोजी, न्यायाधीशबारे संसदमा संविधान विपरीत टिप्पणी गरेको भन्दै कांग्रेसको आपत्ति।
0: रासोपाको पहिलो महाधिवेशन आगामी असार 7-9 गतेसम्म, कंग्रेसको देउबा पक्ष समानान्तर गतिविधिमा केन्द्रित।
1: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ पाण्डे पक्राउ, स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरेको आरोपमा अनुसन्धान हुने।
0: 3 दिने भ्रमणका लागि अमेरिकी राष्ट्रपति ट्रम्प चीन प्रस्थान, इरानलाई कि सहमतिमा आउन कि नष्ट हुन तयार रहन चेतावनी।
1: र हैदराबादलाई पराजित गर्दै गुजरात आईपीएल अङ्क तालिकाको शीर्ष स्थानमा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री वारेन्द्र शाहको खोजी गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका प्रमुख सचेतक निष्कल राईले आकस्मिक समयमा बोल्दै प्रधानमन्त्रीको खोजी गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची देखे पनि प्रधानमन्त्रीलाई संसदमा नदेखेको भन्दै प्रधानमन्त्रीलाई जवाब दिन रूलिङ गर्न उहाँले माग गर्नुभयो। फरक प्रसंगमा राईले हिजोको बैठकमा रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिमा समेत प्रश्न उठाउनु भएको छ। पराजुलीले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल लक्षित अभिव्यक्ति दिनुभएको थियो। कुनै व्यापारिक घरानाहरूको कार्यक्रममा गएर दुई तिहाईको सरकारलाई ललकारेको भन्दै चेतावनी दिनुभएको थियो। राईले सो अभिव्यक्ति संविधानको धारा 105 को विपरीत भएको बताउनु भएको छ। सो अभिव्यक्ति अनैतिक, अराजनैतिक र असंवैधानिक रहेको भन्दै सत्तापक्षले जे पनि बोल्न पाइने हो भन्दै राईले प्रश्न गर्नुभयो।
6: महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ, तर सत्तारूढ दलकै एक वरिष्ठ मान्यज्यूले गरिमामय सदनको रोस्टममा उभिएर दुई तिहाईको दम्ब देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक, अराजनैतिक मात्र होइन, असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा 105 पढ्नु भएन कि? मेरो प्रश्न, उहाँ संविधान भन्दा के माथि हो? के सत्तारूढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो? केही मान्यज्यू आउने रोस्टममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुलु टुली हेरेर बस्न मिल्दैन।
0: लगतै पराजुलीले नियमावती गर्न खोज्नु भएको थियो, तर सभामुख डीपी अर्यालले वाद प्रतिवाद आवश्यक नरहेको भन्दै बोल्न दिनुभएन। आजको बैठकमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री वारेन्द्र शाहले जवाब दिने भनिएको थियो, तर अन्तिम समयमा आएर शाहको साटो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्रेले जवाब दिने तय भएको छ। आजै छलफल सकेर नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।
1: सरकारले मन्त्रालयको संख्या घटाउने गरी कार्यविभाजन नियमावली स्वीकृत गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको हो। यससँगै अब मन्त्रालयको संख्या 17 बनाउने बाटो खुलेको छ। यस्तै सरकारले विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। यसैगरी सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय पनि सरकारले गरेको छ। भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले असार 7-8-9 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। यसअघि सभापति रवि लामिछानेले भने असार 6, 7 र 8 गते गर्ने प्रस्ताव गर्नुभएको थियो। आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाइएको छ। यसअघि राष्ट्रपतिले चुनाव सकिएको छ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। 2079 साल असारमा स्थापना भएको पार्टी कहिले चुनाव त कहिले सभापतिको मुद्दाका कारण महाधिवेशन गर्न सकिरहेको थिएन। जेठ 17 गतेभित्र पालिका भेला सकेर अधिवेशन गर्ने राष्ट्रसभाको कार्यतालिका छ। जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने निर्णय यसअघि नै राष्ट्रसभा सचिवालयले गरिसकेको छ।
1: नेपाली कंग्रेसमा शेरबहादुर देउवा पक्षले प्रदेश स्तरीय भेलालाई तीव्रता दिएको छ। हिजो कोशीमा भेला गरेको सो पक्षले आज बागमती प्रदेश स्तरीय भेला काठमाडौँमा आयोजना गरेको छ। कार्की ब्याङ्कवेटमा भेला आयोजना गरिएको नेता डाक्टर प्रकाश शरण महतले बताउनुभयो। नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित निवासमा गत बुधबार भएको छलफलले आगामी प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। यो पक्षले सबै प्रदेशमा भेला गर्न नेताहरूलाई जिम्मा तोकिसकेको छ। काठमाडौँमा राष्ट्रिय भेला गरेर महाधिवेशनको नयाँ मिति घोषणा गर्नेसम्मको तयारी गरेको छ। पार्टी सभापति गगन थापाले नै एकताको उद्देश्यमा ठेस पुर्याएको भन्दै संस्थापन इतर पक्षले पनि छुट्टै भेला थालेको हो। सभापति थापाले सोमबार देउवा पक्षका 12 र शेखर कोइराला पक्षका 7 गरी 19 नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि विवादको नयाँ बिउ रोपिएको बताइएको छ। आफूहरूसँग परामर्श बिना नै केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर कोइरालाले असन्तुष्टि जनाएका छन्। यो असन्तुष्टिले कंग्रेसलाई समानान्तर गतिविधितर्फ धकेलेको हो।
0: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पाण्डेलाई गैराती सिन्धुलीबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर काठमाडौँ ल्याइएको सीआईबी प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिनुभयो। सरकारको मातहत आएको स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा निलामी गरेको आरोप उनीमाथि छ। उनीमाथि मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढ़ाइएको छ। नियमानुसार नवीकरण नगरी अनुमति पत्र रद्द भएपछि सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल दूरसंचार प्राधिकरणको हुने भए पनि ब्याङ्कले धितोमा रहेका सामग्री एनसेललाई बिक्री गरेको स्रोतको दावी छ। गत वर्षको असोजमा 4 अर्ब 60 करोड़ रूपियाँमा एनसेललाई लिलाम बिक्री गरिएको विषय सार्वजनिक भएका छन्। स्मार्ट सेलका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी यसअघि नै ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ परिसकेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। हिजो राति थप 1 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार पर्वतको मोदी गाउँपालिका 5 का देवबहादुर अखिलको उपचारका क्रममा मृत्यु भएको हो। त्यसअघि हिजै सोही ठाउँका 50 वर्षीय कौशिला रेग्मी र 45 वर्षीय चालक रमेश जीसी तथा पोखरा 19 की 78 वर्षीय राममाया बस्नेत र 78 वर्षीय बिन्दु कुमारको मृत्यु भएको थियो। घाइते 26 जना मध्ये 4 जना डिस्चार्ज भएका छन्। 1 जना महिला बाहेक सबै यात्रु खतरामुक्त छन्। घाइतेको तानसेन र अर्घाखाँचीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुपा देउरालीबाट पर्वततर्फ जाँदै गरेको ध1ख504 नम्बरको बस हिजो दिउँसो पाणिमी गाउँपालिका 8 कोलडाँडा स्थित घुम्ती पाल्पा सड़क खण्डमा दुर्घटना परेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन प्रस्थान गर्नुभएको छ। झण्डै 9 वर्षपछि अमेरिकाका राष्ट्रपति चीन भ्रमणमा निस्कनु भएको हो। चीनको विदेश मन्त्रालयका अनुसार आज मे 13 देखि 15 ट्रम्पले राजकीय भ्रमण गर्न लाग्नु भएको हो। यस क्रममा व्यापार, द्विपक्षीय हित, जलवायु परिवर्तन लगायत कयौं विश्वव्यापी चासोका विषयमा छलफल हुने बताइएको छ। रूस युक्रेन युद्धहेता यी दुई देशबीच व्यापार युद्ध चर्किएको छ। यद्यपि द्विपक्षीय छलफल र वार्ताहरू भने जारी छन्। चीन प्रस्थान गर्नुअघि ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नपर्ने बताउनु भएको छ। ट्रम्पले चीन भ्रमणका क्रममा समकक्षी शी जिनपिङसँग विस्तृत छलफल गरिने बताउनुभयो। ट्रम्पले आफूहरूसँग छलफलका लागि धेरै विषय रहेको र इरान एजेण्डामै नरहेको बताउनु भएको छ। यति मात्र होइन, ट्रम्पले इरान आफूहरूको नियन्त्रणमा रहेको दावी समेत गर्नुभएको छ। ट्रम्पले इरानलाई कि सम्झौतामा पुग्न कि त नष्ट हुन तयार रहन चेतावनी समेत दिनुभएको छ।
1: अब खेल समाचार। सनराइजर्स हैदराबाद विरूद्ध 82 रनको जित निकाल्दै गुजरात टाइटन्स इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। जितसँगै गुजरातले प्लेअफ सम्भावनालाई थप बलियो बनाएको छ। गैराती अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टोली गुजरातले प्रस्तुत गरेको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14.5 ओभरमा 86 रनमै समेटियो। हैदराबादका कप्तान प्याट कमिन्सले सर्वाधिक 19 रन बनाए। सलिल अरूराले 16, हेनरिक क्लासेनले 14 तथा ईशान किशनले 11 रन जोड़े। गुजरातका कसिगो रबाडा र जेसन होल्डरले 3-3 विकेट लिए। प्रसिद्ध कृष्णले 2 विकेट लिए। त्यसैगी टस हारेर पहिला ब्याटिङको निम्ति पाएको गुजरातले 20 ओभरमा 5 विकेट गुमाएर 168 रनको योगफल खड़ा गरेको थियो। गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक 61 रन तथा वाशिङटन सुन्दरले 50 रन बनाए। चौथो विकेटका लागि सुदर्शन र सुन्दर बीच 60 रनको साझेदारी भएको थियो। हैदराबादका प्रफुल हिंगे र साकिब हुसेनले समान 2 विकेट लिए। लगातार 5 तथा समग्रमा 8 जितसँगै गुजरातले 12 खेलमा 16 अंक जोड़ेको छ। पराजित हैदराबाद समान खेलबाट 14 अंकका साथ तेस्रो स्थानमा छ। आईपीएलमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संसदमा विपक्षीले गरे प्रधानमन्त्रीको खोजी, न्यायाधीशबारे संसदमा संविधान विपरीत टिप्पणी गरेको भन्दै कंग्रेसको आपत्ति।
0: राष्ट्रपतिको पहिलो महाधिवेशन आगामी असार 7-9 गतेसम्म, कंग्रेसको देउवा पक्ष समानान्तर गतिविधिमा केन्द्रित।
1: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ पाण्डे पक्राउ, स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरेको आरोपमा अनुसन्धान हुने।
0: 3 दिने भ्रमणका लागि अमेरिकी राष्ट्रपति ट्रम्प चीन प्रस्थान, इरानलाई कि सहमतिमा आउन कि नष्ट हुन तयार रहन चेतावनी।
1: र हैदराबादलाई पराजित गर्दै गुजरात आईपीएल अंक तालिकाको शीर्ष स्थानमा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: Kya sara ho khasya?
7: Ke chaina bhana na. Noon dekhi sun samakar sampurna samagri haru, lata kapda, khadya samagri, banking sastaharu ekai thauma. Tyo pani sulabh mulyama ani gunastariya restaurant haru tesmathi prashasta parking area.
8: Wow, kaha chha yo?
7: Yahi Min Bhavan ma, Shanti Nagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
5: All in one mart, helping make your life easier.
9: इसामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
10: हो र होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
10: केही होइन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740 318
0: 9805014652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
1: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
5: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
1: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
2: हजुर हाम्रा सेवाहरू,
0: दाँत बाँध्ने,
2: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
2: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
2: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिनै पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुनी चौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
4: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना,
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि निमावी मावी र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडेमी घोराही दाङ।
5: आई आई मम्मी दाजु क्यों मत खाना खा।
8: सक्दिन।
9: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
10: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
9: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
10: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
9: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
10: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
11: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ्गो पेला खेम्रिदे, गरम ओबोतिरी जेउ पेला सुनो, फुरी कतास ओचुदुरी जेउ आउ पेला क, वन जङ्गल ल भे लागिने मस्तक सम्भावना ताए, आउए गिमी प्राकृतिक सम्पदा र तखेप्त जस खेम्नाले, वातावरण मिलेने ल खेप्ता असर किने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त जतानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल भे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख, को जन धने में खेता छेती ताउ खोकाई वन जङ्गल सज मेरो आयुर्वेदी बानी एमएल एमए छानेला लिउसोकर पोतरालाई पार्दगे हटे
12: सलाई लाइटर स्याउला मे सचाउने चिजरालै जा बाङ्जा र यामाने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भए
11: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सैदेखि खेनाए वन जङ्गल ओसो छाम्ने दाइके बानीको चुरो विधि ओरे बनाई कोबाज
12: नाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिलुए
11: गेसो छानेला खोरे ल चाउसी खोलिए हरिदे तरिन गाई गेजो निकेलाइजु अब नजिरे बनाए गेम एल गेजो निके नलाए अरूले लायो के लाइजे
12: वन जङ्गल छ जुलिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा हो सताउँछु
11: वन जङ्गल मेला दुखेमाइए मे होला दिकिनी पाँचजना खरनामदार मिलिदिए भनै चानो
12: चुलिजु बेलाको घिजिम्के कोटल मे के सताङ्गिने हे नखेम छिन्ने मे चासो
11: मे लागिने निताई गे मने के बचिए सोनो अरूले मने के बच्छ या
12: के छ छामला पोयाल मे लाग्यो कि सन्किने गे छ त ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयले खबर दिए
11: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: बदल्ने नौमरी आयोजना निर्माणाधीन अर्घ भगवती विमान स्थल सहित सड़क खानेपानी र सिंचाईका दर्जन योजनाहरू अलपत्र परे, जसका कारण नौमरी कागजमै सीमित भएको छ। आज काम सकिएको विमानस्थल गौचरण बनेको छ। खानेपानीका टंकीहरू फुट्न थालेका छन्। पाइपमा पानी होइन कमिला हिँड्न थालेका छन्। यो गुनासो कहाँ गएर सुनाउँछ महोदय? अनि सबैतिरबाट खेरिएका अर्घ आदिवासीहरूलाई बाँदर र बँदेलले घरबाटै खेल्न शुरू गरिसके। पहिलो कुरा, चराले खेती उम्रनै दिँदैन। जेनतेन उम्रिए भने मृगले हुर्कन दिँदैन। जसो कसो हुर्किए त भने बँदेलले फल लाग्न दिँदैन। अनि भाग्यले फल लाग्न सकेछ भने बाँदरले पाक्न दिँदैन। भर्खर बारीमा मकै छरेका
2: मान्य सदस्य क्षितिज थेबे,
3: धन्यवाद सभामुख महोदय, सम्मान्य सभामुख महोदय, ताप्लेजुङ डायरी, ताप्लेजुङका जनताप्रति हार्दिक नमन तथा कृतज्ञता प्रकट गर्दछु। के गर्ने के नगर्ने उकुस मुकुस भएको छ। हावाहुरीले स्कुलका छाना र घर उडाएर लगेको छ। असिनाले पालिनाले सखाप जनता आघात मारमा छन्। आजसम्म राहत छैन। यता हेरो खानेपानी समस्या, उता हेरो सिंचाईका समस्या। एकातिर कृषकको, अर्कोतिर श्रमिकको, युवाको बेरोजगारी, जनताको गरिबी उत्तिकै, महँगी र मूल्य वृद्धि त्यत्तिकै, विकास निर्माणको विषयहरू असीमित छन्। हो, अब रुखमा बाँधेर हुन्छ कि बाटोमा सुतार हुन्छ कि खोरमा जागेर हुन्छ, बाटो बन्नुपर्छ। जसङ्ग बिउजिन्छु, हो प्रधानमन्त्रीज्यू, समय आयो। पाथिभरा सड़क चुनाव अगाडि तपाईँको यात्रा भएको सड़क 10 वर्ष भयो अलपत्र भएको। तम्मर कोरिडोर हुँदै ओलाञ्चुङ्गोला तिप्तला नागा सड़क, यमबन्दिन हुँदै कञ्चनजङ्घा बेस क्याम्प सड़क, मदन मण्डारी सड़क, गुफा पोखरी सड़क, चुवा बन्जाङ तिम्बुङ पोखरी जाने सड़क, हो जसरी पनि सड़क बन्नुपर्छ। धन्यवाद।
2: मान्य सदस्य ज्ञानु पौड्याल,
4: सम्मान्य सभामुख महोदय, सर्वप्रथम सबैको आशा भरोसा र विश्वासका साथ रासोपालाई मत लगानी गर्न हुने रूपन्देही लुम्बिनी प्रदेश नेपालभरका मतदाताहरूमा धन्यवाद सहित आभार व्यक्त गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, नुवाकोट जिल्लाका 14 र 15 वर्षका दुई बालिकाहरू भारतको कलकत्ता सुनागाछी क्षेत्रमा बेचिएका रहेछन् र नेपाल राजदूतावास र किङ इण्डियाको सहयोगमा उनीहरूको सफल उद्धार गरी 4 दिन अगाडि नेपाल ल्याइएको जानकारी यस सदनमा गराउन चाहन्छु। ती बालिकाहरूसँग भेटघाट गर्ने क्रममा अझै पनि धेरै नेपाली बालिकाहरू जबरजस्ती वेश्यावृत्तिमा लगाइएको पीड़ादायी जानकारी प्राप्त भएको छ। यतिसम्म पीड़ा भोगिरहेका छन् कि हर्मोन र पेनकिलर औषधिहरूको जबरजस्ती प्रयोग गर्न बाध्य बनाएको रहेछ। यो सदनमा व्यक्त गर्न पनि पीड़ा महसुस गरिरहेको छु। त्यसैले नेपाल सरकारबाट विशेष उद्धार योजना सञ्चालन गरियोस्। भारतका विभिन्न कोटीमा
2: मान्य सदस्य ज्ञानेन्द्र सिंह महता,
5: सम्मान्य सभामुख महोदय, म 27 दिन निर्वाचित कञ्चनपुर क्षेत्र नम्बर 3 का विभिन्न बस्तीमा पुगेर समस्यालाई नजिकबाट बुझेर फर्किएको छु। मेरो निर्वाचन क्षेत्र कञ्चनपुर 3 अन्तर्गत पर्ने महाकाली नदी, जोपुला नदी, कामीकाटे खोला, भुर्चेला खोला र खन्या खोलाबाट उत्पन्न हुने बाढ़ी तथा कटानको उच्च जोखिमप्रति सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। हरेक वर्षमा यी नदी तथा खोलाहरूबाट उर्लिएपछि दर्जनौ बस्ती डुबान पर्ने, खेतीयोग्य जमिन कटान हुने, सड़क तथा सार्वजनिक संरचनाहरूमा क्षति पुग्ने र स्थानीय नागरिक त्रासमा बाँच्न बाध्य हुने अवस्था दोहोरिँदै आएको छ। विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरू विस्थापनको जोखिममा रहेका छन्। स्थानीय तह र सुरक्षा निकाय र सरकारवाला निकायहरूले पूर्व तयारी गरिरहेका भए पनि दीर्घकालीन नियन्त्रणका लागि संघीय सरकारको पहल अझै प्रभावकारी हुन सकेको छैन। त्यसैले म नेपाल सरकारसँग तत्काल आवश्यक बजेट विनियोजन गरी तटबन्ध निर्माण, कटान नियन्त्रण र पूर्व सूचना प्रणाली तथा विपद पूर्व तयारीका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सम्मान्य सभामुखज्यू मार्फत सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।

0: माइक दिनुहोस्।
1: सामान्य सभामुख महोदय, हिजो मान्य रामबहादुर थापा बादलज्यूले सदनको रोस्टममा उभिएर बोल्दै गरेका अभिव्यक्तिहरूलाई यो सदनको रेकर्डबाट हटाइयोस् भनी मैले आफ्ना केही कुराहरू राखेको थिएँ। त्यो कुराहरूलाई पुनः स्मरण गराउँदै आफ्ना केही कुराहरू राख्ने अनुमति चाहन्छु। सभामुख महोदय, हिजो माननीयज्यूले आफ्नो कुराहरू राख्दै गर्दा ती कुराहरूलाई फेरि हामीले मनन गर्दै गर्दाखेरि ती कुराहरू भनेको नागरिकका चेतनामाथि उहाँले निरन्तर प्रहार गर्नुभएको छ। ती कुराहरू उहाँले जुन हिसाबले राख्नुभएको छ त्यो एउटा सार्वभौम संसदको एउटा सार्वभौम मतदाताहरूले जसरी हामीलाई निर्वाचित गराएर पठाउनु भएको छ त्यो मतको नै अपमान भएको छ। त्यस कारणले गर्दाखेरि उहाँले बोल्नुभएका केही शब्दहरूलाई म पुनः यहाँ दोहोऱ्याउन चाहन्छु। उहाँले आफ्ना कुराहरू राख्दै गर्दा यो जुन चुनावी परिणाम आयो, चुनावी परिणाम एआई र एल्गोरिदम विश्व भूराजनीतिक दृश्य र अदृश्य प्रवाहहरूको कुल परिणाम भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ। त्यस्तै गरी उहाँले यो सभालाई अराजकहरूको भीड र अस्वाभाविक गठजोड भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ, जसले गर्दाखेरि एउटा सार्वभौम मतदाताहरूको चेतमाथि नै उहाँले प्रश्न उठाउनु भएको छ। यो अत्यन्तै आपत्तिजनक छ, अत्यन्तै अमर्यादित छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दा राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू नेपाली सेना किन मुखदर्शक भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ। एउटा राष्ट्रिय झण्डा त्यस्तै गरी नेपाली सेनालाई यसरी सस्तो शब्दमा यसरी चाहिँ विरोधमा यसरी प्रयोग गरिनु अत्यन्तै आपत्तिजनक छ, अमर्यादित छ। एउटा नेपाली सेना भनेको एउटा सम्पूर्ण नेपालीको आशा र भरोसाको केन्द्रबिन्दु रहेको छ। एउटा यो विद्रोहको क्रममा पनि हामीले देख्यौं नेपाली सेनाले कसरी हामीलाई रक्षा गरेको थियो, आदरणीय माननीय ज्यूकै पार्टी नेतृत्वलाई समेत नेपाली सेनाले कसरी रक्षा गरेको थियो भन्ने कुरा उहाँले बिर्सनु भयो जस्तो लागेको छ। त्यस कारणले कुनै पनि राजनीतिक दलको इशारामा ननाच्नु अथवा चाहिँ कुनै पनि राजनीतिक दलले भनेकै आधारमा केही काम नगर्नु नै नेपाली सेना मुखदर्शक हुनु भन्ने उहाँले जुन हिसाबले कुरा राख्नु भएको छ त्यो अत्यन्तै आपत्तिजनक छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दाखेरि सभामुखज्यूलाई समेत विवादमा ल्याउने गरेर उहाँले सभामुखज्यूलाई लाचार र नतमस्तक भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ। एउटा कुनै पनि सभाको सभामुखलाई हामीले अत्यन्तै सम्मान गर्छौं, अत्यन्तै सम्मान गरेर सम्माननीय भन्ने जस्ता शब्दहरू प्रयोग गर्छौं, तर उहाँले शब्दहरू चयन गर्दै गर्दाखेरि लाचार र नतमस्तक जस्ता शब्दहरू चयन गर्नुभएको छ, जसको कारणले गर्दाखेरि उहाँहरूले यति लामो संसदीय अभ्यास गरेर आउनुभएको छ, यति लामो संसदीय अभ्यासबाट खारिएर आउनुभएका उहाँहरूबाट हामीले केही कुराहरू सिक्नु पर्नेमा उहाँहरूले यसरी यस्ता शब्दहरू चयन गर्दै गर्दाखेरि हामीले आगामी पुस्ताले, आउने पुस्ताले, हाम्रो यो युवा पुस्ताले कस्ता कुराहरू चाहिँ सिक्ने, उहाँहरूले कस्ता नजिर बसाल्दै हुनुहुन्छ भन्ने कुरामा हेक्का पुर्याउन म उहाँहरूलाई विनम्र अनुरोध गर्दछु। त्यस कारणले गर्दाखेरि यी र यस्ता शब्दहरू एउटा संसदको इतिहासमा रहनु, एउटा संसदको रेकर्डमा रहनु भनेको भोलिको आगामी पुस्ताका लागि समेत अमर्यादित अशोभनीय हुने भएका कारणले गर्दाखेरि यी विषयहरूलाई उहाँले जुन सदनको रोस्टममा उभिएर उठाउनु भएको छ ती रोस्टममा उभिएर उठाएका विषयहरूलाई रेकर्डबाट हटाइयोस्। हस्, धन्यवाद।
0: मान्य सदस्य, नियमावलीको कुन नियम आपत्ति गर्दै हुनुहुन्छ? मान्य सदस्य, मैले अहिले मान्य सदस्यले राखेको कुरा र हिजो मान्य सदस्यले राखेको कुराको विषयमा मैले आफ्नो धारणा राख्न बाँकी नै छ, त्यस कारणले बस्नुहोस्। मैले मान्य सदस्यलाई मान्य सदस्य एकैछिन रोकिनुहोस्। मान्य सदस्य, मैले यहाँलाई माइक दिएको छैन र मैले यहाँलाई समय पनि दिएको छैन र मैले यहाँलाई सोधिरहेको छु कुन नियमको नियमावलीको कुन नियम आपत्ति गरिदिनुहुन्छ भनेर। मान्य सदस्य एकछिन बस्नुहोस्, पहिला यहाँले अलिकति नियमावली तपाईँ हामीले बनाएको हो। मान्य सदस्यले बोलुन्जेल मैले सुनिरहेको छु, मान्य सदस्यले बोलिरहँदा मैले सुनिरहेको छु, मान्य सदस्य मैले बोलिरहेको छु, मान्य सदस्य, मान्य सदस्यबाट, मान्य मनिष खनाल सदस्यबाट जुन कुरा उठेको छ त्यो कुरा हिजो सदनमा बोलिएको कुरा रेकर्डबाट हटाउनको लागि उहाँले अनुरोध गर्नुभएको छ। त्यो विषयमा मैले मेरो आफ्नो धारणा राख्न बाँकी नै थियो र त्यो हामीले सचिवालय मान्य सदस्यलाई मैले मेरो कुरा सक्न दिनुहोस्। मान्य सदस्यले सभामुखले मान्य सदस्यलाई समय दिएको छैन। मान्य सदस्य हिजो मान्य सदस्य मैले हिजोको मेरो विषयवस्तु के भनेको थिएँ

मान्य सदस्यहरू, सत्ता पक्षका मान्य सदस्य मनिष खनालले हिजो मान्य सदस्य रामबहादुर थापाले बोल्नुभएको विषयलाई लिएर नियमापत्ति गर्नुभएको थियो हिजो, र त्यसलाई रेकर्डबाट हटाउनको लागि हिजो उहाँले नियमापत्ति गर्नुभएको थियो, र त्यही विषयलाई लिएर हाम्रो रेकर्डबाट हटाइयो या हटाइएन भन्ने उहाँको आज पनि त्यो जिज्ञासा रहेको यहाँहरूलाई जानकारी नै छ। हाम्रो नियमावलीको नियम 21 खण्ड घ विपरीत मान्य सदस्य रामबहादुर थापाले हिजो रोस्टमबाट बोल्नुभएको विषयहरू सचिवालयलाई रेकर्डबाट हटाउन रुलिङ गर्छु।

मान्य सदस्यहरू, अब म सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सम्माननीय राष्ट्रपति महोदयले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

मान्य सदस्यहरू मान्य सदस्यहरू म केही भन्न खोज्दैछु। मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु, मेरो कुरा सुनिदिनुहोस्। मान्य सदस्यहरू मान्य सदस्यहरू आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू मान्य सदस्यहरू सभामुखले केही भन्न मिल्छ? मान्य सदस्यहरू एकछिन शान्त रहिदिनुहोस्, केही कुरा सुनिदिनुहोस्, त्यसपछि म तपाईँहरूलाई आफ्नो कुरा राख्ने मौका पनि दिन्छु। मान्य सदस्यहरू संविधान त्यसपछि मान्य सदस्यहरू ठिक छ, मेरो कुरा नसुन्नुहोस्। मान्य सदस्यहरूले हस्ताक्षर गरेको नियमावलीको एउटा अंश पढेर सुनाउँछु, त्यो सुनिदिनु होला। मान्य सदस्य, यहाँले संशोधित नियमावली पारित हुनु अगाडिसम्मको लागि
2079 को नियमावली स्वीकार्नु भएको छ। त्यसकारणले मान्य सदस्य मानिस सदस्य मलाई केही मिनट दिनुहोस्, तपाईँहरूलाई बोल्ने समय म दिन्छु। मान्य सदस्यहरू सदन चलाउन चाहनुहुन्छ या मान्य सदस्य तपाईँहरूले मलाई बोल्नै दिनुहुन्न अनि मैले के कारणले भनौँ? होइन, तपाईँहरूले सभामुखलाई बोल्न नै दिनुहुन्न त सभामुखले तपाईँहरूलाई भन्ने के? मान्य सदस्यहरू विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि भन्न चाहन्छु, मैले यहाँहरूसँग केही संवाद गर्न खोज्दैछु। सभामुखले यहाँहरूले प्रधानमन्त्री आवश्यक पर्यो भन्नुभयो, त्यस विषयमा मैले मेरा केही कुरा राख्न खोज्दैछु। कमसेकम सबै मान्य सदस्यहरूले सभामुखले भन्न खोजेका केही कुरा मैले तपाईँहरूको कुरा सुने, तपाईँहरूले विरोध गरिरहनु भएको छ मैले बुझेँ, तर मैले केही कुरा राख्न खोज्दैछु। मान्य सदस्य तपाईँले बोलेको कुरा सबै ठिक हुने, मान्य सदस्य विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि अनुरोध गर्छु, मैले केही भन्न खोज्दैछु। कमसे कम तपाईँहरूको कुरा मैले सुनिरहेछु, तपाईँहरूलाई म बोल्न समय दिउँला, संवाद गरौंला, तर केही कुरा मैले भन्न खोज्दैछु, त्यति सुन्ने धैर्य त मान्य सदस्यहरूले गर्नुहोस्। मान्य सदस्यहरू मैले फेरि मान्य सदस्यहरूलाई विपक्षी दलका सबै मान्य सदस्यहरूलाई एक मिनट, मान्य सदस्यहरू तपाईँको कुरा म सुन्छु, एक मिनट, कमसे कम यो सदन हो, हामीले सदनमा हाम्रा आफ्ना वाद विवादहरू विषयवस्तुहरू उठ्छन्। मान्य सदस्यहरू
मैले फेरि मान्ने सदस्यहरूलाई

मान्य सदस्यहरू, मान्य सदस्य विपक्षी तर्फका सबै मान्य सदस्यहरू, त्यस विषयमा मैले बोल्नु परेन मान्य सदस्य? मान्य सदस्यहरू, मान्य सदस्यहरूले नियमावलीको, मान्य सदस्यहरूले नियमावलीको नियम 38, मान्य सदस्यहरूले नियमावलीको नियम 38 मान्य सदस्यहरू, विपक्षी सबै दलका मान्य सदस्यहरूलाई मैले यहाँहरूलाई बस्नुहोस् भनेको छैन, मैले यहाँहरूको कुरा निरन्तर सुनिरहेको छु। मान्य सदस्यहरू, नियमावलीको नियम 38 को, नियमावलीको नियम 38 प्रमुख प्रतिपक्षी दलका नेतालाई म समय दिन्छु।

0: मान्य सदस्य अर्जुन नरसिंह
1: सभामुख महोदय अहिले जुन गम्भीर खालको प्रश्न सदनमा उठेको छ त्यो वास्तवमा हरेक मान्य सदस्यहरूको भावना कहीँ प्रधानमन्त्रीबाट एकपछि
0: मान्य सदस्यले एकैछिन रोके मान्य मन्त्रीज्यूलाई मैले आफ्नो स्थानमा बस्न अनुरोध गरेँ
1: एकपछि अर्को गरेर संसदीय परम्परा मान्यता र त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गरेको भन्ने आम रूपबाट हाम्रो धारणा र खास गरी हामी जो उभिएका छौं आज सम्पूर्ण साथीहरूको त्यही धारणाबाट अभिप्रेरित भएको मैले चाहिँ बुझेको छु। त्यसैले यो सम्बन्धमा जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिया छ अहिलेसम्मको संसदीय परम्परालाई तिर म आकर्षित छ नि यतातिरको साथीहरूलाई पनि गर्न चाहन्छु कि कुनै पनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्नु भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले यहाँ चाहिँ नि मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण माननीय सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो भन्ने धारणा राखिराख्नु भएको छ सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन आपत्ति नगरौं भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ नि अत्यावधिक हो। अब अर्को बाँकी कुरा चाहिँ के छ भने बाध्य भएर यो सम्पूर्ण सदनको दृष्टिकोणलाई मैले प्रतिनिधित्व गरेर भन्नै पर्छ जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थित भयो भने त्यसमा चाहिँ हामी सहभागी हुन सक्दैनौ र हामीले बहिष्कारै गर्नुपर्ने हुन्छ। त्यसैले प्रधानमन्त्रीलाई कमसे कम यो सरकारको नीति तथा कार्यक्रम भनेको आवधिक एक वर्षको कार्य सञ्चालनको नीति पद्धति प्रक्रिया त्यति मात्रै होइन यसका कार्यदिशाको महत्वपूर्ण दस्तावेज हो र यो औपचारिक सरकारको घोषणा पत्र हो। यो घोषणा पत्रको सम्बन्धमा पढ्दा पढ्दै चाहिँ राष्ट्रपतिले पढ्दा पढ्दै प्रधानमन्त्री उठेर हिँड्ने अनि यो कुनै पनि यो घोषणा पत्र सम्बन्धी वक्ता साथीहरू जो मान्य सदस्यहरूले बोल्नुहुन्छ त्यो धारणालाई सुन्ने समय नै ननिकाल्ने अनि प्रस्ताव प्रस्तावना गर्न पनि नआउने।

0: हुँदाहुँदा जवाफमा नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौं। त्यसकारण म सभामुख यो मार्फत के अनुरोध गर्न चाहन्छु भने त्यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्नु, यदि प्रधानमन्त्रीले गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै मन्त्रीले गर्ने कुरा, त्यसमा चाहिँ नि त्यो अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ भन्ने सभामुखज्यू मार्फत म माननीय सदस्यहरूलाई हार्दिक रूपबाट आग्रह गर्न चाहन्छु।
1: केही विषय हो कि अरू फरक हुन्छ? माननीय ज्ञानराज चाहिँ छोटोमा आफ्नो कुरा राख्नु।
2: सम्माननीय सभामुखज्यू र माननीयज्यू, सत्ता तपाईँहरूसँग छ तर यसको मतलब यो होइन कि जनताको प्रतिनिधित्वको आवाज नै नसुन्ने भन्ने हो। म स्मरण गराउन चाहन्छु, भाग्यले भनौँ या दुर्भाग्यले भनौँ, अघिल्लो पटकको संसदमा तपाईँहरू 20 हामी 14 थियौँ। त्यतिखेर प्रधानमन्त्री उपस्थित नहुँदा हामीले यसरी नै संसदै बन्द गरेका थियौँ, रिबन पनि बाँधेका थियौँ। तर आज नीति तथा कार्यक्रम भनेको राज्य सञ्चालनको दिशा प्राथमिकता तथा जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज, यो चाहिँ प्रधानमन्त्री नै आउनुपर्ने। र अर्को कुरा के हो भने नीति तथा कार्यक्रम भविष्य निर्माण गर्ने मार्गचित्र हो, यो जनताको सरकार हो भने जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्न पार्कबाट होइन। र यो सिर्फ हाम्रो मुद्दा होइन, यो हाम्रो मात्र मुद्दा होइन सम्माननीय सभामुखज्यू, यो सम्माननीय सभामुखज्यूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने देशको प्रधानमन्त्री आज राष्ट्रपाकै सत्तापक्षकै 181 जना सांसदहरूको अस्तित्वको कुरा पनि, यो संसदमा नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण चिज प्रधानमन्त्री यहाँभन्दा बिजी कहाँ हुन्छ? यो संसारको कुनै पनि देशमा छैन। नीति तथा कार्यक्रम सरकारको प्रमुखले नै सुन्ने पनि हो, जवाब दिने पनि हो, प्रस्तुत गर्ने पनि। यो संसदीय अभ्यास त्यही भन्छ। अघि सम्माननीयज्यूले पढ्न खोजिराख्नु भएको थियो 38 ले के भन्छ, हाम्रो प्रचलन के छ? प्रचलनमा प्रधानमन्त्री बिरामी हुनुभयो, प्रधानमन्त्रीले मुलुक छोडेर बाहिर जानुभयो, यस्तो अवस्थामा मात्र प्रधानमन्त्रीले आफ्नो मन्त्री खोज्नु, प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नु भएको छ कालो चस्मा लगाएर, यहाँ संसदमा पुरै तपाईँको हामीले जवाब खोजिरहेका छौँ। कि त उहाँले भन्न सक्नुपर्छ, उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसदको सदस्य होइन भनेर उहाँले भन्न सक्नुभयो भने, होइन भने यो सिर्फ हामी प्रतिपक्षको मुद्दा होइन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय प्राप्त गरेका 181 जना सांसदहरूको अस्तित्वमाथि पनि प्रश्न। किनभने यो संसदमा नीति तथा कार्यक्रम हो, हामीले कुनै विधेयकमाथि छलफल गर्न प्रधानमन्त्रीलाई डाकेका होइन। त्यो भावना सम्माननीय सभामुखज्यू म छोट्याएँ, जसरी पनि हुन्छ प्रधानमन्त्रीले अस्ति पनि राष्ट्रपतिलाई प्रधानमन्त्रीले पढ्न दिनुभयो, राष्ट्रपतिलाई राष्ट्रपतिले पढ्दै गर्दा त्यही भएर सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको रुलिङ गरियोस्, नीति तथा कार्यक्रममा उपस्थित भइयोस्, योभन्दा ठूलो काम नेपालको कुनै पनि हुन सक्दैन, योभन्दा ठूलो काम केही पनि हुन सक्दैन। आफैले ल्याएको नीति तथा कार्यक्रम आफैले सुन्न नसक्ने भने यो नीति तथा कार्यक्रम कसले ल्याएको, यो प्रश्न उठ्छ। हस् धन्यवाद, जय राष्ट्रपति नेपाल।
1: विषय ए होइन मान्यज्यू, हुन्छ मान्य, कसले बोल्नुहुन्छ? हस् पहिला कसले बोल्नुहुन्छ?
3: धन्यवाद सम्माननीय सभामुख महोदय, यो संसद नेपाली जनताको सार्वभौम सत्ताको अभ्यास गर्ने सर्वोच्च थलो हो। हामीले सुरुदेखि भन्दै आइरहेका छौँ संसदलाई सर्वोपरि देश लोकतन्त्र र जनताको हितमा यसलाई सञ्चालन गरिनुपर्दछ, अगाडि बढाइनुपर्दछ। र यो संसद नेपाली जनताको ठूलो आशा र भरोसाको एउटा सर्वोच्च संस्था पनि हो, थलो पनि हो। पटक पटक खास गरी सत्तापक्षबाट सरकारबाट पटक पटक संसदको हुर्मतले संसदको
1: घुर्मतिने
3: काम भएको छ। पहिले पनि योभन्दा अगाडि कार्यक्रमको प्रस्तुतिको बेलामा पनि सामान्य प्रधानमन्त्रीका बारेमा यहाँ प्रश्न उठेका छन्, त्यसको जवाब पनि अहिलेसम्म आएको छैन। आज पनि कार्यसूचीमा प्रष्ट रूपमा सामान्य प्रधानमन्त्रीले प्रस्ताव टेबल गर्ने, नीति तथा कार्यक्रममाथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री टेबल गर्ने भन्ने कुरा सामान्य सभामुखीज्यूले जारी गर्नुभएको कार्यसूचीमा स्पष्ट रूपमा उल्लेख छ। त्यो कुरा उल्लेख हुँदाहुँदै बिना जानकारी सदनलाई कुनै जानकारी नगराइकन अन्य सदस्यहरूको जानकारीलाई कुनै पनि जानकारी नगराइकन एक्कासी अर्को मन्त्रीबाट जसरी टेबल गर्ने प्रयास भयो, यो नियमावली संसदको नियमावली संविधान सबै कुराको खिलाफमा छ। सामान्य सभामुखीले पटक पटक नियमावलीको कुरा गर्नु हो, नियमावलीको नियम 38 उपनियम कमा दफा कमा यो कुरा उल्लेख छ। हामी मान्छौँ प्रधानमन्त्रीको उपस्थितिमा अनुपस्थितिमा तोकेको मन्त्रीले त्यस गर्न सकिन्छ भन्ने छ। पहिलो कुरा यो कुरा आज प्रधानमन्त्री अनुपस्थित हुन सक्ने भए पहिलो कुरा कार्यसूचीमा आउनु पर्थ्यो, हिजोको अनुपस्थितिमा फलामले गर्ने भन्ने कुरा नम्बर एक। दोस्रो कुरा प्रधानमन्त्रीको कुरा कार्यसूचीमा उल्लेख गरिसकेपछि प्रधानमन्त्री आउन नसक्ने कुरा यहाँ उल्लेख गरिनु पर्दथ्यो। दुई, त्यसो कुरा म सभामुखीलाई अनुरोध गर्न चाहन्छु, संविधान ठूलो हो कि प्रतिसभाको नियमावली ठूलो हो? संविधानको मातहतमा सबै प्रतिसभाका नियमावली र सबै कानूनहरू तय गरिएका हुन्छन्, त्यस मातहत हुन्छन्। संविधानको धारा 76 उपधारा 10 प्रश्न रूपमा भनेको छ प्रधानमन्त्री र मन्त्रीहरू सबै संघीय संसदप्रति उत्तरदायी हुनेछन् भनेको छ। खोइ त कुन बेला उत्तरदायी हुने हो? आज प्रधानमन्त्रीको जवाब प्रधानमन्त्रीको आवाज नेपाली जनताले खोज चाहिरहेका छन्, संसदले चाहिरहेको छ। अनि जब प्रधानमन्त्रीले केही काम गर्नुपर्ने कार्यसूची आउँछ त्यहाँबाट भाग्ने त्यहाँबाट पन्छिने जुन प्रकारको प्रयास निरन्तर भइरहेको छ, यो कुरा संसदलाई र नेपाली जनतालाई र हामी विपक्षमा रहेका कुनै पनि मान्यलाई सही हुँदैन। यो कुरा चाहिँ मान्य हुँदैन। यो कुरा म सहमुखीलाई अनुरोध गर्न चाहन्छु र म भन्न चाहन्छु प्रधानमन्त्रीज्यूको उपस्थित गराएर मात्रै सहमुखज्यूले जसरी कार्यसूचीमा प्रधानमन्त्रीले टेबल गर्ने भन्ने कुरा उल्लेख गर्नुभएको छ त्यो कुरालाई चाहिँ कार्यान्वयन गरोस् र सदनको कार्यवाही अगाडि बढाओस् भन्न चाहन्छु। अन्यथा सदनको कार्यवाही अगाडि बढाउनु हुँदैन। म मेरा भनाइ अन्त्य गर्छु। धन्यवाद।
1: सदस्य यतापट्टि एउटै पार्टीबाट एउटा सदस्य एकजना सदस्यलाई मैले दिइसकेपछि विषयवस्तु तिनै हुन्, एकछिन बसिदिनुहोस्, म युवराज दोलाललाई समय दिन्छु। तर एकैछिन युवराज मान्य सदस्य युवराज दोलाललाई एकछिन पर्खन अनुरोध गरेँ, एकछिन वेट गर्न अनुरोध गरेँ। सत्ता पक्षबाट पनि उठिरहनु भएको भएर एकजना सत्ता पक्षलाई दिएपछि म तपाईँलाई मान्य सदस्य कविन्द्र बोलाएको छु, छोटोमा आफ्नो विषयवस्तु राख्नुहोस्।
4: सभामुख महोदय, हामी अहिले सदन नियमावलीको अधीनमा बसेर चलाइराखेका छौँ। यो सदन भावनाले चल्दैन र यो नियमावलीको अधीनमा बस्दै गर्दाखेरि यो प्रतिनिधिसभा नियमावली 79:38 स्पष्ट व्यवस्था गरिएको छ कि प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट यो नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने भन्ने स्पष्ट तोकेको छ। त्यो कारणले गर्दाखेरि सदनलाई नअल्झाइकन यो नियमावलीको 38(3) अनुसार छलफललाई अगाडि बढाउन म विनम्र अनुरोध गर्न चाहन्छु। र यस सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयबाट आज प्रधानमन्त्रीज्यूले अर्थमन्त्रीज्यूलाई प्रतिनिधि तोकी पठाएको जानकारी मलाई मुख्य सचेतकको हैसियतमा जानकारी भएको बेहोरा पनि जानकारी गराउँछु। धन्यवाद।
1: मान्य सदस्य युवराज दुलाल, छोटोमा आफ्नो कुरा राख्नुहोस्।
5: सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूको यो गरिमामय संसदमा आवाज सुन्न पाउनुपर्छ भन्ने यो हाम्रो माग हो। आजको मात्रै उपस्थितिको सवाल होइन, हामी सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीबाट के जवाब चाहन्छौ भने उहाँको कार्यकाल यो संविधान अनुसार 5 कार्यकाल उहाँको रहेको छ। त्यो 5 हामी धारा 38 नियमावलीको धारा 38 देखाएर सम्माननीय प्रधानमन्त्रीको एउटा पनि आवाज यो संसदमा सुन्न नपाउने हो नम्बर एक। नम्बर दुई, पूर्वोत्तर मान्यज्यूले राखिसक्नु भएको छ यो नियमावली जटिल अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू विदेश हुँदा, बिरामी हुँदा, असहज परिस्थिति हुँदा अरूको लागि काम कारवाही नरोकियोस् भनेर बनाइएको सुविधालाई आधार मानेर कानूनी तर्क हामी गरिरहँदा हाम्रो संविधानको धारा 76 10 संघीय संसद प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन् भन्ने कुराको कतै खिल्ली उडाइएन र त्यसकारणले हामीले मात्रै होइन सम्माननीय सभामुख महोदय आज सिङ्गो जनताले सिङ्गो समाजले सम्माननीय प्रधानमन्त्रीज्यूको आवाज सुन्न चाहिराखेको छ र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूले यो जवाब यो प्रश्न संसदमा गरिदिनुहोस् भन्ने नेपाली नागरिकहरूको पनि प्रतिनिधित्व आवाज हो यो भन्ने कुरा सम्माननीय सभामुखले बुझिदिनुहोला धन्यवाद
6: माननीय सदस्य गुरु बराल के विषय हजुरको विषयवस्तु यही हो कि अरू केही फरक हो एक मिनटमा भनिदिनुहोस्
5: सभामुख महोदय
0: आज यत्रो ठूलो बहुमत प्राप्त राजनीतिक शक्ति सत्तापक्षले यो प्रतिपक्षले उठाएका कुराहरूलाई अनदेख गरेर बलात् असहज अवस्था ल्याउने दिशातर्फ किन उन्मुख भइरहेको छ सत्तापक्ष मैले अनुभूत गरेको छैन सभामुख महोदय त्यहाँ अहिले भर्खरै कार्यव्यवस्था समितिको बैठक छलफल थाथ्यो अहिले माननीय प्रमुख सचेतक सत्तापक्षकोले जे संकेत गर्नुभयो त्यो त त्यहाँ हुने होला सभामुख मार्फत त्यो चिज हामीले थाहा पाउने होला आज किन असहज अवस्थामा संसदले लान खोजिँदैछ यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ उहाँ कहाँ हुनुहुन्छ पहिला त्यो सबै कुरा त उसले थाहा पाउनु पर्यो नि अनि यदि उचित कारण प्रधानमन्त्री आउन नसक्ने रहेछ भने प्रधानमन्त्रीले तोकेको व्यक्ति अथवा सभामुखले निर्देश गरेको व्यक्तिले त्यो प्रस्तुत गर्नुहोला तर आज किन यो सत्तापक्ष असहज भइरहेको छ र प्रतिपक्षको यो भावनालाई किन सम्बोधन गरिरहेको छैन सभामुख महोदय यसप्रति अत्यन्त गम्भीर हुन र सत्तापक्षले पनि लोकतान्त्रिक अभ्यास र पद्धतिलाई खालि दफाहरू किचान गरेर अगाडि नबढ्न म हार्दिक अनुरोध गर्छु प्रधानमन्त्रीजीको उपस्थितिबाट यो प्रक्रियालाई अगाडि बढाइयोस् धन्यवाद
6: माननीय सदस्य विषयवस्तु यही नै हो त्यस कारणले यसलाई हामी यही विषयमा सबै माननीय सदस्यले बोलिरहनु भयो भने अन्त सदन त अगाडि नै बढ्थ्यो माइक दिनुहोस् एक मिनटमा आफ्नो कुरा राखिदिनुहोस् माननीय सदस्य
7: सम्माननीय सभामुख महोदय यो अहिले जसरी सदन अवरुद्ध भएको अवस्था छ र यो छलफल र बहस यसरी त्यसरी नै भयो भने यो नेभर एन्डिङ प्रोसेस जस्तो पनि हुन्छ त्यसले गर्दा मेरो आग्रह छ सभामुख महोदयलाई संसदको नेताहरू यहाँ हुनुहुन्छ जिम्मेवार पदाधिकारीहरू पनि हुनुहुन्छ संसदको 10-15 मिनटको लागि सभामुखज्यूले संसदको नेता र पदाधिकारीहरू चाहिँ यो विषयको सम्बन्धमा अलिकति छलफल गर्यो भने मलाई लाग्छ बसिसक्दा यसको विकास निस्किन्छ त्यसले गर्दाखेरि त्यसका सभामुखको धन्यवाद म त्यो आग्रह गर्न चाहन्छु धन्यवाद
6: मान्य सदस्यहरू प्रमुख प्रतिपक्षी दलका नेता मान्य अर्जुन नरसिंह केसीले विषयवस्तु स्पष्टसँग राखि नै राख्नु भएको छ सुरुमै बोल्दाखेरि त्यस कारणले पक्कै पनि यहाँहरूले राख्नुभएको जिज्ञासा यहाँहरूको जुन विषयमा मलाई ध्यानकर्षण गराउनु भएको छ त्यो विषयमा मेरो ध्यानकर्षण भएको छ हामी फेरि पनि यो नियमावलीलाई हामी त्यति हल्का पनि नलिउँ तपाईँ हामी सबैजनाले सर्वसम्मतिबाट पारित गरेर आएको नियमावली जसबाट यो सदन सञ्चालन हुन्छ त्यस कारणले त्यसकारणले माननीय सदस्यहरूले अहिले प्रधानमन्त्रीज्यू आफू उपस्थित हुन नसकिसके पछाडि अर्का मन्त्रीज्यूलाई तोकेर पठाउनु भएको विषयलाई हामीले सम्मान गर्दै अहिले टेबल गरौं, यसको छलफल गरौं, त्यसपछि यहाँहरूले भन्नुभएको चाहिँ फेरि हामी यस पछाडि सरकारसँग सम्वाद गरि नै हाल्छौं, त्यसपछि यसको यो त प्रक्रिया अगाडि बढ्दै जान्छ, यहाँले हामी सदन चलेको भर्खरै नै हो, तपाईँको यहाँले भनेकै कुरालाई मैले सापट लिँदा यो त 5 वर्ष चल्ने कुरा हो, आज नै हामीले यो एउटा टेबल गर्ने विषयमा यति धेरै हामी अप्ठ्याराहरू भित्र निम्ताइरहनुपर्छ जस्तो लाग्दैन, त्यसकारणले हामी यसलाई यो किन लामो छलफल गर्नुपर्ने छ, समय तपाईँ हामीले नै तोकेका छौँ, अघि हामी बसेका थियौँ कार्यव्यवस्था सचेतकज्यूहरूसँग बसेका थियौँ, बसेर सम्वाद गरेर छलफल गरेर आएका हौ, तर सामान्य प्रधानमन्त्रीज्यू नआउने कुरा त्यस पछाडि हामी सदन त त्यसपछि नै करिब 2 घण्टा चलिसकेको छ, त्यसकारणले सदन चल्दै गर्दाखेरि आएको र उहाँले पठाउनु भएको सूचनाको आधारमा हामीले गर्दैछौँ, त्यसकारणले अहिले हामी टेबल गर्न दिउँ, टेबल गरेर यसमा छलफल अगाडि बढाउँ, त्यसपछि यसको त हामीले अब यहाँहरूले भन्नुभयो जस्तै यसको छलफल सकिसके पछाडि यसको चाहिँ प्रत्युत्तर दिने कुरा बाँकी नै छ, त्यसो गरेर जाउँ।

होइन अब माननीय सदस्यहरूले भन्ने कुरा राखिसक्नु भएको छ, होइन सदन चलन नदिने नै तपाईँहरूको उद्देश्य हो भने त्यो विषयमा छलफल गरौं, होइन भने यहाँहरूको सबै कुरा त मैले ध्यान दिएर मैले यहाँहरू चार पाँचजना मान्ने सदस्यहरूले यहाँहरू चार पाँचजना मान्ने सदस्यहरूले कुरा राख्दाखेरि मैले त्यो कुरा सुने र मैले आफ्ना कुरा पनि राखेँ, मैले सत्ता पक्षको कुरा पनि यहाँहरूले सुन्नुभयो। त्यस कारणले अब सदन अगाडि बढ़ाऊ।

मान्य सदस्यहरू बस्नुहोस्, सदन अगाडि बढाउँ, बस्नुहोस्। म मान्य सदस्यहरूलाई अनुरोध गर्छु, बस्नुहोस्।

मान्य सदस्यहरू बस्नुहोस्, सदन अगाडि बढाउँ, बस्नुहोस्, सभालाई अगाडि बढाउँ।

प्रधानमन्त्रीज्यूले आफ्नो सेड्युल बुझे अनुसार उहाँले पत्र पठाइसकेको छ, यहाँले सूचना त पाइसक्नुभयो। त्यस कारणले मैले फेरि पनि विपक्षी दलका सबै मान्य सदस्यहरूलाई

मान्य सदस्यहरू, अब यो बैठक 15 मिनटको लागि स्थगित हुन्छ।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ए टू जेड मोबाइल सेंटर रोल्पा नगरपालिका 4 लिबांग पधेरी खोला रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनी का मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेल का घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमता का सोलर सेटहरू र विभिन्न मोडेल का टेक स्पिकर साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत, सम्पर्क मोबाइल नम्बर 9841-71-96-50। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक वर्कसप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर वीर सिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848-50-98। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बिज बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935।
2: नयाँ वर्षको
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: राम ओक सब एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
0: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9862620985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बिज बजार रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849503394। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल। प्रोप्राइटर राजेश जुरी, सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905692998।
3: वसन्त ऋतुको हरियाली पहाड सँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक लस्सी चिया कफी दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
5: प्रोप्राइटर हरि डागी, सम्पर्क मोबाइल नम्बर 98674052।
4: हरि क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षाकर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रगतिका ढोकाहरू खुल्दै खुल्दै
2: आमा भन्छ नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अदर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर लिले विश्वकर्मा। सम्पर्क मोबाइल नम्बर 97627882132। मामा भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4।

0: को हरियाली पहाड़ संगे भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा यस वडा भित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षा कर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाइ सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण वडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
2: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
2: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
2: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
2: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
4: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
2: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
3: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
2: के यस विपत्तिको कुनै समाधान छैन त?
3: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
2: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
4: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
6: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
5: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
6: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
7: होइन, रात दिन खस खस के को झगडा हो यो?
6: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
7: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
5: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
6: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या?
8: सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
7: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओडानम 3 रुइनीबाङ बजार र ओडानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
11: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
12: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
11: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
12: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
11: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
12: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
11: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
12: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
11: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
12: सम्पर्क मोबाइल 98578121105,
11: 98479802,
12: 98095826005
11: र 98103940।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
5: होइन, के भाषा र तपाईँलाई
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसो लागि त घोराहे दाङ हिट गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपालेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक, अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाथ, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन,
13: माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
14: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
13: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3 98-65-44-83-83।
14: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो।

0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर

राख्ने भाडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणै

0: हे निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका

0: तपाईँको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-46-78-232।
3: अपडेट

0: दिउँसो दुई बजेको थाहा अपडेटमा माधवको नमस्कार। 15 मिनटका लागि स्थगन भएको प्रतिनिधि सभा बैठक शुरू हुन सकेको छैन। बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै आसनबाट उठेर विरोध जनाएपछि सदनको कार्यवाही स्थगन भएको हो। आकस्मिक समय र शून्य समयमा सांसदहरूले बोले पनि नीति कार्यक्रममाथिको छलफल सम्बन्धी प्रस्ताव पेश हुन नसकेपछि सभामुख डोल प्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो। प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट अर्थमन्त्रीलाई प्रस्ताव पेश गर्न अनुमति दिनुभएको थियो। राष्ट्रिय सभाका सांसदहरूले संसदीय मर्यादा पालना गरे मात्र संसदको गरिमा वृद्धि हुने बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरूले संघीय संसदको संयुक्त बैठकको सन्दर्भमा उठेका प्रश्नको सरकारसँग जवाफ माग गरेका छन्। सांसद पदम बहादुर परियारले प्रधानमन्त्रीको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ़ाउन श्रेयस्कर हुने भएकाले अध्यक्ष नारायण प्रसाद दाहालको ध्यानाकर्षण गराउनुभयो। सांसद सुरेश आलेमगर र रोशनी मेचेले संसदीय मर्यादा सबै पक्षबाट पालना हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा डाक्टर चिरञ्जीवी प्रसाद पोखरेल नियुक्त हुनुभएको छ। वन तथा वातावरण मन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उहाँलाई यही वैशाख 29 गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्य सचिवमा नियुक्त गर्नुभएको हो। कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डाक्टर पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ संरक्षण योजनाकार तथा प्रख्यात बाघविज्ञ हुनुहुन्छ। उहाँसँग संरक्षण क्षेत्रमा 27 वर्षभन्दा बढ़ीको व्यावसायिक अनुभव छ। नवनियुक्त सदस्य सचिव डाक्टर पोखरेलले कोषको उद्देश्य दूरदृष्टि तथा मूल्य मान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गर्नुभएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन सार्वजनिक विदा दिएको छ। नगर प्रमुख अर्जुन माबोहाङले सूचना जारी गर्दै आगामी जेठ 1 र 2 गते बाँदर खेद्ने प्रयोजनका लागि नगरपालिकाभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभएको हो। मेयर माबोहाङले जारी गरेको सूचना अनुसार कृषकले दुःख गरेर उत्पादन गरेको अन्नबाली र तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि विदा दिई अभियान सञ्चालन गर्न लागि हो। बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको, रात दिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सृजना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढ़ाई छाडेर बाली जोगाउन बाध्य भएकाले विदादी अभियान सञ्चालन गर्न लागि सूचनामा भनिएको छ। र बागलुङको ढोरपाटो नगरपालिका 5 लामडाँडामा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। आज बिहान लामडाँडाबाट बुर्तीबाङ तर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा ढोरपाटो नगरपालिका 5 का 16 वर्षीय सुशील कुमार बिकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार ट्र्याक्टर गोठमा खसेको थियो। फरार चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ। गोठमा आंशिक क्षति भए पनि पशु चौपाएको क्षति भएको छैन। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: बाजे के भयो किन डालामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
1: ल बाबु नानी हो सुन है स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ
5: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ रातभरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
1: अब के गर्ने रे तिमी त सुलिचौर बजारमा रहेको 7 हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
6: हजुर हाम्रा सेवाहरू
0: दाँत बाँध्ने
6: दाँत सफा गर्ने
0: दाँतमा सिमेन्ट भर्ने
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
6: ठिक दाँत लगाउने
4: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
6: सम्पर्क नम्बर 9867067467 एकपटक सम्झिने पर्ने ठाउँ 7 हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर बजार रोल्पा युनिसा सुनचाँदी पसलको छेउमा
4: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेसली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
7: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
7: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
5: आई आया मम्मी दाँत दुख्यो म त खाना खान
8: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
8: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
8: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 देखि 3 बजेसम्म
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्ज बने।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 देखि 3 बजेसम्म
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्ज सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राममा हेलो जलजलामा स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा अवस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँ खेलको समयमा कहानीकै गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिउँसोको समय छ आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त सुस्त रहनु भएको छ होला उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र त कोही साथीहरूले प्रोग्राम कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला त्यो तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि तपाईँको गतिको समयलाई मेटाउँदै उपस्थित भइसके तपाईहरू भने जहाँ निजे जस्तो अवस्थामा रहे तापनि कार्यक्रम शुरूदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु हजुर आदरणीय श्रोता यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनका आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कन्देरामा पनि सुन्न सक्नुहुनेछ तपाईँले साथसाथै रेडियो जलजलाको फेसबुक लाइभमा पनि सुन्न सक्नुहुनेछ पेजमा हामी आज भिडियो लाइभ आएका छौ ADIO JALA JL नभएर JAL JALA FM 96.4 मेगाहर्ज सर्च गर्नुभयो भने हामीलाई त्यहाँबाट पनि तपाईँले भेटाउन सक्नुहुनेछ साथसाथै तपाईँले टिकटक लाइभमा पनि भेटाउन सक्नुहुनेछ आजभोलि त धेरैजना साथीहरूले टिकटकमा हेर्ने गर्नुहुन्छ होइन फेसबुक लाइभमा टिकटक लाइभमा हेर्ने गर्नुहुन्छ तपाईँले टिकटकमा भेटाउनको लागि तपाईँले हामीलाई सर्च गर्नुपर्ने हुन्छ प्रिया तेजेन्द्र हान्नुभयो भने चाहिँ तपाईँले भेटाउन सक्नुहुनेछ र त हामी आउने गर्दछौँ है त हरेक हप्ताको साथै बार फरक श्रृङ्खला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी कुन बार उपस्थित भएका छौँ त आज हामी बुढाबारी श्रृङ्खलामा छौँ बुढाबारी श्रृङ्खलामा के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु है त आजको बसाई भनेको आज तपाईँले जुन गीत गाउन पनि सक्नुहुनेछ आधुनिक फिल्ने होइन प्रतिभा होइन आज होइन शनिबारी बसाईमा भने हामी जुनसुकै प्रतिभा तपाईँमा रहेका मुक्त भावना गजल सायरी होइन गीत आधुनिक गीत फिल्मी गीत जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुन्थ्यो भने आज हामी गीत मात्र गाउँछौँ है त जुनसुकै विधाबाट गीत पनि गाउन सक्नुहुनेछ है त आजको बसाईमा जुनसुकै विधाबाट गीत गाए तापनि तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ है त जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ यो त भयो कार्यक्रमको बारेमा जानकारी आउनुहोस् अबको क्रममा तपाईँको पालो रहनेछ जसको लागि 97 45 49 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोस् म भने कार्यक्रमको शुभ आरम्भ स्वरूप हामीले गीत राख्छौ त्यसपछि पुनः उपस्थित हुनेछु यो गीत स्वीकार्नुहोस् तपाईँको लागि

0: हजुर, यी हावा जाउ यी बादल जाउ मलाई सम्झि रुदै पो छन् कि बिरानो पो भइछिन्, होइन? यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ, है त? हामीले कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राखिसकेका छौँ, जुन गीत हो ए हावा जाउँ ए बादल जाउँ, होइन? मेरो प्रियसीको खबर लिएर आऊ, मेरो प्रियतमको खबर लिएर आऊ, है त? यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। यतिखेरको समयमा हामीलाई सुन्दै हुनुहुन्छ तपाईँले, यतिखेरको समयमा समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com, हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना नै कन्दरमा पनि सुनिराख्नु भएको छ भन्ने पूर्ण आशा अनि अपेक्षा मैले यहाँबाट लिइराखेको छु। हामीलाई इन्टरनेट अनलाइनमा पनि सुन्न सक्नुहुनेछ, जसको लागि तपाईँले RADIO JALJALAFM 96.4 मेगाहर्ज सर्च गर्नुभयो भने हामीलाई त्यहाँबाट पनि भेटाउन सक्नुहुनेछ। र हामीलाई नेपाली पात्रो होइन जलजला .com नभएर हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट पनि हामीलाई सुनिराख्नु भएको छ र सुन्न पनि सक्नुहुनेछ। टिकटक लाइभमा पनि सुन्न सक्नुहुनेछ, जसको लागि तपाईँले सर्च गर्नुभयो भने हामीलाई भेटाउन सक्नुहुनेछ। तुजेन्द्र प्रिया सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई भेटाउन सक्नुहुनेछ। आजको बसाइमा तपाईँ सहभागिता जनाइसकेपछि तपाईँले के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भन्ने त तपाईँलाई मैले जानकारी गराइसकेको छु। यदि तपाईँलाई फेरि पनि जानकारी छैन, होइन, भर्खरै मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने चाहिँ म तपाईँलाई फेरि पनि जानकारी गराउँछु, होइन? आज हामी बुढबारी श्रृङ्खलामा छौँ। बुढबारी श्रृङ्खलामा के गर्छौँ त, आज हामी जुनसुकै विधाबाट पनि गीत गाउन सक्छौ, है त? जसको लागि तपाईँले फोन डायल गर्नुपर्ने हुन्छ 97 45 39 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ, है त? यतिखेरको समयमा साथी आइसक्नु भएको छ, पहिलो सहभागी साथी, नमस्कार। हजुर
1: नमस्कार।
0: कुन्ठाबाट को बोल्दै हुनुहुन्छ?
1: त्रिवेणी
0: एक हुनुङबाट पार्वती बिसी, के छ पार्वतीको हाल खबर? मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? दौरा गर्न जानुभएको छ। अनि के छ, रिजल्ट त आयो होला नि, होइन पार्वतीजी? आयो, के छ, पास हुनुभयो? विषय लाग्यो हाम्रो पार्वतीजीलाई, होइन? दाउरा गर्न गएको सार लाग्यो कि, होइन? अनि कतिवटा विषय लाग्यो भन्न पनि अब नमिल्ने, होइन फेरि? ल हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि खाजा नास्ता खाएरै जानुभयो होला क्या अरे, होइन? मेरो भएको छैन, अब एकैछिन पछि हुन्छ क्या अरे। अनि आज सहभागी जनाउनु भएको छ, कुन गीत सुनाउनुहुन्छ हाम्रो पार्वतीजीले? ओके, सुरु गर्नुहोस्।
1: फुले पुख्छ चाहिँदैन तारा, बुझ कान्छ आँखाको इसारा, कहिले चाहिँ त साह्रै मन अट्याउने, सबले गर्छन् मायाका कुरा, आफू सोझो भएर होला, अहिलेसम्म कोही छैनन् पट्याउने, अहिलेसम्म कोही छैनन् पट्याउने। हजुर सुने है,
0: पार्वतीजीलाई पट्याउने मान्छे नै भेटिएका छैन अहिलेसम्म, होइन? गीत मनपर्छ त्यही भएर, होइन? ल हुन्छ, कार्यक्रममा आउनुभयो, सहभागिता जनाउनु भयो, खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: विनिता छेत्री, दिनमा बेसी, कमला जोशी, कमला भट्टी मगर, अन्तिममा भने तपाईँलाई अनि प्राविधिक मित्रलाई सम्झिँदै सिकिन्छु। नमस्कार।
0: यतिखेरको समयमा आउनु भएको थियो हाम्रो पार्वती, आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। आजको बसाइमा तपाईँले जुनसुकै प्रतिभा नभएर जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ। आधुनिक होइन फिल्मी त्यसै गरी तपाईँले गाउन सक्नुहुनेछ, तपाईँले जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुनेछ है त सहभागी जनाउनु होला। अब भने म फेरि पनि पार्वतीजीले गीत गाउनु भएको थियो सारी मन अट्याउने गीत राख्छु, त्यसमा चाहिँ पुनः उपस्थित हुनेछु यो गीत तपाईँको लागि।

हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। आज तपाईँले जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ, आधुनिक फिल्म होइन, तपाईँले लोकगीत पनि गाउन सक्नुहुनेछ होइन, लोकगीत त्यसै गरी आधुनिक फिल्म गीत होइन, मुभी सङ जुनसुकै पनि गाउन सक्नुहुनेछ आजको बसाईमा, जसको लागि तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। आजको बसाईमा सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौ होइन। तपाईँले आज जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ र म अब भने लाग्छु है त कमेन्टतर्फ लाग्छु होइन, कमेन्ट पनि यहाँबाट रिड आउट गर्नेछु, तपाईँको कमेन्ट सेयर गर्ने साथीहरूको नाम पनि यहाँबाट म वाचन गर्नेछु। हामीलाई पहिलो कमेन्ट परेको छ, धर्म राजले कमेन्ट छोड्नु भएको छ, के लेख्नु भएको छ, नमस्ते म ढकाल धर्मराज बेटामोड झापा घर भई हाल भने दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज जन्मदिन मनाउनु हुने झापामा साथी फौड भण्डारीलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार र साथी संगीलाई सम्झिन्छु भन्नुभएको छ। नाम धेरै छोड्नु भएको छ तर यो नाम म यहाँबाट वाचन गर्नै सक्दिनँ होइन, किनभने तपाईँहरूको यति धेरै लामो नाम त म वाचन गर्न आएको होइन होइन, छोटो छोटो तपाईँले कमेन्ट छोड्नु भयो भने रिड आउट गर्छु होइन, यति धेरै छोड्नु भयो भने म यो धेरै लामो नाम मैले यहाँबाट वाचन गर्न सक्दैन है त। 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनु होला। त्यसै गरी हामीलाई आइसा लिम्बुले पनि हेलो सेवा सेवाहरू, म पाँच थर घर भई हाल काठमाडौँबाट, आइसा लिम्बु साथीहरू सम्झिनु पर्दा नाम धेरै लिनु भएको छ, यो नाम म यहाँबाट वाचन गर्दैन है त। सौरभ केसीले लेख्नुहुन्छ हेलो सिस गुड आफ्टरनुन, म बागचौर नगरपालिका 8 को मान्छे हाल भने भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुनुहुने बुढी छोरालाई सम्झना छ भन्नुभएको छ, तपाईँलाई धन्यवाद कमेन्टको लागि। त्यसै गरी अर्जुन थुलुङले पनि हामीलाई सुन्दै हुनुहुन्छ, नमस्ते म अन्जान थुलुङ युएबाट, सबैमा सम्झना माया छ भन्नुभएको छ, धेरै नाम लेख्नु भएको छ, यो नाम यहाँबाट वाचन गर्दैन। भावना मगरले मिसिवाल भन्नुभएको छ, विष्णु बुधा छेत्रीले हेलो दिदी नमस्ते म पनि सुन्दैछु, जाजारकोटको मान्छे हाल भने सुर्खेतबाट विष्णु बुढा छेत्री, नाइस प्रोग्राम भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद दिन्छु। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ पिपी मगरले, नमस्ते है मलाई अति नै मनपर्छ यही कार्यक्रम, लुङ्गरी एक पाङको मान्छे हाल भने अफ्रिका मौरिसियसबाट सुन्दैछु भन्नुभएको छ। त्यसै गरी हिमाल कान्छाले पनि सुन्दै हुनुहुन्छ, तपाईँलाई पनि धन्यवाद दिन्छु है त। कमेन्ट छोड्नु होला, तपाईँको कमेन्ट यहाँबाट वाचन हुनेछ। अब भने म गीत राख्छु, साथी आउनु भएको छैन, गीत राख्छु होइन, त्यसपछि पुनः उपस्थित हुनेछु, यो गीत सुन्दै गर्नुहोला।

0: हजुर, खेताहरूलाई यस्तै खाले मन पर्ने रहेछ। यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने पालो तपाईँको रहनेछ। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। है त, सहभागिता जनाउनु भयो भने आज तपाईँले जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ। जुनसुकै प्रतिभा भन्न खोजिरहेछु, होइन, हामी शनिबार यो श्रृङ्खलामा जुनसुकै प्रतिभा सुनाउँछौ भने आज हामी बुधबार श्रृङ्खलामा छौ, होइन, बुधबार श्रृङ्खलामा त आज हामी जुनसुकै विधाबाट गीत गाउँछौ, होइन। आज फिल्मी गीत, आधुनिक गीत, लोकगीत, होइन, मुभी सङ, जुनसुकै गीत गाए तापनि तपाईँले सहभागिता जनाउनु होला, जुनसुकै गीत पनि गाउन सक्नुहुनेछ। है त, यतिखेरको समयमा साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते हजुर।
0: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? प्युठानबाट आकाश खड्काजी। प्युठानबाट आकाशजीले त एकदमै नियमित सुनिराख्नु भएको छ, होइन? हिजो चाहिँ आएको थिएन, केही कारणवश हिजो अलि पानी पर्ला पर्ला जस्तो पनि थियो, त्यसै कारणले गर्दा कार्यक्रम प्रसारण हुन सकेन। अनि आज सहभागी जनाउनु भएको छ, अनि खाजा नास्ता खानु भयो कि भएन? मेरो भएको छैन, अब एकैछिन पछि हुन्छ क्या अरे। अनि के छ, सन्चै त हुनुहुन्छ?
1: हजुर।
0: अनि आजसँग भागी जनाउनु भएको छ, के सुनाउनुहुन्छ?
1: आज जुनसुकै बिदाका गीत पनि गाउन पाइनुपर्छ, होइन?
0: एकदमै पनि, जुनसुकै बिदाबाट पनि गीत गाउन सकिन्छ, प्रतिभा होइन है। ओके, सुनाउनुहोस्, सुरु गर्नुहोस्।
1: कसले देख्यो मन्दिरमा देवतालाई, बाबा धेरो जाछु एउटालाई, सारको आकाश झुम्कै खैसके खैसके
0: मैले बाछा कसामै खाइसके, जुनी जुनी मातङ्कै हो, होइन? कसैको हो?
1: कसैको लागि
0: पनि होइन। ए, कसैको लागि पनि होइन। ल हुन्छ, कार्यक्रममा सहभागिता जनाउनु भयो, खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
1: विशेष गरी त हजुरको लागि, मेरो मेरो भाइको लागि, अनि मेरो प्यारी प्यारी भाइ बहिनीका लागि, मलाई आकाश भनेर चिन्नुहुन्छ, चिन्नुहुन्न सम्पूर्णले,
0: नमस्ते। यतिखेरको समयमा आकाश आउनु भएको थियो प्युठानबाट, आकाशले गीत गाउनु भएको थियो, होइन, धरती गुणको आकाश जुनकै हो। अब भने पालो तपाईँको रहनेछ, 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनु भयो भने आज हामीसँग कुराकानी गर्दै अगाडि बढ्नेछौ, होइन, हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौ। साथसाथै तपाईँले आज जुनसुकै विधाबाट पनि गीत गाउन सक्नुहुनेछ, हामीलाई टिकटक लाइभमा पनि सुन्न सक्नुहुनेछ। है त, त्यसै गरी तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी रेडियो जलजलाको फेसबुक लाइभमा आज भिडियो लाइभ आइसकेको छु, होइन, RADIO JALJALAFM 96.4 MHz सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। भन्दै अब भने म एउटा गीत राख्छु, होइन, कुन गीत राख्छु भनिसकेपछि तपाईँलाई म भन्छु, होइन, आँखा नलाऊ काले दाई। है त, आँखा नलाऊ काले दाई गीत राख्छु, होइन, त्यसपछि पुनः उपस्थित हुनेछु यो गीत तपाईँको लागि।

0: हजुर, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। आँखा नलाउ कालीदाई, यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। खेम सेन्जोरी र पुनम गुरुङको आवाजमा सजिएको यो गीत तपाईँको लागि हामीले यहाँबाट राखिसकेका छौँ। अब भने पालो तपाईँको रहनेछ है त 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। यतिखेरको समयमा पहिलो साथी नभएर आउनु भएको छ, तेस्रो साथी हुनुहुन्छ, स्वागत गर्छु। कहाँबाटको हुनुहुन्छ? नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: नमस्ते, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
1: म यता गाजापुर जिल्ला खेलाघाट नगरपालिका वडा नम्बर 7 देखि अमर बहादुर बुढा।
0: अमर बहादुर बुढा होइन?
1: हजुर हजुर,
0: जाजरकोटबाट।
1: हजुर,
0: अनि के छ अमरजीको हाल खबर?
1: सबै ठिकै छ भन्नुपर्छ है।
0: अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो अमरजीले?
1: यतिखेरको समयमा प्रोग्राम सुनेर बसिरहेको भन्नु।
0: यतिखेरको समयमा प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि आज सहभागी जनाउनु भएको छ, कुन गीत सुनाउनुहुन्छ?
1: एउटा गाना ट्राई गर्छु नि है, लोकडोरी क्षेत्रको है।
0: ल हुन्छ, सुरु गरिहाल्नुहोस् है।

सबै औला जोडौला मन परे कि मान्छे हौ ए सबै कहाँ छोडौला जिन्दगानी छोटो छ दिलमा तिम्रै फोटो छ दसैँ आउला जोडौँला मन

0: मन सारे की मन थे हो ये सही कहाँ छोडौंला
1: यति नै भन्नु पर्छ है
2: मन परेको मान्छे हो तिमी होइन हुन्छ कार्यक्रममा आउनुभयो एकदमै पनि राम्रो गीत गाउनुभयो खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नुहोला अहिलेको लागि कसलाई सम्झनुहुन्छ
0: विशेष गरी हाम्रो जोगेलाको होल टिमको लागि
2: धन्यवाद
0: त्यस पछाडि मलाई जसले अमर बहादुर गुफा मगर भनेर चिन्नुहुने नचिन्नुहुने अनि अहिले जसले प्रोग्राम सुनेर बस्नु भएको छ उहाँ सम्पूर्णको लागि भन्दै छुट्नु थियो हवस् धन्यवाद।

0: हजुर, यतिखेरको समयमा साथी आउनु भएको थियो
1: अनि त्यस पछाडि मलाई जसले अमर बहादुर गुहा मगर भनेर चिन्नु नै नचिन्नु नै, अनि अहिले जसले प्रोग्राम सुनेर बस्नु भएको छ उहाँ सम्पूर्णको लागि भन्दै खुस्नु थियो हवस्।

उहाँले मन परेको मान्छे हौ तिमी दसैँ औला जोडौला तिमीलाई छोड्नै सक्दैनौ भनेर गीत गाएर गइसक्नु भएको छ ग्यारे होइन तिमीलाई कसरी छोडौला भन्दै हुनुहुन्थ्यो होइन सहभागिता बनाउनु होला अब भने हामी अन्तिममा आइसकेका छौँ मात्र सेकेन्ड छ होइन मिनट पनि छैन सेकेन्ड छ होइन आउनुभयो भने एकजनासँग कुराकानी गर्छ आउनु भएन भने हामी यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ है त यही गीतलाई नै म माथि उठाउँदै बाहिरिनु पर्ने हुन्छ होइन 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनु होला है त अन्तिम एकजना साथी आउनुभयो भने हामी उहाँसँग कुराकानी गर्छौँ आउनु भएन भने ठिक छ होइन भोलिका दिनमा फेरि हामी तपाईँसँगै कुराकानी गर्नेछौ है त अब भने कसै साथीलाई पनि भित्राउन नसकिएला जस्तो भइसक्यो होइन 97 45 96 36 20 को लाइन भएर साथी आउनु भएको थियो उहाँसँग हामी कुराकानी गरिसकेका छौँ अब म दुईवटा कमेन्ट छ त्यो कमेन्टलाई यहाँबाट रिड आउट गर्छु है त मगर्नी कान्छीले हेलो नमस्ते हजुर म पनि हेर्दैछु है राम्रो छ प्रोग्राम माडी पाँच भाबाङबाट सम्झनु पर्दा म मेरो परिवार के लेख्नु भएको छ अलि बुझिएन होइन तपाईँको लेख है त्यसै गरी जनक रामजाली मगरले मिस यु अल भन्नुभएको छ एक्स भान्द डिनेशले पनि हामीलाई हेलो दिदी भन्नुभएको छ त्यसै गरी हामीलाई कमेन्ट यति नै छ ग्यारे हाम्रो एस भान्द डिनेशले म पनि सुन्दैछु कार्यक्रम जाजारकोटबाट भन्नुभएको छ तपाईँलाई पनि धन्यवाद दिन्छु अब भने यहाँबाट छुट्टिएर जाने समय भइसकेको छ यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउने सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु तपाईँले इन्टरनेट अनलाइनमा पनि हामीलाई सुनिदिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र हामीलाई फेसबुक लाइभमा सुनिदिनु भयो कमेन्ट छोडिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद दिँदै तपाईँले केही सल्लाह सुझाव प्रतिक्रिया भइदिन सक्नुहुनेछ जसको लागि 97 45 96 36 20 र मेरो आफ्नै नम्बर हो 97 68 32 84 को लाइन भएर दिँदै गर्नुहोला भन्दै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुट्टिन्छु भोलि यही समयमा आउने नै छु नमस्कार।

0: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुथुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा माधव तिर्मल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। प्रतिनिधि सभाको दोस्रो बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश, प्रधानमन्त्री उपस्थित हुनुपर्ने भन्दै विपक्षीको अवरोध जारी।
0: राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा डाक्टर पोखरेल नियुक्त, आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिना गरेको आरोपमा 5 जना पक्राउ।
1: बागलुङको ढोरपाटन नगरपालिका 5 लामडाँडामा ट्र्याक्टर दुर्घटना हुँदा 1 किशोरको मृत्यु। 13 थुमको लालीगुराँस नगरपालिकामा बाँदर धपाउन सार्वजनिक विदा।
0: साउदी अरबले पनि इरानमाथि गोप्य हमला गरेको खुलासा। युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासमा कतार र टर्कीको समर्थन।
1: र आईपीएलमा आज कोलकाता र बेंगलुरू भिड्दै शीर्ष स्थानमा उक्लिने बेंगलुरूको लक्ष्य।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा प्रस्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेश भएको छ। आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले पेश गर्नुपर्ने प्रस्ताव अर्थमन्त्री डाक्टर स्वर्णिम अग्रेले पेश गर्नुभएको हो। सभामुख टोल प्रसाद अर्यालले नीति तथा कार्यक्रममाथिको विभिन्न बुदामा 35 संशोधन आएको जानकारी गराउनु भएको छ। आजको दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक भीष्मराज आङदेम्बेले प्रधानमन्त्री उपस्थित हुनै पर्ने बताएपछि सभामुख अर्यालले आफूले छलफल गरेर जानकारी गराउने बताउनुभयो। प्रधानमन्त्री शाह उपस्थित नभएपछि आजको पहिलो बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका थिए। त्यसअघि आकस्मिक समय र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए।
1: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बादलले सत्तारूढ़ दल रासोपाको उदय, जेएनजी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नु भएको हो।
3: हाम्रो नियमावलीको नियम 21 खण्ड घ विपरीत मान्य सदस्य रामबहादुर थापाले हिजो रोस्टमबाट बोल्नुभएको विषयहरू सचिवालयलाई रेकर्डबाट हटाउन रूलिङ गर्छु।
0: राष्ट्रिय सभाका सांसदहरूले संसदीय मर्यादा पालन गरे मात्र संसदको गरिमा वृद्धि हुने बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरूले संघीय संसदको संयुक्त बैठकको सन्दर्भमा उठेका प्रश्नको सरकारसँग जवाफ माग गर्नुभयो। सांसद पदम बहादुर परियारले प्रधानमन्त्रीको उपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ़ाउन श्रेयस्कर हुने भएकाले अध्यक्ष नारायण प्रसाद दाहालको ध्यानकर्षण गराउनुभयो। सांसद सुरेश आलेमगर र रोशनी मेचेले संसदीय मर्यादा सबै पक्षबाट पालना हुनुपर्नेमा जोड़ दिनुभयो।
1: राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा डाक्टर चिरञ्जीवी प्रसाद पोखरेल नियुक्त हुनुभएको छ। वन तथा वातावरण मन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उहाँलाई यही वैशाख 29 गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्य सचिवमा नियुक्त गर्नुभएको हो। कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डाक्टर पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ, संरक्षण योजनाकार तथा प्रख्यात बाघ विज्ञ हुनुहुन्छ। उहाँसँग संरक्षण क्षेत्रमा 27 वर्षभन्दा बढ़ीको व्यावसायिक अनुभव छ। नवनियुक्त सदस्य सचिव डाक्टर पोखरेलले कोषको उद्देश्य दूरदृष्टि तथा मूल्य मान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गर्नुभएको छ।
0: कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिना गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अस्पतालको रकम हिनामिना गर्ने अस्पतालका मेसोसहित नेपाल बैंक लिमिटेडका कर्मचारीलाई पक्राउ गरेको हो। आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको आर्थिक कारोबारमा अनियमितता भएको जोरीपछि अनुसन्धान गर्दा सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबाट संकलित रकम हिनामिना गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लेखा परीक्षणका क्रममा करिब 38,91,770 रूपियाँ बराबरको रकम बैंकमा जम्मा नभएको भेटिएपछि अनुसन्धान अगाडि बढ़ाइएको थियो। अनुसन्धानपछि अस्पताल र बैंकसँग सम्बन्धित व्यक्तिहरूको नक्कली भौचर तयार गरी संगठित रूपमा रकम हिनामिना गरेको प्रहरीको निष्कर्ष छ। शिवराज नगरपालिका वडा नम्बर पाँचका अध्यक्ष तथा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेलवासले 4 वैशाखमा जाहिर दिनुभएको थियो। पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि भण्डारी, अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अमित पाण्डे, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमल प्रसाद भण्डारी, अस्पतालका फार्मेसी सहायक रक्सना खातुन तथा बैंकका कर्मचारी विक्रम केसी रहेका छन्। प्रहरी उनीहरू विरूद्ध ठगी तथा अपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढ़ाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: टेशो खुशीको कनेक्शन
2: यो हो महासंचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बागलुङको ढोरपाटन नगरपालिका 5 लामडाँडामा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। आज बिहान लामडाँडाबाट बुर्तीबाङ तफाउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका 5 16 वर्षीय सुशील कुमार विकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार ट्र्याक्टर गोठमा खसेको थियो। फरार चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ। गोठमा आंशिक क्षति भए पनि पशु चौपाएको क्षति भएको छैन।
3: तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन सार्वजनिक बिदा दिएको छ। नगर प्रमुख अर्जुन मा बोहाङले सूचना जारी गर्दै आगामी जेठ 1 र 2 गते बाँदर खेद्ने प्रयोजनका लागि नगरपालिका भर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो। मेयर मा बोहाङले जारी गरेको सूचना अनुसार कृषकले दुःख गरेर उत्पादन गरेको अन्नबाली तथा तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि बिदा दिई अभियान सञ्चालन गर्न लागि हो। बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको, रात दिन खेतीबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढ़ाई छोडेर बाली जोगाउन बाध्य भएकाले बिदा दिई अभियान सञ्चालन गर्न लागि सूचनामा भनिएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबले पनि इरानको भूमिमाथि गुप्य सैन्य हमला गरेको खुलासा भएको छ। गएको मार्च महिनाको अन्त्यतिर साउदी अरबले इरान विरूद्ध पहिलो पटक प्रत्यक्ष सैन्य हमला गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसभन्दा पहिला साउदी अरबले इरानमाथि प्रत्यक्ष हमला गरेको खुलेको थिएन। अमेरिका र इजरायलले भने इरानमाथि भीषण आक्रमण गरेका थिए। त्यसपछि इरानले पनि इजरायल सहित मध्य पूर्वमा रहेका अमेरिका समर्थित खाड़ी मुलुकहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो। फेब्रुअरी 28 शुरू भएको अमेरिका इरान र क्षेत्रीय द्वन्द्वका क्रममा इरान समर्थित समूहहरूले साउदी अरबमाथि लगातार ड्रोन र मिसाइल प्रहार गरेका थिए। सोही प्रहारको बदला स्वरूप साउदी अरबले इरान भित्रै जवाफी आक्रमण गरेको रोइटर्सले उल्लेख गरेको छ। यसैबीच कतार र टर्कीले इरान युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासलाई समर्थन गरेका छन्। युद्ध सकेसम्म चाँडो अन्त्य गर्ने र होर्मुज स्ट्रेट पुनः खोलेर समुद्री यातायातलाई सामान्य बनाउने उद्देश्यले पाकिस्तानले गरेको प्रयासलाई कतार र टर्की संयुक्त रूपमा समर्थन गर्ने कतारको विदेश मन्त्रालयले उल्लेख गरेको छ। कतार र टर्कीले यस क्षेत्रमा सैन्य कार्यवाही पुनः शुरू गर्नाले विश्वव्यापी सुरक्षा र विश्वव्यापी अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने चेतावनी पनि दिएका छन्। पाकिस्तानले इरान र अमेरिका मिलाउन निरन्तर प्रयास गरिरहेको छ।
3: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरू भिड्दैछन्। कोलकाता विरूद्ध आज जित निकाल्दै बेंगलुरू अंक तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ। रायपुरमा दुई टोली बीचको खेल नेपाली समयअनुसार आज साँझ 7:45 शुरू हुनेछ। बेंगलुरू 11 खेलमा 14 अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ। गुजरात टाइटन्स 16 अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। उता प्लेअफको सम्भावना कायमै राख्न कोलकातालाई आज जितको आवश्यकता छ। कोलकाता 10 खेलमा 9 अंकका साथ तालिकाको 8 स्थानमा छ। शुरूआती 6 खेलमा जितविहीन कोलकाता पछिल्लो 4 खेलमा भने अपराजित रहेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रतिनिधि सभाको दोस्रो बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश। प्रधानमन्त्री उपस्थित हुनुपर्ने भन्दै विपक्षीको अवरोध जारी।
3: राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा डाक्टर पोखरेल नियुक्त। आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिना गरेको आरोपमा 5 पक्राउ।
4: बागलुङको ढोरपाटन नगरपालिका 5 लामडाँडामा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु। तेह्रथुमको लालीगुराँस नगरपालिकामा बाँदर धपाउन सार्वजनिक बिदा।
3: साउदी अरबले पनि इरानमाथि गोप्य हमला गरेको खुलासा। युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासमा कतार र टर्कीको समर्थन।
4: र आईपीएलमा आज कोलकाता र बेंगलुरू भिड्दै शीर्ष स्थानमा उक्लिने बेंगलुरूको लक्ष्य।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार। Thank you.
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: ढुक होइन ढुक्क हुँ प्रभु।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7140 318 9905 14 1452।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ?
6: अनि सर हाम्रो बाजे त दाँत दुखेर रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
2: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर हाम्रा सेवाहरू,
1: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
1: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 9867 0067 467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुली चौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावी, निमावी, मावी र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्, आनन्द अकाडेमी घोराही दाङ।
9: दुख्यो, म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
11: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
12: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योनि मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओगोटुरी जेउ बेला सोनो फुरी कटास ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउ ये दिने प्राकृतिक सम्पदा र तक्षेक जस खेम्नाले वातावरण मिलेने लखेपा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सोनो चाउसो खेलगेमा दुख पिकनिक वनभोज बाको मे सचाङसु छिन्ने मेले चाउसो सैदेखि खेनाले वन जङ्गले ओसो छाम्ने दाइके बारीको चुरोत विधि ओरे पनि खोबाजेङ्गे माथि
13: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
12: गेसो छान्नेला खोरेल चाउसी कोरिए हरिदे तरिन गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औलेम लायो के लागे
13: वन जङ्गल जुलिसियो घेङबारी ल बालिनाली कुचिउला चुली झ्याप्रा सताउँछु छिमे मे चाउसो सैदेखि खेले यहाँ
12: वन जङ्गल मेलाको गेमाइए मेला दिने पार्को नखर नाम्बार मिलिदिए भने सानो जन घेसे
13: बतास उचुलिजु बेलाको घिजिङ्गे कोटल मेके सताङ्गिने हे नखेमा छिन्ने मे चाउसो घेसो यहाँ
12: मे लागिने निताए गे मने गे बचिए सोनो अरूले भने गे बच्छ यहाँ
13: के छ थाम्ला पोयाल मे लाग्यो घिसङ्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
2: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
3: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
1: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
3: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
3: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
1: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
3: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
3: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिउ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट चलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरीचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
3: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
3: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
3: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
3: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
3: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: ए टू जेड मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ पधेरी खोला रोल्पा।
9: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक, स्पिकर, साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्ने सम्पर्क मोबाइल नम्बर 9841176950।
2: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
10: भूपु सैनिक वर्कसप रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा।
9: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर बीरसिंह घरती मगर सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: हेलो, हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पाउनुहोस् है। ए ए नानी, छोरी,
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
13: हेलो, हेलो, भन्नुहोस् त।
11: हेलो हजुर,
13: हजुर,
11: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भने रहेछ, के हो, के भयो?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल, किन दिन्छ?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बिज बजार लिबाङ रोल्पा।
9: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली। मोबाइल नम्बर 9861329593 र 9811935935।
16: नयाँ वर्षको
9: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: राम ओर्थ सब एन्ड रिकन्डिसन हाउस रोल्पा नगरपालिका 4 पधेरी खोला रोल्पा।
9: हाम्रा सेवाहरू हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी। सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802920985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्। वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
9: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा। सम्पर्क मोबाइल नम्बर 9849503394।
16: नयाँ वर्षको
9: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
15: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
9: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल। प्रोप्राइटर राजेश सेन्चुरी। सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905692998।
17: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
18: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
17: के रे, नानी त भर्खर 17 की लागि होइन र?
18: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
17: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
18: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड। वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमय यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक, विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
19: हरी क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा। हामी कहाँ अर्डर अनुसार विभिन्न किसिमका केक, लस्सी, चिया, कफी, दही आदि पाउनुका साथै होम डेलिभरीको व्यवस्था समेत रहेको छ।
20: प्रोप्राइटर हरी दागी, सम्पर्क मोबाइल नम्बर 98674052574।
19: हरी क्याफे कर्मा रोल्पा नगरपालिका 4 टुली खेल लिबाङ रोल्पा।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नव वर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, व्यापारी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय, पत्रकार, सुरक्षा कर्मी, आमा समूह, युवा क्लब, साहित्यकार, शिक्षक विद्यार्थी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: माना भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा। हजुर, हामी कहाँ चाउमिन, चाउचाउ, अन्डा, चना, चटपटे, जुस, अर्डर अनुसार खानाका साथै विभिन्न किसिमका नास्ताहरू पाइन्छ। प्रोप्राइटर निले विश्वकर्मा, सम्पर्क मोबाइल नम्बर 97627881. माना भन्ज नास्ता पसल सुनसहरी थानाको छेउमा सुनसहरी गाउँपालिका 4 सिउरी।

0: वसन्त ऋतुको हरियाली पहाडसँगै भित्रिएको नववर्ष 2083 सालको हर्ष उल्लासमै यस पावन अवसरमा यस वडाभित्र बसोबास गर्नुहुने आमा बुवा दाजुभाइ तथा दिदी बहिनी जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी बुद्धिजीवी नागरिक समाज उद्योगी व्यापारी पत्रकार साहित्यकार समाजसेवी स्वास्थ्य कर्मी शिक्षक विद्यार्थी सुरक्षाकर्मी सरकारी तथा गैर सरकारी कार्यालय युवा क्लब युवा समूह आमा समूह लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता 35 दिन भित्र गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष देवीलाल रोका मगर, सचिव जनक गिरी एवं सम्पूर्ण वडा कार्यालय परिवार सुनसहरी गाउँपालिका 5 जयमा कसला रोल्पा।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
2: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
10: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
2: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
11: होइन, रात दिन खच खच के को झगडा हो यो?
2: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
11: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
10: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
2: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
11: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
12: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
13: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
14: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छाडसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
13: दिशा गर्दा रगत आउने, पित बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
14: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
13: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
14: अनुहारको चाय पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
13: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
14: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
13: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
14: सम्पर्क मोबाइल 98578121105,
13: 98479802,
14: 98095826005
13: र 98103940।
15: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
16: लौ किन रे, के भयो, सन्चो भएन?
15: होइन, यतिकै जाने मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
16: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
17: नमस्ते, कति कामले पाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
18: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
19: होइन, के भाष र तपाईँलाई
18: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
19: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
20: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छाडसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
18: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने
19: भएको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
20: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद

0: व्यापक मेची लाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: यति मात्र कहाँ हो र हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
0: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्।

0: खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
0: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्र्याक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

हजुर नमस्कार नमस्कार नमस्कार, नि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टेक्नाउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम लोकसारथीमा तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रम लोकसारथी लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। अलिकति लोकसारथी भन्छु भन्दाखेरि गुड नाइटमा भन्नेछ, त्यसको लागि क्षमा प्रार्थी छु। र हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz रूपको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई कार्यक्रम लोकसारथी नामक सामाजिक सञ्जाल फेसबुकबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथी सुन्दै गर्दा हामी यति बेला रेडियो जलजला एफएम 96.4 MHz स्टुडियोबाट बोलिरहेका छौं। इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला कार्यक्रम लोकसारथीको सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट एकै साथ हामी प्रसारणमा छौं, तपाईँले त्यहाँबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रम लोकसारथी। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट यति बेला सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भेङ्ग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम 107.1 MHz अर्घखाँचीबाट कपिल आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमलाई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट तिलक घरतीमगर, रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्यालले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो कपिल वस्तु 104.3 MHz कपिल वस्तुबाट रिमा भर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट मीना गुरूङ, दमौली एफएम 94.3 MHz दमौली तनहुबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहालपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जनानी 90.7 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्चोको सिपारीबाट नकुल घरती, रेडियो मौराखाना 106.5 MHz पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम 104.8 MHz ओखलढुङ्गाबाट हामीलाई साथ मिलिराखेको छ बिनु राईको भने, रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिम चौरजारीबाट मनिषा दागीको साथ मिलिराखेको छ, रेडियो लालीगुराज 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गाना, रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक साथी हामीलाई खड्गराज बस्नेत आकाशको साथ मिलिराखेको छ, रेडियो मन सरोवर 92.1 MHz हुम्ला सिमीकोटबाट हामीलाई धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो भरोसा 104.9 MHz दाङगुराईबाट दीपक पुन, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट जम्बर पुलामी, रेडियो मुटकीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ। यो कार्यक्रम प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुन्छ। प्राविधिक संयोजनका मित्र प्रिया मगरले साथ दिइरहनु भएको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। आज बुधबार बसाई हो, आज बुधबार बसाईमा नयाँ नयाँ गीतहरू गाउनुहोला। 2071 सालदेखि 2083 अर्थात आजसम्मका गीतहरू तपाईँले गाउन पाउनुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए 98 68 39 40 को नम्बर तपाईँका लागि
खुला गरेका छौं। फोन डायल गर्नुहोला 9860607040 को नम्बर तपाईको लागि हामी खुला गरेका छौं। कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ। शुरूमा अलिकति झुकिएछु होइन, कार्यक्रम गुड नाइट र कार्यक्रम लोकसारथीमा अलिकति झुकिएर कार्यक्रम गुड नाइटमा भन्न पुगेछु होइन, तर कार्यक्रम लोकसारथी हो। 7 बजेदेखि 5 बजेसम्म लोकसारथी कार्यक्रम प्रसारण भइराखेको छ, यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् अबको क्रममा कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोक भाका राख्छौ, लोक भाका पछि फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि

0: भोजपुर कुन ठाउँमा हुनुहुन्छ?
1: म भोजपुर टक्सार।
0: टक्सारमा हुनुहुन्छ नि? अनि के गर्दै हुनुहुन्छ यति बेला अर्चनाले?
1: अहिले कार्यक्रम सुन्दै बसिराखेको भन्नुपर्छ है।
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको, आज कार्यक्रममा के गर्छौ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन? अर्चनालाई जानकारी छ कि छैन? ल आज कुन गीत गाउनुहुन्छ?
1: अहिले जुनको छेउमा के होला तारा।
0: अनि यो नयाँ गीत हो?
1: हजुर।
0: लगाउनुहोस्।
1: जुनको छेउमा के होला तारा, ओ यो यो गोली भन्दा तिम्रो ज्ञान मारा, बस्यो माया पाहिलो नजरमा, ओ यो यो भेट्न आऊ है तिमी बजारमा, ओ यो यो भेट्न आऊ है तिमी बजारमा। थ्याङ्क यू।
0: भेट्न आऊ है त्रिशुली बजारमा कि सिन्धुली बजारमा? त्रिशुली बजारमा भेट्न जाने मायालाई अर्चनाले अर्चनाले पनि भेट्न जाने मन त छ नि? छैन नि। ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनुहोला, अहिलेको लागि विदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा अर्चना विश्वकर्मा, भोजपुर टक्सारबाट फोन गर्नुभएको थियो, पालो तपाईँको हो, फोन गर्नुहोला 9868603040 अर्का सहभागी। नमस्कार हजुर।
2: नमस्ते दाई।
0: को बोल्नुभयो कहाँबाट? टिका खड्का लुङ्ग्री गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ। के छ टिका, हाल खबर तपाईँको? लाउड स्पिकर बन्द गरिदिनुहोस् है टिकाले। ल कार्यक्रममा आउनु भएको छ, नास्ता खानुभयो चिया खानुभयो टिकाले? ए ल आज कुन गीत गाउनुहुन्छ टिकाले भन्नुहोस् त। हुन्छ, अलि टाठो आवाजमा गाउनु होला, सुरु गर्नुहोस्।

0: será, muy gato cali ho suda ya vaya, que tira cali ho suda te o cara, que tira no taro so para, que tira no taro so para, que tira no taro so para, adiós y no ya.
1: तत्य उखारा यति राम्रो त अरूको छ र होइन तपाईँलाई त्यति पनि थाहा छैन यति राम्रो को छ भन्ने कुरा तपाईँलाई थाहा छैन लुङ्गी गाउँपालिकामा तपाईँ हुनुहुन्छ क्या राम्रो होइन भनेर एकजनाले मलाई भन्दै हुनुहुन्थ्यो होइन हुन्छ कार्यक्रममा आउनुभयो मिठो गीत गाउनुभयो राम्रो गीत गाउनुभयो गीतका लागि धन्यवाद अहिलेको लागि विदाय गर्छु नमस्ते
0: नमस्ते
1: टेलिफोन सम्पर्कमा टिका खड्का आउनु भएको थियो उहाँले दाते उखरा भन्ने गीत गाएर जानु भएको छ पालो तपाईँको हो तपाईँ पनि फोन गर्न सक्नुहुन्छ यति बेला अर्का सहभागी नमस्कार हजुर टेलिफोन सम्पर्कमा आइसकेपछि मिस कल चाहिँ नगर्नु होला गीत गाउन आउँछ फोन गर्नुहोस् मिस कल चाहिँ नगर्नु होला यति बेला अर्को साथी नमस्कार हजुर
2: नमस्ते दाजु
1: को बोल्नुभयो कहाँबाट टिका माया दर्नाल होइन भोजपुर कुन ठाउँबाट टिकाजी अनि यति बेला के गर्दै हुनुहुन्छ बसिरहनु भएको छ होइन प्राविधिक मित्र मेरो आवाज थोरै घटाउनु अनि फोनको आवाज थोरै बढाउनु है अनि टिका दर्नालले बसिरहनु भएको छ मैले के गर्ने देख्नु भएको छैन ए सुन्नु भएको छैन मैले त कार्यक्रम चलाउनु पर्यो नि त होइन लाज कुन गीत गाउनुहुन्छ टिकाले
2: थोरै गीत गाउँछु
1: लगाउनुहोस्

0: फुले मन्दिर मसाइला दैमै फुले त्यो मलाई खासैमा यो चुनी त यस्तै मसाइला दाई अर्को
1: आउनुभएको थियो साथी साइला दाई भन्ने हुनुहुन्थ्यो तर लोकगीत मात्रै गाउन पाइन्छ भन्ने कुरा विचार उहाँलाई थाहै रहेनछ त्यसैले त भन्छु कार्यक्रमलाई मजाले सुन्नुहोस् कार्यक्रमको नाम थाहा पाउनुहोस् लोकसारथी कार्यक्रममा आधुनिक गीत गाएर कहाँ पाइन्छ त नि पाइन्न यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: नमस्ते
1: को बोल्नु भयो कहाँबाट प्रमिसा चामलिङ राई
2: हजुर
1: काठमाडौँ कुन ठाउँमा हुनुहुन्छ प्रमिसा
2: म काठमाडौँको बसुन्धारातिर छु दाइ
1: बसुन ए बसुन्धारातिर हुनुहुन्छ होइन ल कार्यक्रममा आउनु भएको छ अनि आज कुन माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ
2: मैले यसो फेसबुक लाइभबाट सुनिरहेको थिएँ यसो मैले ट्राई गरौँ न भनेको ट्याकेटको लागि
1: अनि आज कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन
2: थोरै थोरै जानकारी चाहिँ छ तर अझै पनि हजुरले नै
1: भन्नुहुन्छ होइन अब थोरै थोरै के जानकारी छ भन्नुहोस् त तपाईँले जानकारी भएको कुरा भन्नुहोस् त
2: जानकारी गर्नु पर्दाखेरि आज थोरै गीत गाउनुपर्छ जस्तो लागेको छ लोक भाका है
1: लोक भाका कस्तो नयाँ कि पुरानो
2: त्यो चाहिँ अलिक थाहा भएन अलिक बिजी भयो कि मैले यता कामतिर
1: लाभ कार्यक्रमलाई ध्यान दिएर सुन्नु पर्यो कार्यक्रमलाई बुझेर मात्र फोन डायल गर्नु पर्यो आज नयाँ नयाँ गीत गाउने बसाई हो पुरानो गीत गाउन पाइँदैन है
2: हुन्छ दाइ म नयाँ नै गीत गाउँछु नि
1: लगाउनुहोस्
2: तेरी मुरली पासैको

0: हस्दै काटौला जाउँदै सुतिनी डाँडै काटौला झाँक काट्न घर अल्लाहको के हुँदैन भर तिरी मुरली आफै काटौला
1: जाउँ हिँडा सुल्टी जिउँ डाँडै काटौँला होइन भन्दै थिए काटेर फोन जानुभयो ठिक छ उहाँले उहाँले गीत गाउनुभयो धेरै धेरै खुसी लाग्यो र हाम्रो उदयपुरबाट आउनु भएको साथी उदयपुरबाट होइन भोजपुरबाट आउनु भएको साथीले साइला दाई गाउनुभयो त्यो लोकगीत अन्तर्गत पर्दैन हुन त उहाँहरूले उहाँहरूको पनि कुनै दोष छैन किनभने लोकगीत हो कि होइन भन्ने छुट्याउनको लागि हाम्रा गायक गायिकाले हाम्रा सर्जकहरूले प्रष्टसँग युट्युबमा न्यु नेपाली लोकसङ अथवा नेपाली लोकगीत हो भनेर विधा छुट्याएर अपलोड गरे पो हुन्छ होइन न्यु नेपाली सङ भन्यो त्यसमा लोकगीत पनि अपलोड गरेका छ न्यु नेपाली सङ नै लेखेका छ अनि आधुनिक गीतलाई पनि न्यू नेपाली सङ मात्रै लेखिदिया छ पप गीतलाई पनि न्यू नेपाली सङ मात्रै लेखिदिया छ अब अलिकति चलचित्रका गीत भने न्यू नेपाली मुभी भनेर लेखिने गरेको छ त्यसलाई चाहिँ न्यू नेपाली सङको डालोमा चाहिँ अलिक घुसाइया छैन होइन त्यो हाम्रो सर्जकहरूको एउटा बानी पनि त्यसले गर्दा पनि श्रोताहरूले अलिकति अलमलमा बनाएको छ जस्तै लोकदोहोरीलाई पनि न्यू नेपाली सङ नै भनेर लेख्ने आधुनिक गीतलाई पनि न्यू नेपाली सङ भनेर नै लेख्ने सबै खालका गीतलाई एउटै डालोमा हालेपछि त कुन लोक कुन आधुनिक त्यो छुट्याउनै गाह्रो हुन्छ नि होइन त्यो कारणले गर्दाखेरि यो सम्बन्धी मैले लोक सञ्चारकर्मी नेपाल लोकदोहोरी सञ्चारकर्मी नेपालमा पनि यो कुरा मैले राखेँ तर हाम्रा त्यहाँका अध्यक्ष चन्द्रमणि गौतम सचिव कमल सरगम लगायतका साथीहरूले अलि वास्ता नगरेको हामीले पायौं होइन त्यो कारणले गर्दाखेरि लोकसञ्चारकर्मीमा म पनि छु त्यो संस्थामा म पनि लुम्बिनी प्रदेश सदस्यको रूपमा कार्यरत छु अर्थात पदाधिकारीको रूपमा छु पदाधिकारीमा पनि कार्य समितिमा छु तर पनि अलिकति यो संचारकर्मीहरू लोकसञ्चारकर्मी नेपालले यो क्षेत्रमा आवाज उठाउने हो भने अनि बल्ल यो समस्याको समाधान हुन्छ अनि कुन लोकदोहोरी कुन आधुनिक कलाकारहरूले सम्बन्धित गायक गायिकाहरूले छुट्याइदिने हो भने अनि बल्ल श्रोताहरूले पनि लोकगीत र आधुनिक गीत छुट्याउन एकदमै सहज हुन्छ होइन अब हामी राख्छौ एउटा लोकभाका लोकभाका पछि तपाईँको माझमा फेरि आउँछौ यो लोकभाका तपाईँको लागि

0: बाटो भिरै भिर यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। देवीघरतिर लगायतका अन्य कलाकार साथीहरूले आवाज दिनुभएको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु 9868309040 नमस्कार हजुर। मिस कल गर्ने काम चाहिँ नगर्नु होला, मैले तपाईँलाई बारम्बार आग्रह गरिराखेको छु, मिस कल गर्ने प्रवृत्ति नराखिदिनु होला। 9868309040 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। साथी नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार हजुर। नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट? रेडियो भन्दा टाढा गइदिनुहोस् भन्दा भन्दै उहाँले चाहिँ के गर्ने, रेडियो तपाईँको फोन लागिसकेपछि रेडियो भन्दा टाढा गएर बोलिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। मैले यता नमस्कार हजुर कहाँदेखि को बोल्नु भयो भनिरहेको छु, उहाँले फेरि नमस्कार हजुर नमस्कार भन्या भने गर्नुहुन्छ, त्यो रेडियोको रेडियोलाई अलिकति टाढा राखेर बोलिदिनु होला। यति बेला साथी नमस्कार हजुर। नमस्कार। नमस्कार, लोक अभिवादन, को बोल्नु भयो कहाँबाट? श्रिया तामलिङ चामलिङ खोटाङबाट।
2: हजुर दाइ,
0: के छ खोटाङतिरको हालखबर?
2: हजुर खोटाङतिर त हालखबर समग्रमा सबै ठिकै छ, मौसम पानी पर्दा पर्दा जस्तो भएको छ, अनि तपाईँहरूको के छ खबर?
0: हाम्रो पनि एकदम ठिक छ, कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ?
2: हजुर प्रोग्राम सुन्दै बल खेल्न जाँदैछु भन्नुपर्छ दाइ।
0: बल खेल्न, के बल, क्रिकेट बल कि फुटबल कि भलिबल? भलिबल भनेपछि अब केही वर्षपछि राष्ट्रिय खेलाडी श्रिया चामलिङले जित्नुभयो भन्ने सुन्न पाइन्छ होइन? ल ठिक छ, भलिबल खेल्नुपर्छ होइन? ल आज कुन गीत गाउनुहुन्छ श्रियाले?
2: हुन्छ म गाउनु त आउँदिन, थोरै कोसिस गर्छु नि दाइ।
0: ओके ल गाउनुहोस् त।
2: धनकुटे बिस्कुटको सेली ल्याउला नि भरि सोलीमा, धनकुटे बिस्कुट

0: হলিমা ঝাপা মুরং সুন্দরি তোর কি নিহ তিমরি মায়া লাগতনি মন বাড়ি ঝাপা মুরং সুন্দরি তোর কি নিহ তিমরি মায়া লাগতনি মন বাড়ি
1: तिम्रै माया लाग्छ मनभरि होइन कसको माया लाग्यो श्रियालाई
0: होइन गीत मात्रै हो भनौँ न
1: गीत मात्रै हो होइन ठिक छ कार्यक्रममा आउनुभयो फेरि आउनु होला अहिले बिदा गर्छौ नमस्ते
0: नमस्कार
1: श्रिया चामलिङ खुटाङबाट आउनु भएको थियो उहाँले रेडियो आफ्नो एफएम उखलढुङ्गाबाट कार्यक्रम सुन्दै गर्नुहुन्छ होइन उहाँ चाहिँ हाम्रो नियमित मित्र पनि हुनुहुन्छ तपाईँ पनि आउनुहोला आज नयाँ नयाँ गीत गाउनुहोला नयाँ नयाँ लोकभाकाहरू गाउनुहोला म तपाईँलाई आग्रह गर्छु 9868309940 नम्बर तपाईँको लागि खुल्ला गरेका छौ फोन डायल गर्नुहोला यति बेला साथी नमस्कार हजुर नमस्कार को बोल्नु बुकाबाट तपाईँको आवाज सानो आयो सरिताजी लाउड स्पिकर बन्द गर्नु ल एयरफोन निकालिदिनु होला है ल ठिक छ कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट सुन्नुभयो हामीलाई लाली गुराँसबाट आज कुन गीत गाउनुहुन्छ
0: गाउँछु ल
1: हुन्छ ल गाउनुहोस्

0: मालुङ कोठैमा नजर नलगाऊ लाली ओठैमा, होइन? तपाईँको लाली ओठमा कसले नजर लगायो भन्नुहोस् त? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनु होला। अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर। यति बेला अर्का सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्ते दादा,
0: को बोल्नुभयो, कहाँबाट?
1: धनकुटा चुम्बाङबाट होम प्रसाद कटेल हो।
0: होम प्रसाद कटेल धनकुटा चुम्बाङबाट?
1: हजुर दादा।
0: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: अहिले म भोजपुर एफएमबाट हो।
0: रेडियो भोजपुर एफएमबाट कार्यक्रम सुन्नुभयो, होइन?
1: हजुर दादा।
0: धनकुटाको रेडियो लाली गुराँसबाट पनि प्रसारण हुन्छ नि, त्यहाँबाट पनि सुन्न सकिन्छ है?
1: हजुर, म प्रायः पहिले लाली गुराँसबाटै सुन्थेँ दादा, अहिले लाली गुराँस त्यति राम्रो क्लियर बज्दैन हाम्रोमा।
0: ए, पहिला बज्ने, अहिले चाहिँ क्लियर किन हो नि नबज्ने?
1: हजुर, मैले रेडियो अहिले अर्कै छन् मसु, पहिले चाहिँ राम्रो थियो, अहिले खै मैले अलिकति ट्राई नगर पनि होला, प्रायः नै अब
0: हुन्छ। कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ?
1: त्यही त कार्यक्रम सुन्दै जाँदाखेरि अब लोकडोरीमा चाहिँ भन्नुभयो, लोकडोरीको अलिकति आइडियामा आउँदाखेरि आधुनिक गाउँमा चाहिँ मिलेन दादा। आज
0: अब लोकदोहोरी कार्यक्रमको नाम लोक सारथी छ, लोकदोहोरी छ, अनि आधुनिक गीत गाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न, त्यो यो स्वाभाविक नै छैन कि, यो प्रश्नै गर्नै मिल्दैन यो प्रश्न।
1: हजुर, त्यसको लागि छैन प्रार्थी, तर मलाई जुन आउँछ एउटा गाना
0: लोकदोहोरी हो, नयाँ गीत हो भने गाउन पाइयो, नयाँ गीत होइन लोकदोहोरी होइन भने गाउन पाइएन।
1: हजुर, त्यही त लोकदोहोरी चाहिँ मैले अब अहिले ट्राई गर्न सकिनँ दादा। अब
0: हुन्छ, अहिलेको लागि विदा गर्छौ, अगाडि नबढौँ, बढ्दै नबढौँ अगाडि, होइन? अब लोकदोहोरी गीत आउँदैन भने अगाडि बढ्दै नबढौँ, होइन? कार्यक्रमको नियम हुन्छ, त्यो नियमलाई बुझेर मात्रै फोन डायल गर्नुहोस्, फोन गर्नु, सहभागिता जनाउनु मात्र ठुलो कुरा होइन है, र कार्यक्रमको नियम अनुसार सहभागिता जनाउनु चाहिँ सबभन्दा ठुलो कुरा हो। यति बेला साथी नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? अर्घ खाँचीबाट, नाम के भन्नुभयो? जेनिस लम्साल। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ जेनिसले?
2: गीत गाउने हो, गीत गाउनु त होइन,
0: यो फोन पनि लिन सकेनौ। कतिचोटि भन्ने साथीहरूलाई कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोस् भनेर हाम्रो प्राविधिक मित्रले अब उतै फोन उठाएर तपाईँलाई गीत गाउन आउँछ कि आउँदैन भनेर सोधेर अनि बल्ल भित्र दिनुपर्ने स्थिति आउन थाले आज जस्तो छ, साथीहरूले बुझेर नआएको कारणले गर्दाखेरि गाह्रो छ, मलाई पनि गाह्रो छ, तपाईँलाई पनि गाह्रो छ, होइन? साथीहरूले अब कार्यक्रम सुन्ने बित्तिकै झ्याप्पै फोन गरिदिनुहुन्छ, के छ कस्तो छ भन्ने कुरा नै जानकारी हुँदैन, होइन? यस्तो त नगर्नु न हो, यस्तो गर्नु भएन क्या, कार्यक्रममा आइसकेपछि कार्यक्रमको नियमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरी, नमस्कार हजुर।
3: नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते, गुड आफ्टरनुन, कहाँदेखि को बोल्नुभयो?
3: म बोल्दैछु यता केटिएमबाट, नानु मनिषा लिम्बु भन्नुपर्छ है।
0: नानु मनिषा लिम्बु, कहाँ केटिएम जानुभयो त?
3: म गएको छु भन्नुपर्छ है, दुई दिन भयो भन्नुपर्छ।
0: ए, जम्मा दुई दिन भयो होइन?
3: हजुर।
0: तेह्रथुमको मान्छे कसरी केटिएम पुग्नुभयो त नि?
3: होइन, थोरै काम थियो, सानो काम थियो, त्यही भएर भन्नुपर्छ है।
0: हुन्छ, आज के गर्छौ कार्यक्रममा, जानकारी छ कि छैन?
3: मलाई जानकारी छ भन्नुपर्छ।
0: ल, कुन गीत गाउनुहुन्छ?
3: म चाहिँ यो कृष्ण भट्टराईको छ नि, मुरली दिदी बसेको तेरो भन्ने छ।
0: यो नयाँ गीत हो कि पुरानो हो, कति सालमा आएको भन्नुहोस् त? नयाँ गीत मात्रै गाउन पाइन्छ है आज त?
3: खोइ मलाई चाहिँ हो गीत नयाँ जस्तो लाग्छ।
0: लगाउनुहोस् उसो भए।
3: हुन्छ।

छ छाया जौही र साथमा मेरो गर्छु नि माया जौही र

0: মোর নীতির বাসে কাটেরা জহি রসতি নীলারে কাটেরা জহি রসতি নীলারে কাটেরা গত প্রতিন লি ডরা গত প্রতিন লি ডরা আল্লাহ রে মন্ত্র নিবন্ধন ভুলে না আল্লাহ রে মন্ত্র নিবন্ধন ভুলে না এটা ভাল বসাই
1: हाम्रो प्राविधिक मित्रले चेक गर्न लगाए मुरली तिरिरी कृष्ण भक्त राईको गीत कति वर्ष अगाडि आएको गीत हो यो नयाँ गीत होइन जस्तो लाग्छ मलाई होइन यो त पुरानै गीत हो यो त पुरानै गीत हो जस्तो मलाई लाग्छ अब म पूर्वको परिन त्यसैले पूर्वेली गीतहरूको बारेमा त्यति मलाई थाहा हुँदैन होइन त्यसैले अब साथीहरूले अब पुरानो गीतलाई पनि नयाँ गीत भनेर गाउनुहुन्छ कि के हो होइन ल ठिक छ चार वर्ष अगाडि आएको गीत रहेछ ल तपाईँको नयाँ भयो कतिपय साथीहरूलाई यस्तै गरिदिनुहुन्छ होइन त्यो भएर मैले तपाईँलाई भनेको होइन हुन्छ अहिलेको लागि तपाईँलाई बिदा गर्छु नमस्ते नानु मनिषा लिम्बू आउनु भएको थियो मलाई पूर्वेली गीत नयाँ हो कि पुरानो भन्ने कुरा अलिकति म पूर्वेली गीतहरू सुन्न त सुन्छु तर त्यति जानकारी नभएको कारणले गर्दाखेरि मलाई त्यति थाहा हुँदैन तर त्यसमा तपाईँहरू आफै सचेत रहनुहोला नियमलाई पालना गरिदिनुहोला अब एउटा लोक भाका राख्छौँ तपाईँको लागि लोक भाकापछि तपाईँको माझमा फेरि आउँछौ यो लोक भाका तपाईँको लागि लोक भाकापछि फेरि आउँछौ

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। यो गीत हामी तपाईँको लागि राखिसकेका छौँ, हरिगिरी विमर्शी र देवी कार्तिकको आवाजमा रहेको गीत। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नु भयो? कहाँबाट? आरिया राई। लामो समय पछि हो र भने खै म त तपाईँ आइरहेको जस्तो मान्छु क्या रे। ए कहिले काहीँ रिसिभै हुँदैन, कति बेला हान्दाखेरि रिसिभ हुँदैन भन्नुहोस् त? कति बेला फोन हान्दाखेरि रिसिभ हुँदैन?
1: चार बजीदेखि कहिले काहीँ, चार पन्ध्रदेखि फोन ट्राई गरेको होइन्छ, काहीँ फोन रिसिभ हुँदैन, कहिले काहीँ रिसिभ हुँदाखेरि चाहिँ फेरि ठ्याक्कै नेटवर्क समस्याले गर्दाखेरि चाहिँ ठ्याक्कै आफै काटी जान्छ कि।
0: ए चार बजेर नौ दस मिनटदेखि यदि तपाईँ प्रयास गर्नुभयो भने अथवा बाह्र तेह्र मिनटदेखि प्रयास गर्नुभयो भने तपाईँको फोन उठ्न सक्छ। हाम्रो प्राविधिक मित्रले उठाउनुहुन्छ, म त फोन उठाउँछु भन्नुहुन्छ होइन। हुन्छ, कुन गीत गाउनुहुन्छ आर्याले आज?
1: हुन्छ, म विकेल बजार सान्ना अनि घुम्नलाई जाउला नि भन्ने गीत गाउँछु नि।
0: यो नयाँ हो कि पुरानो हो? 2071 देखि 2083 सम्म भित्र पर्छ भने गाउनु, छैन भने नगाउनुहोस् है।
1: यो 2082 सालमा निस्केको नि।
0: ए ल, उसो भए गाउनुहोस्।
1: थामथरियोमा सान्ना नि बस्यो नि जहाज।

0: पापी नजर कति ठाउँ डुलेको होइन कति ठाउँ डुल्यो पापी नजर भन्नुहोस् त तपाईँको के भन्नुभयो हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अहिलेको लागि बिदा गर्छु नमस्ते
1: नमस्कार
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो रिया आउनु भएको थियो उदयपुरबाट उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो 9868309040 को नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँको लागि खुला छ यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर
2: नमस्ते दाजु
0: को बोल्नुभयो कहाँबाट
2: गुल्मी
0: धुर्कोट वार्ड नम्बर 6 बाट नाम के हो
2: वर्षा सुनार
0: अनि वर्षाको के छ हालखबर
2: मेरो ठिक ठाकै छ हजुरको भन्नुपर्छ
0: ठिक छ कुन रेडियोबाट सुन्नुभयो वर्षाले
2: म स्काईबाट
0: रेडियो स्काई एफएमबाट सुन्दै हुनुहुन्छ होइन
2: हजुर
0: आज वर्षाले कुन गीत गाउनुहुन्छ
2: म बर्थडे सुनको भाव भन्ने गाउँछु
0: लगाउनुहोस्
2: खोजी कि हुन् जीवनमा मैले त्यही माया दिए चाहिँदैन अरू केही बढ्यो सुनको भाउ बढ्यो सुनको भाउ चाहिँदैन सम्पत्ति दिए गरम आऊ बरमाला लएर दिए गरम आऊ जौरानी भाकेर दिए गरम आऊ
1: यति नै भन्नुपर्छ ल
0: चाहिँदैन सम्पत्ति बिहे गरम आऊ होइन
2: हजुर
0: भनेपछि देउराली भाकेर बिहा गर्ने ठुलो रहर छ तपाईँको
2: नै छैन त्यो गीतमा मात्र गाएको
0: कति वर्ष पुग्नुभयो फेरि 20 वर्ष नपुग्दै बिहा गर्न मिल्दैन ग्यारे हेर्नुहोस् होइन
2: हजुर
0: कति वर्ष पुग्नुभयो भन्नुहोस् त
2: मैले 13 वर्ष पुगेको
0: 13 वर्ष पुग्नुभयो बिहा गर्न भन्नुहुन्छ खै के होइन हुन्छ कार्यक्रममा आउनुभयो मिठो गीत गाउनुभयो गीतका लागि धन्यवाद अहिलेको लागि बिदा गर्छौ नमस्ते
2: नमस्ते
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो वर्षा सुनार उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो अब एकजना साथीसँग कुराकानी गर्छौ त्यसपछि लोक भाका राख्नेछौ यति बेला अर्का सहभागी हुनुहुन्छ नमस्कार हजुर
3: सम्मान गरिने त मगरको हो संस्कार के भनौ तिमलाई झुरले कि नमस्कार झ्यापै झ्यापाए बाउन्दाई सानै लाएर हेरिरहे मैले पनि मनै लाएर अचम्मै हो उनको माया झनै लाएर हजुर नमस्कार
0: नमस्कार तपाईँलाई झोरले भन्न मन लाग्छ कि नमस्कार भन्न मन लाग्छ होला भन्नुहोस्
3: हजुर
0: तपाईँलाई झोरले भन्न मन लाग्छ कि नमस्कार भन्न मन लाग्छ
3: नमस्कार
0: ए नमस्कार भन्न मन लाग्छ कहाँदेखि को बोल्नुभयो
3: हजुर म चाहिँ सलमानबाट गीता घरती भन्नुपर्छ
0: गीता घरती मगर
3: नाइ छेत्री
0: ए गीता घरती छेत्री छेत्री भएर पो नमस्कार भन्नुभएको रहेछ नत्र त मगर हुनुभएको त झोरले भन्नुहुन्थ्यो कि होला क्यारे होइन
3: हजुर
0: के छ सल्यान कुन ठाउँमा हुनुहुन्छ तपाईँ
3: हजुर कालीमाटी गाउँपालिकाबाट
0: कालीमाटी गाउँपालिकाबाट कुन रेडियोबाट सुन्नुभयो हामीलाई
3: रेडियो जलजलाबाट
0: रेडियो जलजलाबाटै सुन्नुहुन्छ होइन
3: हजुर
0: गीता भन्नुभयो तपाईँको नाम
3: हजुर
0: अनि गीतालाई कार्यक्रम कस्तो लाग्छ
3: हजुर राम्रो प्लस रमाइलो
0: लाग्छ राम्रो अनि रमाइलो लाग्छ नि
3: हजुर
0: ल साथीहरूलाई अब आइहाल्नुभयो गीत पनि गाइहाल्नुभयो साथीहरूलाई मिठो गीत सुनाइहाल्नुभयो अहिलेको लागि तपाईँहरूलाई बिदा गर्छौँ फेरि आउनुहोला है त नमस्कार आउनु भएको थियो साथी गीता घरती छेत्री मासँग कुराकानी गरिसकेका छौ अब गीत राख्छौ क्यारे एउटा लोक भाका राख्छौ लोक भाका पछि तपाईँको माझमा फेरि आउँछौ

0: गर्न छ न हुँदैन ढाड्न के हुन्छ त मनसित मन छोड्न छ न हुँदैन ढाड्न के हुन्छ त मनसित।
1: यो गीतको श्रोतालाई फेरि पनि स्वागत छ। अब हामी अन्तिम अन्तिमतिर छौँ, अब छोटो छोटो कुराकानी गर्छौँ, तपाईँको गीत सुन्छौँ, त्यसपछि हामी कार्यक्रमबाट बिदा हुन्छौँ। पहिलो अन्तिम लहरको पहिलो साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: भरमा बस्यो जुरेली श्रीकलुमा मैना यो दिलमा मलाई छाउँछ कि छैन। भरमा बस्यो जुरेली श्रीकलुमा मैना यो दिलमा मलाई छाउँछ कि छैन। नमस्ते नमस्कार लोकसाङ्गीतिक अभिवादन।
1: नमस्ते नमस्कार, कहाँदेखि को बोल्नुभयो?
2: म उदयपुरबाट सुनिल बिसी।
1: सुनिल बिसी के छ, आरामै हुनुहुन्छ?
2: हजुर एकदम ठिकठाक छ, हजुरहरूको आशीर्वाद।
1: एकदम ठिक ठाक छ। अब गीत गाइहाल्नु भयो, कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ, अहिलेको लागि बिदा गर्छौँ है। त नमस्ते, आउनु भएको थियो सुनिल उदयपुरबाट। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गरे, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन, फटाफट फोन डायल गरिहाल्नुहोस् न हौ, के हेरेर बस्नु भएको भनेर कोही कोहीले कार्यक्रममै भन्ने गर्नुहुन्छ, तर मैले भन्दिनँ होइन। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: नमस्ते
1: भाइ, को बोल्नुभयो? सीता मगर। उदयपुर कुन ठाउँबाट?
3: उदयपुर तापलीबाट।
1: कुन रेडियो सुन्नुभयो?
3: आफ्नो एफएम।
1: ल, कुन गीत गाउनुहुन्छ आज?
3: हुन्छ म थोरै गाउन कोसिस गर्छु नि।
1: हुन्छ गाउनुहोस्।
3: सुन्नी मरानीले दिएको यो लालो

झन् छोटोमा अन्तिम साथीलाई पालो दिउँ भनेको बोल्दै नबोलिकन फोनै काट्थ्यो। ठिक छ, आइदिन जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिनुभयो सबै रेडियोका प्राविधिक साथीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रम कस्तो लाग्छ, कहाँबाट सुन्न गर्नुहुन्छ, कतिको राम्रो लाग्छ अथवा मनपर्छ पर्दैन, मनपर्छ भने पनि मनपर्छ भन्नुहोस्, कार्यक्रम यो ठाउँबाट सुन्दैछु भन्नुहोस्, मन पर्दैन भने पनि कार्यक्रम यो कारणले मन पर्दैन भन्नुहोस्, आउनुहोस् चिन्जान गरौं, परिचय गरौं, फोन गर्नुहोस्, सुझाव सल्लाह वा प्रतिक्रिया दिनका लागि। राम्रो अथवा नराम्रो दुवै भन्न पाइन्छ, राम्रो लाग्यो राम्रो भन्न पाइन्छ, नराम्रो लाग्यो नराम्रो भन्न पाइन्छ। मेरो मोबाइल नम्बर हो, फोन गर्नुहोला टिप्नुहोला 9896174298644179829 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। सुकुम्बासीमाथि राज्यले दमन गरेको भन्दै आज काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ। संयुक्त संघर्ष समितिको अगुवाईमा प्रदर्शन गरिएको हो। काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमाथिको दमन, बढ़दो महँगी र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप विरूद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुम्बासीमाथि दमन गरिरहेको आरोप लगाउनुभयो। सुकुम्बासीको समस्या समाधान गर्नुको सट्टा राज्यले बल प्रयोग र दमनलाई प्राथमिकता दिएको र त्यसका विरूद्ध नागरिक समाज र मानवाधिकार कर्मी एकजुट भएर विरोध गर्नुपर्ने उहाँले बताउनुभयो। सरकारले काठमाडौँ उपत्यका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्ती हटाएको थियो, त्यस्तै देशभर सुकुम्बासी बस्ती खाली गर्ने क्रम चलिरहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा आज जनकपुर धाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययन र उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैका पहुँच पुर्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले गुणस्तरीय एवं सर्वसुलभ शिक्षा उपलब्ध गराउने अठोट सहित अघि बढ़ेको वर्तमान सरकारलाई सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले मधेस प्रदेशमा अझै पनि विद्यालय बाहिर रहेका बाल बालिका, निरीक्षक, वयस्क तथा आर्थिक अभावका कारण शिक्षा प्राप्त गर्न नसकेका समुदायलाई लक्षित गरी प्रदेश सरकार समेतको सहयोगमा विशेष अभियान सञ्चालन गरिने बताउनुभयो। नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन भएको छ। सभापति गगन थापाले नेपाली कंग्रेसको विधान 2017 संशोधन सहितको धारा 34 को उपधारा 7 बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुरालले जानकारी दिनुभयो। पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरूङ रहनु भएको छ भने सदस्यहरूमा केन्द्रीय सदस्य त्रय धना खतिवड़ा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहेका छन्। र काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आगामी जेठ 1 गतेदेखि 10 गतेसम्म महानगरको आवेदन खुल्ला गरिने जनाएको छ। महानगरका अनुसार इच्छुक विद्यार्थीले जेठ 1 गते बिहान 10 बजेदेखि जेठ 10 गते राति 11:59 बजेसम्म अनलाइन फारम भर्न सक्नेछन्। योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि छनौटका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुने पनि काठमाडौँ महानगरका शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभएको छ। ढकालका अनुसार विद्यार्थीहरूलाई कक्षा 10 को पाठ्यक्रम आधारित 100 वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने पनि बताउनुभयो। ढकालका अनुसार महानगरले शिक्षामा गरेको लगानी, निगरानी, शिक्षा ऐन र कानूनको लड़ाईका साथ कार्यान्वयन गर्दा छात्रवृत्ति पाउने विद्यार्थीको संख्यामा हरेक वर्ष उल्लेख्य वृद्धि हुँदै आएको छ। गत शैक्षिक सत्रमा मात्र महानगरले 2.25 अर्ब रूपियाँ बराबरको छात्रवृत्ति वितरण गरेको जनाएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: बाजे के भयो, किन गालामा हात?
2: दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
1: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिली स्मृति गाउँपालिका चार, सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
7: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
6: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
8: हजुर, हाम्रा सेवाहरू,
1: दाँत बाँध्ने,
8: दाँत सफा गर्ने,
1: दाँतमा सिमेन्ट भर्ने,
8: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
8: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।

0: सांस्कृतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207754 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोडाही दाङ।
2: मम्मी दाजु के हो, म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तको जरुरी सूचना। झुङ्गो बेला खेम्रिदे, गरम ओगोत्री जेउ बेला सुनो, फुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना पाए। आउले जिने प्राकृतिक सम्पदा र तक्षेप्क जस खेम्नाले वातावरण मिले बेला खेप्पा असर किर्ने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नखार नामे ल भे लागिने सज जिने किने लापरवाही सुनो, चाउसो खेलगेमा दुख
6: जन
5: धनेलाई
6: सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
5: गेसो छामेला खोलेर चाउसी खोलिए हरिदे गरिम गाई गेजो निकेलाइजु अब नजिरे बनाए गेम एल गेजो निकेमा लागे औले लगे लागे
6: वन जङ्गल छ जुडिसी हो घेनबारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमी ले चाउसो सहिदेखि खेले
5: वन जङ्गल मेलाइ गेमाइए मिया लागि किने पाँचजना खरनाङ्गार मिलिदे बनाए साना जमे गेसे
6: बतास उचुलिजु बेला त हिजिमके कोटल मे के सताङ्गीले हेनोखिम छिन्ने ले चाउसो गेसे
5: मिया लागि निमिताई गे मनाइ गे पछिए सुन अरूले भने गे बच्चा
6: के छ छामला कोयाल मे लागि किसन किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर दिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रधान।

0: culpa.
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
10: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
11: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
9: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
11: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
10: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
11: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
9: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
11: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
11: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
10: आफू बाँच्न, प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाख्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
3: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
5: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
3: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
4: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
3: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले उनी कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
6: हेलो
7: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
1: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
1: हेलो, हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
1: हजुर,
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भन्ने रहेछ, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड। म्युजिक नेपाल।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
11: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
3: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
12: होइन, रात दिन खस खस के को झगडा हो यो?
3: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
12: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सारदूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
11: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
12: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
13: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
14: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: श्री लुम्बिनी सुन चाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गरगहना ग्यारेन्टी का साथ तयार गरिन्छ। आभूषण को विश्वासिलो सुन चाँदी पसल श्री लुम्बिनी सुन चाँदी पसल, प्रोप्राइटर राजेश जुरी। सम्पर्क मोबाइल नम्बर 9844900472 र 9905769998।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्। हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
3: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
2: सम्पर्क मोबाइल 9857821105,
3: 9479702,
2: 9805582605
3: र 9910939940।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
5: होइन, के भाषा र तपाईँलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
4: मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 0825638003, 9865443383।
5: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
7: शुभकामना।
0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी व्यापारी ग्राहक वर्ग बुद्धिजीवी कर्मचारी शिक्षक विद्यार्थी सुरक्षा कर्मी संचार कर्मी पत्रकार खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: ऋतु तन्दुरी होटल रोल्पा नगरपालिका चार बीच बजार रोल्पा।
7: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो चाउमिन आलु परौठा समोसा छोले तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849303494।
8: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
12: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
12: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9857830504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
13: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
14: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
14: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
16: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
14: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
15: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
14: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना सेवामा समेत हुन सक्दछ।
16: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
14: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
15: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचोर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
14: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
16: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
14: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
15: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
17: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
18: लौ, किन नि? के भयो, सन्चो भएन?
17: होइन, यतिकै जाने मन लागेन।
18: यतिकै पनि हुन्छ?
17: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
18: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
19: नमस्ते, कति टाइमले पाल्नु भयो?
18: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
19: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
17: हस् म्याडम।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियौ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बिज बजार लिबाङ रोल्पा।
0: हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली। मोबाइल नम्बर 98631 29593 र 98113 95 35।
2: यो निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस्?
2: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98 68 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238,
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 98578 22 275, रेणुका रोका 98481 68 697,
3: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 98578 22 275।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: नाम भने त्यो दिमाग खराब।
1: ओहो भुसुक्कै बिर्सेछु, जाउँ जिबाको चुली खेल्न जिकु रुबा स्टोरबाट दाना लिएर आऊ त।
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुरीखेत, रोल्पा।
3: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छु रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नाति न, यस्तो त जसले पनि लेखिहाल्छ नि।
3: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
7: नेपाल सरकार।

0: जलजला ट्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलझलापेस.com तथा facebook.com/radiojaljala संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। तीन पटक बैठक बस्दा पनि शुरू भएन नीति तथा कार्यक्रममाथिको छलफल। अर्को बैठक भोलि। सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा चर्को आलोचना। विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि। क्यूआर भुक्तानी सबैभन्दा अगाडि। शेयर बजार आज पनि घट्यो। कारोबार रकम 3 अर्ब पनि पुगेन। रोल्पा नगरपालिका प्रथम बन्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड सम्पन्न। एसईमा जिल्लामा रोल्पा नगरपालिका उत्कृष्ट। नगर प्रहरीलाई ससम्मान फिर्ता नगरे शरणबद्ध आन्दोलन गर्ने मुसिकोट नगरपालिकाको चेतावनी। रूकुम पश्चिमको विजयेश्वरी स्कूलबाट 3.96 जीपीए सहित एसईमा 100% विद्यार्थी उत्तीर्ण। र चीनसँग ठूलो सम्झौता खोज्दै ट्रम्प। आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन। म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गटिङ दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। तीन पटक बैठक बस्दा पनि शुरू भएन नीति तथा कार्यक्रम माथिको छलफल। अर्को बैठक भोलि। सम्बन्धित प्रसंगबाट विपक्षीको विरोधका कारण प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफल शुरू हुन सकेन। आज बुधबार तीन पटक बैठक बस्दा पनि विपक्षीको विरोधका कारण छलफल शुरू हुन नसकेको हो। प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित हुनुपर्ने माग राख्दै विपक्षीले विरोध गरेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहिबार बिहान 11 बजेका लागि बोलाइएको छ। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम छलफलका लागि राष्ट्रिय सभामा पेश भएको छ। आज बसेको सभाको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मुवाकले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यही नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल शुरू भएको छ। राष्ट्रिय सभाका 19 जना सांसदले नीति तथा कार्यक्रममा 8 वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्। त्यसैबीच सरकारले ल्याएको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमको राष्ट्रिय सभामा अर्को आलोचना भएको छ। नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम लक्ष्यविहीन भएको टिप्पणी गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता जक्कु प्रसाद सुविदेले नीति तथा कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडेल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव रहेको टिप्पणी गर्नुभयो। देशको अवस्थाको यथार्थ विश्लेषण नगरी नारा केन्द्रित कार्यक्रम ल्याइएको उहाँको आरोप रहेको छ। नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेम प्रसाद दंगालले सरकारको नीति तथा कार्यक्रमलाई सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभएको छ। उहाँले देशको आर्थिक अवस्था, लगानी संकट, व्यवसायिक सुस्थता तथा आर्थिक वृद्धिमा भएको संकुचन जस्ता गम्भीर विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो। नेपाली कांग्रेसका सांसद किरण बाबु श्रेष्ठले सरकारले वर्तमान आर्थिक तथा सामाजिक संकटलाई समाधान गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। उहाँले 2081-2083 सालमा प्रस्तुत नीति तथा कार्यक्रम बीच उल्लेखनीय भिन्नता नदेखेको टिप्पणी गर्दै धेरै जसो कार्यक्रम दोहोरिएको आरोप लगाउनुभयो। उहाँले केही सुधारात्मक र महत्वाकांक्षी विषय समेटिए पनि नयाँपन नदेखेको उल्लेख गर्नुभयो। सांसदहरूले नीति तथा कार्यक्रम कार्यान्वयन योग्य, जवाबदेही र नतिजामुखी हुनुपर्नेमा जोड़ दिएका छन्। नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ़दै गएको देखिएको छ। 2082 सालको चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल ब्याङ्किङ तथा क्यूआर कोड मार्फत हुने कारोबारमा उल्लेखनीय वृद्धि भएको तथ्याङ्कले देखाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार 2082 चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले 1,03,00,000 कारोबार मार्फत 80,09,00,00,000 रूपियाँ कारोबारको बराबरको कारोबार गरेका छन्। त्यसै गरी मोबाइल ब्याङ्किङ मार्फत 7,44,00,000 पटक कारोबार हुँदा 6,18,71,00,000 कारोबार भएको छ। मोबाइल ब्याङ्किङ अहिले दैनिक आर्थिक गतिविधिको प्रमुख माध्यम बन्दै गएको देखिन्छ। यस्तै क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको छ। तथ्याङ्क अनुसार 5,46,00,000 कारोबार मार्फत 1,53,47,00,00,000 बराबरको कारोबार भएको छ। शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से 4.15 अंकले घटेर 2,740.25 बिन्दुमा झरेको छ। हिजो शेयर बजार 39 अंकले ओह्रालो लागेको थियो। आज उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 176 वटा कम्पनीको शेयर घटेकोमा 22 वटाको बढ़ेको छ। यस्तै 12 वटा कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज धौलागिरी लघुवित्तको शेयर 11% घटेको छ। समग्रमा बजार घटेको दिन एसएन हाइड्रो पावरको शेयर 11.42% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,66,00,000 करोड़को कारोबार भएकोमा आज 339 वटा कम्पनीमा 46,43,000 किता शेयर 2,80,00,000 करोड़ रूपियाँमा किनबेच भएको छ। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि रोल्पा नगरपालिका प्रथम बन्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल्फी सम्पन्न। एसईमा जिल्लामा रोल्पा नगरपालिका उत्कृष्ट लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भयो, किन गालामा हात
4: दुखेको छ? त खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हाको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 98095 14 652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, तीन दिनसम्म सञ्चालन भएको रोल्पा जिल्ला स्तरीय 13 राष्ट्रपति रनिङ सेल्ट प्रतियोगिता हिजो मंगलबार छबाङमा सम्पन्न भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ रोल्पा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा थबाङ गाउँपालिकाको व्यवस्थापनमा बलभद्र नमुना माविको प्रांगण थबाङ गाउँपालिका दुई झकेबाङमा सम्पन्न भएको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रोल्पा नगरपालिका प्रथम बन्न सफल भएको छ। रोल्पा नगरपालिकाले 32 स्वर्ण 12 रजत र 15 काँस्य सहित कुल 59 पदक जित्दै उपाधि हात पारेको हो। त्यसैगरी त्रिवेणी गाउँपालिकाले 9 स्वर्ण 20 रजत र 14 काँस्य सहित 43 पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने आयोजक थबाङ गाउँपालिकाले 9 स्वर्ण 4 रजत र 7 काँस्य सहित 20 पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको छ। त्यस्तै गंगादेव गाउँपालिका 7 स्वर्ण 1 रजत र 5 काँस्य सहित 13 पदकका साथ चौथो, सुनिल स्मृति गाउँपालिका 4 स्वर्ण 5 रजत र 6 काँस्य सहित 15 पदकका साथ पाँचौ तथा परिवर्तन गाउँपालिका 3 स्वर्ण 5 रजत र 13 काँस्य सहित 21 पदकका साथ छैठौं स्थानमा रहेका छन्। माडी गाउँपालिकाले 2 स्वर्ण 1 रजत र 13 काँस्य सहित 16 पदक जित्दै सातौं स्थान हासिल गरेको छ। लुङ्गी गाउँपालिकाले 3 रजत र 4 काँस्य सहित 7 पदक जित्दै आठौं, रुन्टीगढ़ी गाउँपालिकाले 2 रजत र 3 काँस्य सहित 5 पदक जित्दै नवौं तथा सुनसरी गाउँपालिकाले 3 काँस्य पदक मात्र जित्दै 10 स्थान चित्त बुझाएको छ। प्रतियोगितामा जिल्लाका 10 स्थानीय तहका विद्यार्थी खेलाड़ीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए। रोल्पाका 10 स्थानीय तहमध्ये यसी नतिजामा रोल्पा नगरपालिका उत्कृष्ट भएको छ। सोमबार सार्वजनिक नतिजा अनुसार जिल्लाभरका 900 विद्यालयबाट 3046 जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये 1458 जना विद्यार्थी उत्तीर्ण भएका छन् भने जिल्लाको समग्र उत्तीर्ण प्रतिशत 49.44% रहेको छ। स्थानीय तहगत नीति अनुसार रोल्पा नगरपालिका सबैभन्दा उत्कृष्ट बनेको छ। रोल्पा नगरपालिकाबाट 551 जना विद्यार्थी सहभागी भएकोमा 386 जना उत्तीर्ण भई 70% नतिजा आएको छ। त्रिवेणी गाउँपालिकाबाट 357 जना विद्यार्थी सहभागी भएकोमा 220 उत्तीर्ण अर्थात 81.62%, गंगादेव गाउँपालिकाबाट 381 सहभागी भएका मध्ये 220 उत्तीर्ण अर्थात 57.74% लुङ्गी गाउँपालिकाबाट 367 जना सहभागी भएका मध्ये 183 जना उत्तीर्ण अर्थात 50%, माडी गाउँपालिकाबाट 238 सहभागी भएका मध्ये 100 जना उत्तीर्ण अर्थात 46.72% उत्तीर्ण भएका छन्। त्यसै गरी थवाङ गाउँपालिकाबाट 103 सहभागी मध्ये 42 जना उत्तीर्ण अर्थात 40.77% परिवर्तन गाउँपालिकाबाट 233 जना सहभागी भएका मध्ये 78 जना विद्यार्थी उत्तीर्ण अर्थात 33.47% सुनिल स्मृति गाउँपालिकाबाट 373 जना सहभागी भएका मध्ये 123 जना उत्तीर्ण अर्थात 33% र रुन्तीगढ़ी गाउँपालिकाबाट 291 जना सहभागी भएका मध्ये 92 जना उत्तीर्ण 31.61% नतिजा रहेको छ। सबैभन्दा कमजोर नतिजा सुनसहरी गाउँपालिकाको रहेको छ। सुनसहरी गाउँपालिकामा 151 जना विद्यार्थी परीक्षार्थी मध्ये 14 जना मात्र उत्तीर्ण भएका छन् भने उत्तीर्ण प्रतिशत 9.27 रहेको छ। त्यस्तै नतिजा शून्य भएका विद्यालयहरूमा रुन्टीगढ़ी गाउँपालिकाको जनकल्याण माध्यमिक विद्यालय सुरपाल, सुनसहरी गाउँपालिकाका जनता माध्यमिक विद्यालय गाम, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिउरी र देवी मन्दिर माध्यमिक विद्यालय पोबाङ रहेका छन्। रूकुम पश्चिमको मुसिकोट नगरपालिकाले पक्राउ पूर्जी बिना नगर प्रहरीलाई प्रहरी भ्यानमा राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सम्मानपूर्वक नगरपालिका फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो। नगर प्रहरीलाई सम्मान फिर्ता नगरे भोलिदेखि नगरपालिकाबाट हुने सबै सेवा बन्द गर्ने र चरणबद्ध आन्दोलनमा उत्रिने प्रेस विज्ञप्ति मार्फत जानकारी बनाएको छ। उक्त घटनाले सम्पूर्ण कर्मचारी तन्त्रको मनोबल गिराएको समेत उल्लेख गरिएको छ। नगर क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका अटो रिक्सा नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा सार्वजनिक सेवा प्रभावकारी बनाउन नगर प्रहरीले नियमित चेक जाँच गर्दै आएको थियो। सोही क्रममा LU2H0207 नम्बरको अटोमा चालक सन्तोष विकले क्षमताभन्दा बढ़ी चालक सहित 6 जना यात्रु राखिएको अवस्थामा नगर प्रहरीले नियन्त्रणमा लिन खोज्दा विवाद भएको जनाएको छ। विवाद भएको विषयमा गल्ती स्वीकार गरी कागज समेत गरेको परिवेशमा विवादित विषयलाई मिलापत्र बनाउने नाउँमा आफ्नो ड्यूटीमा रहेका नगर प्रहरीलाई नगरपालिकाको गेट भित्रैबाटै पक्राउ पूर्जी बिना ठाडो हस्तक्षेप गरी प्रहरी भ्यानमा राखी लिने सुरक्षा निकायले कार्यप्रति घोर भर्सना गर्दछ। विज्ञप्तिमा भनिएको छ, नगरपालिकाले कर्तव्य निर्वाह गरिरहेका नगर प्रहरीलाई अपराधी झै व्यवहार गरिएको भन्दै आपत्ति जनाएको छ। नगरपालिकाले सामाजिक सञ्जाल मार्फत नगर प्रहरीको चरित्र हत्या गर्ने भ्रमपूर्ण सूचना फैलाउने तथा सार्वजनिक सेवामा अवरोध पुर्याउने गतिविधि बढ़ेको उल्लेख गर्दै यस्ता कार्य तत्काल रोक्न समेत आग्रह गरेको छ। नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरूले संयुक्त रूपमा सहसहित उक्त विज्ञप्ति जारी गरिएको हो। अटो चालकहरूले भने चेक जाँचको नाउँमा नगर प्रहरीले हातपात गरेको भन्दै मुसिकोट नगरपालिकामा कार्यवाहीको माग गर्दै आज बिहान नगरपालिका घेराउ, सड़क अवरोध, नाराबाजी समेत गरेका थिए। सोही विवाद नगरपालिकामा मिल्न नसकेपछि विवाद मिलाउन दुवै पक्षका जिपरका ल्याइए लगिएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभएको छ। मुसिकोट पाँचसेरी गाउँमा रहेको न्यू मुनलाइट सेकेण्डरी बोर्डिङ स्कूलबाट पनि 100% विद्यार्थी उत्तीर्ण भएका छन्। रूकुम पश्चिमको मुसिकोट नगरपालिका एकमा रहेको विजयपुर सेकेण्डरी इंग्लिस मीडियम बोर्डिङ स्कूलले यसी परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदै 100% नतिजा ल्याउन सफल भएका हुन्। उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी मेन्डल पुनले 3.96 जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयबाट यसै परीक्षामा सहभागी भएका 23 जना विद्यार्थीले 3.60 4 जीपीएसम्म र 6 जना विद्यार्थीले 3.20 3.60 जीपीए ल्याएर उत्तीर्ण भएका छन्। उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयले बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गरेको छ। विद्यालयको सफलतामा योगदान पुर्याउने सम्पूर्ण शिक्षकप्रति कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय शिक्षाका कारण जिल्लामै उत्कृष्ट नतिजा सम्भव भएको विद्यालयले जनाएको छ। त्यस्तै यी नतिजामा मुसिकोट पाँचफेरी गाउँमा रहेको न्यू मुनलाइट सेकेण्डरी बोर्डिङ स्कूलबाट पनि शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। जिल्लाभरबाट अनि विद्यालयबाट पनि शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएको र ती विद्यालयको विवरण संकलन भइरहेको शिक्षा विकास तथा समन्वय इकाई रूकुम पश्चिमले जनाएको छ। अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि बेजिङतर्फ प्रस्थान गर्नुभएको छ। झण्डै एक दशकपछि अमेरिकी राष्ट्रपतिको चीन भ्रमण हुन लागेको हो। यो भ्रमण विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्र बीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनसँग व्यापार, प्रविधि र भू राजनैतिक तनावहरूलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। चीनिया राष्ट्रपति शी जिनपिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ता अघि ट्रम्पले अमेरिकी कम्पनीहरूका लागि चीनलाई अझ खुल्ला बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ। यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरका रूपमा पनि अघि सारिएको देखिएको छ। यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेजिङ गएका छन्। एनभीडीएका प्रमुख जेन सेन हुआङ, टेस्ला प्रमुख एलन मस्क, एप्पलका प्रमुख टिम कुक सहित अन्य ठूला अमेरिकी कम्पनीका कार्यकारी प्रमुखहरू चीन भ्रमणमा सहभागी भएका छन्। ट्रम्पको चीन भ्रमण व्यापारिक सम्बन्ध सुधारको प्रयास बीच ताइवान इरान युद्ध र कृत्रिम बौद्धिमिकता एआई प्रतिस्पर्धा जस्ता संवेदनशील विषयले वार्तालाई जटिल बनाउने सम्भावना पनि देखिएको छ। ट्रम्पले बारम्बार शी जिनपिङको संघको व्यक्तिगत सम्बन्ध राम्रो रहेको दावी गर्दै आउनुभएको छ। राष्ट्रपति शीसँग मेरो धेरै राम्रो सम्बन्ध छ, उहाँलाई थाहा छ म द्वन्द चाहन्न, ट्रम्पले भन्नुभएको छ। सन् 2017 यता चीन आर्थिक र सामरिक रूपमा अझ आत्मविश्वासी बनेको छ भने ट्रम्प प्रशासन इरान युद्ध र विश्वव्यापी तनावबीच दबावमा परेको देखिन्छ। यद्यपि चीनको अर्थतन्त्र पनि चुनौती रहित छैन, कमजोर घरेलु माग, सुस्त उपभोग्य र रियल इस्टेट क्षेत्रमा ऋण संकटले चीनमाथि आर्थिक दबाव बढ़ाइरहेको छ। यही अवस्थामा हुन लागेको ट्रम्प श्री शिखर वार्ताले विश्व राजनीति र अर्थतन्त्रमा नयाँ दिशा दिने सक्ने विश्लेषकहरूको आकलन रहेको छ। अन्तिममा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइज हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजय भएको हो। हिजो बेलुका अहमदाबादमा टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 160 रन बनाएका छन्। गुजरातले दिएको 169 रनको लक्ष्य पछाएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट पुग्यो। गुजरातका जेसन होल्डर र कागी सोरबाडाले 3-3 विकेट लिएका छन्। आईपीएल अङ्क तालिकामा गुजरात 12 खेलमा 16 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौ। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। तीन पटक बैठक बस्दा पनि शुरू भएन नीति तथा कार्यक्रममाथिको छलफल। अर्को बैठक भोलि। सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा चर्को आलोचना। विद्युतीय कारोबारमा उल्लेखीय वृद्धि। क्यूआर भुक्तानी सबैभन्दा अगाडि। शेयर बजार आज पनि घट्यो। कारोबार रकम 3 अर्ब पनि पुगेन। रोल्पा नगरपालिका प्रथम बन्द जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड सम्पन्न एसईमा जिल्लामा रोल्पा नगरपालिका उत्कृष्ट नगर प्रहरीलाई ससम्मान फिर्ता नगरी चरणबद्ध आन्दोलन गर्ने बसुकट नगरपालिका कुचेताउनी रूकुम पश्चिमको विजय सर स्कूलबाट 3.96 जीपीए सहित एसईमा 100% विद्यार्थी उत्तीर्ण र चीनसँग ठूलो सम्झौता खोज्दै ट्रम्प आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज राम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/रेडियो झलझलाबाट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 मेगा।

0: झेरो एवं नमस्कार कार्यक्रम थबाङ गतिविधि लिएर आएका छौं। यो कार्यक्रम सुनेर बस्नुभएका थबाङवासी लगायत रेडियो पूर्वी रूकुम सँगै रेडियो मालसरी र रेडियो जलजला सुन्दै बस्नुभएका तपाईँ सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दछु। कार्यक्रम लिएर उपस्थित भएको छु म जयमान भुदामगर र मलाई रेडियो पूर्वी रूकुम 103.2 मेगाहर्ज रूकुम पूर्वको स्टुडियोमा प्राविधिक सावित्री खत्री हुनुहुन्छ भने रेडियो मालसरी 100.5 मेगाहर्ज रोल्पाको स्टुडियोबाट रितिका मगर र रेडियो जलजला 96.4 मेगाहर्ज रोल्पाको स्टुडियोबाट रिचा गाहा मगरले साथ दिइराख्नु भएको छ। श्रोता यो कार्यक्रम रेडियो पूर्वी रूकुम 103.2 मेगाहर्जले रूकुम पूर्वमा उत्पादन गर्ने गरेको छ र त्यसको प्रसारण प्रत्येक साताको बुधबार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म रेडियो पूर्वी रूकुम 103.2 मेगाहर्ज रूकुम पूर्व रेडियो मालसरी 100.5 मेगाहर्ज रोल्पा र रेडियो जलजला 96.4 मेगाहर्ज रोल्पाबाट एकैसाथ प्रसारण हुने गर्दछ। साथै तीनवटै रेडियोका फेसबुक पेजहरूबाट तथा अनलाइन इन्टरनेटमा रेडियो पूर्वी रूकुम .com.np मालसरी खबर .com र जलजला पेरेस .com पनि हाम्रो आवाजलाई विश्वभर एकैसाथ सुनिराख्नु भएको छ। श्रोता यस कार्यक्रममा हामीले थबाङ गाउँपालिका र थबाङ गाउँपालिकाका विभिन्न शाखाहरू लगायत थबाङ गाउँपालिकाका हरेक वडाले गरेका विभिन्न कामहरूको जानकारी सँगै हरेक हप्ता थबाङ गाउँपालिकाका ताजा गतिविधि सँगै गाउँपालिका स्थित सफल व्यक्ति तथा व्यवसायिक संघको उत्पीर्ण कुराकानी गर्ने गर्दछौ भने गाउँपालिकावासीका सुझाव तथा गुनासोहरू लिएर उपस्थित हुने गर्दछौ। यसै गरी थबाङ गाउँपालिकाका वडाहरू र विभिन्न शाखाहरूबाट भए गरेका कामहरू कहाँ कसरी हुनेछन् यसमा जनप्रतिनिधिहरू र कर्मचारीबाट के कस्ता सेवाहरू प्रभाव भइरहेको छ भन्ने बारे पनि जानकारी दिने गर्दछौ। आजको कार्यक्रम थबाङ गतिविधिमा हामीले थबाङ गाउँपालिका थबाङका व्यवसायीसँग कुराकानी गरेका छौ। अब सुनौ थबाङ गाउँपालिका थबाङका व्यवसायीसँग गरेको यो कुराकानी।
1: थबाङ गतिविधि कार्यक्रममा स्वागत छ दाजु।
2: दाजु नवीन यहाँ धनकुमार होका
1: थबाङ गाउँपालिका
2: थबाङ गाउँपालिका वार्ड नम्बर 2 थबाङ
1: आज चाहिँ अब थबाङ गाउँपालिका है कृषि सम्बन्धी अनुदान अथवा सहयोग चाहिँ कता कता आउने
2: बुङ्गुर अब रिखुला बुङ्गुर फर्म लगाले होला अध्यक्ष हालसम्म पालिका पहिला अब खोर निर्माणको लागि खोर यस्यु खोर निर्माण के जाउ पकाइ झिन्ने पाठा यस्यु पाठा अब ससम्लो पाठा यस्यो होकाय हो अब ओरले रोग लागि दिए पार अब नष्ट यता होकाय फेरि जिन्नी फेरि
1: ओगाने
2: लगभग 5 वर्ष यता
1: 5 वर्ष
2: सुरुल अब खोर निर्माण सम्भव गठन यस्यो खोर निर्माण गे जाउ होकाय अजिन्ता साल अब पाठा यस्यो पाठाहरू अब झिन्ने त के फेरि अब दामदमा अब खर मर्मत मर्मत मुनि या सिकेर होका आजकल पाठाहरू जे होस् ऊ रम चाहोस् चाहोस् लिएर रेखोला अब कृषि फर्मले
1: एघारजना एघारजना चाहिँ सामूहिक ओजना जस्तै व्यक्ति
2: अब सामूहिकले तर बुङ्गुर चाहिँ व्यक्ति
1: यहाँनिर
2: 5-6 वटा मेयर गाँजेर कोही तब नेभलो अनि बाहिर हेर
1: आउँछ गाउँपालिका गे चाहिँ जसले अनुदान सहयोग चाहिँ ओगा चाहिँ जे जो चाहिँ गाउँपालिकाले गे ओगाको पानी ल्याएर नै होइन
2: गाँदे गे खास गरेर अब गे मगर राय अब वो गाने मल जैने गे जैजो होकाए जामजामा वो गाँजहरूले तब समूह हो या खुलि बेस्यो पालिका निताय वाडा निताय हो दि समूह या खुलै बेस्यो होकाए त कि अब हता त अब जग्गा लिस लैदे अब फर्म खोलिदिए अब सुसुझ गेरा आए सुसुझ गेरा आऊ है कापालामा नि केही अब खुजे अनुदान हुने छ ताजे हेलिजी हया दाङजु गाजुदा हो फर्मला अध्यक्ष हो काई अब समूहला चाहिँ आवला कृषिला कर्मचारी लगाँदैन त के लिजेज सामान्य आवो लिजेज हो कि त है अब हुन दैन मा दैने ताने कि नेठो गिल जे नेठो सङ्ठो गिल जे समूह हो मध्ये ल जामा चाउ अब फर्म गे गिमीले हकाई अब आलाइज अक्षर पाठाहरू रुकुम जिल्ला धरमशाला पनि घेरायो पाठाहरू तिस खुट्टा पाठा गिए हो हकाई आजकल चाहिँ अब ठिकैले चाहिँ
1: पाठाहरू
2: सुँगुर सन न बुङ्गुर लिजाएर न पाख्रीवास गजाती है या दुजु होली ओकाई लोकल लिएर
1: अहिले चाहिँ जे जिमी बुङ्गुर उगाएको त नि आम्दानी अथवा चाहिँ नै मिठा किटाउने अवस्था चाहिँ
2: आम्दानी माहले गाँधेर ठिकैले चाहिँ ऊ गाँधे ठिकै चाहिँ अब आओ बुङ्गुर आओ आओ गाँसियो काई न भोडा गाँसियो काई अब छ छ महिना त खुवाने हुन त अब पाठाहरू भने अब तबका अब 2500 हो काई अब व्यवसाय डाकिने आओ
1: छिटिन्छ बजार चाहिँ कता कता सम्झेर
2: बजार
1: आङ्गु खुसी
2: ग्राहक चाहिँ आङ्गु र आलो गाउँ
1: लिएर
2: खपत्ता जे र समय समयको दाङ याङ्गु र हुकाए हो या दिउँ भने अब गे गेमार परिङ्गी आला आओ राई व्यापारी राई गेलङ आओ जाइदे यार परिङ्ग करो कि गे आला चाहोर हुकाए
1: होइन जे जिमी चाहिँ लगभग तान्त दैनिक हिसाबले जमा भइसक्यो वर्षको चाहिँ तोबो व्यक्ति चाहिँ खाकासँग चाहिँ एउटा नै आम्दानी जाने चाहिँ लगभग फिर्ता हुन्छ
2: नेब्लो गाकिनी कताजमा त अब सुसु व्यवसाय दासी ओछकाल आऊ या जानुलाई के नेब्लो गाकिनी एकदम कम्ती ल 35-40 हजार 50 हजार कि आम्दानी
1: अब गाउँपालिका जे जुन बुङ्गुर फर्मले चाहिँ थप चाहिँ फस्टाउनको लागि सहयोग किताब या किन अझ आवश्यक छ अब सरकारी गाउँपालिकाहरूमा त सरकारी स्थानीय तहहरूतिर प्रदेश
2: सँगै अब रोमन नै जामा अब गेपा किसिमले गेना या अब जामा आम्दानी आओ घेपा हुकिने हेलिने अताओ हुकाए त्यसै परदेशलाई उहु परदेशलाई उहुको हुन ल पहिला ज अब हो नेलामी आओ जबर्ने अताओ अब सरकारी आओ ल अब यही फेरि केही को कमजोरी गेले नेलाक अब आओ नेलाक बराबरलाई अब पहिला लगानी गेम जोडी सरकारी आओ र फेरि पहिला लगानी गाडी गएछ हो आओ रकम हुने आओ ताई हो कायन ताने कि 20 लाख ला मुनि उहु परदेश ला हुन नासम्म होला आऊ र लगायत नाज भने जाँ मेरो नेलाक माधुने सरता थिए नेलाक पहिला लगानी ताने माधुने सरता थिए छुट्टो आऊ जैसी छुट्राए या दोजिया र घिउ योजना र त घिउ योजना छु किन लगानी नि माधा दिए पहिला ज अब परदेश अब सरकार नि ताए अब आउ जाइछ कि हो जाइछ कि लिदे झापै उहु किन अब हो अब दादे नि दाने दाके
1: पहिला गाउँपालिकै मे चाहिँ अनुदान हरेक वर्ष जे दैछै जमा दै कि दाबिस
2: कहिले गे बुङ्गुर आओ जैसु अब 5 वर्ष ताके समथिङ 5 वर्ष ताके 5 वर्ष त संसार गेदै कि नेसाल गेमा
1: नेसाल खोइ त यहाँ कार्यक्रम उमाल्यो अथवा जे
2: कार्यक्रम अब कार्यक्रम अलि अस्ताको हो बेलाको त के छ हो बेलाको छुट छुट दियो बाउ व्यक्ति ल्यो दि बाद ल्यो
1: इतो खाल्नु चाहिँ कृषि गे चाहिँ सहयोग बेसी लिने चाहिँ गाउँपालिका उनी चाहिँ सहयोग अथवा कता बेला चाहिँ अनुदान खुसी हो अथवा कता बेला के छ उपरि लिने जसले खबर चाहिँ किता चाहिँ जाँदैछ
2: जे भने त खबर गेमा दे यहाँ भने त दिहारे मजदुरी दारे बार्ने नि अब कहिलेको हुँ कहिले कटाङ कहिले कटाङ नबारी झिमको गालीको कहिलेको अब फुर्सद समयको अब वाडा कार्यालय भाइ गाई वाडा कार्यालय भएको होला अब कर्मचारी राख्छ बलापुसारी दादे गाडोको लिजिया कता है लेकिन तत्काल सुचुन्दे अब कागज पेस
1: अलिकति जनप्रतिनिधि र हुर्क नै उता खालु जो समूह झेल खबर माता छैन
2: जनप्रतिनिधि डाइरेक्ट होल बाटो नि
1: जे हजुरमा जे अब जनप्रतिनिधि होला बैठक जोडेपछि यता त कार्यक्रम निस्किने थाले जसले पनि खबर दा परे जसले सदा चाहिँ गाउँपालिका बानी एन्डुनमा थियो ओडालो बानी एन्डुनमा अहिले रहेको छ
2: अब कता बेलाको कता समयको हुजो कता समयकोमा हुजो हो गेलै थाहामा त जनप्रतिनिधि हुनु कि अब अब गेपा गाउँ थबाङ ल कि अब नेपालो वाडा अब आकसली जे नजिक र होका फेरि अब पालिका नजिक जे खासै अब आऊ माता आऊ खबर आऊ थामा
1: चाहिँ अब कृषि सम्बन्धी बुङ्रो झेर्ना छ माता जो जे छोको जस्तै नाखाहरूलाई चाहिँ आलु चाहिँ आलु एकदम
2: बटानिसकेको
1: उत्पादन एकदम क्षेत्र
2: तरकारी खेती खासै सहयोगी अब कृषि आवडी यारायो किन्ने छ खासै नजिक नजिकको आवामाले कहिलेको बिउ बिजन र कि अब वादा बासु रङ्सी पर आवडेम नि अब के गाउँला र जाङ खासै थाहा फेरि आसेको हरिले सिके अब वाडा या लम्मा बासी समयको कता अताजो कता या बाजो बनाउनु जाङ
1: जस्तो जनप्रति स्थानीय तह सरकारले जस्तो त ओल्जो चाहिँ नीति निर्माण पनि छैन बजेट पनि ओल्जो चाहिँ अब छुट्टै चाहिँ स्थानीय छैन त्यसले त अझ चाहिँ गाउँपालिका केन्द्र जेले चाहिँ कहिले कहिले चाहिँ जे चाहिँ अब हुने त प्रत्यक्ष कहिले सदासी जनप्रतिनिधि सदासी कार्यालय मानि अवस्था माने तर चाहिँ जे चाहिँ अब रेडियो मार्फत नै अथवा चाहिँ उता खाल्नु कार्यक्रम देखिन् नीति कार्यक्रम देखिन् बजेट देखिन् थपचकीय नागरिकले सहज पाएको अथवा जे चाहिँ केसलाई सहज पाएको लिने चाहिँ जिम्मे चाहिँ हिरो खाल्नु चाहिँ अथवा निजी सल्लाह सुझाव
2: एक त गे थबाङलाई अब एफएम रेडियो नि त के बन्छ गेले गे गे छैन पूर्वी रुकुम छ काई अब गाउँलाई खासै आवरम अब रुकुम याङासी खासै प्रचार प्रसारमा त रेडियो निताए अब वञ्चित गेले त्यसलाई अब नेहरा जामजामा अब आन्दोलन जामजामा आला तालाबन्दी लगायो पानो कारण पनि अब यही आलो रिदुई अब
1: माहालीमा
2: निताए अब पस माली अब रुकुम गायो भने केही ठाउँको जाङ माटी हो काई गे भने त रमजाङ गे माथै आऊ प्रतिनिधि अब खासै इटौ स्याहरो र वञ्चित गेले गाउँले अब कुनै कार्यक्रम रुखको अब जो खै जानेलाई
1: स्थानीय तह स्थापना त किन थबाङ गाउँपालिकाले केही चाहिँ फरक बनाइसक्यो जसले अनुभूति
2: फरक के अब धेरै विकास निर्माणलाई अब धेरै फरक लिजे अब ताकि जमनि तर पनि अब सूचना सञ्चार नि त के आऊ गेले वञ्चित गेले गाउँ आऊ गाउँ लिएर विकास के अब ताकि छ ताजिया छ ताउ दोजे अब अरू चाहिँ खासै आऊ माले र जहाँदे विकासहरू के खुजे अब मानव उदाहरण आऊ थबाङ ल खाने पानी सम्बन्धी ल अब विकास हो के हुन विकास ताकि अब करोडौँला अब खाने पानी आऊ हो कि का हो समिति हो उपभोक्ता समिति गाम गाली का थबाङ ल अब एघार एक धारा लागे र के र अब समिति जस गेरफाङ राख्नेछु हो अब पालिका चाहिँ खासै आऊ मान्छे वास्तामा घिरी भुरी को खुजे को कोमा है
1: योजनाको सम्पन्नता
2: योजनाको सम्पन्नता के उपभोक्ता समिति गठन
1: र पारदारा
2: समयको समयकोमा हुने
1: व्यस्तताले बुनाव चाहिँ जो जिम्मे चाहिँ महत्वपूर्ण विचार
2: लेखा पाउने समय नदाउने ताय जे आउने ताय एकदम धन्यवाद
1: कार्यक्रम थपाङ गतिविधिमा स्वागत छ हजुरको नाम
3: मेरो राम प्रसाद गाउँपालिका
1: तपाईँ चाहिँ व्यवसाय चाहिँ के गर्नुहुन्छ
3: म चाहिँ यहाँ अहिले खास मार्केट छ बुङ्गरको अनि कुखुराको बेला बखतमा चाहिँ भैँसी राखेका छु
1: मार्केट पनि राख्न थाल्नु
3: मार्केट छ मेरो अनि बाहिरसँग चाहिँ महिनामा 5-7 गाडी बाहिर पठाउनु
1: अहिले चाहिँ तपाईँले कुखुरा पालन पनि त्यसपछि बुङ्गुर पालन पनि
3: हजुर
1: कुनै थपाङमै गर्नुहुन्छ
3: बुङ्गुर
1: चाहिँ कतिवटा छ
3: 10 भएको मासु चिसो कारणले
1: अनि कुखुराको कुखुरा फार्म र यो बुङ्गुर पालन कति वर्ष भयो
3: 71
1: अनि यो व्यवसायमा लाग्छ मासु पनि बेच्नु चाहन्छ भन्नाले चाहिँ यो व्यवसाय चाहिँ के छ अहिले तपाईँ यहीमा आत्मनिर्भर भइरहनु भएको छ अरू साइटहरू के
3: 71 अहिलेसम्म आत्मनिर्भर नै छु
1: व्यवसाय चाहिँ अहिले चाहिँ तपाईँको चाहिँ सन्तोषजनक नै छ यसमा तपाईँले गाउँपालिका अनि केही चाहिँ सहयोग पाउनु भएको छ
3: मेरो पालिका भन्दा पशु विजय केन्द्र लिबानले
1: गाउँपालिकाले नि
3: पालिकाले
1: भन्नाले तपाईँले कहिले मार्केस गर्नु भएको छ
3: त्यस्तो खालको पनि खासै आउँदैन ठुलोलाई योजनामा आउँदैन हामीले सेन्टिन योजना हो कि अरे होइन अब त्यस्तो गाउँपालिकाबाट त छैन योजना
1: अगाडि चाहिँ रोल पाल्छ दिबाङको चाहिँ कुन कार्यालय भन्नुहोस्
3: मेरो पशु विज्ञ केन्द्र
1: त्यसले चाहिँ कति सालसम्म दिए
3: मलाई 74-75 क्षेत्रमा एकचोटि भेट हुन्छ अनि हल्का पछि आएर अहिलेको पछिल्लो लोडमा फेरि एउटा बुङ्गुर फर्मको चाहिँ हामीले 20 लाख बराबरको एउटा समयलाई दियो
1: भन्नाले चाहिँ 20 लाख बराबर पनि दियो त्योभन्दा अगाडि पनि दिएको थियो
3: त्योभन्दा अगाडि 2 लाख
1: त्यसपछि पाउनु भएको छ भन्नाले तपाईँहरूले चाहिँ यो गाउँपालिकाले पनि यस्ता खालको जस्तो कृषि व्यवसाय गरेकाहरूलाई पनि सहयोग गरिरहेको अवस्था चाहिँ छ होइन तपाईँहरूले त्योमा चाहिँ अब त्यो अनुदान दिने गाउँपालिकाले दिइरहेछ भने थाहा नपाओ कि अथवा चाहिँ तपाईँहरूले त्यसै नगर्नु भएको
3: त्यस्तो खालको खै आउँदा वित्तीय गर्ने त गर्छन् के अरे होइन कहिले 3 नम्बरमा कहिले 4 नम्बरमा त्यस्तै बाँचिरहेको छ होइन 5 नम्बर कहिले 5 नम्बरमा त्यसले गर्दा पनि अब अनुदान त
1: तपाईँको यो कृषि व्यवसाय गर्दा यो जस्तो कुखुरा पाल्नु चाहिँ र बुङ्गुर पालन गर्दाखेरि यो कतिको चाहिँ सहज मान्नु भएको छ अथवा अप्ठ्यारो के छ
3: हामीलाई सबैभन्दा चाहिँ लाइनले गर्दा साह्रै दुःख छ बिजुली लाइनले हामीलाई योले गर्दा चाहिँ एकदम गाह्रो छ दाना पिस्ने लाउनु नभएर हुँदैन अनि चिसोमा पाठा चल्ला पाल्ने गोबर पाल्दा पाठाहरूलाई पनि लाइन चाहिन्छ चल्लालाई पनि लाइन चाहिन्छ त्यसले गर्दा हामी उत्पादन गर्न सक्दैनौँ बाहिरबाट गोबर चाहिँ बनाएको जस्तै उत्पादन हुन्छ चल्ला चाहिँ उत्पादन गर्नु गाह्रो भएर
1: चाहिँ अहिले दुधले चाहिँ अलिक समस्या चल्ला पाल्नमा चाहिँ समस्या छ सबसे गाउँपालिकाले तपाईँले चाहिँ गर्दाखेरि जस्तो कृषकलाई यस्तो खालको चाहिँ सहयोग गरिदिए चाहिँ अझ चाहिँ हाम्रो चाहिँ व्यवसाय चाहिँ प्रस्ताव थियो भन्ने खालको तपाईँको केही त्यस्तो खालको रेडियो मार्फत चाहिँ दिनुपर्ने सल्लाह सुझाव तपाईँ के छ
3: अब त्यस्तो त खास छैन के अरे अब फेरि पनि लाइनहरूको मै अवेल भन्ने छ नि धेरै कुराहरू पालिका गर्न चाहिँ त होइन हाम्रो कृषकलाई समस्या छ नि लाइन पानी अनि तपाईँको यातायात तपाईँको बिजुली पुगेको छैन राम्रोसँग त्यही चाहिँ अपेक्षा छ
1: यस्तो तपाईँले व्यस्तता गर्ने यो चाहिँ समय दिनुभयो यसको लागि धेरै दाजु छपाङ गतिविधि कार्यक्रममा स्वागत जो चाहिँ रुकुमनी सिमाना निसेमा प्रवेशद्वारको रुकुमनी सिमाना अघि आङमा चाहिँ फेरि चाहिँ जो चाहिँ प्रवेशद्वारकोहरू अखिन्दाको रुकुमनी सिमाना निस्यो फेरि जङ्गलमा फेरि छपाङ रोल पार्ने सिमाना
2: पुरानो तालुकदार रहेको छ चाहिँ कता मानिने रे कि पहिला के प्युठान जिल्ला हो प्युठान जिल्ला भाजु त्यसपछि अब लिबर भयो पार गतिहार पार ताकेर नादेखि जमानाको के ज्यालनेल तानेर अब प्युठान छ किलोबाट फोन आने प्युठान छ अझमा प्युठानको धाउका ढाउ छ तानेर ओले छ पहिला घाँसेर जुत्ता यजमानको फकाए अर्थे फेरि सोधिक अब लिबङलाई रुखे अब घरतिकाल रुके अब अर्को सोलि जाँदा गर्थ्यौँ लिबङ बन्नेलाई पनि पैदल घुम्का घुम भने पैदल घुम्ने त्यहाँ संसार होला कि
1: भन्नु आज तालुकदार जो चाहिँ पहिलाको गाउँ मुख्य र चाहिँ दाजु दाजुले चाहिँ खास कता कारणले त अब जसले ठ्याक्कै चाहिँ अब सिमाना चाहिँ यता बिस्लो पर्यो रुकुम रुकुमिनी बिस्लो पर्यो नाउँ
2: नखाएर तालुकदार राई अब यहाँ बार विवाद तारे पहिला लगेन छिटो भएर बजी बाबा तालुकदार नयाँ पुराने यता छ अब कम्पिटिसन बनाएपछि अब तादे नि फुटा तादे अकाए गोनाम ताई नेवार सुत्रे मुख्यालय कोबाटहरू भइथे नाम अब यी त काउलो लिदियौँ भने गेस त कर्सुना रहेछ लिदियो सबाङलाई तालुकदार हेर्दो भाबी बाटो चाउले काके दोकानदार सिम दिखेर यो घिनै फेरि अब रुकुम जिल्ला भयो रुकुमी भयो जिरो फोन हाल्यो बाहिर काके हाल्दो बङ्का त्यतिर फेरि गोनाम कोही गोनाम कुरिताहरू अब रुकुम रुकुम
1: काके मलाई कोही न जमिन गर्दा गोनाम पनि मेलो पनि जो कमाइको रमाएर जिल्लै
2: मिलाएर
1: कमाइको चाहिँ जिल्ला तिरो त रुकुम रायो फनाको बाह्र रुकुम नै नाटिको हो
2: रुकुम निकाय नतिर फेरि रुकुम निकायो भुगाल मामीले काय फेरि होला खोला चाहिँ गुम्सी खोला हेर्ने
1: चाहिँ
2: चाहिँ यहाँले रुकुम जहिले जुडी चेर हो चाहिँ मैले त्यहाँको र त विशेष गरिसक्यो साथी नाम
1: गर्छ
2: अरुणाचलको रोल्पा ओटोकाटाको रोल्पा पूर्वी थापरीको रोल्पा
1: रोल्पा
2: बिचको त पछि दाँडाको लागि
1: जग्गा नि कोही रुकुमले मिसमा
2: रुकुमले रुकुम जुरुजी खोइ कोही नगोनामे
1: इलाका
2: रुकुम
1: कहिले पनि पहिला त लिन त पहिला विवाद लिएको आएको नि कहिले सिमाना सम्बन्धी वन सम्बन्धी विवाद लिसमा
2: वन सम्बन्धीलाई विवाद आएको कि विवादमा हाले पहिला आएको कि मिलु दिदीले नाले ना समय के भन्ने विवाद हो दाजुले हौ सल्लाह सोधर भाले तारु जन्मने साङ्ग्रो दिँदै लिने सम्बन्धी मेरो बाउले हो बुढाबुढी र बुढा र अर्कै के सम्बन्ध हो फेरि सफाले अर्कै के अब जीवन दुईको मैले सुसु कता डेगा रुकुम डेगा खा कमाइ चाहिँ होइन त्यो रुकुम दिदी फोन अब रोलपाती नभए त्यो रोलपाती जिजे फोन है
1: नि कता मासँग किटा किटा समुदाय दिने किटा किटा जात दिन्छ
2: अब के जम्मा बुढा गर्की पोन थापा ए पोन र माले थापा जसले गर्की
1: रोका
2: गर्की रोका र बुढा र पुरस्ता डगरी थापा लिएर
1: आलु लिन्छ दहबाङ जाने पार पुर्खा पार रोलपानी खोरु चाहिँ कता कता किरा लिन्छ
2: रोलपानी हुरो बुढा र रोपानी हुर लिएर यो रोका बरी के फेरि कोर्ला निकाइयो होले रोका मेरो रोका काइयोले कोर्ला रोका
1: कोर्ला
2: अब अहिले यो साखा सुस्यो काय फेरि अब थाबाङ
1: थाबाङले
2: जान काले अब थाबाङले दिन सिकेर रोलपाली रोका रोका मेरो रोका कि यो साखा कोर्ला नि उखु चाहिँ अगाडि बाजे पर्दाहरू गाएर सिजहरू फेरि
1: हराउँदाखेरि
2: के छ अठक्कै थियो अहिले पर्दालाई यसाका कर्जाले हुन लाग्छ नि हो कर्जाको गाएर जिर्दा कर्जाको गाएर बुझिसकेला
1: कर्जा नि कहिलेको जे बाई जे जुन सन्तान साथी जे बाटो चाहिँ ठ्याक्क चाहिँ न कहिलेको चाहिँ किताउ सन्तान किनकि छुट्टी के होली नि किताउ जे बाई
2: देशरदार रह्यो बाउ बेर खुल हुल्यो उचिके जब आउ जे अंश र रङ्या उचिके जे चले चलनमा लान्छु लिजे जे रेखा पाखा लिजे लिने अठा हुल्यो त गेसरदार भएको जेलाई दबाउनु त ठिक हुन्छ आएन जे देश कमाइ अर्कै के जे साथ मेरो मात्रै या साथ मेरो मात्रै त्यही आयो मेरो मात्रै हो काय नखोज बिदा बारेर हुने के हुरुदा
4: सन्तान रहे हुरो कहीँ यन्त्र पनि गेम गेमा रहेको पनि खुसी बोकाहरू छाप्ने बैसाख छाप्ने गेमा पर्वहरू तार हो कहिले गेमा कविता राखे सन्तान रहेदेखि गेम त्यसपछि सम्बन्ध कि
1: अब ठिकै छ गाउँले चाहिँ गेपा गाउँ अब चाहिँ थबाङ गाउँपालिका जो स्थापना पाइकेमा स्थापना अथवा किनी विकास निर्माण अवस्था चाहिँ कि त नि जे त चाहिँ पुरानो नियम जुलेर माथि गाउँपालिका ओमाल्यो छ आएको अलियो चाहिँ के फरकी
4: अर्को के ऊ गाउँपालिका ऊ काहे तयका मानेका भन्दा के अर्को के अब त्यही सुविस्ता र
1: साथीदार
4: कता कता मतलब ऊ कौ कहिलेको बाटो बाटो बनाइने हाल कता हाल बस बिचरा सुलि सुलिदिने नाकिमा जाएर खाएर अर्को के हुने काम हुने के सहयोग सहायता कहीँ ठेकदारीहरू बच्चा छुट्याइदियो हुँदा अघि अब ठेकदार आइदोरो अब गाउँलाई त के सुविस्ता
1: भन्नाले
4: केही सुविस्ताले नाजेना पञ्चायतका लुटेर त दुःख दिएको जो लुटाजेम दारा धार्ने जो कदम अब धार्ने लेउमा लेउलाई पैसा सहयोग सहायता हुने अब जम्मा गाउने उठाइने सुलि सुलिदिने नाकिमा जाएर खाएर अर्को के हुने काम हुने के सहयोग सहायता कहीँ ठेकदारीहरू बच्चा छुट्याइदियो अघि अब ठेकदार आइदोरो

0: त्यही घाटो बाटो पनि हिँडिहाल्न अब अब रुई र ज्याकेर पनि सही सुविस्ता पाए बिहारमा पाएर हुए निकाल हुजिया सिमाएर पनि हुई आज के भन्नु
1: अहिले भर्खरै हामीले सुन्यौं थबाङ गाउँपालिका थबाङका व्यवसायीसँग गरिएको कुराकानी। यिनै कुराकानी सँगै आजको कार्यक्रम थबाङ गतिविधिको लागि छुट्याएको निर्धारित समय सकिएको छ। हामी कार्यक्रमबाट बिदा माग्नु पर्ने हुन्छ। बिदा माग्नु भन्दा पहिले तपाईँलाई कार्यक्रम थबाङ गतिविधि कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला भन्दै आजको कार्यक्रम थबाङ गतिविधि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। यस्तै हाम्रो आवाज तपाईँको रेडियो सेट र मोबाइल सेटसम्म पुर्याएर सहयोग गर्नुहुने रेडियो पूर्वी रूकुमका प्राविधिक सावित्री खत्री, रेडियो मालश्रीका प्राविधिक रितिका मगर र रेडियो जलजलाका प्राविधिक रिता गाह मगरलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तोता जयमान बुढा मगर एक साताको लागि छुट्टिन्छु। रुकुम पूर्वको रेडियो पूर्वी रुकुम, रोल्पाका रेडियो मालश्री र रेडियो जलजला सुन्दै गर्नुहोला। बिदा हुन्छौ। जेरो नमस्कार।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: को आवाज तपाई को मन को आवाज मोहो रेडियो जलचला 96.4 मेगाहर्ज
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँझको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ।

0: प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232
1: बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क
2: यो रेडियो नेपाल हो साँझ 7 बजेको समाचारमा स्वागत छ म राजेन्द्र विक्रम शाही शुरूमा प्रमुख समाचार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आगामी असार 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 दिने चीन भ्रमणका क्रममा आज बेजिङमा
3: एसई सकियो अब रमाइलो शुरू भयो
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर माथिल्लो रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
3: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
1: नेपाल टेलिकम राष्ट्रको संचार
2: अब समाचार विस्तारमा प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षीहरूको विरोधका कारण स्थगित भएको छ प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेपछि आज तेस्रो पटक शुरू बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोल प्रसाद अर्यालले भोलि 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो बैठकमा सभामुख अर्यालले 2 पटक स्थगित भएर पुनः सञ्चालन भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध जारी राखेपछि भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने र धारणा पनि राख्नुहुने जानकारी गराउनुभयो यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मुवाक्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध शुरू गर्नुभयो अवरोधका बीच सभामुख अर्यालसँग समय माग गरी नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो नेकपा एमालेका नेता सांसद पद्मा अर्यालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरूले उठाएका विषयमा जवाब दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको नै रहने भएकाले प्रधानमन्त्री शाहलाई उपस्थितिका लागि रूलिङ गर्न माग गर्दै रूलिङ भएको अवस्थामा बैठक चल्न दिने बताउनुभयो नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषयमा आजको मात्रै सवाल नभएको भन्दै 5 वर्षको कार्यकालभरि नियमावलीको धारा 38 देखाएर प्रधानमन्त्रीको आवाज संसदले सुन्न नपाउने हो भनी प्रश्न गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीको दलका नेता ज्ञान बहादुर शाहीले नीति तथा कार्यक्रम माथिको छलफल सुन्ने र जवाब दिनुपर्ने भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो प्रतिपक्षी दलका सांसदहरूले विषय राख्दै बैठकमा अवरोध जारी राखेपछि सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानूनी बाध्यता नरहेको बताउनुभयो मुख्य सचेतक बुर्लाकोटीले मन्त्रीले टेबल गरिसकेपछि कुन नियमले प्रधानमन्त्री बिना छलफल अगाडि बढ़न नसक्ने हो त्यो भनिदिनु पर्यो भन्दै आफूहरू पुराना धेरै नियम तोडेर अगाडि बढ़न आएको बताउनुभयो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो सभाको आजको बैठकमा सभामुख दोलप्रसाद अर्यालले नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मंगलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान सभा 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएसँगै छलफल शुरू भएको हो। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरूले नीति तथा कार्यक्रमले वास्तविक किसानलाई राहत दिन नसकेको बताउनुभयो। सांसदहरूले प्रस्तुत नीति तथा कार्यक्रमले नागरिकमा आशा र भरोसा जगाउन नसकेको भन्दै प्राकृतिक ग्यास उत्पादन र यसको उचित प्रयोग, जल विद्युत आयोजनाहरूको प्राथमिकीकरणका विषयलाई समेट्न पनि सुझाव राख्नुभयो। सांसदहरूले विपन्न वर्ग, मधेस प्रदेश, सबल संघीयता, समावेशिताको सुदृढीकरण लगायतका विषयमा नीति तथा कार्यक्रम मौन रहेको भन्दै सरकारको कार्यशैली र नीतिमा एकरूपता नभएको जिकिर गर्नुभयो। यस्तै सांसदहरूले मुलुकको साधन स्रोत, उचित परिचालन, कृषि, शिक्षा, रोजगारी र आर्थिक विकासका लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। यस्तै आजको बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले अभौतिक असांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधान व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाबदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्ने योजना बिनै सरकारले घरवास विहीन बनाएको उल्लेख गर्दै सुकुम्बासीहरूलाई उचित घाँसवास तथा रोजगारीको व्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान सभा 11 बजे बस्नेछ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। बैठकले विद्युतीय सुशासन आयोग गठन तथा संचालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको संचार मन्त्री डाक्टर तिमल सिन्हाले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको राष्ट्रिय कार्य समिति बैठकले प्रथम महाधिवेशन आगामी असार 7, 8 र 9 गते गर्ने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी 2079 असार 7 गते स्थापना भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थपूर्तिका लागि प्रयोग भएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो।
5: सरकारका कुनै पनि निकायहरू कसैको स्वार्थपूर्ति गर्नको लागि प्रयोगमा हुने स्थिति आयो भने राज्यका निकायहरूले गम्भीरतापूर्वक लिएर छानबिन हुन्छ। किनभने अब कोही व्यक्ति, चाहे त्यो राजनीति क्षेत्रको होस्, प्रशासनिक क्षेत्रको होस् अथवा बिचौलिया तन्त्रको होस्, अब जनताको सम्पत्तिको दुरूपयोग गर्ने दिन गइसकेको छ।
2: मन्त्री डाक्टर तिमल सिन्हाले लोकतन्त्र बलियो बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउँदै गैर जिम्मेवार पत्रकारिता तथा लोक कल्याणकारी विज्ञापनका नाममा भएका अनियमिततालाई रोक्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले इन्टरनेट सेवा विस्तारबारे जानकारी दिँदै पहिलो चरणमा 4G सेवाको अधिकतम उपयोग सुनिश्चित गरिसकेपछि दोस्रो चरणमा मात्र 5G सेवालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने तयारी भइरहेको बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्र नगरका तत्कालीन सदस्य सचिवहरू सहित पाँच जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कवल भाडा बापतको आमदानी बुझिदी बैंक दाखिला नगरी आमदानी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टीकाराम ढकाल विरूद्ध 64,28,000 भन्दा बढ़ी बिगो माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। यस्तै आयोगले तत्कालीन सदस्य सचिवहरू नरहरि तिवारी विरूद्ध 1,04,71,000 र गेहेन्द्र बहादुर डाङ्गी विरूद्ध 72,78,000 भन्दा बढ़ी बिगो माग दावी गर्दै मुद्दा दायर गरेको छ। यस्तै आयोगले तत्कालीन लेखा अधिकृत हरिबहादुर छेत्रीको श्रीमती सीमा कुमारी चन्द छेत्री विरूद्ध 2,90,96,000 र तत्कालीन सहलेखापाल खड्ग बहादुर राणा विरूद्ध 2,94,78,000 भन्दा बढ़ी बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नेउपानेले जानकारी दिनुभयो। केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले सरकारी सम्पत्ति क्षति गरेको अभियोगमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ। निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसंचार पूर्वाधार, दूरसंचार प्रणाली र दूरसंचार सञ्जाल नेपाल दूरसंचार प्राधिकरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको आरोपमा पक्राउ गरिएको जनाएको छ। ब्यूरोका प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डे लोन रिकभरी कमिटिको अध्यक्षको हैसियतमा उक्त लिलामी प्रक्रियामा सहभागी भएको अनुसन्धानबाट खुलेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययन उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैको पहुँच पुर्याइने प्रतिबद्ध रहेको र त्यसमा वर्तमान सरकारलाई सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले मधेस प्रदेशमा अझै पनि विद्यालय बाहिर रहेका बालबालिका, निरक्षर वयस्क तथा आर्थिक अभावका कारण शिक्षा प्राप्त गर्न नसकेका समुदायलाई लक्षित गरी विशेष अभियान सञ्चालन गरिने बताउनुभयो। कार्यक्रममा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेश सरकारले विद्यालय शिक्षासँगै वयस्क शिक्षा, जीवनोपयोगी र व्यावहारिक शिक्षा, सिपमूलक तालिम तथा समुदायमा आधारित शिक्षण सिकाई कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालन गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनैतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख छ। यस्तै मन्त्रालयले निजामती सेवा ऐन ऐनमा कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सम्झाउँदै मन्त्रालयले कर्मचारी राजनीतिक दल, भातृ संगठनमा आबद्ध हुन नपाइने जनाएको छ। सूचनामा राजनीतिक गतिविधिमा संलग्न हुने, संगठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेद्वार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोग विरूद्ध दायर गरेको रिट निवेदनमा कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाओ आदेश गर्दै यही वैशाख 29 गते छलफलका लागि बोलाएको थियो। यस्तै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले सम्पत्ति छानबिन आयोग असंवैधानिक र क्षेत्राधिकार विहीन भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको थियो। सरकारले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न विधेयकको मस्यौदा तयार पारेको छ। गृह मन्त्रालयले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि सुझाव दिन सर्वसाधारणसँग अनुरोध गरेको छ। मन्त्रालयले आज उक्त मस्यौदा सार्वजनिक गर्दै 7 दिनभित्र सुझाव दिन अनुरोध गरेको हो। विगतमा बाल विवाहको दर निकै उच्च रहेको पाल्पाको निस्ती गाउँपालिकाले पछिल्लो समय बाल विवाह न्यूनीकरण गर्न सफल भएको छ। सामाजिक आर्थिक तथा भौगोलिक हिसाबले पछाडि परेको निस्ती गाउँपालिकामा अहिले विद्यार्थी विद्यालय र स्थानीय सरकारको संयुक्त प्रयासबाट सामाजिक परिवर्तनको राम्रो शुरूआत देखिन थालेको स्थानीय बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
6: निस्ती गाउँपालिका चार मित्यालमा रहेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नै शब्द र लयमा बाल विवाह विरूद्ध गीत गाउँदै सन्देश दिएका छन्। निस्ती गाउँपालिका भित्र डरलाग्दो अवस्थामा रहेको बाल विवाहको ग्राफ घटाउन गाउँपालिका समुदाय र विद्यालयहरू मिलेर पालिकामा बाल भेला आयोजना गर्यो। बाल बालिकाले सड़क नाटकबाट चेतना फैलाइरहेका छन्। नाटकमा सहभागी विद्यार्थी सृष्टि सुनारी मगर बाल विवाह न्यूनीकरणका लागि पालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ। पालिकाले पटक पटक बाल मेला, सड़क नाटक र पालिका स्तरमा बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि पछिल्ला वर्षमा बाल विवाह हुने क्रम घट्दो अवस्थामा छ। बाल विवाह न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले सहयोग पुर्याएको बताउनुहुन्छ गौरीशंकर मावि मित्यालका प्रह केश सुनारी।
7: अहिले सचेतनाका कुराहरू सड़क नाटकहरू प्रदर्शनी अहिले भइरहेको छ, जुन सचेतनामूलक बाल विवाह अन्तर्गत लागि हाम्रो बाल नृत्य प्रतियोगिता पनि भएको छ। त्यसले गर्दा हिजोको दिन र आजको दिनमा केही फरक छ।
6: निस्ती गाउँपालिकाले बाल विवाह कम गर्न बजेटमा मुख्य प्राथमिकता दिएको छ। बाल विवाह न्यूनीकरणलाई केवल एउटा नारामा मात्र सीमित नराखी यस वर्षको बजेटमा लक्षित वर्गका कार्यक्रम, किशोरीहरूको आत्मरक्षा र सचेतनाका लागि विशेष बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत बाजो चितौरेले जानकारी दिनुभयो।
8: फोकल पर्सनहरू ओडामा बाल मैत्री सहजकर्ता बाल कल्याण अधिकारी राखेर जनशक्ति त्यसरी व्यवस्थापन छ भने पालिकाको 15% जति बजेट डाइरेक्ट छ, तर अप्रत्यक्ष रूपमा फेरि अन्य कार्यक्रमहरू जोडिएर फेरि त्यसमा चाहिँ सहयोग भएको अवस्था छ।
6: बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड़ दिन थालेपछि निस्तीमा 2079 सालमा 276 जोडीले बाल विवाह गरेकोमा हाल आएर यो संख्या 7 जोडीमा मात्र सीमित भएको छ। 83 सालभित्रै बाल मैत्री र बाल विवाह मुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले जानकारी दिनुभयो।
9: बाल विवाहलाई मान्यता पार्ने गरी घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौँ।
6: 2079 सालदेखि निरन्तर सञ्चालित विभिन्न अभियानका कारण निस्तीमा अहिले उमेर नपुग्दै घरजम गर्नेको संख्या निकै कम भएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
2: कञ्चनपुरको गड्डा चौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व पश्चिम महेन्द्र राजमार्गको अतिक्रमण क्षेत्र खाली गरिने भएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरले आज सूचना जारी गर्दै महेन्द्रनगर राजमार्ग गड्डा चौकी अतरिया चिसापानी सड़क सीमा सड़क केन्द्रबाट 25-25 मिटर दायाँ बायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा बनेका टहरा संरचना हटाउन 15 दिनको समय सीमा तोकेको छ। सड़क विभागको स्वीकृति बिना अस्थायी स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु बिक्रीमा राख्ने, ढल तथा पानी सड़क किनारको नालामा मिसाउने लगायतका कार्य नगर्न आग्रह गरेको छ। नेपाली कंग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। पार्टी सभापति गगन कुमार थापाले कंग्रेसको विधान बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गर्नुभएको हो। पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरूङ र सदस्यमा केन्द्रीय सदस्यहरू धना खतिवड़ा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी लाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधान बमोजिम संखुवा सभाका अधिकारीलाई आज सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। धनकुटा जिल्ला केरा खेतीका लागि उपयुक्त भए पनि व्यावसायिक रूपमा भने अगाडि बढ़न सकेको छैन। वर्षौं पहिलेदेखि केरा खेती हुने गरेको भए पनि हालसम्म जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न नसकेको हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
10: धनकुटाको पाखरीवास नगरपालिका वडा नम्बर 9 का कृषक शुक्रराज राईले करिब 40 रोपनी क्षेत्रमा केरा खेती गर्दै आउनु भएको छ। धान तथा अन्य खेतीमा कामदारको समस्या भएपछि उहाँ केरा खेतीतर्फ लाग्नु भएको हो। 3 वर्ष अघि शुरू गरेको केरा खेती अहिले उहाँको राम्रो आमदानीको स्रोत बनेको छ। अन्य खेती भन्दा केरा खेती सजिलो र कम श्रम लाग्ने भएकाले केरा खेती रोजेको उहाँको भनाइ छ।
11: यसको आमदानी गएको बर्खा साउन भयो यहाँदेखि मात्रै शुरू भएको, अहिले त्यत्रो ठुलो भलममा छैन, अब आउने फागुन दिन उता हाम्रै उत्पादन बेला धेरै नै फल्ने खालकाहरू छन्।
10: धनकुटामा शुक्र राई जस्ता व्यावसायिक केरा खेतीमा संलग्न कृषक निकै कम छन्। धनकुटाको शहीद भूमि र सागुरीगढी गाउँपालिका तथा पाखरीवास नगरपालिकाको तल्लो क्षेत्रमा मात्र केरा खेती भइरहेको छ। घरायसी प्रयोजनमै सीमित रहेको केरा उत्पादन बढी भएको मात्र बिक्री गर्ने चलन छ। धनकुटामा हाल 43 हेक्टर क्षेत्रफलमा केरा खेती भई वार्षिक करिब 400 मेट्रिक टन उत्पादन हुँदै आएको छ। केरा खेती कम मेहनतमा छिटो आमदानी दिने तथा एउटा बोटबाट एक पटक मात्रै फल दिने भए पनि नयाँ टुसाबाट वर्षौंसम्म उत्पादन लिन सकिन्छ। 15-35 डिग्री तापक्रम र पानी नजम्ने ओसिलो माटोमा खेती हुने केराको उपयुक्त जात र व्यवस्थित खेती गरेमा जिल्लाभर व्यावसायिक रूपमा विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणा मगरले बताउनुभयो।
12: धनकुटा जिल्ला कोला खेतीको लागि एकदमै राम्रो सम्भाव्यता भएको क्षेत्र हो। यसलाई भिरालो पाखो भए पनि हुन्छ, सम्ममा पनि हुन्छ, तर यसलाई पानी जम्न हुँदैन, चिसो ठाउँ हुनुपर्छ। यसलाई तल्लो सतहदेखि अलिकति माथिल्लो एरियासम्म खेती गर्न सकिन्छ।
10: धनकुटामा जहाजी, माल्बो, चिनिया, चम्पा, आसामे लगायतका जातको केरा खेती हुने गरेको छ। स्वास्थ्यवर्धक फल भएकाले यसको बजार र माग राम्रो भए पनि जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न सकेको छैन। तराईमा पनि पहाड़े रैथाने जातको माग बढ्दो भएकाले कृषकलाई केरा खेतीतर्फ आकर्षित गर्न आवश्यक देखिन्छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि आज साँझ बेजिङ पुग्नु भएको छ। चीनी राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मे 13-देखि 15 चीनको भ्रमण गर्न लाग्नु भएको हो। लामो उडान पछि अमेरिकी राष्ट्रपति ट्रम्प बेजिङको समय अनुसार साँझ 7:50 बेजिङ अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नु भएको हो। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् 2017 नोभेम्बर पछि ट्रम्पको यो दोस्रो भ्रमण हो। दुई नेताबीच द्विपक्षीय सम्बन्ध र विश्व शान्ति तथा विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 जनाको मृत्यु हुनका साथै अन्य 14 जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले नबातिया शहरमा इजरायली हवाई आक्रमणमा परि मृत्यु हुनेको संख्या 5 पुगेको जनाएको छ, जसमा 2 घाइतेहरूको अवस्था चिन्ताजनक भएकाले नागरिक सुरक्षा एजेन्सीको सहयोगमा उच्च निगरानीको साथ औषधि उपचार भइरहेको जनाइएको छ। अब आर्थिक समाचार, भुवन आचार्यबाट।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रका पूर्वाधारमा लगानी बढेसँगै रूपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख वासस्थलका रूपमा रूपन्देही स्थापित हुँदै जाँदा स्तरीय होटल समेत थपिने क्रम बढेको छ। भैरवा लुम्बिनी कोरिडोर तथा जिल्लाका मुख्य शहर क्षेत्रमा 5-4 र 3 होटल संचालनमा आएका छन् भने नयाँ होटल निर्माण समेत जारी रहेको छ। सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले रूपन्देहीमा 5 सहित हयात प्यालेस, टाइगर प्यालेस, वाई सोल्टी, भिलासा र लुम्बिनी हेरिटेज जस्ता होटलहरू संचालनमा रहेको जानकारी दिनुभयो। भैरवा लुम्बिनी सड़क खण्डमा नयाँ 5 होटल निर्माण भइरहेको छ भने भैरवाको बुद्ध चोकमा अर्को 5 होटल निर्माणको अन्तिम चरणमा पुगेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका पूर्व अध्यक्ष अनिल गेवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रूपन्देहीमा प्रवेश गरेसँगै जिल्लाको पर्यटन छवि थप उज्यालो भएको बताउनुभयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटलमा लगानी समेत बढेको गेवालीले उल्लेख गर्नुभयो। तनहुँको देवघाटमा निर्माणाधीन 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। रन अफ द रिभर प्रकृतिको अर्ध जलाशय युक्त सो जल विद्युत आयोजनाबाट वार्षिक 520.78 करोड़ विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको अनुमानित लागत 227 मिलियन अमेरिकी डलर रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढ़ाएको चितवनका उद्योगी व्यवसायहरूले बताएका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयनको समयमा कसरी जान्छ भन्नेमा पर्खर हेरेको अवस्थामा रहेको चितवनका उद्योगी व्यवसायहरूले बताउनु भएको हो।
2: अब खेल समाचार, अझै बमबाट।
15: नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा तीन स्थान माथि उक्लिएका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधिक गरेको नयाँ वरियता अनुसार दिपेन्द्र तीन स्थान सुधार गर्दै 28 स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक बढ़ेर 153 पुगेको छ। घरेलु मैदानमा भएको लिग टू श्रृंखलामा गरेको प्रदर्शनबाट उनको वरियता सुधार भएको हो। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा सम्पन्न क्रिकेट युनाइटेड कप सिरिज बराबरीमा सकिएको छ। बुधबार विराटनगर छ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा भारी वर्षापछि मैदान पानी जमेपछि बागमती प्रदेश र क्वालिटी कप 11 बीचको खेल रद्द भयो, जसका कारण सिरिज 1-1 बराबरीमा सकिएको हो। पहिलो खेलमा इक्वालिटीले बागमतीलाई 5 विकेटले हराएको थियो। दोस्रो खेलमा बागमती 22 रनले विजयी भयो। प्रतियोगिताको उत्कृष्ट खेलाड़ी क्वालिटीकी टीका शाह घोषित भइन्। त्यस्तै उत्कृष्ट ब्याटर क्वालिटीकी सानु राजवंशी, उत्कृष्ट बलर बागमतीकी पार्वती खत्री र उदयमान खेलाड़ी बागमतीकै लक्ष्मी माया रूपमा घोषित भइन्। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ क्यानसँग माग गरेको छ। संघका अध्यक्ष जगत बहादुर टमाटाले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो। पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह महिला तथा पुरूष सिनियर टोलीसम्म निरन्तर योगदान दिँदै आएको जनाइएको छ। योगदानका बावजुद पनि प्रशिक्षकहरूले पाउने सुविधा भत्ता तथा पारिश्रमिक अझै न्यून र अपर्याप्त रहेको माग पत्रमा उल्लेख छ।
2: अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28, न्यूनतम 18.4 डिग्री सेल्सियस वर्षा फाट फूट। काठमाण्डुको अधिकतम तापक्रम 26.2, न्यूनतम 18.1, वर्षा 0.2 मिलिमिटर। पोखराको अधिकतम 30.2, न्यूनतम 20.5 डिग्री सेल्सियस वर्षा 0.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.6, न्यूनतम 19.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 35.8, न्यूनतम 19.6 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आगामी असार 7 9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 जना विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 दिने चीन भ्रमणका क्रममा आज बेजिङमा। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।

0: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनु भएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भूपु सैनिक वर्कसप रोल्पा नगरपालिका दुई पिपल चौतारा रोल्पा।
0: हजुर, हाम्रा सेवाहरू, हामी कहाँ विभिन्न किसिमका मोटरसाइकल तथा अटो रिक्साहरू मर्मत गरिनुका साथै पार्ट्सहरू उपलब्ध छन्। प्रोप्राइटर बीरसिंह घरती मगर, सम्पर्क मोबाइल नम्बर 9848750098। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षीको विरोध। संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित। प्रधानमन्त्रीले जवाफ नदिए भोलिको बैठक पनि बहिष्कार गर्ने।
1: अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
0: प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। नियुक्त कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा संगठनमा आबद्ध नहुन सरकारको निर्देशन जारी। संलग्नलाई कार्यवाही गरिने।
2: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ।
0: सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी। आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने।
3: बाँकी भूभाग पहाड़ी भूभाग कर्णाली र सुदूरपश्चिमको पहाड़ी र हिमाली भूभागका स्थानमा अब मेघगर्जन सहित मध्यम वर्षा हुने सम्भावना छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको तीन दिने राजकीय भ्रमणमा। द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने। प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आर्थिक संरचनामा देखिएका विसंगति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ। आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकता वृद्धि, स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ।
5: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनु पर्ने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
1: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्नु भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफमा नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौं। त्यसकारण म सभामुख यो मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
5: बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
6: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने, नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
5: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
7: प्रधानमन्त्री टेबल गर्नुपर्ने कुराहरूलाई म पठाएको कारणले गर्दाखेरि अब हाम्रा केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार गर्छौँ। सत्तारूढ दलले आफ्नो मुनाफोसी चलाइरहेछ, ठेलीका ठेली किताब आज दिने भोलि पढेर लिए होइन भन्ने हिसाबले अब समयहरू हुन्छ नि त। नीति तथा कार्यक्रम पनि त्यसको समय पनि हामीले दिएको छैन, बजेट पनि खुसी गरिरहेछ, त्यसले गर्दाखेरि त्यो चाहिँ भएन।
5: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
8: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्वको प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि

0: होला कार्यपालिकासँग सरकारसँग, त्यस कारणले मैले यहाँबाट रुलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरूद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर।
1: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले पन्ध्रौं महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न नौ बुँदे निष्कर्ष निकालेको। बैठकपछि नेता प्रकाश रण महतले सीआईएमसँग कुरा गर्दै भन्नुभयो,
2: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौं, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ, त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा, हिजो गिरिजा प्रसाद कोइराला, हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थे भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू, योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
1: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजापति कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको मन्त्रालयका प्रवक्ता एक अधिकारीले सीआईएनसँग बताउनुभयो।
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह, अन्य विकास निर्माणका कामहरू, नीति कार्यान्वयनका विषयहरू, नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
1: साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि तीन दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ। र खेल खबरमा, सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पू खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
4: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान,
5: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: अन्य पुराना पदमार्ग पनि सुनसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर, कुराकानी विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामे यो के जलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी जलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोटबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: ए, जनप्रतिनिधि नानी पनि आउनु भयो नि।

0: महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एथियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

किसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघ गर्जन चट्याङ सहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शंखुवा सभा ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क सञ्चालनमा आएपछि
4: अठार वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खतरको भीड़ले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे। होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। संखुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सड़क आएपछि यात्रा गर्न निकै सहज भयो, तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड व्यवसायको मुख्य केन्द्र थियो। अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड व्यवसायी लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
6: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो, अब अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट चाहिँ ध्वनि गरेर ल्याउँथ्यौँ, यहाँ ध्वनि गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भएन। त्यो सुँगुरीको अब दुनिएको छ, दुनिएको छ त अझ पनि छ होइन।
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ, तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनु भयो।
8: पुजो धन्दाहरू नयाँ नयाँ खोलेर अब विशेष गरी यो तिन्जुरी मिल्के जलजले भनेको चाहिँ पर्यटन प्रबन्धन गरेर यहाँका यो क्षेत्रको जीवनस्तर माथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ, तर सही योजना र लगानी भए यही ठाउँ पुनः जीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र तीन जिल्लाको संगम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरुङ, CIN, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
9: यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासन नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु।
3: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5253।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। छ वर्ष अघि सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेख समेटिएको नेपालको नयाँ राजनैतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन। नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन्, अपेक्षा कस्तो छ, दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह थगुन्नासँग साथी लित प्रकाश चन्दले कुराकानी गर्नु भएको छ।
12: अहिले लिपु खोला भन्दा पर, खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भावनाले अब जेनेरेसन नै भनौँ न त त्यो अब 60-65 वर्ष भन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन। उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्,
13: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
12: उनीहरूको लोकल भाषा, त्यहाँ सहका जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्,
13: नेपाली
12: बोल्दैनन्।
13: नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
12: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङरू, तिङ्कर, राप्ला, दुम्लिङ मा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी, नाभी, गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहका भाषा, रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
13: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र?
12: कुटी, नाभी, गुन्जी तिनवटा गाउँ छ, अब ठ्याक्कै किन जनसङ्ख्या मलाई थाहा भएन, मलाई लाग्छ 2-3 हजार होला।
13: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
12: थाहा पाउँछन् कि नपाउँ,
13: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
12: सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, सहानुभूति हुनु स्वाभाविक छ।
13: यदि यो विषय समाधान विगतका कयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए, कसरी अगाडि बढ़ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा, राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
12: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन, जतिसुकै गरीब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्गो तिङ्कर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता,

0: लाउनुभन्दा पहिले अहिले जे जुन जुन गाउँहरू हाम्रो उसमा छन् प्रशासनिक नियन्त्रणमा छन् हाम्रो नेपालभित्र नेपालको प्रशासनिक नियन्त्रणभित्र छ नि त हाम्रो ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ
1: भएन भएन भन्छौ कसले गर्न दिएन
0: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे त्यो तर लागू भएन लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि अब यो सदनमा पनि म कुरा राख्छु त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियो त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नुपर्छ
1: अहिले पनि त्यहाँको व्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ अहिले कस्तो छ
0: अब अहिले यसो छ उनीहरू त सडक पुगिसकेका छ तीन चार घण्टामै त्यहाँ पुग्छन् यताबाट हिँड्दाखेरि तीन दिन लाग्छ समस्या त्यो पनि छ नि त मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि
0: तीन दिन लाग्छ उताबाट चार घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन बाटो छ अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिएको छ पछिल्लो अवस्थामा पोहोर साल बनिरहेको छ अप्ठ्यारो ठाउँमा अब सडक पनि अगाडि बढिरहेछ तर पनि अब उता चार घण्टामा पुगिने ठाउँमा यहाँ तीन दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो
1: सडक बन्दै गरेको हो कि सुरुवात नै केही
0: बनिरहेछ तर अझै धेरै
1: नेपालतर्फ
0: बनिरहेछ बजेटको कटौतीको मार हामी खेपिरहेका छौँ 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ आजभन्दा 5 वर्ष अगाडि 22 करोड आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेको छ सड़क विभागले
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ सर्लाहीको सदरमुकाम मलङ्गवामा अघि साँझ घरको छतबाट खसेर दुईजना मिस्त्रीको मृत्यु भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पू खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धिताललाई धन्यवाद भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमलसेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसददेखि सड़कसम्म प्रधानमन्त्रीको खोजी, प्रतिनिधि सभामा राजीनामा माग्दै नाराबाजी, बादलको अभिव्यक्ति रेकर्डबाट हट्ने, राष्ट्रपा सांसदको अभिव्यक्ति रूलिङमा नहट्ने,
0: नियमावली स्वीकृत भएसँगै मन्त्रालयको संख्या 18 कायम, राजनीतिमा लागे कर्मचारीलाई सेवाबाटै हटाउने मन्त्रालयको चेतावनी,
1: राष्ट्रपाले पहिलो महाधिवेशन असार पहिलो साता चितवनमा गर्ने, कंग्रेसमा देउबा पक्षको भेला तीव्र, छुट्टै महाधिवेशन गर्ने संकेत,
0: साउदी अरबले पनि इरानमाथि गोप्य हमला गरेको खुलासा, युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासमा कतार र टर्कीको समर्थन,
1: र आईपीएलमा कोलकाता र बेंगलुरू बीचको खेल वर्षाले प्रभावित, त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढाइयो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसददेखि सडकसम्म प्रधानमन्त्रीको खोजी भएको छ। संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी गरेर बैठक अवरूद्ध भएकै दिन सड़कमा पनि युवाहरूले सरकार र बालेनको कार्यशैलीलाई लिएर विरोध प्रदर्शन गरेका छन्। मुखमा कालो टेप लगाएका युवाहरूले बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैर जिम्मेवार प्रवृत्ति देखिएको भन्दै विरोध जनाएका हुन्। युवाहरूले प्रधानमन्त्री तपाईँको मूल्य कति हो, मलाई बोल्न दे सरकार, बोल बोल माया एक वचन बोल, तिम्रै बोली छ हामीलाई अनमोल जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए। सिंहदरबारमा बसेको प्रतिनिधि सभाको आजको तेस्रो बैठकमा पनि विपक्षी दलको अवरोध जारी रह्यो। संसदमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै सरकारको नीति तथा कार्यक्रममाथि छलफल अघि बढ़ाउन विपक्षी दल तयार नहुँदा बैठक अघि बढ़न नसकेको हो। करिब दुई घण्टा चलेको प्रतिनिधि सभाको आजको पहिलो बैठकमा आकस्मिक र शून्य समयमा अधिकांश सांसदले प्रधानमन्त्री सदनमा उपस्थित नभएको विषय उठाएका थिए। प्रधानमन्त्री उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजीमा सहभागी भएर निस्कनु भएको थियो। 15 मिनट बैठक स्थगित गरेर कार्य व्यवस्था समितिमा सहमति भएपछि दोस्रो बैठकको शुरूमै प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई नीति कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न दिइएको थियो। सभामुख डोल प्रसाद तर्यालले नीति तथा कार्यक्रममाथिको विभिन्न बुदामा 35 संशोधन आएको जानकारी गराउनुभयो। लगतै विपक्षी दलले प्रधानमन्त्रीले जवाब दिने सुनिश्चितता खोजेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका प्रमुख सचेतक भीष्म आङदेम्बेले सदन चलाउन लचक भएको तर प्रधानमन्त्री उपस्थित हेर्न चाहेको बताउनुभयो।
3: यो सदनको निरन्तरता चाहन्छु किन भन्दाखेरि यसले एउटा निकास प्राप्त गरोस् भनेर नै हो सभामुखज्यू। त्यस कारण उहाँको उपस्थिति अनिवार्य छ। छलफलमा उहाँ आउनुहुन्छ, आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ यहाँले रूलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो र यहाँ उपस्थित हुनु पर्यो। अन्यथा अब हामीलाई धेरै त पराउनु त आउँदैन।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले नियमावली र कार्य व्यवस्थाको सहमति नमानेको भन्दै विपक्षी दलको भूमिकामाथि प्रश्न उठाउनुभयो।
4: कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन। यो त नियम कहीँ पनि छैन। कुन नियमले यस्तो भयो?
0: एकपाका प्रमुख सचेतक युवराज दुलालले नियमावली देखाएर पाँचै वर्षसम्म प्रधानमन्त्री संसदमा अनुपस्थित हुने हो भनेर सोध्नुभयो। अर्को प्रतिपक्षी दल नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्रीलाई संसदमा आउन रूलिङ गरेपछि सदन चल्न दिने कंग्रेसकै धारणामा समर्थन रहेको सुनाउनुभयो।
5: उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रूलिङ गर्नुहोस्, हामी बैठकलाई सुचारू गर्नको निम्ति सहयोग गर्छौ। रूलिङ गर्ने सन्दर्भमा जे प्रमुख प्रतिपक्षी दलले राखेको छ त्यो विषयमा हाम्रो पनि समर्थन छ।
0: जवाबमा सभामुख अर्यालले प्रधानमन्त्री मात्र होइन कुनै पनि सांसद भोलिका बैठकमा उपस्थित हुने नहुने आफूले तोक्न नसक्ने बताउनुभयो।
6: म माननीय सदस्यहरूलाई आगामी दिनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन कोही पनि मान्य सदस्यज्यूहरू भोलि यो सभामा आउन सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका तोक्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिन।
1: त्यति मात्र होइन, प्रतिनिधि सभाको नियमावली अनुसार प्रधानमन्त्रीले मन्त्रीलाई प्रस्ताव पेश गर्न भनेको उल्लेख गर्दै सभामुख अर्यालले विधिको पालना गर्न सांसदहरूलाई पटक पटक आग्रह गर्नुभएको थियो। विपक्षीले अडान नछोडेपछि फेरि 15 मिनटका लागि स्थगित भएको बैठक झण्डै 2 घण्टा ढिला गरी शुरू भएको थियो। त्यसको बैठकमा पनि अवरोध नखुलेपछि सभामुखले बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। प्रधानमन्त्री अनुपस्थित भएको विषयमा विपक्षीले सदन अवरोध गर्नु स्वाभाविक हो भनेर हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं।
7: उहाँ हुँदा राम्रो हो, तर हरेक मिटिङमा हरेक दिन उपस्थित हुनै पर्छ भन्ने पनि छैन। यदि चाहिँ प्रधानमन्त्रीको उपस्थिति नै चाहिए सभामुखले उपस्थिति गराउन्थ्यो र सभामुखको आदेश अनुसार सभा चल्ने हो। त यदि दिएको छैन भने अनिवार्य छ भनेर व्याख्या गर्न मिलेन। त एउटा कुरा पक्का के हो भने कि प्रधानमन्त्री उपस्थित संसदलाई चाहिँ क्रियाशील बनाउने मात्र होइन, त्यसले अर्थपूर्ण पनि बनाउँछ।
1: अर्का संविधानविद काशीराज दाहालले संसदको विशेषाधिकार कसरी प्रयोग गर्ने भन्ने विषय संसद आफैको अधिकार क्षेत्रभित्र पर्ने बताउनुभयो। केही बेर अघि थाहा संचार नेटवर्कसँग कुरा गर्दै उहाँले संसद सञ्चालन सम्बन्धी कार्यविधि र नियमावली निर्माण गर्ने अधिकार सांसदहरूमै निहित हुने धारणा राख्नुभयो।
8: संसदको विशेषाधिकार कसरी चलाउने भन्ने कार्यविधि बनाउने त्यो सांसदको एकल अधिकार हो, सोल राइट हो। त्यही नियमावलीमा त व्यवस्था गर्यो त्यस्तै हुने हो। अब नियमावलीमा चाहिँ प्रधानमन्त्रीले तोक्न पनि सक्ने, प्रधानमन्त्री जे लेखा हुन्छ त्यसमा अदालतमा प्रश्न पनि उठ्न पाउँदैन। त्यसरी संसदीय व्यवस्था हामीले अपनाइसकेपछि त्यो संसद सञ्चालन गर्ने, प्रश्न उत्तर कसरी गर्ने, न्यायपति कसरी गर्ने, त्यो नियमावलीमा के के व्यवस्था छ जे गर्ने त्यही निरन्तर चल्नुपर्छ।
0: राष्ट्रिय सभाको बैठकमा भने सरकारको नीति कार्यक्रममाथिको छलफल शुरू भएको छ। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि राष्ट्रिय सभाका सदस्यहरूले धारणा राख्न थालेका हुन्। आजको दोस्रो बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले नीति कार्यक्रममाथि 19 जना सदस्यबाट एक संयुक्त संशोधन प्रस्ताव सहित 8 वटा संशोधन प्रस्ताव प्राप्त भएको जानकारी गराउनुभयो। आज भोलिका संशोधनकर्ता सांसदले नीति कार्यक्रममाथि चर्को आलोचना गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसद दलका नेता झक्कु प्रसाद सुवेदीले नीति कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडेल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव देखिएको टिप्पणी गर्नुभयो। उहाँले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुशासनका कुरा कागजमा मात्रै सीमित हुने खतरा रहेको उल्याउनुभयो।
9: अध्यक्ष महोदय, समुन्नतिर सुशासन भनेको संस्कार हो, तर सम्मानित सदनमा राष्ट्रपति महोदयले नीति तथा कार्यक्रम वाचन गरिरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त सदन छोडेर हिँड्नु यो राष्ट्रपति संस्था, सार्वभौम संसद र सरकारले ल्याएको नीति तथा कार्यक्रमको अपमान होइन र प्रधानमन्त्री स्वयंले सम्मान नगरेको नीति तथा कार्यक्रमको कार्यान्वयन कस्तो होला? धन्यवाद।
0: नेकपा एमालेका राष्ट्रिय सभा संसद दलका नेता प्रेम प्रसाद दंगालले सरकारको नीति कार्यक्रम सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो। उहाँले मुलुकको आर्थिक अवस्था, लगानी संकट, व्यावसायिक सुस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता विषय नीति कार्यक्रमले समाधान गर्न नसकेको बताउनुभयो।
10: संविधानको भावना अनुसार 3 खम्बे अर्थनीतिलाई यो नीति कार्यक्रमले आत्मसात गर्न सकेको छैन, राज्यका निर्देशक सिद्धान्तलाई अनुसरण गर्न सकेको छैन, लोक कल्याणकारी राज्य निर्माणको अवधारणालाई यसले अस्वीकार गरेको छ, प्रादेशिक सन्तुलन कायम गर्न सकेको छैन, संविधानले मार्ग निर्देशन गरेको अर्थतन्त्रको ढाँचा समाजवाद उन्मुख हुने कुराको पूरै व्यवस्था नीति तथा कार्यक्रमले गरेको छ।
0: नेपाली कंग्रेसका सांसद किरण बाबु श्रेष्ठले 2081 र 2083 सालमा प्रस्तुत नीति कार्यक्रम बीच कुनै भिन्नता नदिएको र अधिकांश कार्यक्रम दोहोरिएको बताउनुभयो।
11: प्रस्तुत नीति तथा कार्यक्रम समग्र रूपमा हेर्दा देशको वर्तमान आर्थिक सामाजिक संकटको अवस्था अनुसार पर्याप्त स्पष्ट विश्वसनीय र परिणाममुखी हुन नसकेको महसुस हुन्छ। विगत वर्षहरू 2081 साल 2083 सालमा आएका नीति तथा कार्यक्रमहरूसँग यो अहिलेकोलाई हेर्दा धेरै कुराहरू मिल्दोजुल्दो छन्।
0: भोलि बिहान 11:15 बस्ने बैठकमा बाँकी सांसदले धारणा राखेपछि प्रधानमन्त्रीले जवाब दिने कार्यसूची छ। प्रधानमन्त्रीको जवाबपछि भोलि नै नीति कार्यक्रम पारित गरेर आगामी बजेटको प्राथमिकता र सिद्धान्त सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।
1: नयाँ संसदमा पनि सांसदहरूको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अवस्था आएको छ। संसदको वर्षीय अधिवेशन शुरू भएको दुई दिनमै सत्तापक्ष र प्रतिपक्ष बीच आरोप प्रत्यारोप हुँदा सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने अवस्था आएको हो। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
12: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बादलले सत्तारूढ़ दल रासपाको उदय, जेएनजी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। रासपा सांसद मनिष खनालले नियमापत्ति गर्दै हटाउन माग गरेको विषय आज पनि सम्झाएपछि सभामुख डोलप्रसाद अरियालले आज संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो।
13: हाम्रो नियमावलीको नियम 21 खण्ड घ विपरीत मान्य सदस्य रामबहादुर थापाले हिजो रोस्टमबाट बोल्नुभएको विषयहरू सचिवालयलाई रेकर्डबाट हटाउन रूलिङ गर्छु।
12: नेपाली कंग्रेसका सचेतक निष्कल राईले रासपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिमा प्रश्न उठाउनु भएको छ। आजको प्रतिनिधि सभाको आकस्मिक समयमा राईले हिजोको बैठकमा रासपा सांसद पराजुलीले दिएको कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल लक्षित अभिव्यक्ति संविधानको धारा 105 विपरीत भएको तर्क गर्नुभयो। पराजुलीले कुनै व्यापारिक घरानाको कार्यक्रममा गएर दुई तिहाईको सरकारलाई ललकारेको भन्दै चेतावनी दिनुभएको थियो। सो अभिव्यक्ति अनैतिक, अराजनैतिक र असंवैधानिक रहेको भन्दै सत्तापक्षले जे पनि बोल्न पाइने हो भन्दै राईले प्रश्न गर्नुभयो।
14: महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ, तर सत्तारूढ़ दलकै एक वरिष्ठ मान्यज्यूले गरिमामय सदनको रोस्टममा उभिएर दुई तिहाईको दम्ब देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक, अराजनैतिक मात्र होइन, असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा 105 पढ्नु भएन कि? मेरो प्रश्न, उहाँ संविधान भन्दा के माथि हो? के सत्तारूढ़ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो? केही मान्यज्यू आउने, रोस्टममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुलु टुलु हेरेर बस्न मिल्दैन।
12: लगत्तै पराजुलीले नियमापत्ति गर्न खोज्नु भएको थियो, तर सभामुख अरियालले वाद प्रतिवाद आवश्यक नरहेको भन्दै बोल्न दिनु भएन। बादलको अभिव्यक्ति हटाउन तयार हुनुभएका सभामुख अरियालले सत्तारूढ़ दल रासपाका पराजुलीको भनाई हटाउन रूलिङ गर्नु भएन।
0: नेपाल परिवेशमा बाँदर धपाउन नगरपालिकाले दियो सार्वजनिक विदा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
16: गुणस्तरीय प्लम्बिङको
17: मार्बलका सिपी विशेष प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको साथ जीवन।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झारेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झार्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयको संख्या घटेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसैगरी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। नयाँ सरकार गठन भए लगत्तै जारी गरिएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको संख्या पुनरावलोकन गर्ने योजना अघि सारिएको थियो। सोही योजना कार्यान्वयन गर्न सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा गठित पुनर्संरचना व्यवस्थापन सचिवालयले बुझाएको प्रतिवेदनकै आधारमा मन्त्रालयहरूको कार्य विभाजन, नाम परिवर्तन र एकीकरण गरिएको दाहालले जानकारी दिनुभएको छ।
0: सरकारले निजामती कर्मचारीलाई कुनै पनि राजनैतिक दल वा दलका भ्राती संगठनमा आबद्ध हुनु नहुनु भन्दै कड़ा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी दिएको छ। यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनमा उहाँले भोलिदेखि लागू हुने गरी आज राजीनामा पत्र बुझाउनु भएको हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले आगामी असार 7, 8 र 9 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। यसअघि सभापति रवि लामिछानेले भने असार 6, 7 र 8 गते गर्ने प्रस्ताव गर्नुभएको थियो। आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ। यसअघि रासोपाले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। 2079 साल असारमा स्थापना भएको पार्टीले चुनाव त कहिले सभापतिको मुद्दाका कारण महाधिवेशन धकेलिएको हो। जेठ 17 गते भित्र पालिका भेला सकेर अधिवेशन गर्ने राष्ट्रपाको कार्यतालिका छ। जेठ 23 र 24 जिल्ला अधिवेशन गर्ने निर्णय यसअघि नै सचिवालय बैठकले गरिसकेको छ।
0: नेपाली कंग्रेसमा शेरबहादुर देउवा पक्षले प्रदेश स्तरीय भेलालाई तीव्रता दिएको छ। हिजो कोशीमा भेला गरेको यो पक्षले आज बागमती प्रदेश स्तरीय भेला काठमाडौँमा आयोजना गरेको छ। नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित निवासमा गत बुधबार भएको यो समूहको छलफलले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। सो पक्षले सबै प्रदेशमा भेला गर्न नेतालाई जिम्मेवारी तोकेको छ। कार्की ब्याङ्कमा आज दिउँसो आयोजित भेलाले विशेष महाधिवेशनबाट चुनिएको कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे छुट्टै पार्टी खोल्ने संकेत गरेको छ। सम्मानजनक एकता नभए कंग्रेसले थप पराजय भोग्नुपर्ने देउबा समूहका नेताहरूले चेतावनी दिएका छन्। पार्टी सभापति गगन थापाले एकताको उद्देश्यमा ठेस पुर्याएको संस्थापनेतर पक्षले निष्कर्ष निकालेको छ। सभापति थापाले सोमबार देउबा पक्षका 12 र कोइराला पक्षका 7 गरी 19 नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि विवादको नयाँ बिउ रोपिएको हो। आफूहरूसँग परामर्श बिना नै केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले असन्तुष्टि जनाउनु भएको छ। थापाले केन्द्रीय अनुशासन समिति पनि पुनर्गठन गर्नुभएको छ। पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरूङ र सदस्यमा केन्द्रीय सदस्य त्रय धना खतिवड़ा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहनु भएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
16: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमूनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात सिसा भेटिएको छ।
19: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकास नै असर पुर्याउँछ नि, होइन र?
16: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरन्तै बाध्यकारी मापदण्ड र नियामक निकायको कि निरन्तर अनुगमन गर्नुपर्छ।
20: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: ढुकढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा डाक्टर चिरञ्जीवी प्रसाद पोखरेल नियुक्त हुनु भएको छ। वन तथा वातावरण मन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उहाँलाई यही वैशाख 29 गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्य सचिवमा नियुक्त गर्नुभएको हो। कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डाक्टर पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ संरक्षण योजनाकार तथा प्रख्यात बाघ विज्ञ हुनुहुन्छ। उहाँसँग संरक्षण क्षेत्रमा 27 वर्षभन्दा बढ़ीको व्यावसायिक अनुभव छ। नवनियुक्त सदस्य सचिव डाक्टर पोखरेलले कोषको उद्देश्य दूरदृष्टि तथा मूल्य मान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गर्नुभएको छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले संघ सभाका प्रकाश अधिकारीलाई संघीय संसद प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ। सभामुख डोल प्रसाद अर्यालको सिफारिशमा नेपालको संविधानको धारा 106 उपधारा 1 बमोजिम अधिकारीलाई नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता रितिश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा यस्तो उल्लेख छ। यसअघि हिजो मात्रै राष्ट्रपति पौडेलले हर्कराज राईलाई सो पदबाट हटाउनु भएको थियो। यस्तै गोर्खापत्र संस्थानको निमित्त प्रमुखमा कार्यकारी सम्पादक उमेश कुमार ओझा नियुक्त हुनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट ओझा नियुक्त हुनुभएको हो। मन्त्रालयले दिएको पत्रमा संस्थानको दैनिक प्रशासनिक र आर्थिक अधिकार समेत प्रयोग गर्ने गरी उहाँलाई वैशाख 30 गते अर्थात आजैदेखि लागू हुने गरी जिम्मेवारी तोकिएको हो। उहाँले आजै पद बहाली गर्नुभएको छ।
4: तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन सार्वजनिक विदा दिएको छ। नगर प्रमुख अर्जुन माबोहाङले सूचना जारी गर्दै आगामी जेठ 1 र 2 गते बाँदर खेद्ने प्रयोजनका लागि नगरपालिकाभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो। मेयर माबोहाङले जारी गरेको सूचना अनुसार कृषकले दुःख गरेर उत्पादन गरेको अन्नबाली र तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि विदादी अभियान सञ्चालन गर्न लागि हो। बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको, रात दिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सृजना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढ़ाई छाडेर बाली जोगाउन बाध्य भएकाले विदादी अभियान सञ्चालन गर्न लागि सूचनामा भनिएको छ।
3: शेयर बजारमा आज नेप्से परिसूचक घटेको छ। परिसूचक 4.15 अंकले घटेर 2740 बिन्दुमा कायम भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घट्यो। हिजो 4.66 अर्ब कारोबार भएको शेयर बजारमा आज 2.80 अर्ब शेयर खरिद बिक्री भयो। 13 मध्ये आज 11 उपसमूहको परिसूचक घटेको छ भने 2 उपसमूहको परिसूचक बढ़ेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक 1.50% बढ़ेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबले पनि इरानको भूमिमाथि गोप्य सैन्य हमला गरेको खुलासा भएको छ। गएको मार्च महिनाको अन्त्यतिर साउदी अरबले इरान विरूद्ध पहिलो पटक प्रत्यक्ष सैन्य हमला गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसभन्दा पहिला साउदी अरबले इरानमाथि प्रत्यक्ष हमला गरेको खुलेको थिएन। अमेरिका र इजरायलले भने इरानमाथि भीषण आक्रमण गरेका थिए। त्यसपछि इरानले पनि इजरायल सहित मध्य पूर्वमा रहेका अमेरिका समर्थित खाड़ी मुलुकहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो। फेब्रुअरी 28 शुरू भएको अमेरिका इरान र क्षेत्रीय द्वन्दका क्रममा इरान समर्थित समूहहरूले साउदी अरबमाथि लगातार ड्रोन र मिसाइल प्रहार गरेका थिए। सोही प्रहारको बदला स्वरूप साउदी अरबले इरानभित्रै जवाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार रोइटर्सले उल्लेख गरेको छ। यसैबीच कतार र टर्कीले इरान युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासलाई समर्थन गरेका छन्। युद्ध सकेसम्म चाँडो अन्त्य गर्ने र हुर्मुज स्ट्रेट पुनः खोलेर समुद्री यातायातलाई सामान्य बनाउने उद्देश्यले पाकिस्तानले गरेको प्रयासलाई कतार र टर्की संयुक्त रूपमा समर्थन गर्ने कतारको विदेश मन्त्रालयले उल्लेख गरेको छ। कतार र टर्कीले यस क्षेत्रमा सैन्य कार्यवाही पुनः शुरू गर्नाले विश्वव्यापी सुरक्षा र विश्वव्यापी अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने चेतावनी पनि दिएका छन्। पाकिस्तानले इरान र अमेरिका मिलाउन निरन्तर प्रयास गरिरहेको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोर बीचको खेल वर्षाले प्रभावित बनेको छ। अहिलेसम्म दुवै टोली बीचको खेल शुरू हुन सकेको छैन। रायपुरको शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा आज साँझ 7:45 बजे शुरू हुनुपर्नेमा मैदान भिजेको कारणले खेलमा ढिलाइ भएको हो। कोलकाता विरूद्ध आज जित निकाल्दै बेंगलुरू अंक तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ। बेंगलुरू 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ। गुजरात टाइटन्स 16 अंकका 7 अंक तालिकाको शीर्ष स्थानमा छ। प्लेअफको सम्भावना कायम राखेको कोलकातालाई जितको विकल्प छैन। कोलकाता 10 खेलमा 9 अंकका 7 तालिकाको 8 स्थानमा छ। शुरूआती 6 खेलमा जितविहीन कोलकाता पछिल्लो 4 खेलमा अपराजित छ।
4: र सरकारले किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढ़ाएको छ। खेलकुद मन्त्रालयले त्रिवी मैदानको सम्झौता नवीकरणका लागि प्रक्रिया शुरू गरेको जानकारी दिएको हो। मैदानको सम्झौता नवीकरणको विषयमा नेपाल क्रिकेट संघ क्यान र त्रिभुवन विश्वविद्यालयसँग गहन छलफल थालिएको खेलकुद मन्त्रालयले जनाएको छ। मैदानको सम्झौता नवीकरणका लागि निवेदन आएको र राष्ट्रिय खेलकुद परिषद राखेपबाट पत्र आएकाले अहिले छलफलको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ। टीयू मैदानको सम्झौता वैशाख मसान्तसम्म मात्र छ। यसअघि क्यान र टीयू बीच मात्र सम्झौता हुँदै आए पनि अब राखेप मार्फत क्यानले सम्झौता नवीकरणका लागि प्रक्रिया अघि बढ़ाएको हो। सम्झौता नवीकरणका लागि क्यान राखेप शिक्षा र खेलकुद मन्त्रालय मार्फत त्रिभुवन विश्वविद्यालयसँग सम्झौता नवीकरण गर्ने तयारी भइरहेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संसददेखि सड़कसम्म प्रधानमन्त्रीको खोजी, प्रतिनिधि सभामा राजीनामा माग्दै नाराबाजी, बादलको अभिव्यक्ति रेकर्डबाट हट्ने, राष्ट्रपा सांसदको अभिव्यक्ति रूलिङमा नअट्ने,
3: नियमावली स्वीकृत भएसँगै मन्त्रालयको संख्या 18 कायम, राजनीतिमा लागे कर्मचारीलाई सेवाबाटै हटाउने मन्त्रालयको चेतावनी,
4: राष्ट्रपाले पहिलो महाधिवेशन असार पहिलो साता चितवनमा गर्ने, कंग्रेसमा देउबा पक्षको भेला तीव्र, छुट्टै महाधिवेशन गर्ने संकेत,
3: साउदी अरबले पनि इरानमाथि गोप्य हमला गरेको खुलासा, युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासमा कतार र टर्कीको समर्थन,
4: र आईपीएलमा कोलकाता र बेंगलुरू बीचको खेल वर्षाले प्रभावित, त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढ़ाइयो।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
5: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: बुद्ध सुन चाँदी पसल रोल्पा नगरपालिका 2 बिज बजार लिबाङ रोल्पा।
5: हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिन्छ। प्रोप्राइटर तिलक रसाइली, मोबाइल नम्बर 9861329593 र 9811935935।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9490754 र 9849793412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराहिटाङ।
9: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: राम ओर्क सब एन्ड रिकन्डिसन हाउस, रोल्पा नगरपालिका 4, पधेरी खोला, रोल्पा।
5: हाम्रा सेवाहरू, हामी कहाँ बाइक मर्मत तथा बाइक खरिद बिक्री गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू होलसेलमा पाइन्छ। प्रोप्राइटर रामकुमार केसी, सम्पर्क मोबाइल नम्बर 9862468710 र 9802920985। एक पटक होइन, पटक पटक सेवा गर्ने मौका दिनुहोस्।
13: बाजे, के भयो? किन गालामा हात?
14: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
13: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
15: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
16: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
13: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
15: हजुर, हाम्रा सेवाहरू।
17: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
18: नदुखाइ दाँत निकाल्ने,
17: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
18: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
17: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
18: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
17: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
18: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
13: 9805014652।
16: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
19: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
20: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
21: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
0: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
21: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
23: रितु तन्दुरी होटल रोल्पा नगरपालिका 4 बीच बजार रोल्पा।
24: हजुर, हाम्रा सेवाहरू स्वच्छ खाना बस्नका साथै नास्ताका परिकारहरू मोमो, चाउमिन, आलु परौठा, समोसा, छोले, तन्दुरी रोटी आदि पाइन्छ। प्रोप्राइटर नरबहादुर राणा, सम्पर्क मोबाइल नम्बर 9849303694।
5: वसन्त ऋतुको आगमन सँगै नव वर्षको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उद्योगी, व्यापारी, ग्राहक वर्ग, बुद्धिजीवी, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, संचार कर्मी, पत्रकार, खेलाड़ी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
23: A2Z मोबाइल सेन्टर रोल्पा नगरपालिका 4 लिबाङ भदेरी खोला रोल्पा।
24: हजुर, हाम्रा सेवाहरू हामी कहाँ विभिन्न कम्पनीका मोबाइल सेटहरू बिक्री तथा मर्मत गरिन्छ। साथै हामी कहाँ विभिन्न मोडेलका घडीहरू पाइनुका साथै विभिन्न वाट क्षमताका सोलर सेटहरू र विभिन्न मोडेलका डेक, स्पिकर, साउन्ड बक्सहरू पनि पाइन्छ। प्रोप्राइटर रेग बहादुर बस्नेत, सम्पर्क मोबाइल नम्बर 9841176950।
9: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
10: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
10: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
10: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
25: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
14: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
24: हजुर, हाम्रा सेवाहरू
26: दाँत बाँध्ने,
24: दाँत सफा गर्ने,
26: दाँतमा सिमेन्ट भर्ने,
24: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
26: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
24: फिक्स दाँत लगाउने।
14: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
27: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
24: सम्पर्क नम्बर 9867060467।
1: एक पटक सम्झिनै पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा। साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: को आवाज तपाईको मनको आवाज मोहो रेडियो जर्जला 96.4 MHz।
1: एसेट राउटर पनि त्यतिमै पाइन्छ। ग्राफिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। ग्राफिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
2: सामाजिक रूपान्तरणका लागि

0: बीबीसी नेपाली सेवाको साँझ पक्कबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम बारे जवाब दिनका निम्ति विपक्षीद्वारा सभामुखबाट रूलिङको माग गर्दै बैठक अवरोध।
1: आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ।
0: संसदीय परम्पराको कसीमा प्रधानमन्त्रीको अनुपस्थिति कतिको स्वाभाविक?
2: संसदीय अभ्यासमा यो अलि अस्वाभाविक घटना हो।
3: त्यो कार्यक्रममा सरकार आफैले चाहिँ अलि अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: अनि चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङमा। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चिनिया उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति सी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा बिकर भन्छन्,
4: Obviously the war in Iran is now overshadowing the
0: स्वाभाविक रूपमा दुई देश बीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रेटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमानबीच स्टारमरले आज स्ट्रेटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आईसीसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेशनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनियाँ नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले के पप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनै पर्छ, त्यसमा उपस्थिति भएर आफ्नो विचार राख्नका लागि उठेका प्रश्नको जवाब दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ। हामीले टेबल गर्न दिएका छौं, यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
0: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधान प्रधानमन्त्रीको उपस्थिति बारे प्रश्न गरेका थिए। सत्तापक्षीय राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुदलाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीले जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
5: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
0: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
6: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम खानेर सभा रोक्नु कति चाहेज होला।
0: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रूलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक शुरू भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो।
6: मान्य सदस्यहरू
0: दुईपटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ़न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त, प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौं।
2: संसदीय अभ्यासमा यो चाहिँ अलि अस्वाभाविक घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पूरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबुल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन, जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशंकित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बीचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने ठान्ने जुन खालको रवैया देखियो त्यसैको परिणति स्वरूप चाहिँ आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
0: पत्नी सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र
2: होइन? यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तल हो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुग जुग उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
0: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसदप्रति यो गरिमा घट्ने खालको यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
2: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने सिक्ने ठाउँहरू छँदैछन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। भावी दिनमा पनि संसद फल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू आकर्षित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्र संसद फल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ, सधैँभरि संसद फेरि
3: मुक्तका लागि घाँडो हुन्छ, निर्वाचित नहुन्छ सन्तोष सन्तोष भन्छन्, जब निर्वाचित हुन्छ ती शासकले सन्तोष घाँडो भन्छ, यो नयाँ चाहिँ होइन।
0: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
3: सभामुखले जुन आज बोल्नुभयो म सन्तर गरेर सम्वाद चाहिँ स्टार्टिङ गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसले बोल्नुभयो, सभामुखले त रुलिङ गर्यो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 बजे जाँदा उपस्थित हुनुपर्छ भनेर सभामुखले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मानहानिको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि, व्यवहारिक कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छोडेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय त्यो मानहानिको प्रक्रियामा जान सक्छ।
0: विगत आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
3: सभामुखले जुन आज बोल्नुभयो म सन्तर गरेर सम्वाद चाहिँ स्टार्टिङ गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसले बोल्नुभयो, सभामुखले त रुलिङ गर्यो

0: विगतमा यसरी प्रधानमन्त्री नआएको विषयले यस्तो संसद अवरोध भएको चाहिँ कुनै भएको छ त्यस्तो घटना
1: होइन? विगतमा कतिपय बेलामा मन्त्री प्रधानमन्त्री जवाब नदिन चाहँदाखेरि चाहिँ जवाब माग गर्ने विपक्षीहरूले संसद अवरोध गर्ने घेराउ गर्ने बहिष्कार गर्ने त्यो प्रचलन थियो, यो नयाँ होइन। धेरै अनगिन्ती पटक चाहिँ समयमा जवाब नदिँदाखेरि ती जवाब माग्दै संसद घेराउ गरेका घटनाहरू प्रशस्त मात्रामा छन्। त्यो 2048 साल यताका धेरै पटक त्यस्ताहरू घटनाहरू भएका छन्। यो जुन संसदको प्रारम्भमै डिजी तथा कार्यक्रम थियो, सरकारको आफ्नो कार्यक्रम हो, त्यो कार्यक्रममा सरकार आफैले चाहिँ अलिक अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: उनी थिए संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापा। अब एउटा प्रसंग छोटकरीमा, सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने उद्देश्यले मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। अन्य मन्त्रालयका हकमा कार्य विभाजनमा हेरफेर तथा समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरी नयाँ नाम दिइएका छन्। तीनमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। दुई दिने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज बेजिङ पुगेका छन्। उनलाई चीनिया उपराष्ट्रपति हान जङले विमानस्थलमा स्वागत गरेका थिए। चीनका शीर्ष नेताहरू मध्येका हानलाई स्वागतमा पठाइनुलाई बेजिङले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा हेरिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनो अशोक दाहालबाट।
2: झण्डै एक दशक अघि सन् 2017 बेजिङ पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसबेला स्वागत गर्न तल्लो तहका नेतालाई पठाइएको थियो। त्यसबेला उनको स्वागतमा स्टेट काउन्सिलर याङ जेची पुगेका थिए। यो पटक एयरफोर्सबाट ओर्लिँदै गर्दा स्वागतमा पुगेका उपराष्ट्रपति हान गत वर्ष ट्रम्पको पदबहालीमा सहभागी भएका थिए। चीनमा ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग आयात शुल्क, प्राविधिक प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। एकअर्काका वस्तुमाथि चर्को अतिरिक्त आयात शुल्क लगाउने कदमसँगै दुई देशबीच चुलिएको व्यापार युद्ध अहिले केही मत्थर भएको छ। गएको अक्टोबरमा ट्रम्प र सी बीच दक्षिण कोरियामा भएको भेटपछि आयात शुल्क अर्थात ट्यारिफ स्थगित भएको थियो। सीसँगको भेटमा ट्रम्पले अमेरिकासँग सम्झौताका लागि तयार हुन इरानलाई दबाव दिन चीनलाई आग्रह गर्ने ठानिएको छ। इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्थ नेताहरूको भेट ढिलो भएको हो। ट्रम्पको भ्रमण टोलीमा अमेरिकी व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन्। ट्रम्पको प्रतिनिधि मण्डलमा विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 94.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा,

0: माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
1: जब जब रात पर्छ अनि कसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ। यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी, आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
2: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
2: कार्यक्रम गुड।

हजुर नमस्कार नमस्कार नमस्कार, हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक मित्रको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलचला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड नाइट हरेक रात 9 बजेदेखि 10 बजेसम्म आउने गर्छ र फेसबुकमा रेडियो जलजला एफएम 96.4 MHz को फेसबुक पेजबाट पनि यति बेला हामीलाई अडियो लाइभबाट सुन्दै हुनुहुन्छ र सामुदायिक रेडियो स्काई 90.4 MHz पनि कार्यक्रम प्रसारणमा छ। सुषमा मल्लको साथ मिलिराखेको छ। सामुदायिक रेडियो हापुरे 89.4 MHz हापुरे दाङबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट हामीलाई साथ मिलिराखेको छ प्राविधिक संयोजनका मित्र हुनुहुन्छ। त्यहाँबाट रेडियो हापुरेबाट रीता बुढामगर हुनुहुन्छ भने रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट यति बेला एलिना श्रेष्ठ हुनुहुन्छ भने हामीलाई यति बेला साथ मिलिराखेको छ। प्राविधिक संयोजनका मित्र हुनुहुन्छ रेडियो धनकुटा 106.2 MHz हामीलाई साथ मिलिराखेको छ प्राविधिक संयोजनका मित्र सञ्जिता लिम्बुको। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम गुड नाइट सँगै छौं र आज रोजाईको गीत हो। आज तपाईँले तपाईँलाई मनपर्ने गीत सुन्न पाउनुहुनेछ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु र तपाईँले तपाईँको रोजाईको गीत सुन्नका लागि तपाईँले हामीलाई फोन डायल गर्नुपर्ने हुन्छ 98 68 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौं 98 68 60 39 40 मा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौं यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। कार्यक्रम गुड नाइट यति बेला तपाईँ सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा सुन्दै गर्दाखेरि आज हामी तपाईँको संसारमा तपाईँको रोजाइको गीत सुन्नका लागि र सुनाउनका लागि हामी तपाईँको संसारमा आएका छौं। तसर्थ तपाईँले तपाईँको रोजाइको गीत सुन्नका लागि हामीलाई फोन डायल गर्नुपर्ने हुन्छ 9868 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौ। यो कुरामा तपाईँलाई जानकारी गराए र यति बेला हामीलाई 9868 39 40 पहिलो साथीको रूपमा कहाँदेखि कुनै साथीको आगमन भएको छ म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ त पहिलो साथी? नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज सानो आयो हजुर। त्रिवेणी एक हुलुङबाट नाम के भन्नुभयो? पार्वती बिसी भन्नुभयो। तपाईँको आवाज सानो आयो, के गरौँ? तपाईँको कल हामी लिन सक्दैनौँ है, टाटो बोल्नु भएन भने। के भन्नुभयो? आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गर्न सकेनौ, माफ गर्नुहोला। 9868 39 40 फोन डायल गरिसकेपछि तपाईँको आवाज टाठो आउनुपर्छ है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते।
0: नमस्ते, को बोल्नुभयो कहाँबाट? राधिका बुढा मगर बोल्नुभयो, सुनसारी गाउँपालिकाबाट होइन? के छ राधिकाजी, सुनसारी गाउँपालिकातिरको हाल खबर? एकदमै पनि ठिक छ होइन? के गर्दै हुनुहुन्छ यति बेला तपाईँ? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ। ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँले? कुन गीत भन्नुभयो? गैरा घरे काली काइनीको याद आउँछ होइन? गैरा घरे कालीको याद आउँछ र भने तपाईँले रोज्नु भएको गीत गैरा घरे कालीको याद आउँछ।
1: काली होइन काइली हो,
0: गैरा घरे काइलीको याद आउँछ होइन त? हुन्छ, यो गीत तपाईँको लागि हामी बजाउनेछौँ। कसलाई गुड नाइटको शब्दहरू राख्नुहुन्छ?
1: हुन्छ, फर्स्ट अफ अल हजुरलाई गुड नाइट शुभ पनि हुन चाहन्छु। अनि मेरो साथीहरूमा भन्नुपर्दा सर्मिला मगर, एलिना मगर, सोनिया मगर, गुड नाइट शुभ पनि मिसनले गरेको कामना गर्दै प्रसङ्गी हुनुभएको मेरो आमा बुवालाई गुड नाइट शुभ पनि भन्दै सिकिन्छु। नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 39 40 यति बेला। अर्को साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: हेलो दाजु, नमस्ते।
0: नमस्ते, को बोल्नुभयो कहाँबाट?
2: म यता प्युठानदेखि राजु सुनार बोलेको दाजु।
0: राजु सुनार प्युठानबाट, प्युठानको कुन ठाउँमा हुनुहुन्छ राजुजी?
2: राजु होइन, राहुल। राहुल
0: ए राहुलजी, प्युठानको कुन ठाउँमा हुनुहुन्छ तपाईँ?
2: ए प्युठान कहिले ठ्याक्कै नौ बहिनी गाउँपालिका तिनमा झिम्पा भन्नेमा।
0: नौ बहिनी गाउँपालिका तिन झिम्पा भन्ने ठाउँमा हुनुहुन्छ होइन?
2: हजुर।
0: कार्यक्रम कुन माध्यमबाट सुन्दै हुनुहुन्छ राहुलजी?
2: अहिले म त्यो रेडियो माध्यमबाट सुन्दैछु, रेडियो जलजलाबाट।
0: रेडियो जलजला एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
2: हजुर।
0: कार्यक्रम कस्तो लाग्छ यहाँलाई? कतिको राम्रो लाग्छ, नराम्रो लाग्छ, के लाग्छ भन्नुहोस् त तपाईँलाई?
2: अब त्यस्तो प्रतिक्रिया दिनुपर्दा त त्यस्तो केही छैन, राम्रै छ, ठिकै छ। अब निमित रूपमा दिइरहनु भएछ, ठिकै छ दाजु।
0: निमित दिइरहेछु, ठिकै छ होइन?
2: हजुर
0: अझै केही कमी कमजोरी, केही सुझाव सल्लाह, केही गुनासो छ कि हजुर?
2: गुनासो त्यस्तो केही भेटा होइन, भेटाएपछि अब अवश्य देउलाने है दाजु।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: ए फर्स्ट अफ अल त भन्न त हजुर भोइसको धनी हजुरलाई
0: हजुर धन्यवाद।
2: अनि मसँगै भएको मेरो घर फ्यामिलीको लागि, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीको लागि गुड नाइट सुपर सपनी भन्दै बिदा हुन्छु। नमस्ते सम्पूर्ण।
0: नमस्ते, टेलिफोन सम्पर्कमा राहुल आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। अब म गीत राख्छु तपाईँको लागि, गीत भेटिसकेको छ र उक्त गीत पछि तपाईँको माझमा हामी आउने छौ। यो गीत तपाईँको लागि

0: यही कालीको छिनछिनमा याद आउँछ यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम गुड नाइट र कार्यक्रम गुड नाइटमा आज तपाईँको रोजाएको गीत सुन्दै सुनाउँदै हामी अगाडि बढ़िराखेका छौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु र यति बेला साथी हुनुहुन्छ, म साथीलाई स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट हजुर? विपना पाण्डे, गुल्मीको दर्लिङबाट बोल्नुभयो। के छ गुल्मीको दर्लिङतिरको हाल खबर विपना?
1: ठिकै छ दाइ।
0: के गर्दै हुनुहुन्छ यति बेला?
1: खाना
0: खाएर कार्यक्रम सुन्ने, होइन? कार्यक्रम तपाईँको घरभरि सबैजनाले सुन्नुहुन्छ कि तपाईँले मात्रै सुन्नुहुन्छ नि?
1: मैले मात्र हो कि खै थाहा
0: भएन। खै थाहा भएन, तपाईँको घर परिवार अरू कसैले पनि सुन्नुहुन्न क्या हो?
1: खै
0: थाहै छैन, तपाईँको घरमा तपाईँ एक्लै हो?
1: हजुर हुनुहुन्छ,
0: ससुरानीतिर
1: बस्नुहुन्छ, त्यही भएर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ विपनाले?
1: माया दिएकै हो भन्ने गीत है।
0: माया दिएकै हो, नेपाली लोकगीत माया दिएकै हो।
1: हजुर
0: हुन्छ, नेपाली लोकगीत माया दिएकै हो गीत हामी तपाईँको लागि राख्नेछौ। अहिलेका लागि कसलाई गुड नाइटका शब्दहरू राख्नुहुन्छ तपाईँले?
1: माइती परिवार, घर परिवार, सर्वप्रथम हजुरलाई, सबै पारावेतिक मिलन भन्नुभएको सबैलाई भन्दै बिदा गरे। नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँ विपना पाण्डे हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गरिसकेका छौ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते दादा।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
2: हजुर,
0: को बोल्नुभयो, कहाँबाट? सुनिल स्मृति गाउँपालिका वार्ड नम्बर 7 बाट। नाम के भन्नुभयो तपाईँको?
2: भूमिका विष्ट।
0: भूमिका विष्ट,
2: हजुर।
0: भूमिका भन्नुभयो तपाईँको नाम, होइन?
2: हजुर।
0: अनि के छ भूमिका, हालखबर तपाईँको?
2: एकदमै ठिक छ दादा, हजुरहरूको?
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ यति बेला भूमिकाले?
2: खाना
0: खाएर बसिरहनु भएको, होइन?
2: हजुर
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि दिनहरू कसरी बिताउनु भयो, के गर्नुहुन्छ, पढ्नुहुन्छ कि के गर्नुहुन्छ तपाईँले? स्कुल गएर बिताउनुहुन्छ, होइन?
2: हजुर।
0: तपाईँको घरदेखि कति टाढा छ स्कुल भन्नुहोस् त?
2: मेरो घरदेखि त्यस्तै 2 घन्टा जति लाग्छ होला दादा।
0: 2 घन्टा जति लाग्छ, होइन?
2: हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: सर्वप्रथम त हजुरलाई, म सँगै रहनुभएको बाबा मम्मीलाई, अनि आन्टी अङ्कललाई, अनि मेरो प्यारा प्यारा साथीहरूले मिना बसन्तीलाई सम्झिँदै बिदा।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौं। पालो तपाईँको हो, फोन गर्नुहोला। अब एउटा गीत राख्छौ तपाईँको लागि, माया दिएकै हो, हाम्रो विपना पाण्डेले रोजाइमा पार्नु भएको गीत। यो गीत तपाईँको लागि हामी राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउने छौ। यो गीत तपाईको लागि अब हामी राख्न चाहन्छौ।

0: तिमलाई धोका दिनु र म मर्नु एकै एकै हो यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइट सुन्दै गर्दाखेरि आज तपाईँको रुचाएको गीत सुन्दै सुनाउँदै अगाडि बढ़िराखेका छौं। यति बेला साथी हुनुहुन्छ म स्वागत गरे कहाँदेखिको हुनुहुन्छ यति बेला नमस्कार हजुर
1: नमस्कार
0: को बोल्नुभयो कहाँदेखिबाट प्रकाश कुवर अर्घाखाँचीबाट अर्घाखाँची कुन ठाउँमा हुनुहुन्छ प्रकाशजी मालरानीमा हुनुहुन्छ के छ मालरानीतिरको हालखबर सबै सन्चै छ होइन सन्चै त हुनु पर्यो नि होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत रचाइमा पार्नुहुन्छ हजुर अलि बुझिएन तपाईँ अलि बुझिने तरिकाले भन्नुहोस् त हँसेर बोलिदेऊ माया होइन तपाईँले रोज्नु भएको गीत हँसेर बोलिदेऊ माया हुन्छ यो गीत तपाईँको लागि हामी बजाउनेछौ कसलाई गुड नाइटका शब्दहरू राख्नुहुन्छ धन्यवाद
1: अनि हाम्रो परिवारलाई मेरा साथी विकास भगतलाई गुड नाइट भन्नुहोस्
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनुहोला अहिलेको लागि तपाईँहरूलाई विदा गर्छौ नमस्ते
1: नमस्कार
0: टेलिफोन सम्पर्कमा प्रकाश कुवर आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9868304040 को नम्बर तपाईँको लागि खुला गरेका छौं यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर
2: नमस्कार हजुर
0: कहाँबाट
2: म प्युठानबाट खड्का बोलेको
0: हो प्युठानबाट नाम के भन्नुभयो
2: आकाश खड्का बोलेको
0: आकाश खड्का प्युठान कुन ठाउँबाट हुनुहुन्छ आकाशजी
2: प्युठान स्वर्गद्वारी नगरपालिका 9 हजुर
0: स्वर्गद्वारी नगरपालिका 9 के गर्नुहुन्छ तपाईँले
2: हजुर म अध्ययन गरेर भने नि भर्खरै 10 गएको विषय लगाएर बसेको
0: ए विषय लाग्यो कुन विषय लाग्यो तपाईँलाई
2: एउटा गणित विषय
0: ए गणित विषय लाग्यो होइन
2: हजुर
0: किन गणित विषयलाई गाउनु भयो त लागिहाल्यो के गर्ने गाह्रो छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ एउटा गीत रचाइमा परेको छ कसलाई सम्झिनुहुन्छ
2: विशेष गरेर हजुरलाई अनि पालिका मित्रमा को हुनुहुन्छ उहाँको लागि अनि मेरो भाइको लागि अनि मेरो प्यारी प्यारीको लागि अनि अनि जस्तो जुन दिन मैले आकाश खड्का भनेर चिन्नुहुन्छ चिन्नुहुन्न सम्पूर्णलाई बिदा सम्झिँदै बिदा हुन्छ नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो प्युठानबाट साथी उहाँसँग कुराकानी गरिसकेका छौं अब हामी कति पनि ढिला नगरिकन तपाईँको माझमा गीत राख्छौ गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ तपाईँ भने 9868304040 फोन डायल गर्दै गर्नुहोला यो गीत तपाईँको लागि।

0: ए वैसमा राम्रो लाको रखाको वैसमा हो ठट्टा हे वैसमा राम्रो लाको रखाको वैसमा हो ठट्टा
1: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। हाँसेर बोलिदो माया मनपेट खोलेर यस्तो यस्तो गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौ। कार्यक्रम गुड नाइटमा छौ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा आज हामी तपाईँको रोजाएको गीत सुन्दै सुनाउँदै अगाडि बढ़िराखेका छौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हजुर आउनु भएको छ। नमस्कार हजुर।
2: हजुर नमस्ते।
1: नमस्ते, को बोल्नु भयो कहाँबाट? दाङ घोराईबाट। तपाईँको नाम के भन्नुभयो हजुर? सनसाइन मगर। के छ सनसाइनको हालखबर? खाना खाएर प्रोग्राम सुन्दै। खाना नखाइकन कार्यक्रम सुन्न मिल्दैन र भने नत्र खाना खाएन भने के हुन्छ नि? भोक लाग्छ नि। मैले त सुनेको शमशानलाई भोकै लाग्दैन अरे। चौबिसै भनेपछि तपाईँ खन्छु हो क्या हो?
2: जति खाए पनि शरीर लाग्दैन।
1: शरीर लाग्दैन। कति किलो हुनुहुन्छ हौ तपाईँ?
2: न त छैन, 45 किलो पनि नै।
1: 45 किलो पनि नै? भनेपछि म भन्दा धेरै पो हुनुहुँदो रहेछ त। अनि जे होस् म भन्दा धेरै हुनुहुँदो रहेछ। अनि हामीलाई कुन रेडियोबाट सुन्नुभयो तपाईँले?
2: मैले फेसबुकबाट लाइभ सुन्दै सुने।
1: ए फेसबुक लाइभबाट लाइभ सुन्दै हुनुहुन्छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
2: जुन रोज्दा पनि हुन्छ।
1: जुन रोज्दा पनि हुन्छ, रोज्नुहोस् न।
2: ल म थिए अहिले आएको नयाँको फुल थुनको ऊ चाहिँ हुम्लाको तिमी कति राम्रो छु भन्ने सङ्ग लगाइदिनु न है।
1: कुन गीत भन्नुभयो?
2: हुम्लाको तिमी कति राम्री तिमी भन्ने के राम नाम सत्यको सङ्ग।
1: राम नाम सत्यको हुम्लाको सिमी कति राम्री तिमी।
2: हजुर।
1: राम नाम सत्यको हुम्लाको सिमी कति राम्री तिमी भन्ने गीत तपाईँलाई सुन्न मन लाग्यो होइन? हुन्छ, यो गीत तपाईँको लागि राख्नेछौ। कसलाई गुड नाइटका शब्दहरू राख्नुहुन्छ राख्नुहोस् है त।
2: ओके, सर्वप्रथम त हजुरलाई गुड नाइटका शब्दहरू बोले। अनि प्रविधिमा को हुनुहुन्छ उहाँको लागि, अनि जो जसले मलाई सनसाइन मगर भनेर चुन्नुहुन्छ उहाँहरू सबै मलाई चुनाउन चाहँदै छुट्टिन्छु। नमस्ते।
1: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बेसमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौं। पारो तपाईँको हो, शमशाइनमा गराउनु भएको थियो दाङबाट। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? अलिक टाठो आवाजमा बोल्नुहोस्। अर्घ खाँचीबाट रुमान कुमार। के छ रुमानजी खबर तपाईँको? हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ? प्रोग्राम सुनेर बसिरहनु भएको छ होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ रोमानजी। कतिको सुन्ने गर्नुहुन्छ कार्यक्रम तपाईँले? लगभग सुनिरहनुहुन्छ। कुन रेडियोबाट सुन्नुभयो कि फेसबुक लाइभबाट? फेसबुक लाइभ अनि रेडियो स्काईबाट, दुइटैबाट सुन्नुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। अब गुड नाइटको शब्दहरू राख्नुहोस्। हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। र अब हामी तपाईँको लागि सोही गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीत पछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौं। तपाईँले फोन डायल गर्नुभयो भने हामी तपाईँसँग मजाले कुराकानी गर्नेछौं। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार, को बोल्नु भएको बाट?
1: योनिका राई, थ्याङ्क यू मयुरीबाट।
0: योनिका राई कुन जिल्ला?
1: भोजपुर।
0: भोजपुर जिल्लाबाट बोल्नुभयो। के छ योनिकाको हालखबर?
1: ठिकै छ, पानी परिरहेछ हौ, पानी ल्याऊ चेक गरिरहेछ हौ।
0: पानी परिराखेको छ होइन?
1: हजुर।
0: किन पानी पऱ्यो त तपाईँको गाउँ ठाउँतिर भन्नुहोस् त? मैले त यहाँबाट पठाए होइन, मलाई आरोप लाउन पाइन्न है युनिकाजी। मलाई त आरोप लाउन पाइन्न क्या अरे?
1: पाइन्न त होइन,
0: आरोप लाउनु भयो भने त मम्मीलाई भनिदिन्छु भन्न नमिल्ने होइन। मम्मी कहाँ हुनुहुन्छ कहाँ हुनुहुन्छ? मम्मीलाई भन्दाखेरि कहाँ जाने हो?
1: मम्मी त मै नै मम्मी छु, अनि तपाईँलाई चाहिँ कहाँ
0: पुरा
1: हो?
0: हो भनेपछि मम्मीलाई भनिदिन्छु भनेर अब तपाईँलाई भन्न जाने त होला होइन? भन्न पाइएन होइन,
1: सुन्दाङमा पो परेको होला यो पूर्व, यो के भन्छ, पूर्वै त हो नि।
0: तपाईँको पूर्व पर्यो, हाम्रो पश्चिम पर्यो।
1: हजुर, पश्चिमै हो।
0: आज कुन गीतहरू जाइमा पार्नुहुन्छ त नि योनिकाजीले?
1: म त खै छिटी पारी उनको बस्तीमा भन्ने चाहिँ गीत रोज्छु, तर आकाश सुन धरती
0: मैले भेटिसके भेटिसके ल। अनि तपाईँले अब साथीहरूलाई गुड नाइट का शब्दहरू राख्नुहोस्।
1: साथी सबैभन्दा जल जलाइलाई 9 बजी कार्यक्रम छ चलाउनु साथीहरूलाई, अनि भोजपुरबाट एफएम चलाउनु हुनेहरूलाई, चलाउन एफएमलाई, अनि सबै सुन्ने सुन्नेलाई सुन्नुहुँदो रहेछ। अनि अस्ति मलाई भन्नुभएको थियो कि, अनि म तपाईँ त होइन भाउजू फोन त गर्नुहुन्छ त भन्नुहुन्छ हो, त्यति तपाईँलाई अनि फोन गर्नु सबैहरूलाई
0: भन्छु। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँको नाम हो युनिका, उहाँसँग कुराकानी गरिसकेका छौँ। क्षितिज पारी उनको बस्तीमा भन्ने गीत रुचाइमा पार्नु भएको छ। पहिलो तपाईँको हो, फोन गर्नुहोला 9868607040 अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्दैछु। तर के भयो, मोबाइल त गएछ मोबाइल त गाह्रो छ मलाई। 9868607040 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराए, फटाफट फोन डायल गर्नुहोला 9868607040। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? जादरकोटबाट नाम के भन्नुभयो? भीम बहादुर रावत होइन, टेलिफोन सम्पर्कमा आउनु भएको थियो भीम बहादुर रावत। उहाँको आवाज एकदमै सानो आइराखेको छ। अब हामी गीत राख्छौँ तपाईँको लागि, गीत पछि तपाईँको माझमा हामी फेरि आउँछौँ। तबसम्मका लागि यो गीत तपाईँको लागि, गीत पछि गीत पछि हामी फेरि आउँछौ। तबसम्मका लागि तपाईँको लागि हामी गीत नै राख्छौ, त्यसपछि तपाईँको फोन कल लिन आउनेछौ। यो गीत तपाईँको लागि गीतपछि हामी फेरि आउनेछौँ।

0: युटुब प्रसिद्ध बालाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौ। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ। अब हामी कार्यक्रमबाट विदा भएर जाने बेलासम्मतिर आइपुगेका छौँ, यो कुरा म तपाईँलाई जानकारी गराए र फटाफट फोन डायल गर्नुहोला। अब हामी दुईजना साथीसँग कुराकानी गर्छौँ, त्यसपछि कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? जाजरकोटबाट राम बहादुर रावत बोल्नुभयो।
1: हजुर हजुर,
0: के छ राम बहादुर जी, जाजरकोटतिरको हाल खबर?
1: एकदम ठिकै छ,
0: एकदम ठिकै छ होइन?
1: हजुर हजुर।
0: अनि यति बेला के गर्दै हुनुहुन्छ नि जाजरकोटमा?
1: हजुर बसेर कार्यक्रम सुन्दै,
0: बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर एकदम।
0: आज कार्यक्रममा हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
1: हजुर छ, एकदमै जानकारी
0: एकदमै छ होइन?
1: हजुर
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ यहाँले?
1: किशन बेलबासीको हातैका पाउजाले
0: भनेपछि कुशल बेलबासीको गीत हातैका पाउजाले भन्ने रोजाइमा पार्नुहुन्छ होइन?
1: हजुर हजुर।
0: यो गीत तपाईँलाई कतिको मनपर्छ, कुशल बेलबासीको गीत हातैका पाउजाले? हुन्छ, कार्यक्रममा आउनुभयो, गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: विशेष गरी त हजुरलाई अनि प्राविधिकको दादालाई र अनि जुन जुन रेडियोमा आफ्नो साथ सम्हालिराख्नु भएको छ मित्रलाई र मलाई रामबहादुर रावत भनेर चिन्नु नचिन्ने सुन्न साथीहरूलाई गुड नाइट शुभ सपनी भन्दै बिदा हुन्छु। नमस्कार।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9867309440 नम्बर तपाईँको लागि हामी खुल्ला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। हामीसँग अहिले अन्तिम साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: रामलखन चौधरी नगरपालिका चार।
0: राम लखन चौधरी स्वर्गद्वारी नगरपालिका कुन ठाउँबाट भन्नुभयो?
2: ढिङ्ग्रीबाट
0: बोल्दै हुनुहुन्छ होइन?
2: हजुर।
0: के गर्दै हुनुहुन्छ राम लखनजी?
2: खाना खाएर कार्यक्रम सुन्दै र सुतिरहेछ।
0: खाना खाएर कार्यक्रम सुन्दै सुत्नु भएको छ होइन?
2: हजुर।
0: धेरै नसोध्नुहोस् है, नत्र फेरि के होला के होला, धेरै सोध्नु हुँदैन क्या?
2: अब बिहानै उठ्नुपर्छ, फेरि 5 बजे उठिन्छु।
0: बिहानै उठ्नुपर्छ, फेरि 5 बजे उठिहाल्नुहुन्छ होइन? तपाईँलाई पनि गाह्रो छ होइन?
2: हजुर गाह्रो छ।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ उक्त गीत मार्फत?
2: सर्वप्रथम त हजुरलाई र प्राविधिक मित्रहरूलाई, अनि मलाई रामलखन भनेर चिन्न नचिन्न सम्पूर्ण साथीहरूलाई र जलजुलाई एकछिन सुनेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई गुड नाइट भनेर म पनि छुट्टिन्छु। नमस्कार।
0: नमस्कार, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी हुनुहुन्थ्यो, उहाँको नाम हो राम लखन चौधरी।

अब हामी पनि कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ भनेर हामीलाई हाम्रो प्राविधिक मित्रले संकेत गर्दै हुनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्रहरू रिता बुढामग यसै क्रममा हामीलाई साथ दिनुभयो, सुषमा मल्ल, एलिना श्रेष्ठ अनि जति पनि रेडियोबाट सञ्जिता लिम्बु लगायतका सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। घर बाहिरका सामानहरू केही बिर्सनुभयो भयो कि उठाउनु होला, सुकाएका लुगा कपडाहरू घरभित्र ल्याउनु होला भन्छु, औषधि खाना बिर्सनुभयो भयो कि झालुकाको चुकुन राम्रोसँग लगाउनु होला भन्दै, अनि औषधि खाना बिर्सनु भएको छ भने औषधि खानुहोला, विद्युतीय उपकरणहरू राम्रोसँग बन्द गरेर मात्रै सुत्नु होला म तपाईँलाई आग्रह गर्छु। लगभग आजको लागि कार्यक्रममा कुनै पनि सुझाव सल्लाह वा प्रतिक्रिया भयो तपाईँलाई दिन मन लाग्यो भने 98644-1298 फोन गर्नुहोला, 98644-1298 फोन गर्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। आजको लागि कार्यक्रममा कुनै पनि सुझाव सल्लाह वा प्रतिक्रिया भयो तपाईँलाई दिन मन लाग्यो भने 98644-1298 फोन गर्नुहोला, 98644

0: हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9865878232।

0: समुदायको लागि सामुदायिक रेडियो जलचना एफएम 96.4 मेगाहर्ज। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घ

0: जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार हिमालयज ऑन टॉप लांगटांग हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलिटर का आकर्षक पेट बोतलहरुमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर पाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
1: मार्बल को पाइप जलान गरेको घरलाई पनि के भन्नु पर्छ एकदम ठिक छ कुरा मिला
2: यो ओ मन्दै नमस्कार
1: अनि घर सर बेच्न छोडेर यतातिर कता नि
2: त्यो त साइड जब दाई यो चाहिँ मेन जाउँ न
1: यो मेरो छोरा विदेशबाट आको नयाँ घर बनाएको पाइप किन्न आको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
1: थाहा छ त्यसैले त यही लिन आएको
3: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
1: सुरक्षा घरको

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: जीवन

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिबराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्यतामा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु।

प्रिय सज्जन, मन के हो, मनमाथिको नियन्त्रण कसरी सम्भव छ? आउनुहोस् आज मनका सन्दर्भमा चिन्तन गरौँ। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। हामीले निर्माण गरेको संसारका पछाडि केवल हाम्रै हात हुने दर्शन प्रस्तुत गीतको अंशले बोलेको छ। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। जसको हृदय कोमल छ उसले सबैलाई आफू जस्तै कोमल र आफू जस्तै सहज देख्दछ। जसको हृदय कठोर छ उसले अरूलाई पनि कठोर देख्दछ, आफू जस्तै देख्दछ। एउटै व्यक्ति एउटै विषय पनि फुल जस्तै कोमल भावना भएको व्यक्तिका दृष्टिमा कोमल देखिन्छ भने काँडा जस्तै भावना भएको दृष्टिमा कठोर देखिन्छ। प्रिय सज्जन, यसरी एउटै व्यक्ति पनि दुई थरीको देखिँदो रहेछ। व्यक्ति दुई थरी देखियो किनकि उसलाई हेर्ने दुई थरी मानिस थिए। दुई थरी मानिसले दुई थरी विचार र दुई थरी धारणा ग्रहण गरेका थिए। त्यसैले एउटै व्यक्ति दुई थरीको देखिन बाध्य भयो। यस प्रकार के स्पष्ट हुन्छ भने कुनै पनि मानिस अथवा कुनै पनि विषय आफैमा गुणी वा वैगुणी भन्ने हुँदो रहेनछ। व्यक्तिभित्रको गुण र व्यक्तिभित्रको वैगुणको सापेक्षमा मानिस असल अथवा खराब देखिँदो रहेछ। व्यक्तिको अपेक्षाका आधारमा, व्यक्तिको धारणा र विचारका आधारमा संसारमा राम्रा र नराम्राको निर्धारण हुँदो रहेछ। संसार जे जस्तो छ त्यसलाई त्यसरी नै हामीले ग्रहण गर्न सक्नुपर्दछ। जे जस्तो छ त्यसलाई त्यसरी नै हेर्ने दृष्टिलाई नै योग दृष्टि भनेर भनिन्छ। त्यही योग दृष्टि नै वास्तवमा बोध हो। मानिसले पाएको समस्त प्रकारको दुःखको कारण नै जस्तालाई त्यस्तै बुझ्न नसक्नु, जान्न नसक्नु र हेर्न नसक्नु। उसले जे छ त्यसलाई कि त बढाएर हेर्दछ कि त घटाएर हेर्दछ, कि बढाएर ग्रहण गर्छ कि घटाएर ग्रहण गर्छ। जस्ताको तस्तै ग्रहण गर्न सक्दैन। उसले आफ्नो आग्रह र पूर्वाग्रहका आँखाले हेर्दछ। मानिसहरूसँग अनेक प्रकारका पूर्वाग्रहहरू छन्, चिन्तनहरू छन्। तिनै पूर्वाग्रह र तिनै चिन्तनका आधारमा नै एउटै व्यक्ति पनि अनेक देखिने हो। प्रिय सज्जन, मनुष्यको कर्तव्य भनेको जहिले पनि आफूलाई विवेक सङ्गत तुल्याउनु हो, विवेकको नजिकै राखिराख्नु हो। हाम्रो दृष्टिलाई अनेकन आग्रह र पूर्वाग्रह पूर्ण दृष्टिबाट मुक्त राख्नु हो। यस्तो प्रकारको स्वतन्त्र र मुक्त दृष्टि भएको व्यक्ति सत्यको पनि निकै नजिक हुन्छ, विज्ञानको पनि निकै नजिक हुन्छ। यस्तो मुक्त र स्वतन्त्र दृष्टि भएको व्यक्तिबाट कसैको पनि अहित हुँदैन, किनकि उसले जस्तालाई त्यस्तै देख्दछ, जस्तालाई त्यस्तै स्वीकार गर्दछ। प्रिय सज्जन, हामीले पाएको दुःख वास्तवमा केही पनि होइन। दुःख त केवल मान्छेको मनले बनाएको काल्पनिक अँध्यारो मात्रै हो, काल्पनिक पहाड मात्रै हो। कागजको बाघ भने जस्तै हामीले विभिन्न व्यक्तिलाई विभिन्न तरिकाले बुझ्दछौँ, अनेक शङ्का उपशङ्काका दृष्टिले हेर्दछौँ। तर त्यसरी अनुमान गरेको व्यक्ति हामीले सोचेको जस्तै हुँदैन। एकजना मानिसको मनले एउटा वास्तविक विषयमाथि अनेकन आग्रहका रङहरू चढाइदिन्छ। संसारभरि सबै मान्छेले यसरी नै अनेकन आग्रह र पूर्वाग्रहका रङ खन्याउँदा खन्याउँदै कुनै पनि एउटा विषयले आफ्नो वास्तविकता नै गुमाउने अवस्था पनि सिर्जना हुन्छ। त्यसैले संसारलाई उसकै रूपमा हेर्न र उसकै रूपमा बुझ्न मानिसले आफ्नो मनको कल्पनालाई हटाउनु पर्दछ, घटाउनु पर्दछ। मनको बानी जहिले पनि अनेक आग्रह र अनेक पूर्वाग्रहका पछि कुदिरहने किसिमको हुन्छ। प्रिय सज्जन, यही मनले हामीलाई अनेकतिर लिएर जान्छ। कहिले उचाल्छ, कहिले पछार्छ।
यसको अर्थ मनले सधैँ नराम्रै मात्र गर्छ भन्ने पनि होइन, तर धेरै नराम्रो गर्ने सम्भावना हुन्छ, किनकि मनको स्वभाव चञ्चल हुन्छ। चञ्चलता राम्रो भन्दा नराम्रो धेरै गर्ने वृत्ति हो। हामीले हाम्रो विवेकलाई मनमाथि लगाएर मन शान्त हुने अवस्थामा भने यो हाम्रो सबैभन्दा प्रिय मित्र पनि बन्न सक्दछ। मन एव मनुष्याणाम कारणम बन्ध मोक्षयो। मन नै मनुष्यका निमित्त बन्धन र मुक्तिको कारण हो भनेर भनिएको छ। यसलाई हामीले प्रयोग गर्यौँ भने हामी मुक्ति यात्राका पथिक बन्न सक्दछौँ, तर यसले हामीलाई प्रयोग गर्यो भने हामी बन्धनमा पर्ने खतरा हुन्छ। यसैले हामी मनका पछि